0: यानी कि मृत्युलाई अङ्गाल्दैछ, मर्दैछ, जानी गइरहेछ। तर बाँच्ने जुन छ त्यो देखी देखी पनि बुझ पचाउँछ। यो सोच्छ कि मलाई त जानु छैन, फलानु गयो, जवान छोरो मर्यो, 20 वर्षको 60 वर्षको बाबु सोच्दैन कि मलाई पनि जानु छ। त्यसैले यो संसारमा लिप्त हुनु छैन, लक्ष्य के हो त्यो खोजी गर्नु छ, यो सोच्दैन। यो आश्चर्य छ। यो जवाब दिए त यक्ष खुश भए, सबलाई बिउताइदिए। वास्तवमा थिए धर्मराज, परीक्षाको लागि यो गरेका थिए। त मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन।
1: भर्खरै सुन्दै हुनुहुन्थ्यो आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको भाग। यसका अन्य अंश भोलि प्रसारित हुने यसै कार्यक्रममा सुन्न सक्नुहुनेछ। वास्तविक सद्गुरुको शरणागतिमा नै ठिक ठिक रूपमा साधना हुन सक्छ। भगवत प्राप्तिका लागि सद्गुरु शरणागति परम अनिवार्य छ। जगद्गुरु श्री कृपालु महाप्रभुको अमृत वाणीका साथै आजको सत्सङ्गमूलक अध्यात्म सन्देश यति नै। कार्यक्रम सुनेर सत्सङ्गको लाभ लिँदै गर्नुहोला। जय श्री राधे।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ।

0: मा छ भन्दाखेरि त्यो बेलाको बाध्यतामा उसको पनि स्थिति चाहिँ के छ भन्दाखेरि त्यो रमेशको पनि यो हुने सम्भावना बढ्छ जस्तो कुरा भन्ने खालको दृष्टिकोण मानवीय दृष्टिकोणलाई उहाँले चाहिँ उजागर गर्न खोज्नुभयो। नरेन्द्र दाईमा तपाईँको के छ भने सानैमा बिहा गरेको गौरीको सम्बन्धमा गौरीलाई परेको चाहिँ चोटलाई पनि उहाँले बिर्सिनु भएको छैन। तर नरेन्द्र दाईलाई चाहिँ जुन चाहिँ के छ भन्नुहुन्छ भनेदेखि जसरी उहाँले प्रस्तुत गर्नुभएको छ उसको चाहिँ आवश्यकता उसको दृष्टिकोणहरू त्यो फिमेल विवाहको अनमेल विवाहको जसरी उहाँले प्रस्तुतिकरण गर्नुभएको छ त्यो मतलब के भने त्यो मानवीय दृष्टिकोण सबभन्दा माथि पूजा गर्छ। अरूलाई अरू अन्यथा नभए चाहिँ के हुन्छ भन्नुहुन्छ भने बदमास उल्लु भन्ने भन्न सक्छ त्यो रमेशलाई भन्न सकिन्छ नरेन्द्र राई भन्न सकिन्छ तर त्यो त हो उहाँले हरेक मान्छेको अर्को पाटो जो उज्यालो पाटो छ त्यो उज्यालो पाटोलाई उजागर गर्ने कोसिस गर्नुभएको छ र चाहिँ उहाँले चाहिँ के छ भने असल हुनु ठुलो हुनु आवश्यक छैन भन्ने जुन सन्देश दिनुभएको छ त्यो चाहिँ के भने ह्युमेन पार्ट हो उहाँको भन्ने मलाई लाग्छ।
1: अधिकारीज्यू अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। हिजो बिपी चाहिँ सबै शक्तिसँग मेलमिलापको नारा लिएर स्वदेश फर्कनु भयो तर आज बिपीको पार्टी चाहिँ नेतृत्वको आन्थापमा करिब करिब दुईवटा चाहिँ हुँदैछ फुटको सङ्घारमा छ बिचमा एकपटक फुटी पनि सकेको हो। हुन त पुराना काङ्ग्रेस नेता अच्युत राज रेग्मी के भन्नुहुन्थ्यो भने बिपीकै पालामा पनि बिपी र सुवर्णजीको चाहिँ गुट चाहिँ थियो तर अहिले जस्तो थिएन भनेर उहाँले चाहिँ भन्नुभएको थियो। प्रजातान्त्रिक पार्टीमा यी कुराहरू चाहिँ स्वाभाविक हुन्छन् भन्ने पनि नेताहरूको भनाइ छ तर आजको जुन अवस्था छ यहाँ पनि त्यो पार्टीको नेता हुनुहुन्छ लामो समय त्यो पार्टीमा संलग्न हुनुभयो काङ्ग्रेसको आजको दिनमा बिपी स्मृति दिवस मनाइरहँदा बिपीबाट काङ्ग्रेसले चाहिँ के सिकोस् भन्ने लाग्छ यहाँलाई?
0: हेर्नु अब सबैजना वास्तवमा के छ भने बिपीबाट नै दीक्षित हुनुहुन्छ हाम्रो जुन नेताहरू होइन किनभने बिपीलाई छोड्यो भने नेपाली काङ्ग्रेस चाहिँ नेपाली काङ्ग्रेस जस्तो हुँदैन। आज बिपी सँगसँगै गणेश मान्जीलाई सम्झाउन चाहन्छु कृष्णजीलाई सम्झाउन चाहन्छु सुवर्ण शमशेरलाई सम्झाउन चाहन्छु सूर्यप्रसाद उपाध्यायलाई सम्झाउन चाहन्छु किनभने सबैसँग मैले भेटेर सुवर्ण शमशेर बाहेक है मैले उहाँसँग व्यक्तिगत भएको छैन तर उहाँको लेखहरू सबै थाहा छ मलाई। तर मलाई के लाग्दछ भन्नुहुन्छ भनेदेखि आज पनि नेताहरूको बिचमा खालि एउटा कुरालाई चाहिँ तपाईँको चाहिँ मा चाहिँ अहिले चाहिँ झन्झट भएको जस्तो लाग्छ मलाई त्यो के हो भन्नुहुन्छ भने भूमिकाको खोज पार्टीको दृष्टिकोणमा कुनै फरक छ भन्ने मलाई लाग्दैन। तर के छ भनेदेखि जब विशेष महाधिवेशन भयो विशेष महाधिवेशनले गगनजीलाई चाहिँ स्थापित पार्टी सभापतिमा स्थापित गर्ने बित्तिकै हामी त भूमिका विहीन हुन पुग्यौँ भन्ने किसिमको जुन सोच पूर्णबहादुरजीसँग रहेको समूहमा जुन आएको छ त्यसमा उहाँहरूले चाहिँ फेरि पनि सोच्नुपर्छ भन्ने विधि र प्रक्रियाबाट चाहिँ नै जानुपर्छ र चाहिँ उहाँहरूले पनि सोच्नुपर्छ। यता गगनजीले पनि के छ भन्नुहुन्छ भने मलाई लाग्छ कि चाहिँ के छ भने एउटा दृष्टिकोण पार्टीभित्र सधैँभरि एउटा चाहिँ प्रतिपक्षीको भूमिकामा पनि बसिरहन्छ भन्ने पनि उहाँले पनि सोच्नुपर्छ भन्ने भन्नुहुन्छ र त्यसो गऱ्यो भनेदेखि दुइटैको कुरा मिल्छ र चाहिँ के छ भन्नुहुन्छ भने एक ठाउँमा आउँछन्। मलाई लाग्छ हेर्नु आज नभए भोलि भोलि नभए पर्सि यो पार्टी एकै हुन्छ काङ्ग्रेससँग अर्को स्पेस छैन अर्को छुट्टै पार्टी काङ्ग्रेस भएर बस्ने चाहिँ स्पेस छैन त्यो शेरबहादुरजीले कोसिस गरेर हेर्दाखेरि पनि देखिन्छ कि हो। त्यस कारणले गर्दाखेरि मलाई लाग्दछ कि चाहिँ ढिलो चाँडो मिल्छ पार्टी चाहिँ मिल्छ तर मलाई लाग्छ कि कति नोक्सान गरेर मिल्ने हो त्यो चाहिँ हेर्दा लाग्छ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं नेपाली काङ्ग्रेसका एकजना नेता राधेश्याम अधिकारी प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाको निधन भएको 44 वर्ष पुगेको सन्दर्भमा बिपी स्मृति दिवसलाई केन्द्रित गरी आजको अन्तर्सम्वादमा हामी कुराकानी गर्दैथ्यौँ। प्राविधिक मित्र शङ्कर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले

0: बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
0: रेडियो नेपालद्वारा जनहितका लागि।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय। कर हटाउने निर्णयको निर्णय स्वागतयोग्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभापति गगन थापाको भनाई। तयारी पोसाक उद्योगको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने। र आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत 8 त्रिकोणात्मक श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित।

0: पटाउँदै पाउनुस्।
1: नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14# हैश डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै समता कर हटाइएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताउनुभयो। 3% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बिमा विस्तार गर्नु र यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाइ छ। उहाँले नागरिक तहमा देखिएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरूको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनु भयो। कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैँ तयार रहेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% शैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनु भयो। प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि रितपूर्वक हुनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा उहाँले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल टेक्सटाइल एन्ड क्लोथिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न समेत निर्देशन दिनुभयो। तयारी पोसाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोसाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गर्नुभयो। उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारू गर्न उद्योग मन्त्रालयलाई निर्देशन पनि दिनुभएको छ। उहाँले निशुल्क व्यापार सम्झौता एफटिए र वैदेशिक लगानी एफडिआई ल्याउन तयारी पोसाक वस्तु अमेरिकामा रोकिएको र टेस्टिङ सर्टिफिकेसन नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई पनि निर्देशन दिनुभयो। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई यही 12 र 13 गते हुने भएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की र आयुक्तहरूमा प्रस्तावित डाक्टर राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको संसदीय सुनवाई साउन 12 र 13 गते गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई अगाडि समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरुद्ध परेको उजुरीमा छलफल गरी सुनवाई गर्ने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरुद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ले विरुद्ध कुनै पनि उजुरी नपरेको समिति सभापति श्रेष्ठले बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिहरूलाई कार्ययोजना प्रस्तुतीकरणका क्रममा नतिजामा आधारित कार्ययोजना ल्याउन समेत आग्रह गरेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्त गर्ने सिफारिस गरेको थियो। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर 7 प्रमुख राजमार्ग पूर्ण रूपमा तथा 12 राजमार्ग आंशिक रूपमा प्रभावित भएको छ। सडक विभागले अवरुद्ध भएका सडकमध्ये 51 सडक मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ। विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध सडक खुलाउन सम्बन्धित स्थानमा डोजर परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो। उहाँले यात्रुहरूलाई यसअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह समेत गर्नुभयो। सडक विभागले मनसुन अवधिभर जोखिमयुक्त सडकमा निरन्तर निगरानी गरिरहेको र अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखिएको जनाएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भई आज बिहान भूकम्प गएको छ। बिहान 4:40 बजे 4.2 म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बझाङको कोटदेवल आसपास रहेको थियो। भूकम्पको धक्का बझाङ तथा आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनुभएका बिपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली कङ्ग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि स्वर्गीय कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो। विक्रम सम्बत 2015 सालको आम निर्वाचनमा नेपाली कङ्ग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि बीपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनु भएको छ। जनकपुरधाम विमानस्थलमा हिजो साँझ सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो। तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको बताउनुहुँदै संयोजक दाहालले प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कङ्ग्रेससँग पनि छलफल भइरहेको बताउनु भएको छ। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुग्नुभएका संयोजक दाहालले पार्टीको प्रशिक्षण र सङ्गठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो। नेकपाको मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई आज पार्टीका संयोजक दाहाल, सहसंयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता नारायण काजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना, तपाईँ हाम्रो सहकारीका 90 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाँटमा हिजो एउटा कारमा अकस्मात आग लागि भएपछि त्यसमा रहेका एकजनाको मृत्यु भएको छ। आग लागि भएको कारबाट प्रहरीले एकजना पुरुषको शव निकालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँले पूर्ण रूपमा जलेको अवस्थामा रहेको शव काठमाडौँ महानगरपालिका वडा नम्बर 26 76 वर्षीय सुरेश चन्द श्रेष्ठको रहेको पहिचान भएको काठमाडौँ प्रहरीका उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। नेपाल कानुन आयोगले कानुन तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले हिजो दिग्दर्शन सार्वजनिक गर्नुभएको हो। उहाँले दिग्दर्शन कानुन तर्जुमा गर्दा कानुनको भाषा संरचना विषयवस्तु समेटिएकाले कानुनको सरोकार राख्ने सबैलाई उपयोगी भएको बताउनु भयो। साथै सङ्घ प्रदेश तथा स्थानीय तहमा निर्माण हुने कानुनको गुणस्तर अभिवृद्धि गर्न समेत दिग्दर्शनको प्रकाशन उपयोगी हुने विश्वास व्यक्त गर्दै उहाँले कानुन आयोगबाट परिमार्जनसहित तयार पारिएको महत्त्वपूर्ण र समय सान्दर्भिक कार्य भएको बताउनु भयो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले पठाउनु भएको समवेदना सन्देशमा स्वर्गीय पाण्डेको साधना मुख्यतः स्वतन्त्रता अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापना तथा विभिन्न सङ्घर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहिरहने बताउनु भएको छ। राष्ट्रपति पौडेलको समवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले स्वर्गीय डाक्टर पाण्डेको निवास विशाल नगर पुगी हस्तान्तरण गर्नुभएको थियो। क्यान्सरबाट पीडित पाण्डेको यही साउन 1 गते निधन भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनकी निर्देशक हुआ याङले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि खाद्य प्रणाली विकास तथा दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो। सो अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकारी अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनु भएको उहाँको सचिवालयले जनाएको छ। कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर 3 का वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकामा कार्यरत 1 जना कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। घटनामा संलग्न अन्य आरोपितहरूको खोजी कार्य भइरहेको पनि प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा हिजो बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बागलुङ जिल्लाका सबै स्थानीय तहले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन्। उत्पादन वृद्धि, रोजगारी सिर्जना, आय आर्जन वृद्धि तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमलाई अगाडि बढाउने नीति लिएका हुन्। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
0: बागलुङलाई कृषि उत्पादनको पकेट जिल्लाको रूपमा लिइन्छ, तर पछिल्लो समय बढ्दो विदेश पलायनका कारण जमिन बाँझै राख्ने प्रचलन बढ्दै गएपछि यहाँका 2 स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई मध्यनजर गरी नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाएका छन्। जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा,
4: युवाहरूलाई विभिन्न खालका कार्यक्रमहरू बनाएर युवा मैत्री, कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादनलाई बजारसम्म सजिलै लैजाने, आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले
0: दुध, मासु, अन्डा र हरियो साग सब्जीमा आत्मनिर्भर बन्न सके मात्र पनि आयातित वस्तु रोकिने बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ।
5: दुधमा, मासुमा, अन्डामा र हरियो साग सब्जी, यो 4 चिजहरू यही खपत हुने वातावरण बनाउन सकियो र उत्पादनलाई वृद्धि गर्न सकियो भने बागलुङ वास्तवमै आत्मनिर्भर बन्न सक्छ।
0: कृषि कर्ममा लाग्ने किसानहरूको आवश्यकतालाई मध्यनजर गरी पालिकामा कृषि संकलन केन्द्र स्थापना गरेको बताउनुहुन्छ काँठेखोला गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष ज्ञाननाथ कण्डेल।
6: नितान्तै कृषि पेसा गर्ने, उर्वर जमिनमा काम गर्ने त्यस्ता किसानहरूलाई समय समयमा तालिम, औजारहरूको आदि इत्यादि व्यवस्थापन, तर उहाँले उत्पादन गरेका चिजहरूलाई बिक्री वितरण गर्नका लागि पनि काँठेखोला गाउँपालिकाले एउटा संकलन केन्द्रको निर्माण गरेको छ।
0: बागलुङ कृषिको पकेट जिल्ला रहेकोले व्यावसायिक कृषि गर्न चाहनेलाई विभिन्न अनुदानका कार्यक्रम मार्फत समेट्ने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनको भनाइ छ।
7: प्याकेज अफ प्र्याक्टिसको रूपमा उहाँहरूलाई प्याकेजकै रूपमा अनुदानमा सहयोग गर्ने, फलफुल विकास आयोजना अन्तर्गत विभिन्न किसिमका फलफुलहरूलाई हामीले अनुदानका कार्यक्रमहरू मार्फत समेटेका, 3 रोपनी भन्दा चाहिँ बढी क्षेत्रफलमा खेती गर्न चाहनुहुन्छ उहाँहरूलाई बेनादेखि लिएर त्यसको पिल्लर स्ट्रक्चरदेखि लिएर मलहरूदेखि विषादीहरू।
0: बढ्दो बसाई सराई तथा वैदेशिक रोजगारका कारण खेतीपाती गर्नेहरूको संख्या न्यून हुँदै गएको अवस्थामा व्यावसायिक कृषि कर्म गर्न चाहनेका लागि राज्यले अनुदान सहित विभिन्न प्रकारका प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
3: नवलपुरको हुप्सेकोट गाउँपालिका 5 रामसेमा जमिन भासिएपछि 7 परिवारका 32 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हिजो साँझ रूपकला प्राथमिक विद्यालयको प्राङ्गण र आसपासको जमिन भाँसिएपछि जोखिममा परेका सात परिवारलाई सुरक्षित स्थानमा सारिएको हो। सात परिवारको घर वरपरको जमिन भाँसिएको सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटिएको र स्थानीयलाई सम्झाइ बुझाइ गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। पोखराको लेखनाथ क्षेत्रमा रहेको बेगनास ताल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई दुर्लभ तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थानका रूपमा पनि परिचित छ। ताल वरिपरिका जंगल, सिमसार र हरिया पहाडले यस क्षेत्रलाई नेपालकै आकर्षक चरा अवलोकन गन्तव्य बनाएको बताउँछन् कास्कीबाट संवाददाता गौरव त्रिपाठी।
8: हिमालको काखमा फैलिएको बेगनास ताल वरिपरि हरियाली जंगल अनि बिहानको शान्त वातावरणमा गुन्जने चराचुरुङ्गीका मधुर आवाज, प्रकृति र जैविक विविधताको अनुपम संगम बनेको बेगनास तालले स्वदेशी तथा विदेशी पर्यटकलाई वर्षौंदेखि आकर्षित गर्दै आएको छ। ताल वरिपरिका घना जंगल, सिमसार क्षेत्र र हरिया डाँडा काँडाले चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान निर्माण गरेका छन्। सूर्योदय सँगै चराहरूको चिरविराहटले गुन्जने यो क्षेत्र नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यही सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले बेगनास ताल पचबैया क्षेत्रमा प्राकृतिक पदयात्रा तथा चरा अवलोकन कार्यक्रम आयोजना गरेका छन्। अभिलेख अनुसार यस क्षेत्रमा हालसम्म 156 प्रजातिका चराहरू भेटिएको पोखरा पंक्षी समाजका अध्यक्ष देशकान्त शर्मा बताउनुहुन्छ।
9: पोखराको पनि लेखनाथ क्षेत्र गिद्धहरू, मांसाहारी चरा लगायत अन्य चराहरूको पनि अत्यन्तै महत्वपूर्ण वासस्थान भएको र त्यो कुरो यहाँका पर्यटन व्यवसायी प्रकृति प्रेमीहरू सबैलाई बुझाउनु पर्ने।
8: बेगनास ताल सँगै पचबैया क्षेत्र जैविक विविधता दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। यहाँ स्थानीयदेखि बसाइसराई गरेर आउने विभिन्न प्रजातिका चराहरू वर्षभरि देख्न सकिन्छ। प्रकृतिसँग नजिकै पदयात्रा गर्ने, चराको आवाज सुनेर उनीहरूको जीवनशैली नियाल्ने अनुभवले पर्यटकलाई फरक अनुभूति दिलाउने गरेको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली बताउनुहुन्छ।
10: जैविक विविधता, सरीसृप, चरा चुरुङ्गीको त वासस्थानको हबै हो बेगनास ताल र अनि हाम्रो लेखनाथका सात ताल। जहाँ मानव बस्ती बाक्लो छैन त्यो ठाउँमा पशु पन्छीहरूले वासस्थान बनाएको हुन्छ। यो ठाउँलाई प्रोटेक्सन गर्दै
8: विगत 12 वर्षदेखि पचबैयामा बसोबास गर्दै आएका विदेशी नागरिक मुरी मेसनका लागि यो क्षेत्र दोस्रो घर जस्तै बनेको छ। उहाँका अनुसार यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र चराचुरुङ्गीको विविधताले हरेक दिन नयाँ ऊर्जा र अनुभूति प्रदान गर्छ। उचित संरक्षण र प्रचार प्रसार गर्न सके बेगनास ताल अन्तर्राष्ट्रिय चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ।
11: Different times of the year, and because of there's a forest along one side of the hill here, all the different birds come here, and if you bring a pair of binoculars and a notepad, you can probably calculate maybe register 50-60 different birds a day.
8: Prakritik sampatta ko samrakshan ra digo paryatan parvardhan ma sabai pakshle dhyan dina sake Bignas tal keval sundar tal ka rupma matra simit rahane chaina, yo Nepal kai chara avalokan gantavya ka rupma sthapit hun sakne prachur sambhavana bokeko kshetra ho. Gaurav Tripathi, Radio Nepal.
3: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल 69 करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न, स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रुसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। सन् 2022 सुरुवातमा रुसले युक्रेनमाथि आक्रमण गरी सुरु भएको दुई देश बीचको युद्ध हाल पनि जारी छ। प्रशान्त महासागरमा रुससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनिया नौसेनाका एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकिनोतोरी नजिक लाइभ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार जापानी नौसेनाले लुयाङ 3 श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य दुई चिनिया युद्धपोत र एक रुसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: अन्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण पश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा कृषि तथा उद्योग मन्त्रीहरू बीच मंगलबार छलफल भएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी बीच नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको FCCAI बीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल भारत बीच व्यापार तथा पारवहन अन्तर सरकारी समिति मार्फत पहल गर्ने विषयमा समेत छलफल भएको छ। सो अवसरमा झापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डारणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने, महावाणिज्य दूतावासहरू मार्फत नेपाली चियाको प्रवर्धन गर्ने, चिया अक्सनमा चिया उत्पादक तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षित गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने जस्ता विषयहरूमा छलफल भएको छ। कालो बजारी नियन्त्रण, किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार र अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने तथा केरा, गोलभेडा, आलु लगायतका उपज आयात निरुत्साहित गर्न समन्वय गर्ने विषयमा समेत दुई मन्त्रीहरू बीच छलफल भएको छ। गत आर्थिक वर्षमा 169 देशका पर्यटकहरूले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। सो अवधिमा 5,08,476 जना विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका हुन्। भ्रमण गर्ने पर्यटकहरू मध्ये दक्षिण एसियाली मुलुकका 384,145 र अन्य मुलुकका 124,331 रहेका छन्। सबैभन्दा बढी 375,779 भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। दोस्रोमा चिनिया पर्यटकहरू 12,500 र तेस्रोमा अमेरिकी पर्यटकहरू 9,884 जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन कडरियाले आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना अघि सारेको छ। मूल्य अभिवृद्धि कर, भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यस्तो आयोजनामा सरिक हुन पाउने भएका छन्। अब आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटेल रेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिन प्रोत्साहन गर्ने गरी योजना अघि सारिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले यो कार्यक्रम मार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल बीजक लिन प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर छली न्यूनीकरण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेफ्से परिसूचक मंगलबार पनि सामान्य अङ्कले बढेको छ। यस दिन परिसूचक 7.25 अङ्कले बढेर 2,726.49 अङ्कमा पुगेको छ। यस दिन विभिन्न कम्पनीका 1,49,24,302 किता सेयरहरू 6,67,10,17,000 रुपियाँमा किनबेच भएका छन्।
3: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत 8 त्रिकोणात्मक श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित भएको छ। नेदरल्यान्ड्सको युट्रेस्टमा हिजो भएको खेलमा नेपाल नामिबियासँग 8 पराजित भएको हो। नेपालले प्रस्तुत गरेको 158 रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले 37.4 ओभरमा 2 गुमाएर लक्ष्य पूरा गरेको हो। नामिबियाको जितमा जान फ्राइलिङ्कले सर्वाधिक 78 रनको योगदान दिए। उनले 89 बलमा 8 चौका र 1 छक्का सहित सर्वाधिक 78 रनको योगदान दिएका हुन्। त्यस्तै ओपनर माइकल भान लिङ्गेनले 51 रन बनाए। उनले 79 बलमा 4 चौका सहित 51 रन बनाएका हुन्। बलिङतर्फ नेपालका नन्दन यादव र रोहित पौडेलले समान 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 46.5 ओभरमा सबै विकेट गुमाउँदै 157 रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले 60 बलमा सर्वाधिक 31 रनको योगदान दिएका थिए। त्यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले 30 रनको योगदान बनाउँदा गुलसन झाले 20 रन जोडे। त्यसै गरी करण केसीले 18, आसिफ शेखले 16 तथा सोमपाल कामीले 15 रन बनाएका थिए। नामिबियाका लागि जे जे स्मिथले सर्वाधिक 6 लिए भने ज्याक ब्रासेल र बर्नार्ड सोल्टर्सले समान 2-2 विकेट लिएका थिए। अब नेपालले यही साउन 7 नेदरल्यान्डसँग खेल्नेछ। अब मौसम। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मध्य प्रदेश तथा सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस। काठमाडौँ उपत्यकाको आज दिउँसोको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय, कर हटाउने निर्णयको निर्णय स्वागतयोग्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका सभापति गगन थापाको भनाई। तयारी पोसाक उद्योगको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड अमेरिकी डलर ऋण उपलब्ध गराउने र आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत 8 त्रिकोणात्मक श्रृङ्खलामा नेपाल नामिबियासँग पराजित। यसका साथै बिहान 7 समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।
14: फोर जी एलटिई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4Gबाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
15: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अब सुनाउँदैछौं सुदेश कान। स्वर होस् रामकृष्ण ढकालको, रचना राजेन्द्र थापा र संगीत आलोक श्रीको। हजुर, प्राविधिक का कारणले गर्दाखेरि यो गीत बजाउन सकेनौँ। अर्को गीत सुनाउँदैछौँ जसमा स्वर हो ज्ञानु राणा, रचना उन्नति बोहरा र सङ्गीत सम्बोजित बास्कोटाको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपी नेपालको सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजनाको प्रस्तुति दिगो पर्यटन कार्यक्रमको अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक महिनाको पहिलो र तेस्रो बुधबार बिहान यसै समयमा प्रसारण हुन्छ।
1: तपाईँले यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ र देशभर रहेका एफएम रिले स्टेशन 98.1 मेगाहर्ज मार्फत सुन्न सक्नुहुन्छ। साथै रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि संसारको जुनसुकै स्थानबाट सुन्न सक्नुहुन्छ।

0: नेपालको पर्यटन क्षेत्रमा महिलाको सहभागिता अझै पनि अपेक्षाकृत न्यून छ। यही अवस्थालाई परिवर्तन गर्दै महिलाहरूलाई पर्यटन व्यवसायमा आकर्षित गर्ने, सिप विकास गर्ने र सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालको सहकार्यमा दिगो पर्यटन परियोजना तथा नेपाल पर्यटक यातायात व्यवसाय संघको आयोजनामा महिला हल्का सवारी चालकका लागि 1 महिने क्षमता अभिवृद्धि कार्यक्रम असार 25 गतेदेखि काठमाडौँमा सञ्चालन भएको छ। कार्यक्रममा देशका विभिन्न जिल्ला र समुदायका 38 जना महिला हल्का सवारी चालकहरूको सहभागिता रहेको छ। तालिम सम्पन्न भएपछि सहभागी महिलाहरूलाई पर्यटन क्षेत्रमा रोजगारीसँग जोड्ने योजना रहेको दिगो पर्यटन परियोजनाले जनाएको छ।
1: आजको कार्यक्रममा हामी यस क्षमता अभिवृद्धि कार्यक्रमको उद्देश्य, आवश्यकता, महत्व र यसले महिला सशक्तिकरण तथा दिगो पर्यटनमा पार्ने प्रभाव बारे सम्बन्धित सरकारवालाहरूका विचार सुन्नेछौ। कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालका प्रोग्राम म्यानेजर कल्पना सरकार, दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना व्यवस्थापक धर्म दवाडी, नेपाल पर्यटक यातायात व्यवसाय संघका प्रमुख कार्यकारी अधिकृत लेखनाथ लामिछानेका साथै तालिममा सहभागी केही महिला चालकहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ।
0: सवारी चालक क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम UNDP नेपालका प्रोग्राम म्यानेजर कल्पना सरकारले पर्यटन क्षेत्रलाई अझ समावेशी, समतामूलक र दिगो बनाउन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ।
2: विगत 2021 कोभिडको बेलामा टुरिज्म सेक्टर चाहिँ सबभन्दा इम्प्याक्टेड सेक्टर थियो। नेपाल टुरिज्म बोर्ड र UNDP हातेमालो गर्दै टुरिज्म सेक्टरमा हामीले के गर्न सक्छौँ त भन्ने हिसाबले हामीले 2021-24 लागि हामीले एउटा परियोजनाको निर्माण गर्यौँ। त्यसमा चाहिँ हामीले सर्ट टर्म इम्प्लोयमेन्ट, स्मल इन्फ्रास्ट्रक्चर इम्प्रुभमेन्ट र केही स्किल्स ट्रेनिङ, अनि विशेष गरेर हाम्रो टार्गेट चाहिँ महिला र सीमान्तकृत वर्गलाई थियो। त्यसरी हामीले सञ्चालन गर्यौँ र 24 हामीले कोभिडलाई रेस्पोन्स गर्ने गरी सस्टेनेबल टुरिज्म फर लाइभलीहुड प्रोजेक्ट भनेर सञ्चालन गर्यौँ। त्यसैलाई बेस गरेर 2025 2027 हामीले दिगो पर्यटन कार्यक्रम परियोजना भनेर हामीले लागू गरेका छौँ। त्यसको विशेष फोकस चाहिँ हामीले पदमार्गहरूको इम्प्रुभमेन्ट भयो, क्षमता विकास गरेर उद्यमशीलता विकास र डिजिटल प्रमोसन, मार्केटिङ र ब्रान्डिङ मार्फत डेस्टिनेसनहरूको प्रमोसन इन्टरनेसनल मार्केटमा कसरी गर्ने र पोलिसी इन्टरभेन्सनमा मार्केटिङ स्ट्राटेजी भयो हामीले सञ्चालन गर्दै आएका छौँ। विशेष फोकस चाहिँ हाम्रो महिलाहरू हुनुहुन्छ। होल अर्थतन्त्रमा एउटा मेरुदण्डको रूपमा काम गरेको छ, तर पनि त्यो क्षेत्रमा पनि महिलाहरूको सहभागिता चाहिँ अझै पनि न्यून छ। त्यसमा पनि पर्यटनको यातायात क्षेत्रमा अझै कम छ। अब यसलाई चाहिँ हामीले कसरी एड्रेस गर्ने त भन्ने हिसाबले चाहिँ 38 हाम्रो महिला दिदी बहिनीहरूलाई हामीले छनौट गर्यौँ र 1 महिने तालिमहरू हामीले दिँदैछौँ। त्यस्तै गरेर हामीले चाहिँ पर्यटन क्षेत्रमा यो ड्राइभिङ गर्दै गर्दाखेरि हस्पिटालिटीलाई पनि विचार गर्नुपर्ने हुन्छ। हामीले अतिथिहरूलाई कसरी व्यवहार गर्ने, हामीले उनीहरूलाई कसरी रिसिभ गर्ने, हाम्रो व्यवहार कस्तो हुनुपर्छ, हामीले उनीहरूलाई लाने ठाउँहरू जस्तै GPS म्यापका कुराहरू भयो, ChatGPTका कुराहरू भए, हाम्रा व्यवहारहरू भए, त्यसलाई हामीले कसरी गर्ने त, किनभने सबभन्दा पहिला टुरिस्टहरू ठोक्किने भनेको सर्वप्रथम भनेको सवारी चालकसँग। त्यसमा पनि तपाईँहरू महिला सवारी चालक हुनुहुन्छ, हामीलाई गर्व लाग्छ भोलि गएर टुरिज्म सेक्टरमा महिलाहरूलाई देख्दाखेरि यसो हेऱ्यो प्रायः प्रायः महिलाहरू देखिँदैन। अक्कल झुक्कल महिला ड्राइभरहरू ठाउँ ठाउँमा देखिया छन्, तैपनि टुरिज्म सेक्टरमा न्यून छ, 0.something%। त्यसैले गर्दाखेरि हामीले 0 to 1, 2, 3, 4, 5 कसरी बनाउने त, त्यतातिर हामीले ध्यान दिएर नेपाल टुरिज्म बोर्ड UNDP हामीले हातेमालो गर्दै पर्यटन यातायात व्यवसाय सँगसँग हामीले चाहिँ पार्टनरसिप गरेर यो कार्यक्रम सञ्चालन गरेका छौँ। तपाईँसँग एउटा लाइसेन्स हुन्छ। अहिले मलाई खुसी के लाग्यो भने उहाँहरूले जब ग्यारेन्टी पनि गर्नुभएको छ, किनभने यो जब ग्यारेन्टी भनेको हामीले तालिम त दिन्छौँ तर जब ग्यारेन्टी नभएसम्म के गर्ने त, भोलि गएर तालिम लिएर कहाँ गएर बस्ने त। हामीले हरेक क्षेत्रमा महिलाहरूले स्ट्रगल गर्दै जानुपर्ने हुन्छ, तपाईँको एउटा जब ग्यारेन्टी भएपछि तपाईँले यहाँबाट निस्किने बित्तिकै भोलि तपाईँको क्षमता जुन तपाईँले पाउनु भएको छ, टुरिस्ट भेहिकल ड्राइभिङ भनेको राम्रो कुरा हो, टुरिज्म सेक्टरमा तपाईँको कन्ट्रिब्युसन हुन्छ, एउटा महिलाको कन्ट्रिब्युसन, आफै इन्डिपेन्डेन्ट बनाउने, तपाईँ आर्थिक रूपले सक्षम हुने, तपाईँको इम्पावरमेन्ट हुने, जसले गर्दा टुरिज्म इन्डस्ट्रीले गर्ने कन्ट्रिब्युसनमा तपाईँ महिलाको पनि कन्ट्रिब्युसन हुन्छ, अल्टिमेटली तपाईँ आत्मनिर्भर हुन्छ।
0: यसै गरी दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना व्यवस्थापक धर्म दवाडीका अनुसार महिलाहरूलाई सिप, आत्मविश्वास र रोजगारीसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ।
3: हामीले यो दिगो पर्यटन परियोजना नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी नेपालको साझेदारीमा सञ्चालनमा ल्याएका हौ र यो परियोजनाले तीनवटा मुख्य उद्देश्यमा काम गरिरहँदाखेरि हाम्रो एउटा महत्वपूर्ण उद्देश्य भनेको चाहिँ पर्यटन क्षेत्रमा कसरी दक्ष जनशक्तिलाई चाहिँ उत्पादन गर्ने र यसमा रोजगारी, आय आर्जन र उद्यमशीलतालाई कसरी वृद्धि गर्न सकिन्छ भन्ने एउटा महत्वपूर्ण उद्देश्य रहेको छ र त्यो उद्देश्य अनुसारको सिलसिलामा हामीले यो स्पेसल तालिम चाहिँ आयोजना गरेका हौँ। महिलाको सहभागितालाई कसरी बढाउने भन्ने सन्दर्भमा कुराकानी गरिरहँदाखेरि चाहिँ केही होमस्टेहरूमा त अलिकति राम्रो तथ्याङ्कले देखाउँछ, तर अत्यन्त न्यून महिला सहभागिता रहेको हुँदाखेरि चाहिँ महिलाहरूलाई चाहिँ होइन अब स्वरोजगारतिर आबद्ध गर्दै होइन आत्मनिर्भर अभियानतर्फ चाहिँ अगाडि बढाउँदै चाहिँ आय आर्जनको बाटो दायरा फराकिलो गर्ने उद्देश्यले चाहिँ यहाँहरूसँग जोडिएका हौँ। धेरैजनाबाट यहाँहरू 38 छानिनु भएको छ। अब हाम्रो चाहना चाहिँ सबैलाई सकेसम्म सबै आउनुहुने चाहना राख्नुहुनेलाई नै यो तालिममा समावेश गरौँ भन्ने थियो। तथापि भोलि यो रोजगारीमा पनि जोड्ने भएको हुँदाखेरि 38 अहिले पहिलो चरणमा चाहिँ प्रारम्भिक चरणमा हामीले गरेका छौँ र आगामी दिनमा पनि जुन बाँकी रहनु भएको छ उहाँहरूले अन्य ट्रेकिङ कम्पनीजहरू, ट्राभल कम्पनीजहरू, हाम्रो प्रदेशमा हुने पर्यटनसँग काम गर्ने व्यवसायहरूसँग हामी समन्वय गरेर त्यो सम्भावना भयो, जागिरको चाहिँ ग्यारेन्टी गर्न सकिने अवस्था आयो भने उहाँहरूलाई पनि हामी प्राथमिकता दिन्छौँ।
1: नेपाल पर्यटक यातायात व्यवसायी संघका प्रमुख कार्यकारी अधिकृत लेखनाथ लामिछानेले पर्यटन क्षेत्रमा दक्ष महिला चालकको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै दिगो पर्यटन परियोजना संघको सहकार्यले महिलाका लागि नयाँ अवसर सिर्जना गरेको बताउनुभयो।
4: महिलाहरूलाई पर्यटक यातायात क्षेत्रमा चाहिँ कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने मेन हाम्रो उद्देश्य थियो। त्यो उद्देश्य अन्तर्गत राज्यले सिर्जना गर्ने रोजगारी भन्दा निजी क्षेत्रले गर्ने रोजगारी सिर्जना अत्याधिक रहन्छ। त्यस अन्तर्गत पनि राज्यमा पर्यटन क्षेत्रमा लगानीको हिसाबमा हेर्ने भने पर्यटक यातायात क्षेत्र सबैभन्दा बढी छ, जस्तो होटल एयरलाइन्स पश्चात पर्यटन यातायात क्षेत्र छ जसले अरबौं लगानी गरेका छ। तर त्यति लगानी गर्दै गर्दा पनि हामीले पुरुषलाई चाहिँ रोजगारी सिर्जना गर्न सक्यौँ, तर यो क्षेत्रमा हामीले महिलालाई त रोजगारी गर्न सिर्जना किन गर्न सकेनौँ। तर हामीले त्यो पनि पुरा गरौँ न त, महिलाहरूलाई यो क्षेत्रमा रोजगारी सिर्जना गरेर उनीहरू टुरिज्म पर्यटक यातायात क्षेत्र पनि महिलाहरू सशक्त ढङ्गले काम गर्न सक्षम छन् है भनेर त्यो देखाउँ। उनीहरूको लागि रोजगारी सिर्जना गर्नको लागि हामीले एसटिपीसँग एउटा सहकार्य गरेर अगाडि बढ्यौँ, जस अनुरूप 38 महिलाहरूलाई प्रथम चरणमा लगेर उहाँहरूलाई प्रशिक्षण दिनेछौँ। त्यो प्रशिक्षण दिँदाखेरि उहाँले जब नेपाल सरकारको यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स प्राप्त गर्नुहुन्छ, त्यो गरिसकेपछि उहाँहरूलाई हाम्रो सेक्टरमा व्यवस्थापन गर्ने गरी ड्राइभिङ मात्र सिकेर भएन, टुरिज्म भनेको के हो, त्यहाँ हामी कसरी सर्भिस प्रोभाइड गर्न सकिन्छ त्यो पनि ज्ञात होस् भनेर ट्रेनिङ पनि सञ्चालन गरिरहेको छौँ। सार्वजनिक यातायात क्षेत्रमा चाहिँ अलिअलि महिलाहरू प्रवेश भइ नै सकेका थियो, टुरिज्म सेक्टरमा पनि नभएको नै त होइन, केही जिरो पर्सेन्टको हालतमा चलन छन्, तर उहाँहरू नगर्ने मात्रामा छन्। आज हामी त्यसलाई कम्ती 1-2-3-4 हुँदै किन पर्सेन्टेज वृद्धि नगर्ने त भनेर हामी त्यसमा हामी योगदान गरौँ भनेर हामी पर्यटक यातायात क्षेत्र त्यसमा लागेका हौँ।
1: उहाँका अनुसार यस्ता तालिमले महिलालाई केवल सवारी चालक मात्र नभई पर्यटन क्षेत्रका सक्षम सेवा प्रदायकका रूपमा स्थापित गर्न मद्दत पुग्नेछ।
4: जो उहाँहरूले 38 ट्रेनिङ गरिनु भएको छ, उहाँहरू टुरिज्म सेक्टरमा सेटलमेन्ट भइसकेपछि उहाँहरूले गर्ने कामको पर्फर्मेन्सको आधार देख्नु भएर त्यो कुराहरू अरूमा पनि त ओहो मैले गर्नुपर्दो रहेछ भन्ने एउटा ऊर्जा जाग्छ। मलाई लाग्छ आगामी दिनमा झनै बढी वृद्धि हुन्छ महिला सहभागिता।
1: ललितपुरको गोदावरीकी कोपिला परियार क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुन पाउँदा निकै उत्साहित हुनुहुन्छ। उहाँका अनुसार यो तालिमले आफ्नो सिप र आत्मविश्वास दुवै बढाएको छ।
5: हाम्रो एनटिपिए नेपाल एसटिपी युएनडिपीसँगको सहकार्यमा भएको हो। यसमा चाहिँ हामी चाहिँ एकदम खुसी छौँ, एकदम मनदेखि नै धन्यवाद दिन चाहन्छौँ। उहाँहरूले हामीलाई अपर्च्युनिटी दिनुभयो, धेरै गाह्रो थियो हाम्रो लागि यो यतिको ठाउँमा आइपुग्न, तर उहाँहरूले धेरै सहयोग गर्नुभयो हामीलाई। 30 तालिम लिएर हामीले लाइसेन्स प्राप्त गरेपछि उहाँहरूले रोजगारी पनि दिनुहुने, रोजगारीहरू पनि सिर्जना गर्नुहुने रहेछ। अब यही क्षेत्रमा लागेर कसरी त्यसलाई अझै राम्रो गर्ने अब यहीँबाट नै हुन्छ भन्नुभएको छ। हरेक कुराहरूमा त्यसको लागि हामी धेरै धन्यवाद दिन्छौँ। आउने समयहरूमा पनि उहाँहरूले यस्तै प्रोग्रामहरू ल्याएर हामी जस्तै न्यून वर्गको मान्छेहरूलाई चाहिँ उहाँहरूले सहयोग गरेर राम्रो ठाउँमा पुग्नको लागि धेरै धेरै धेरै सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा राखेको छौँ।
1: सुनसरीकी जमुना भट्टराई भन्नुहुन्छ, जीवनमा के गर्ने भन्ने अन्यलका बीचमा यो तालिमले नयाँ बाटो देखाएको छ। पर्यटन क्षेत्रमा सम्मानजनक रोजगारी मार्फत आफ्नो भविष्य निर्माण गर्ने आत्मविश्वास अहिले आफूमा आएको उहाँको भनाइ छ।
6: पर्यटनलाई अरू बढावा दिनको लागि पनि हामीहरूले केही काम गरिरहेको छौँ जस्तो लाग्दैन थियो होइन, तर अब त्यसको लागि त हामीहरूसँग आर्थिक पनि हुँदैन थियो होइन, अब कसरी जाने कसरी गर्ने भन्ने कुरा पनि हुन्छ नि त। अनि त्यो हुँदाखेरि चाहिँ यो एउटा चाहिँ एकदमै सही ठाउँमा आइपुगेको जस्तो लागेको छ। यो सहयोग गरिदिनु भएर हामीहरूलाई त बाटो नै अल्लमल्ल भइरहेको अवस्थामा, अनि अर्को कुरा भनेको चाहिँ महिला भनेको चाहिँ विशेष जे काम गर्नुहुन्छ त्यो एकदमै धेरै फोकस भएर पनि गर्नुहुन्छ होइन, हामीले पनि देख्न सक्छौँ। त्यो भएको कारणले गर्दाखेरि अब हाम्रो लक्ष्य प्लस राज्यको समृद्धि प्लस यो संस्थाको पनि हुन्छ होइन, सबैको लागि चाहिँ एउटा महत्त्वपूर्ण योजना यो सस्टेनेबल डेभलपमेन्ट गोल होइन, दिगो पर्यटन विकास यसको लागि चाहिँ महत्त्वपूर्ण भूमिका यस कार्यक्रमले खेल्न सक्छ भन्ने मैले आशा लिएको छु।
1: त्यस्तै सिन्धुपाल्चोकी सुन्तली थापाले बेरोजगारीको अवस्थाबाट बाहिर निस्किने महत्त्वपूर्ण अवसरका रूपमा यो तालिमलाई लिनुभएको छ। उहाँका अनुसार पर्यटन क्षेत्रमा महिला चालकका रूपमा काम गर्नु अवसर मात्र होइन जिम्मेवारी पनि हो। चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्दै अघि बढ्न सके महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्ने उहाँको विश्वास छ।
7: सर्वप्रथम त हाम्रो एनडीबीए र यो दिगो पर्यटन त्यसलाई हाम्रो धेरै धेरै धन्यवाद होइन, अब हामीलाई चाहिँ यो मौका दिनुभयो उहाँहरूले। हामी चाहिँ एउटा जस्तो समय हुँदा हुँदै पनि हामी बेरोजगार भएर बसेका छौँ नि त, कति धेरैजना हामी महिलाहरू होइन, हामी चाहिँ घर गृहस्थी बाल बच्चा यसमै सीमित भएर बसेका छौँ नि त, हामीले पनि ओपन अप हुने मौका पायौँ जस्तो लाग्छ मलाई चाहिँ होइन। यो अवसर हो राम्रो सबैभन्दा ठुलो कुरा, अनि चुनौती पनि हो किनभने हाम्रो घर परिवारले हामीलाई ड्राइभरको जागिरलाई चाहिँ हाम्रो घर परिवारले एक्सेप्ट गर्दैन होइन, हाम्रो लागि चाहिँ ठुलो चुनौती हो यो चाहिँ होइन, तर हामी यो चुनौतीसँग लड्दै अगाडि बढ्नुपर्छ। हामीलाई चाहिँ सबैभन्दा ठुलो त अब हाम्रो घर परिवारले सहयोग गरे राम्रो हुन्थ्यो होइन, घर परिवारबाटै सहयोग चाहिन्छ सब पहिला चाहिँ, अनि हामीले यस्तो यस्तो मौकाहरू चाहिँ हामीलाई थाहा हुँदैन धेरै कुराहरू चाहिँ होइन, अनि अब यो चाहिँ हाम्रो सामाजिक सञ्जालहरूबाट नै नोटिस भइरहेको हुन्छ, अब हामीले चाहिँ त्यसलाई फलो गर्ने अनि कसरी हुन्छ आफूलाई ब्रटअप गर्ने हो भनौँ न। यस्तै कार्यक्रमहरू आयोजनाहरू चाहिँ अब हामीलाई जानकारी हुँदै आयो भने हामीले अझ योभन्दा अरू पनि गर्ने मौका पाउँछौँ, सिक्ने मौका पाउँछौँ।
1: महिलाको आर्थिक सशक्तिकरण, शिव विकास र सम्मानजनक रोजगारीको अवसर विस्तार गर्दै नेपालको पर्यटन क्षेत्र

सुलोचना बज्राचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह च्वागडी, कार्यक्रम सञ्चालक मुकुन्द भण्डारी र यो विद्या चौधरीलाई पनि आज्ञा दिनुहोस्। हौस् त नमस्कार, शुभ दिन।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन्न लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि

समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा हामी यहाँहरूमाझ अहिलेसम्मकै नेपालको भिक्षुनी परम्परामा सबैभन्दा ठुलो र आदरणीय नामको रूपमा रहनुभएको डाक्टर धम्मावती गुरुमाको जीवनी यहाँहरूमाझ राख्न लागेका छौँ। हरेक धर्मले समाज परिवर्तनमा अहम भूमिका निर्वाह गर्ने गर्छ। यसैले पनि धर्मको अध्ययन, प्रचार प्रसार गर्ने र ज्ञान आर्जन गर्ने व्यक्तित्वहरूको भूमिका नि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ। यस अर्थमा हामीले धेरै धर्म गुरुहरूका बारेमा सुन्दै आएका छौँ। गुरुहरूको बारेमा जति सुन्यौँ, गुरु माहरूको बारेमा त्यति जानकारीमा छैनौँ। यसैले आज कार्यक्रम आजको नारीमा हामीले अहिलेसम्म नेपालको भिक्षुणी परम्परामा बौद्ध धर्ममा सबैभन्दा ठुलो र आदरणीय नामको रूपमा रहनुभएको डाक्टर धम्मावती गुरु माको जीवनी र उहाँसँग भएको भेटवार्ता सुनाउनेछौँ। धार्मिक क्रियाकलापमा, लेखनीमा र ज्ञान प्रचार प्रसारमा असाध्यै सक्रिय रहनुभएको धम्मावती गुरुमासँग भएको यो प्रत्यक्ष भेटवार्ता यहाँहरूमा सुनाउन पाउँदा हामीलाई खुसी पनि लागेको छ।

विक्रम सम्वत 1989 ललितपुरको रुद्रवर्ण महाविहारमा बुवा हर्षरत्न साकी र आमा एराथकु साकेको कोखबाट जन्मनु भएको धम्मावती गुरुमाले विक्रम सम्वत 2006 सालमा भारतको कुशीनगरमा प्रवक्षा लिनुभएको थियो, भिक्षुणी बन्नुभएको थियो। उनै धम्मावती गुरुमा भित्री काठमाडौँमा आमाहरूले हुर्केका छोराछोरीलाई सुनाउने कथाको पात्र बन्नु पुग्नु भएको छ। जुन बेला काठमाडौँमा थेरवादी बौद्ध धर्म राम्ररी स्थापित भइसकेको थिएन र धेरैका लागि नौलो थियो, त्यही बेला ललितपुरमा जन्मनु भएको 14 वर्षीय बालिकाले तय गरेको अद्वितीय यात्राको कथा यसमा समेटिएको छ। अद्वितीय यात्राको कथा धम्मावती गुरुमाको जीवनी बनेको छ। धनाढ्य नेवार परिवारको एक्लो छोरी 14 वर्षको उमेरमा गणेश कुमारी साक्यले घर त्यागेर भिक्षुणी बन्ने निर्णय लिनुभएको थियो। उहाँले ललितपुरको सुमङ्गल बिहारमा बर्माबाट आएका भिक्षुबाट बौद्ध धर्मको प्रारम्भिक शिक्षा प्राप्त गर्नुभएको थियो र थप अध्ययनको लागि कुनै पनि व्यवस्था नभएको र पढ्न नपाउने अवस्था भएपछि बर्मा जानुको विकल्प थिएन। आमा बुवाबाट पढ्नको लागि बर्मा जाने अनुमति नपाएपछि उहाँले घरबाट भागेर जाने निर्णय गर्नुभयो, जुन निर्णय थेरवादी बौद्ध धर्मको इतिहासमा कुशी ढुङ्गा साबित भएको छ। आफ्ना दुई साथीहरूसँगै ललितपुरबाट थानकोट पुगेर त्यहाँबाट हिँडेर भीमफेदी र त्यहाँबाट भारतको कुशीनगर पुगेपछि उहाँ भिक्षुणी हुनुभयो र भिक्षुणी भएपछि उहाँको नाम रह्यो गणेश कुमारीबाट धम्मावती। र आधिकारिक रूपमा भारतबाट बर्मा जाने कागजात केही पनि थिएन, त्यत्तिकैमा उहाँका साथी पनि छुटे। धम्मावतीले निर्णय गर्नुभयो कि जङ्गलको छोटो बाटो भएर बर्मा जाने, त्यसअनुसार नागाल्यान्ड र आसामको जङ्गली बाटो भएर लगभग एक साताको पैदल यात्रा हुँदै उहाँ बर्मा पुग्नुभयो। बर्माको बिहारमा रहेर उहाँले 14 वर्ष बौद्ध धर्मको अध्ययन गरेर 2020 सालमा काठमाडौँ फर्केपछि उहाँको परिवारले असनबाट ठमेलतिर लाग्ने बाटोको नगल टोलमा जग्गा किनिदिनु भयो र त्यही उहाँले धर्मकृति बिहार स्थापना गर्नुभयो। धर्मकृति थेरवादी महिला भिक्षुणीहरूको बिहार हो। नेपालमा धम्मावती गुरुमाको जति सम्मानका साथ नाम लिइन्छ त्यो भन्दा पनि धेरै बढी सम्मान धम्मावती गुरुमालाई बर्मामा रहेको छ। राजनीतिक परिवर्तनसँगै बर्मा अहिले म्यानमार भएको छ। नेपालको धम्मावती गुरुमा प्रतिको आदर अहिले पनि म्यानमारमा त्यत्तिकै छ। त्यसो त आङ सान सुचीसँग उहाँको नाम जोडिन्छ। त्यसो त धम्मावती गुरुमाको सम्बन्ध आङ सान सुचीसँग पनि रहेको छ। एसिया पेसिफिक सम्मेलनका लागि काठमाडौँ आउँदा आङ सान सुची धर्मकृति बिहारमा पुग्नु भएको थियो र धम्मावती गुरुमा प्रति भावपूर्ण सम्मान पनि राख्नु भएको थियो। आङ सान सुचीका कान्छा छोरा किम एरिसको जन्म काठमाडौँमै भएको थियो र सुत्केरी आङ सान सुचीलाई धम्मावती गुरुमाले आफ्नै छोरी जस्तै स्याहार पनि गर्नुभएको थियो। यही क्रममा धम्मावती गुरुमाले आङ सान सुकीलाई बौद्ध धर्मबारे ज्ञान पनि दिनुभएको थियो। बर्माको प्रजातन्त्रवादी नेत्री आङ सान सुकीले उहाँलाई गुरुमाको रूपमा पनि आदर गर्नुहुन्छ। बुद्ध धर्मको प्रचार प्रसार तथा शिक्षा आर्जनको सिलसिलामा थुप्रै देशको भ्रमण गरिसक्नु भएको उहाँले अहिलेसम्म उहाँले बुद्ध धर्म सम्बन्धी 40 वटा पुस्तक लेखिसक्नु भएको छ भने धर्मकृति बिहारबाट मात्रै 100 भन्दा बढी पुस्तक प्रकाशित भइसकेको छ। उहाँको सङ्घर्षपूर्ण जीवनीलाई एक ब्रह्मेली भिक्षुले उपन्यासको रूपमा लेख्नु भएको छ, जुन नेपाल भाषासँगै विभिन्न भाषामा अनुवादित छ। उहाँले गर्नुभएको ज्ञान प्राप्तिलाई आत्मसात गरेर उहाँलाई डाक्टरको उपाधि पनि दिएको छ। उनै गुरुमासँग हामीले केही समय अघि मात्र काठमाडौँको ठमेल नजिकै नगल स्थित धर्मकृति बिहारमा गएर भेटवार्ता गरेका छौँ।

0: गुरुमा यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद यस्तो कार्यक्रममा ल्याएकोमा। होइन, नेपालमा केटी मान्छे जति काम गरे पनि गाह्रो छ है, अहिले पनि अलिअलि भएको छ, पहिला जस्तो त त्यति गाह्रो छैन है। तै पनि अहिले पनि बाहिरबाट ग्वाल गर्छ, भित्रबाट खुट्टा तान्छ,
0: गाह्रो छ। तर यो गाह्रो चुनौतीलाई सामना गर्दै अगाडि बढ्ने क्रम पनि निरन्तर छ नि, होइन?
1: मेहनत त गरेको छ। तै पनि अरू देश जस्तो केटी मान्छे स्वतन्त्र छैन यहाँ।
0: हजुर, महिलाहरू, छोरीहरू, आमाहरू स्वतन्त्र हुनुपर्छ, शिक्षा पाउनु पर्छ भनेर नै यहाँको यात्रा सुरु भएको थियो नि, होइन?
1: पहिला हामी बच्चाको टाइममा त केटी मान्छे साठवटा अक्षर थाहा हुनु पर्दैन, साठवटा अक्षर थाहा भएपछि के भन्दा बोक्सी हुन्छ, पर्नै हुँदैन, त्यो खोला झ्यालबाट हेर्नु हुँदैन। हाम्रो बच्चाको टाइममा हामी त राणा शासनमा पनि
0: कति बन्देज है त्यति बेला,
1: धेरै बन्देज छ।
0: 14 वर्षको उमेरमा त्यति बेला यहाँले के सोच राखेर बौद्ध धर्मको लागि घर परिवार त्याग्नु भयो त?
1: हामी घर परिवार त्यागेको दुईटा कारण सम्झेर है, म त खास हाम्रो आमा बाबुमा चारवटा छोरा छ, म बीचमा एक्लै छोरी, घरमा त सबै सुखै छ, यहाँ बसेर के हुन्छ? त्यो बेलामा केटी मान्छे धेरै बन्धन छ, अक्षर पढ्ने पाउँदैन, राम्रोसँग यताउता गएर कथा सुन्नु हुन पाउँदैन, बाहिर जानै हुँदैन, बाहिर जाने मान्छे र राम्रो है। त्यसैले धेरै दुःख भएको बेलामा पहिला के हुन्छ भने, जापान लडाइँको टाइममा यहाँको आबालको बद्राचार्य एकजना गुरुजु बर्मामा बसेको, त्यो लडाइँको टाइममा त जमिन मुनि बसेर बसेर अलि बौद्ध धर्म सिकेर जापानको त्यो लडाइँ सिद्धिएपछि नेपाल आयो, नेपालले हामीलाई सिकाइदियो, हामी लुकिएर लुकिएर त्यहाँ बुटगस भन्थे भन्ने ठाउँमा अक्षर पढ्न गएको, न म भागीका साथ पढेर पढेर उहाँ एक वर्ष जति यहाँ पाटनमा बस्यो, उहाँ पनि विद्या पूर्ण भएको छैन। हजुर, सुदर्शन भन्ने एकजना पनि गुरु भन्छ, भिसु बनाउनलाई लैजान्छु भने कृष्णनगर गयो, हामी त कोही सिकाउने छैन, गुरु गयो नि। त्यो बेलामा यहाँ शिवरात्रिको बेलामा इन्डियाबाट जो पनि आए पनि हुन्छ, औ त्यो पानीको टार आए जस्तै इन्डियाबाट धेरै मान्छे आउँछ शिवरात्रिको दिन। त्यो बेलामा बर्मामा बर्माको पनि एकजना भन्थे आयो शिवरात्रिको बेला, 7 दिन आउनुहुन्छ इन्डियाको मान्छे, अरू देशको आउनुहुँदैन। त्यो बेलामा पनि बर्माको एकजना गुरु आयो त्यही होलमा, आएर तिम्रो देशमा कस्तो छ, सुख छ कि दुःख छ भने सोध्यो। हामी त एकले छोरी नै सुख नै छ नि, केही अरू सुख पनि देखेको छैन है, हामी त धेरै भाग्य पनि छ, सुख छ भन्थे। एउटा मात्रै दुःख छ हामी के भने, अक्षर पढ्नु पाउँदैन, बुद्ध धर्म राम्रोसँग पढ्नु पाउँदैन, यो दुईटा मात्रै दुःख छ, अरू हाम्रो देशमा सबै सुख छ भन्यो। त्यस भएपछि गुरुले के भन्छ, बर्मामा त केटाकेटीको केही फर्क छैन, छोराछोरी बराबर शिक्षा दिन्छ, बर्मा जाने जान्छु। त्यस भएपछि म त यहाँ धेरै दिन बस्नु हुँदैन है, त्यो शिवरात्रिको मेलामा मात्रै पसेको, म गएर कुशीनगरमा बस्छु गोर्खापुर, तिमी बर्मा जाने भने तिमीहरू यहाँ कुशीनगर आओ भनेर गयो। हामी सल्लाह गरेको हामी 3 जना साथी छ, मनोहरा देवी, शुभलक्ष्मी, मेरो सान दाई एकजना, 3 सल्लाह गरे, हामी 4 जना भागिएर जान्छु, अनुमति त लिनु कोही चाहिँ दिन। त्यो बेलामा हामी नेपाल
0: त्यति बेला पढ्नै भनेर बुद्ध धर्मकै लागि भनेर छोड्नु,
1: बुद्ध धर्म र शिक्षा, केटीहरू शिक्षा पनि छैन, धर्म पनि सिक्न पाउँदैन। केटीहरू टेरी ठिचेर राखेकोले केटीहरूलाई ज्ञान दिनुलाई आफै सिकेर आउनु पर्छ नि है, आफै नगए थाहा भएको कस्तो सिक्छु। त्यसैले गएको साथी दुईजना, म दाई एकजना। पहिला त बस छैन, यहाँ पैदलै जानुपर्छ चन्द्रागिरी पहाड तरेर, पहाडमा
0: पिम्पेदी हुँदै
1: पिम्फुरी आउनुलाई चन्द्रागिरी पहाडमा एउटा गोडी छ, यो गोडीमा सानो कागडी एउटा देखेपछि बाहिर जानु पाउँछ। चन्द्रागिरी पहाड नागेर घेसके माथि पिम्फुरी पुग्छ, पिम्फुरीसम्म पैदलै जानुपर्छ। त्यो बेलामा हामी चारजना गरेको है, गएको बेलामा हाम्रो दाई त बाले थाहा भएर लिएर गयो, ऊ पछि भयो। हामी पहिला गरी नागेर गइसक्यो, दाई एकजना अलि पछि भएकोले गड्डीबाट यहाँ बाले फोन गरेको र उहाँ समातेर राखेको, उहाँबाट आउनु हुँदैन दाई। हामी तिनजना त भिम्फरी पुग्यो, साथी पनि छैन होइन, केही कोही पनि केटा मान्छे छैन, केटा मान्छे नभएको हामी तिनजना मात्रै कस्तो जानु, के गर्ने के गर्ने भने, त्यहाँ भिम्फरीमा त्यहाँ क्याम्प होटेल छ नि, ए क्याम्प होटेल उसको उहाँ पनि होटेल छ, उहाँ होटेल पहिल्यैदेखि थाहा छ र उहाँलाई भनेको, उहाँ दुई तिन दिन बसेर हाम्रो साथीको आमा पनि बोलाएर हामी चारजना त्यो क्याम्प होटेलको द्वारका प्रसाद महानन्द कुशीनगरसम्म पठाइदिएको। कुशीनगर भने गोर्खापुरमा।
0: हजुर, यहाँलाई कुशीनगर पुगेपछि होइन कपाल खौरेर भिछुनी बन्छु भन्ने पहिल्यै लागिसकेको थियो मनमा?
1: होइन, पहिला त पढ्नको लागि गएको, अहिले उहाँ पुगेपछि आठ महिनासम्म हामी बसे पनि पासपोर्ट पनि चाहिन, पासपोर्ट नभएर कहाँ भिजा पाउँछ है, भिजा पाउने पाउँदैन। त्यो भए चाहिँ यहाँ धेरै दुःख छ, पहिला त्यो कुशीनगरमा केही खाने छैन, चाना मात्रै खाएर बस्नुपर्छ। यहाँ राम्रो खाएर बसेको है, उहाँ चाना मात्रै खाएर बसेर नसकेर साथी दुईजना फर्किएर आउँछु भनेको।
0: यहाँलाई चाहिँ त्यस्तो गाह्रो अवस्थामा खानेकुराको पनि अभाव भएको बेलामा पनि कुशीनगरबाट फर्केर आउँ जस्तो चाहिँ लागेन?
1: म त यही एक कल्पना गए पनि त्यही लाइनमा जान्छ,
0: जसरी हुन्छ शिक्षा लिनु छ,
1: शिक्षा बर्मा जानु भने बर्मा नपुगेसम्म शिक्षा नलिएसम्म फर्किएर आउँदैन भने, साथीहरू दुईजना आयो है, म त आउँदैन, जति जाने भने जाऊ, म उही बस्छु भने, हाम्रो दाईलाई तिमी पनि आऊ भने भन्यो। अनि हाम्रो माले चिठी दियो, समाचार दियो, तिम्रो दाईले पनि जबरजस्ती लिन आउँछ भने, त्यो बेलामा केस काटेर गुरुमा बनाएको
0: बाध्यताले
1: बाध्यताले।
0: हजुर, त्यति भएपछि पुग्न सजिलो हुन्छ कि भन्ने भयो
1: भन, दाईले लिएर आउँछ भने डराएर त्यागी भएपछि त लिँदैन नि।
0: अहिले यहाँ 92 वर्षको पुग्नु भयो, जीवनको 9 दशक व्यतीत गर्नु भनेको सानो कुरा होइन, त्यो कसै कसैको भाग्यमा मात्र हुन्छ होइन। यति धेरै वर्ष बौद्ध धर्म प्रवर्धनको लागि, विकासको लागि, प्रचारको लागि, अनि भिक्षुणीहरू जस्तो बौद्ध धर्ममा महिला सहभागितामा नि ठूलो भूमिका निर्वाह गर्नुभयो, धर्मकीर्ति विहारै स्थापना गरेर बौद्ध धर्मलाई स्थापित गर्नलाई ठूलो भूमिका निर्वाह गर्नुभयो। अहिले यति लामो समय व्यतीत भइसकेपछि कहिले कहिले त्यो 14 वर्षभन्दा अगाडिको, आफू 14 वर्ष पुग्दाखेरिको गणेश कुमारी साक्यको सम्झना आउँछ कि आउँदैन?
1: अहिले त सम्झना त आउँछ, त्यति दुःख गरेर गयो है, अनि यो पहिला यहाँबाट छोडेर गएको उहाँ बर्मा पुग्नलाई है नाङ्गा देशबाट जानुपर्छ, जङ्गलै जङ्गल गएको, जे म गएको हो कि होइन भन्ने सम्झाउँछ कहिले कहिले।
0: अनि घर परिवार त्यो बाल्यकाल सम्झना आउँछ?
1: सम्झना त आउँछ।
0: त्यो गणेश कुमारी साक्य र अहिलेको धम्मवती गुरुमा सबैभन्दा ठूलो फरक के होला जस्तो लाग्छ? हुन त फरक कति छ होइन,
1: गणेश कुमार साक्य भएको बेलामा अरे आमा बाबुलाई मात्रै माया गर्छ हामीलाई है, अहिले त चेलीहरू धेरै माया गर्छ चेला चेलीहरूले।
0: यति धेरै यहाँलाई चाहिँ असीम माया गर्ने असाध्यै श्रद्धा गर्ने कति अनुयायी हुनुहुन्छ जसले यहाँलाई भेट्दाखेरि पनि ठूलो जीवनको उपलब्धि पाए जस्तो लाग्छ नि है। त्यो आफूलाई माया गर्ने सबै अनुयायीहरूलाई आज हाम्रो कार्यक्रमबाट के भन्नुहुन्छ?
1: सबै माया गर्ने होइन चेला चेलीहरूले धेरै धन्यवाद। घर छोडेर आए पनि हामी दुःख छैन किनभने यहाँ उपासक उपासिका अरूले धेरै माया गर्छ। त्यसैले घरको एक्लै छोरीको आमा बाबा माया र अनि दादाको मायाले धेरै सन्तोष छ,
0: खुसी हुनुहुन्छ,
1: खुसी हुन्छ।
0: छोरीले पढ्न पाउनुपर्छ, शिक्षा प्राप्ति गर्ने हो त्यतिले बर्मासम्म पुर्याए नि त होइन। त्यो शिक्षा आर्जन गरिरहँदाखेरि घर परिवारको सम्झना आउँदा शिक्षा आर्जन गर्दाखेरिको अनुभव चाहिँ कस्तो थियो?
1: त्यो शिक्षा अध्ययन गरेको बेलामा मेरो विचारमा शिक्षाको लागि मात्रै मन छ, घर परिवारको कहिले सम्झेर रुएको छैन। पढ्ने पास गर्ने भरमानमा त एकचोटि पास भइपछि धेरै पैसा पाउँछ प्राइज, वर्षको दुईटा तिनवटा जाँच दिन्छ सरकारको, एउटा पब्लिकको सहरले बनाएको एउटा दुईटा यस्तो सरकारको जाँचमा त्यति पैसा आउँदैन। तैपनि म गएको बेरमा यहाँ उन्नु सरकार उन्नु भने प्रधानमन्त्री धेरै राम्रो मान्छे, त्यो बेलामा बर्मा त स्वर्ग जस्तै
0: अहिलेको म्यानमार भनेर हामीले चिन्छौँ। गुरुमा यहाँले अहिले म्यानमारको कुरा लिएर आउनु भयो, त्यति बेलाको बर्मा होइन, बर्माको लामो अनुभव छ, 16 वर्ष त त्यहाँ अध्ययन गर्नुभयो बौद्ध धर्मको होइन, कति ओरादोरा गर्नुभयो। म्यानमारको महिला नेत्री आङ सान सु की नेपाल आउँदा दुईचोटि नै यहाँलाई भेट्न आउनु भयो नि होइन।
1: सानैदेखि बराबर भेट्छ किनभने यहाँ पहिला नेपालमा बर्मी एम्बेसी छैन, उसको आमा दिल्लीमा राजदूत भएर आएको आङ सान सु कीको आमा टोखेन्ची भने राजदूत भएर दिल्लीमा बस्यो। दिल्लीमा पनि ठूलो जग्गा किनेर राखेको छ बर्मी सरकारको नाउँमा, अनि उसले नै नेपालमा पनि दूतावास राख्नुपर्छ भने आएको बेलामा औसा सानै छ दार्जिलिङमा स्कुलमा राख्यो।
0: यहाँले भेट्दा कति वर्षमा देख्नु भएको थियो पहिला चाहिँ?
1: सानैदेखि भेटेको मैले, उसको आमा बाबा पनि मैले थाहा छ। बर्माको स्वतन्त्र आएको नि उसको भाले ल्याएको बुझ्यो आउँछ भने।
0: अनि आङ सान सु की र यहाँको सम्बन्धको बारेमा कुरा गर्दा,
1: यहाँ आएको बेलामा पहिला बच्चाको टाइममा त उमा आमासँगै आएको है, पछि आएको बेलामा उसको लोग्नेसँग आएको, उसको लोग्ने बिलायतको, बिलायतको लोग्नेसँग आएको बेलामा 3 महिनामा छोरा लिएर आएको, ल्याएर आयो। उसको लोग्ने त त्यहाँ जङ्गल जङ्गलमा गाउँ गाउँमा गएको, गुम्बा गुम्बामा गएको, त्यो अध्ययन गर्नु गएको पिएचडीको लागि, यो आशा सूचीले यहीँ छोडेर गएको 3 महिनाको छोरा सहित। त्यो बेलामा होटेल यहाँ ठम्बेलमा एउटा लिएको छ, कहिले कहिले होटेलमा जान्छ, धेरै जसो यहाँ बस्छ, ऊ त इङ्ग्लिस राम्रोसँग थाहा छ नि, यहाँको अध्ययन गोष्ठीहरूलाई इङ्ग्लिस सिकाइदिएको नि। त्यो बेलाको चिनकाजीहरू को कति राम्रोसँग इङ्ग्लिस सिकाइदिएको उसले, हामीसँग उहाँ बुद्ध धर्म सिकाउँछ, उहाँले यहाँको अध्ययन गोष्ठीहरूलाई इङ्ग्लिस सिकाइदिन्छ।
0: उहाँले पनि यहाँलाई गुरुमा नै मान्नुहुन्छ आङ सान सु कीले?
1: यहाँ आएको बेलामा ठूलो मान्छे भएर आयो नि पछि र है, यहाँको पाले पहरा अगाडि ठोकेकोले यहाँको मान्छे त आश्चर्य भएर देखेको, अब त चाँदीदेखि हामी ठोकेको नि उसले।
0: अनि गुरुमा यति धेरै बौद्ध यो धर्मको अध्ययनमा लाग्नुभयो, अनि पछि त्यहाँ पढ्दै गर्दाखेरि यो अध्ययन पछि चाहिँ म नेपालै फर्किन्छु भन्ने लागिरहेको थियो?
1: नेपालको लागि गएको,
0: नेपालकै लागि जानु भयो?
1: नेपालमा त्यति केटी मान्छे तल छ नि होइन, अक्षर पनि पाउँदैन, अक्षर सिक्न पनि पाउँदैन, केटाहरू साथी नभएको केटी मान्छे कहीँ जानु हुँदैन, जहाँ गएको पनि दाईहरू भाइहरूलाई साथी बोलाउनु पर्छ, केटी मान्छे मात्रले बाहिर जानु हुँदैन त्यो बेलामा।
0: कस्तो अवस्था थियो है
1: त्यहाँ पहिला र अहिले धेरै फर्क भयो।
0: अनि यसको लागि छोरीहरूको लागि शिक्षा अनि धर्मको अध्ययन अनि स्वतन्त्र पनि होस् भन्ने रहेछ नि त, पछि फर्केर आएपछि त्यसको लागि के गर्नुभयो त यहाँले?
1: फर्केर आइसकेपछि पहिला त राणा शास्त्रमा हामी गएको है, फर्केर आएको बेला त यहाँ पनि स्वतन्त्र
0: 2006 सालमा जानुभएको थियो हजुर, 20 सालमा आउनुभयो,
1: 20 सालमा आएको
0: हजुर। आएपछि चाहिँ त्यो छोरीहरूकै लागि भनेर के गर्नुभयो त?
1: म त ठाउँ ठाउँमा कथा भनेको छ है, मैले राति कथा नभएको ठाउँ छैन, काठमाडौँ पाटन भक्तपुर बनेपा कहाँ कहाँ कथा भनेको,
0: कस्तो कथा भनेको?
1: कथा त भगवानको कथा भनेको है, कोही कोही छोरी मात्रै पाएर दुःख गएर मन अशान्ति भएको छ नि, उनीहरूलाई के भन्यो भने छोरी भने त हुँदैन, त्यो एकचोटि कोसल महाराजमा भने छोरी जन्मे, छोरी जन्मेपछि अलि मुख ढमिलो गरेर भगवान बुद्ध कहाँ आयो, महाराज के भयो मुखो ढमिलो छ, छोरा पाउँछ भने आशा गरेको मल्लिका देवीको छोरी पायो, हे यस्तो गर्नु हुँदैन, छोरा र छोरी शिक्षा दिएपछि छोरीहरू पनि ठुलो हुन सक्छ, त्यस्तो विस्मात गर्नु हुँदैन भने भगवान बुद्धले त्यो कोसल महाराजलाई उपदेश दिएको छ, त्यो उपदेश ठाउँ ठाउँमा दिएर छोरी मात्रै जन्मे भने विस्मात गर्नु हुँदैन, पाटनमा छोरी एकजनाको 8 जना छोरी छोरा छैन, एकजनाको 7 जना छोरी छोरा छैन, त्यही विस्मार गरेको यस्तो गर्नु, ऊ छोरीहरूलाई पनि शिक्षा दिऊ, शिक्षा दिएपछि उनीहरू पनि विद्वान हुन सक्छ भनेर अलि मैले कथा भनेकोले उनीहरू राम्रोसँग शिक्षा दिएर उसको छोरी 8 जना भएको, त्यो बहिनीको पनि 7 जना छोरी भएको पनि, त्यो उसको छोरीहरू कति ठुलो ठुलो डाक्टर इन्जिनियर के भयो
0: हजुर। धर्म र धार्मिक कथा मार्फत पनि सामाजिक चेतना चाहिँ फैलाइराख्नु भयो यहाँले, छोरीको महत्वलाई चाहिँ यहाँले बुझाइदिनु भयो।
1: हामी बच्चाको टाइममा के देखेको छ, छोरा र छोरी एकै ठाउँमा भात खुवाउँछ है, आमा बाबुले पनि कति फर्क हुन्छ, छोरा पहिला खाने चिज राम्रो भने घिउ मात्रै छ, भात खाएको बेलामा घिउ राखिदिए पनि धेरै राम्रो छ है, छोरालाई राखिदियो छोरीलाई राखेन, ए छोरीलाई पनि राख्यो भने ऊ अर्का घरमा पठाउनु पर्छ, यो छोरा त हामीलाई कमाएर खुवाउने छोरालाई खुवाने यस्तो भन्छ।
0: विभेद भएपछि त बाबा आमाले पनि धर्म गरेको त भएन नि त होइन, त्यो त विभेद त स्वार्थ भयो त्यो पनि,
1: आमा बाबाको स्वार्थ त छ नि है, छोराछोरी जन्मेको अब आफ्नो स्वार्थको लागि हो नि, न त किन छोराछोरी जन्मनु पर्छ, र आमा बाबुको स्वार्थ पनि छोराछोरी पुरा गर्नुपर्छ, आमा बाबुले पनि हामीले आफै जन्मेको होइन, उनीहरू केही के आशा गरेर बना जन्मेको नि, त्यसैले छोरीहरू पनि आमा बाबुको सेवा गर्नुपर्छ, अहिले छोरीहरू छोरा भन्दा छोरीहरू आमा बाबु सेवा गर्ने धेरै छ नि, अहिले छोरी जन्माउनलाई डराउँदैन अहिले
0: पक्कै पनि, अहिले छोरीहरूले अगाडि बढेर देखाउनु पनि भएको छ, र यहाँहरू जस्तो जसले सामाजिक चेतनालाई अभिवृद्धि गरिदिनु भयो, छोरीको महत्वलाई प्रचार प्रसार गर्नुभयो, छोरीको स्वतन्त्रता र शिक्षामा योगदान पुर्याउनु भयो, यहाँहरू जस्तै योगदान दिने व्यक्तित्वहरूको कारणले र हाम्रा छोरीहरूले जीवन जगत बुझे अगाडि बढ़िरहेको छन्, हामी त्यस्तै छोरीहरूको सफलताको कथालाई समेट्दैछौ र यसै क्रममा आज हामी असाध्यै खुसी भएको छौँ, खुसी लागेको छ, एउटा छुट्टै खुसीको एउटा अनुभव पनि भएको छ, किनकि आज हामीले बौद्ध धर्ममा असाध्यै उचाइमा पुग्नु भएको धम्मावती गुरुमाको यो जीवनीलाई यहाँहरूमा आज राखिरहेको छौ, आज धर्मकृति विहार जसलाई उहाँले नै स्थापना गर्नुभयो। छोरी शिक्षाको महत्वलाई आत्मसात गरेर 14 वर्षको उमेरमा जसले सम्पन्न घर परिवार आमा बुवा छोडेर बर्मासम्म पुग्नुभयो र बौद्ध धर्म अध्ययन र शिक्षा आर्जन गरेर फेरि नेपालमा फर्केर छोरीहरूको शिक्षा र धार्मिक अनुष्ठानमा धार्मिक अध्ययनमा पनि छोरीहरूको सहभागितामा असाध्यै ठूलो योगदान पुर्याउनुभयो, जसले धेरै पुस्तकहरू पनि प्रकाशनमा ल्याउनु भयो र उहाँको जीवनी पनि धेरै भाषामा छापिएको छ, होइन गुरुमा? कुन कुन भाषामा? नेवारी,
1: पहिला बर्मी, हजुर, बर्मीमा तीन चोटि छापिसकेका 5000 बर्मामा त मेरो नाउँ भने कसैलाई थाहा छैन, स्नेही छोरी भने पनि तमिछे भन्छ उहाँ,
0: स्नेही छोरी, हजुर,
1: बर्मी भाषाले तमिछे भन्छ, तमिछे भए भने पनि सबैले थाहा छ, अहिलेसम्म कहाँ कहाँको बर्मीहरू त्यहाँ नेपाल आइसकेपछि तमिछे एकचोटि भेटेर जान्छ भन्ने खोजेर आउँछ।
0: यहाँको अर्को नाम स्नेही छोरी, नेवारी भाषामा, बर्मेली भाषामा, नेपालीमा, अङ्ग्रेजीमा,
1: थाईमा,
0: आफ्नो जीवनी आफैले पढ्नु भएको छ?
1: थाईले पढ्नु सक्दैन,
0: होइन अरू पढ्नुभयो, आफ्नो जीवनी आफैले पढ्दा कस्तो लाग्दो रहेछ? यो कोही कसैको जीवनी पढिरहेको छु कि आफ्नै जीवनी पढिरहेको छु कि, कस्तो अनुभव भयो?
1: जीवन यस्तै हो नि, जीवनको कथा होइन, मैले सम्झे जति मात्रै त्यो लेखकलाई भनेको होइन, विषयको कति छ म जङ्गलमा अनुभव गरेको,
0: जति लेखे पनि सकिँदैन है, अनुभवलाई सबै समेट्नलाई, सबै भन्न पनि सकिँदैन,
1: दुःखको कुरा भन्न पनि सक्दैन, अहिलेसम्म दुःख सुख छ, त्यति धर्म प्रचार गरे पनि है केटा मान्छेले हामी दुःख दिएको छ, कहीँ कहीँ ठाउँमा केटीलाई तल खसार्नेमा यहाँ लेख सही गर भने आएको छ, म त मरे पनि केटी मान्छे तल छार्नेलाई सही गरेन भन्छ, लड्नु पर्छ।
0: धर्म ग्रन्थहरू लेख्ने बेलामा पनि महिलाहरूलाई तल पार्नु भएन, विभेदको कुरा लेखिनु भएन नि, होइन?
1: तैपनि कोही कोहीले धर्म ग्रन्थमा नै मिसिएको छ केटीहरू दबाउने कुरा,
0: हजुर, यस्तो हुनु हुँदैन भनेर प्रतिकार गर्नु,
1: बुद्ध पनि यो कुरा थाहा छ है, किताबमा चाहिँ पढेर यो सत्य भने नल्याऊ है, गुरुले भने मात्रै सत्य हो भने नल्याऊ, आफ्नो बुद्धि विवेकले ल्याऊ भनेको,
0: कति ठुलो कुरा छ है यो, हजुर। बौद्ध धर्म उच्च अध्ययनमा महिला सहभागिता अहिले कस्तो छ गुरुमा?
1: अहिले त नेपालमा पनि प्रजातन्त्र आइसकेपछि धेरै अध्ययन गर्यो, अहिले धेरै छ, अहिले त महिला र फर्क त छैन, सबै अध्ययन काम गर्ने बेलामा पट्टि मात्रै अप्ठ्यारो छ, पढ्ने ठाउँमा त अप्ठ्यारो छैन।
0: बौद्ध अनुयायी भिक्षुणीहरूको संख्या अहिले बढिरहेछ?
1: बढिरहेछ, धेरै छ, पहिला कोही पनि छैन।
0: भिक्षुणीको जीवनमा प्रवेश गर्नुहुन्छ नि, उहाँहरूको मनमा के हुन्छ, के इच्छाले उहाँहरू भिक्षुणी बन्नुहुन्छ, यहाँलाई के लाग्छ?
1: पहिला भिक्षुणी भनेको है यो संसार दुःखबाट मुक्त हुन्छ भने भिक्षुणी बने आएको होइन, बिहा गरेपछि त अनेक झन्झट छ है, रोगनीको सेवा गर्नुपर्छ, छोराछोरी जन्मनु पर्छ, छोराछोरीको सेवा गर्नुपर्छ, हामी दुःखबाट मुक्त हुने केही धर्म गर्नु पाउँदैन, यो धर्म दुःखबाट मुक्त हुने निर्वाण जानुलाई त्यागी भएको भने त्यागी गर्न आयो, अहिले त अलि फर्क भयो, हा विदेशमा जाने पाउँछ कि केही ठुलो काम पाउँछ कि, यस्तो रोगमा पनि आएको छ, पहिला न निस्वार्थमा आएको, अहिले कोही निस्वार्थमा आएको छ, कोही स्वार्थमा आएको छ।
0: बौद्ध धर्म प्रचार प्रसारमा बौद्ध यो अनुयायीहरूको भूमिका निर्वाह गर्दा भिक्षुणीहरूको भूमिका कस्तो पाउनु भएको छ?
1: अरू अरू ठाउँमा त भिक्षुणी स्वतन्त्र छ है, यहाँ नेपालमा भिक्षुणी भनेको कोही पनि त्यो भिक्षुहरूले मन परेन, हामी यहाँ भिक्षुणी गर्नु नपाएर अमेरिकामा गएर लस एन्जेल्ससम्म भिक्षुणी बनाएको आएको, यहाँ बनाएको होइन, यस्तो बनाएको बेलामा लङ्काको ठुलो ठुलो भन्थे 6-10 जना राखेर ताइवानको बिहारमा ताइवानको ठुलो गुरुले त्यहाँ अमेरिका लस एन्जेल्समा हामीलाई उपभिक्षुणी बनाएको। धेरै गाह्रो छ भिक्षुणी बनाउनलाई, सजिलो छैन।
0: अनि जो चाहिँ भिक्षुणी बन्छु भन्ने सोच राख्नु भएको छ नि, म पनि बन्न पाए हुन्थ्यो भनिराख्नु भएको छ नि, उहाँहरूले बुझ्नुपर्ने कुरा के हो जस्तो लाग्छ गुरुमा?
1: निस्वार्थ हुनुपर्छ, होइन? त्यो भिक्षुणी बनाएको पनि आफै पनि दुःख मुक्तको बाटोमा जान्छु, अरूलाई पनि दुःख मुक्तको बाटोमा लैजान्छु भन्ने सिद्धान्त लिनुपर्छ।
0: गुरुहरू त धेरै हुनुभयो, गुरुहरूलाई सधैँ सबैले मानिरहनु भयो, गुरुमाहरू चाहिँ थोरै हुनुहुन्छ नि, अहिले पनि उच्च स्थानमा पुग्ने थोरै हुनुहुन्छ, किन होला जस्तो लाग्छ?
1: केटाहरू कति स्वतन्त्र छ, केटाहरू काम गरे पनि कहाँ राम्रो छ भन्छ, केही काम केटीले गए पनि झान्या गरेर गर्छ भन्छ, होइन? त्यसैले केटीहरू काम गर्नु पनि गाह्रो छ, केटाहरू पनि त्यति मद्दत गरेन, यो केटीहरू तल खसाउनलाई त्यस्तै त्यस्तै केटीमा सही गरे भने आउँछु, सही गरेन भने आउँदैन भन्छ नेपालमा। कति
0: अहिले विभेद चाहिँ छ
1: नेपालमा त धेरै छ।
0: यो विभेदको अन्त्य हुनको लागि पनि हजुर जस्तै त्यागी र निस्वार्थी रूपमा अरू धेरै भिक्षुणीहरू आउनुपर्छ,
1: धेरै आउनुपर्छ। भिक्षुणी मात्र होइन, राजनीति आउनुपर्छ।
0: राजनीतिमा
1: निष्पक्ष सरकार नआएसम्म त्यो देखाउटे सरकारले गर्नु सक्दैन। माथिदेखि केटाकेटी बराबर भन्ने सरकार आउनुपर्छ, त्यो बेला मात्रै न फर्क गर्नुलाई दण्ड दिनु सक्छ नि। अहिले त बराबर भन्ने कागजमा मात्रै बाँधिन्छ है,
0: यसमा चाहिँ निष्पक्ष रूपमा कार्यान्वयनमा आउनुपर्छ, संविधानमा जे लेखिएको छ।
1: सरकार पनि आउनुपर्छ, भिक्षुणी पनि आउनुपर्छ, सबैको मनमा होइन, केटाकेटी फर्क गर्नु हुँदैन। खास बुद्ध धर्ममा जात विवाद छैन, होइन? यो जात वो
0: जाति विभेद छैन
1: छैन। यो बुद्ध धर्ममा केटा र केटी फर्क गर्ने मनोवृत्ति छोड्नुपर्छ, थजात को जात होइन यो छोड्नुपर्छ। यो सबै छोडेपछि मात्र हामी सबै एकता भएर बनाउन सक्छ।
0: गुरुमा, अहिले पनि छोरीहरू महिनावारी भएको बेलामा तिम्रो शरीर अशुद्ध छ, यो खानु हुँदैन, यहाँ छुनु हुँदैन, तिमीले यसो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भन्ने छ, के छ यस बारेमा?
1: बौद्ध धर्ममा फर्क छैन, यो हाम्रो मासु र रक्तको शरीर हो, यो त बाहिर निस्किएको मात्रै हो, पहिले नै छ नि, न निस्किएको बेला मात्रै किन हीन गर्ने, यो प्रकृति हो नि, शुभ चित्त आएपछि शुभ नै छ, चित्त नशुभ भएपछि अशुद्धै छ,
0: होइन? हजुर, अब इच्छा के छ त यहाँको?
1: मेरो इच्छा त सबैले ज्ञान लिनुपर्छ, ज्ञान नभएकोले अज्ञानता स्वार्थमा गएको मान्छे है, ज्ञान भएपछि हामी सबैले सुख सुविधा गर्नुपर्छ, कसैले भेदभाव गर्नु हुँदैन, सबैको माया राख्नुपर्छ भने माथिदेखि तलसम्म यस्तो ज्ञान पाएपछि नेपाल स्वर्ग हुन्छ। खास बुद्ध धर्म भने शान्तिको मार्ग हो, सबै हामी सुखी हुनुपर्छ, शान्ति हुनुपर्छ है, यस्तो सुख शान्ति हुनेलाई सबै बराबर हुनुपर्छ। मेरो सन्देश जे छ, आमा बाबुले पनि छोराछोरी फर्क गर्नु भन्नु हुँदैन, सरकारले पनि छोराछोरीलाई केटाकेटीलाई फर्क गर्नु हुँदैन, जातवाद पनि फर्क गर्नु हुँदैन, छोरीहरू पनि मात्रामा बस्नुपर्छ, छोराहरू पनि मात्रामा बस्नुपर्छ, आफ्नो आफ्नो कर्तव्य पार्नु गर्नुपर्छ।
0: आफूलाई कसरी सम्झनामा राख्दै हुन्थ्यो जस्तो लाग्छ हजुर आफ्नै सम्झना?
1: उनीहरूको हाम्रो गुरु हो, उहाँसँग हामी ज्ञान पायो भने सन्तोष हुन्छ नि, कहिलेसम्म त्यो मुख भन्नु सक्छ त्यहीसम्म ज्ञान दिन्छ, न मरेसम्म ज्ञान दिन, सकेसम्म ज्ञान दिनुपर्छ। ज्ञान त त्यत्रो दुःख गएर ज्ञान खोजेर आएको है, अहिले अल्छी गर्नु हुँदैन, सकेसम्म त ज्ञान दिएर जान्छु।
0: आज हाम्रो कार्यक्रममा यति धेरै कुरा, यति धेरै विचार, यति धेरै अनुभव राखिदिनु भयो गुरुमा, यहाँलाई रेडियो नेपाल परिवारकै तर्फबाट धेरै धेरै धन्यवाद।
1: तपाईँको पनि कोही नजानेको एउटा कुनामा बसेर धर्म प्रचार गरेकोमा तपाईँहरू आएर सबैको है आँखा खोल्ने काम गरेकोमा

कर्ममा निष्ठावान रहेर निस्वार्थ रूपमा सत्यको बाटो अँगाल्नु भएको, ज्ञान आर्जनमै आफ्नो जीवन समर्पित गर्नुभएको उनी धम्मावती गुरुमाको सम्मानमा कार्यक्रमको अन्तमा धम्मावती गुरुमा प्रति समर्पित शुभकामना गीत सौगात यहाँहरूमा राख्दैछौ। जसलाई गाउनु भएको छ नगिना जोशी, प्रेम लक्ष्मी तुलाधर, प्रतिमा मानन्धर, रीता महर्जन, रत्नशोभा तुलाधर, अष्टमाया महर्जन र रत्नशोभा महर्जनले। हामीले यसलाई साबर गरेका छौ धर्मकृति बौद्ध ज्ञानमाला भजन खल प्रस्तुतिबाट। अर्को साता बुधबार बिहान फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट यो कार्यक्रम निर्माणको क्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने प्राविधिक साथी मिनर्वा वज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै। र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने। समाचार अब विस्तारमा। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्नुहुँदै समता कर हटाइएको जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर सुवर्णी वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताउनुभयो। 3% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बिमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। उहाँले नागरिक तहमा देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अघि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरूको प्रतिबद्धता अटल र स्पष्ट रहेको उल्लेख गर्नुभएको छ। कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैँ तत्पर रहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% सैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सिट निशुल्क रूपमा पारदर्शी र न्यायोचित ढङ्गले उपलब्ध गराउने नीति कार्यान्वयन गर्न भने सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगसँग सम्बद्ध व्यवसायीहरूको भेटपछि विभागीय मन्त्रीलाई तत्काल डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन दिनुभयो। निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई यही श्रावण 12 र 13 गते हुने भएको छ। संसदीय सुनवाई समितिको हिजोको बैठकले निर्वाचन आयोगमा प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की र आयुक्तमा प्रस्तावित डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वाग्लेको संसदीय सुनवाई साउन 12 र 13 गते गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई अगाडि समितिले प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरू विरुद्ध परेको उजुरीमा छलफल गरी सुनवाई गर्ने समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरुद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ले विरुद्ध भने कुनै पनि उजुरी नपरेको समितिका सभापति श्रेष्ठले बताउनुभयो। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख आयुक्त र आयुक्त नियुक्त गर्न सिफारिस गरेको थियो। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका 7 प्रमुख राजमार्ग पूर्ण रूपमा तथा 12 राजमार्ग आंशिक रूपमा प्रभावित भएको सडक विभागले जनाएको छ। यसबीचमा अवरुद्ध भएका सडक खण्डमध्ये 51 सडक मर्मतपछि पुनः सञ्चालनमा आएको पनि विभागले जानकारी दिएको छ। बाँकी सडकहरू सञ्चालनका लागि तीव्र रूपमा काम भइरहेको विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता श्यामबहादुर खड्काले पहिरोका कारण अवरुद्ध भएका सडक खुलाउन सम्बन्धित स्थानमा डोजर परिचालन गरी मर्मत तथा पहिरो पछाउने कार्य तीव्रताका साथ अघि बढेको जानकारी दिनुभयो। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनु भएका बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली काङ्ग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता संग्राममा पनि स्वर्गीय कोइरालाले सक्रिय रूपमा सहभागिता जनाउनु भएको थियो। विक्रम सम्बत 2015 सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि 2016 सालमा गठित नेपालको पहिलो जननिर्वाचित सरकारमा कोइराला प्रधानमन्त्री बन्नुभएको थियो। बीपी स्मृति दिवसका अवसरमा आज नेपाली काङ्ग्रेसले 2 छुट्टाछुट्टै समूहमा विभाजित भई कार्यक्रम आयोजना गरेको छ। सभापति गगन थापाले आज बिहान ग्रीन रन कार्यक्रमको उद्घाटन गर्नुभएको छ। त्यस्तै दिउँसो 1 बजे प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डाक्टर शेखर कोइराला लगायत नेताहरू सहभागी हुनुहुनेछ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत सभापति थापाले उक्त व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भदेखि नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिताको विषय नभएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिहरूबीच फेरि सहकार्यको वातावरण बनेको बताउनु भएको छ। जनकपुर विमानस्थलमा हिजो साँझ पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक प्रचण्डले आफ्नो पार्टी र नेकपा एमाले बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुरा सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार लालीगुरा सहकारीका 35 जना तथा तपाईँ हाम्रो सहकारीका 90 जना बचतकर्ताले बचत रकम फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्ताहरूलाई फिर्ता गरिएको जानकारी दिएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान 4:40 जाँदा 4.2 म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको, यद्यपि विवरण सङ्कलनको काम भइरहेको विभागले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका 1 ट्याङ्ला फाटामा हिजो एउटा कारमा अकस्मात आगलागी भएपछि त्यसमा रहेका 1 जनाको मृत्यु भएको छ। आगलागी भएको कारबाट प्रहरीले 1 जना पुरुषको शव निकालेको हो। पूर्ण रूपमा जलेको अवस्थामा रहेको शव काठमाडौँ महानगरपालिका 26 76 वर्षीय सुरेश चन्द्र श्रेष्ठको रहेको पहिचान भएको काठमाडौँ प्रहरीका उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। नेपाल कानून आयोगले कानून तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दिग्दर्शन हिजो सार्वजनिक गर्नुभयो। उहाँले कानूनको भाषा संरचना विषयवस्तु समेटिएकाले कानूनको सरोकार राख्ने सबैलाई दिग्दर्शन उपयोगी हुने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनमा दुःख व्यक्त गर्नुहुँदै समवेदना व्यक्त गर्नुभएको छ। क्यान्सरबाट पीडित पाण्डेको गत साउन 1 निधन भएको थियो। अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण पश्चात मूल्य कार्यान्वयन र अनुगमनका विषयमा कृषि र उद्योग मन्त्रीबीच हिजो छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी बीच नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र भारतको FCCAI बीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा छलफल भएको दुवै मन्त्रालयले जनाएका छन्। कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर 3 वडाध्यक्ष सञ्जय पटेललाई प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकामा कार्यरत 1 कर्मचारीमाथि कारले भित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरिया वीरगंजले जनाएको छ। घटनामा संलग्न अन्य आरोपीहरूको खोजी कार्य अघि बढाइएको पनि प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा हिजो बस दुर्घटना हुँदा 15 घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्तर्राष्ट्रिय समाचारमा अन्तर्राष्ट्रिय मुद्रा कोष IMFले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै तत्काल उसलाई 69 करोड थप डलर ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा अनावश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रुसले आफ्नो आक्रमण निरन्तर जारी राखेकाले समीक्षा अवधिमा उसलाई थप ऋण सहायता उपलब्ध गराउने निर्णय गरिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ। खेल समाचारमा आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत 8 त्रिकोणात्मक श्रृङ्खलामा नेपाल हिजो नामिबियासँग पराजित भएको छ। मौसममा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थान र मधेस प्रदेश एवं सुदूरपश्चिमका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना समेत आकलन गरिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 27.5 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस मापन गरिएको छ। आज दिउँसो अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड अमेरिकी डलर थप ऋण सहायता उपलब्ध गराउने। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। दिनमा निलो देखिने आकाश सूर्यास्तमा किन रातो हुन्छ? त्यो रङ जुन केही महिलाको आँखाले मात्र देख्न सक्छ। हराएको भैँसी दाँतले पत्ता लगायो। भिक्षुसँग मार्शल आर्ट सिक्दै रोबोट। भेटियो संसारकै लामो अजिङ्गर र चीनले बनायो संसारकै तेज रोबोट। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौ एउटा अनुसन्धानको प्रसङ्ग। दिउँसो उज्यालो देखिने आकाश सूर्यास्तमा किन रातो हुन्छ? आकाशमा हामीले जुन थरी थरी रङ देख्छौ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो। दिनको समयमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा निलो रङका किरणहरू बढी फैलन्छन् र आकाश निलो देखिन्छ। मौसम सफा रहेका दिनमा माथि हेर्दा आकाश चारैतिर निलो देखिन्छ, तर बिहान सूर्योदय र साँझ सूर्यास्तको बेलामा यही आकाश सुन्तला गुलाबी र रातो रङमा रङ्गिएको जस्तो लाग्छ। के यो कुनै जादु वा चमत्कार हो? होइन, सूर्यको प्रकाश र पृथ्वीको वायुमण्डल बीचको वैज्ञानिक अन्तर्क्रियाको नतिजा हो यो। आखिर दिनको फरक फरक समयमा आकाशको रङ किन फेरिन्छ? किनकि आकाशको आफ्नो रङ हुँदैन। वास्तवमा आकाशको आफ्नो रङ हुँदैन। आकाशमा हामीले जुन थरी थरी रङ देख्छौ त्यो त वास्तवमा सूर्यको प्रकाश वायुमण्डलमा छरिँदा बनेको हो। सूर्यको प्रकाश सेतो देखिए पनि यसमा विभिन्न सात प्रकारका मुख्य रङका किरणहरू हुन्छन्। निलो र बैजनी रङका किरण छोटा हुन्छन् भने रातो र सुन्तला रङका किरणको तरङ्ग लामो हुन्छ। जब सूर्यको प्रकाश वायुमण्डलमा पस्छ तब यो नाइट्रोजन र अक्सिजन जस्ता साना ग्यासका अणुसँग ठोकिन्छ। यी अणुले छोटो तरङ्ग लम्बाइ भएका निलो र बैजनी रङलाई बढी तितर बितर पारिदिन्छन्। यो प्रक्रियालाई रेली स्क्याटरिङ भनिन्छ। दिनको समयमा सूर्य आकाशमै माथि हुन्छ, त्यसैले सूर्यको प्रकाशले वायुमण्डलबाट कम दूरी तय गर्छ। छोटो तरङ्ग लम्बाइ भएको निलो प्रकाश चारैतिर फैलिन्छ र हामी माथि हेर्दा यही छरिएको निलो प्रकाश आँखामा पर्छ। यद्यपि बैजनी प्रकाश अझ बढी छरिएको हुन्छ, तर मानव आँखाले निलो रङलाई बढी स्पष्ट देख्छ र केही बैजनी प्रकाश माथिल्लो वायुमण्डलमै अवशोषित हुन्छ, त्यसैले आकाश निलो देखिन्छ। बिहान र साँझ सूर्य क्षितिज नजिक हुन्छ, यस बेला सूर्यको प्रकाशले वायुमण्डलको बाक्लो तह पार गर्नुपर्छ र दूरी धेरै गुणा बढ्छ। यस लामो यात्रामा निलो र बैजनी प्रकाश माटोमै धेरै छरिएर हराउँछ। बाँकी रहने भनेको लामो वेभलेन्थ भएका रातो सुन्तला र पहेँलो रङ हुन् जो सिधै हाम्रो आँखासम्म पुग्छन्। त्यसैले सूर्य र वरिपरिको आकाश रातो र सुन्तला देखिन्छ। धुलो प्रदूषण पानीका थोपा र पातला बादलले यी रङलाई अझ गाढा र आकर्षक बनाइदिन्छन्। यही कारण आधीपछि वा धुलो बढी भएका क्षेत्रमा सूर्यास्त झन मनमोहक देखिन्छ। वैज्ञानिकहरूका अनुसार आकाशको बदलिदो रङ भौतिक विज्ञान बुझ्ने सबैभन्दा सजिलो र सुन्दर उदाहरण हो। आकाशका रङ सूर्यका होइनन्, पृथ्वीको वायुमण्डलका उपहार हुन् जसले सूर्यको प्रकाशलाई ठूलो फिल्टर जस्तै छानेर हामीलाई देखाउँछ। विश्व परिवेशमा अब राख्दैछौ अर्को पनि अनुसन्धानको प्रसङ्ग। त्यो रङ जुन केही महिलाको आँखाले मात्र देख्न सक्छन्। केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ। उनीहरूको आँखामा आम मानिसको भन्दा थप एउटा अर्थात् चौथो कोन सेल पनि हुन्छ। केही महिलाले 10 करोड थरी रङ छुट्याएर देख्न सक्ने दुर्लभ दृष्टि क्षमता टेट्राक्रोमेसी हुन्छ। के तपाईँलाई थाहा छ संसारमा केही महिलाहरू यस्ता हुन्छन् जसले 10 करोड थरी रङ छुट्याएर देख्न सक्छन्, जबकि साधारण मानिसले चाहिँ करिब 10 लाख रङ मात्र देख्न सक्छ। यो कुनै चमत्कार होइन, बरु विज्ञानले प्रमाणित गरेको दुर्लभ दृष्टि क्षमता हो जसलाई टेट्राक्रोमेसी भनिन्छ। यस क्षमताका कारण केही महिलाले पुरुषहरूले नदेख्ने सूक्ष्म रङको अन्तर समेत देख्न सक्छन्। मानव आँखामा रङ चिन्नका लागि 3 प्रकारका कोन सेल हुन्छन्: रातो, हरियो र निलो। यी 3 वटै कोन सेलको संयोजनबाट हामी लाखौं प्रकारका रङ पहिचान गर्न सक्षम हुन्छौं। यस अवस्थालाई ट्राइक्रोमेसी भनिन्छ। अधिकांश मानिसहरू पुरुष तथा महिला दुवै यही श्रेणीमा पर्दछन्। यसको अर्थ हामी आम मानिसको दृष्टिले देख्ने रङको संसार यही सीमाभित्रै कैद हुन्छ, तर केही मानिसको दृष्टि क्षमता चाहिँ अद्वितीय हुन्छ। टेट्राक्रोमेसी करोडौं रङ देख्ने अनौठो क्षमता हो। केही महिलाको आँखामा दुर्लभ दृष्टि क्षमता हुन्छ। सोही अतिरिक्त कोन सेलका कारण उनीहरूले रङका अत्यन्तै सूक्ष्म प्रकार पनि छुट्याउन सक्छन्। हल्का र गाढा गुलाबी बीचको सानो अन्तर होस् वा एउटै हरियो रङभित्रका हजारौं तहहरू किन नहुन्,
ती मानिसहरूको आँखाले प्रष्ट अन्तर देख्छ। विज्ञानको भाषामा चाहिँ यो नयाँ रङ देख्ने नभई एउटै रङभित्रको गहिरो विविधता देख्ने क्षमता हो। किन महिलामै बढी देखिन्छ त यस्तो क्षमता? टेट्राक्रोमेसीको मुख्य कारण जेनेटिक संरचना हो। रातो र हरियो रङसँग सम्बन्धित जिन एक्स क्रोमोजोममा हुन्छन्। महिलासँग दुईवटा एक्स क्रोमोजोम हुने भएकोले यदि दुवैमा अलि फरक जिन भए भने चौथो कोन सेल विकसित हुन सक्छ। पुरुषसँग भने एउटा मात्र एक्स क्रोमोजोम हुने भएकोले उनीहरूमा यस्तो दृष्टि क्षमता प्राप्त हुने सम्भावना अत्यन्तै न्यून हुन्छ। वैज्ञानिक अनुमानका अनुसार 2-3% महिलामा यसको जेनेटिक सम्भावना भए तापनि व्यवहारमा यसलाई पूर्ण रूपमा प्रयोग गर्न सक्ने महिलाहरू निकै कम छन्। कलाकारिता, डिजाइन र पेन्टिङ जस्ता क्षेत्रमा यस्ता महिलाको दृष्टि असाधारण रूपमा प्रभावशाली देखिन्छ। करोडौं रङ पहिचान गर्ने यस्तो क्षमता केवल मानिसमा मात्र सीमित छैन। धेरै पंक्षीहरू टेट्राक्रोम्याट हुन्छन्, अर्थात् उनीहरूमा झनै विकसित दृष्टि प्रणाली रहेको हुन्छ। त्यसैले चराहरूले परावैजनी प्रकाश समेत देख्न सक्छन्। जीवहरूको विकासक्रमको कुरा गर्दा पुराना स्तनधारी जनावरमा केवल दुईवटा मात्र कोन सेल थिए। पछि बाँदर प्रजाति अर्थात् प्राइमेट्समा तेस्रो कोन सेल विकसित भयो। यसले फलफूल छुट्याउन सहयोग गर्यो। मानव टेट्राक्रोमेसी चाहिँ त्यही पुरानो दृष्टि प्रणालीको दुर्लभ पुनरावृत्ति मानिन्छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा रोचक प्रसङ्ग। हराएको भैँसी दाँतले पत्ता लगायो। हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको कोटामा हराएको भैँसी कसको हो भन्ने विवाद भयो। त्यो केस प्रहरीसम्म पुग्यो। राजस्थानको कोटामा एउटा भैँसीको वास्तविक मालिक को हो भन्ने विवाद हुँदा अन्तिम समाधान त्यो भैँसीको दाँत परीक्षण गरेर निकालिएको छ। समाचार अनुसार एकजना स्थानीय बासिन्दाले आफ्नो गोठमा पालेको भैँसी र त्यसको पाडी एक महिनादेखि बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। केही समयपछि उनले ती पशुहरू अर्का स्थानीयको गोठमा बाँधिएको अवस्थामा देखेपछि विवादले नयाँ मोड लिएको हो। इन्द्रजित केवटले त्यो भैँसी आफ्नो भएको दावी गर्दै आफूले त्यो भैँसी 2 वर्ष अघि खरिद गरेको र त्यसको उमेर करिब 7 वर्ष भएको दावी गरे। तर वास्तविक मालिक रामलालले भने आफ्नो भैँसी 4 वर्षको भएको प्रहरी समक्ष बताए। दुवै पक्षसँग न कागज थियो न भरपर्दो साक्षी। भैँसी भने शान्त रूपमा घाँस चपाउँदै विवादको केन्द्रमा उभिरहेको थियो। दुवै तर्फबाट कुनै भरपर्दो प्रमाण पेश नभएपछि प्रहरीले अनौठो जुक्ति लगायो। त्यो वास्तवमा वैज्ञानिक र व्यवहारिक उपाय थियो। भैँसीको स्वामित्व विवादको निरूपणका लागि एउटा पशु चिकित्सक बोर्ड गठन गरी त्यस भैँसीलाई परीक्षणका लागि पठाइयो। चिकित्सकहरूले भैँसीको दाँत, शरीरको बनावट र विकास अवस्थाबारे अध्ययन गरे। नतिजा चाखलाग्दो रह्यो। दन्त परीक्षणबाट पत्ता लाग्यो कि त्यो भैँसीको उमेर 4-5 वर्षको बीचमा थियो। आखिर ढाँटेको कुरा कहाँ टिक्थ्यो र त्यो भैँसी 7 वर्ष उमेरको भएको र आफूले 2 वर्ष अघि किनेको भन्ने इन्द्रजितको जिकिर दाँतले नै झुटो साबित गरिदियो। यो सँगै प्रहरीले पनि दन्त चिकित्सकको निर्णयलाई स्वीकार गर्यो। अन्ततः त्यो भैँसी र त्यसको पाडी उसको वास्तविक धनी रामलाललाई फिर्ता गरियो र विवाद टुङ्गियो। यो घटनाले देखाएको छ कि कहिलेकाहीँ अदालत, कागज र बयान भन्दा पशुको दाँत नै सबैभन्दा भरपर्दो साक्षी बन्न पनि सक्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। कार्यक्रम विश्व परिवेशमा हामीसँग अझै यस्तै रोचक, अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई एउटा मिठो गीत सुनाउँदैछौ सुजन चापागाईको स्वरमा।

यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई रेडियो नेपालको कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा। अब बाँकी प्रसङ्ग, अबको प्रसङ्ग अनौठो छ। भिक्षुसँग मार्शल आर्ट सिक्दै रोबोट। चीनमा प्रविधिको विकास कुन हदसम्म भइसक्यो भन्ने कुरा देखाउने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यहाँको शताब्दीौं पुरानो साओलिन मन्दिरमा रोबोटले भिक्षुहरूसँगै कुङ फू मार्शल आर्ट्सको तालिम लिइरहेको दृश्यले इन्टरनेट प्रयोगकर्तालाई आश्चर्यचकित बनाएको छ। त्यो भाइरल भिडियोमा मन्दिर परिसरमा परम्परागत पहिरनमा रहेका भिक्षुहरूले जस्तै रोबोटहरूले पनि एकै लय, एकै मुद्रा र एकै चालमा मार्शल आर्ट्सको अभ्यास गरिरहेका छन्। हातखुट्टाको चालदेखि सन्तुलन र तालसम्म हेर्दा रोबोट र भिक्षुबीच फरक छुट्याउनै गाह्रो देखिन्छ। चीनमा साओलिन कुङफूलाई मानवीय अनुशासन, आध्यात्मिक साधना र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको कला मानिन्छ। तर मानिसहरूले गर्ने यो अभ्यासलाई मेसिनले पनि उस्तै निपुणताका साथ गरिरहेको दृश्य चाहिँ धेरैलाई अविश्वसनीय लागेको छ। भिडियो हेरेपछि सोसल मिडियामा प्रतिक्रिया जनाउँदै कतिपय सोसल मिडिया प्रयोगकर्ताहरूले यस्ता प्रश्न गरेका छन्। अब ध्यान र साधना पनि रोबोटले नै गर्ने भयो, के मानव परम्पराको अन्तिम सीमा यही हो? चाइना इन्साइडरको रिपोर्ट अनुसार त्यो भिडियोमा देखिएका मानव रूपी रोबोटहरू साङ्घाई स्थित आगी बोट कम्पनीले निर्माण गरेको हो। यी रोबोटहरूले आफ्नो आसपासको वातावरण बुझ्न सक्छन् भने सेन्सरको सहायताले चाल ढाल मिलाउन सक्छन्। साथै यिनले मानिसले गर्ने जटिल शारीरिक गतिविधि पनि अनुसरण गर्न सक्छन्। कम्पनीका अनुसार यी रोबोटहरू वास्तविक संसारमा काम गर्नकै लागि सक्षम बनाइएका छन्। तर अहिले उनीहरूले मार्शल आर्ट समेत अभ्यास गरिरहेको दृश्य सार्वजनिक भएपछि चर्चा चुलिएको हो। कतिपयले त रोबोटले मार्शल आर्टको तालिम लिइरहेको भिडियो नै एआईबाट तयार गरिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन्। त्यसै गरी एकजनाले व्यङ्ग्य गर्दै लेखेका छन्, कुङफू त गरे, अब भाँडा माझ्न र कपडा धुन पनि सिक्लान् कि। त्यसै गरी कतिपयले चाहिँ यस्तो रोबोटलाई मानव भविष्यका लागि चेतावनीको रूपमा पनि लिएका छन्। उनीहरूका अनुसार एआई र रोबोटको बढ्दो क्षमताले बिस्तारै मानिसहरूको स्थान लिने खतरा छ, जसले भविष्यमा रोजगारी र सामाजिक संरचनामा गम्भीर असर पार्न सक्छ। विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा अनुसन्धानको प्रसङ्ग। भेटियो संसारकै लामो अजिङ्गर। इन्डोनेसियाको सुलावेसी टापुमा हालै फेला परेको एउटा भीमकाय अजिङ्गरले विश्वभरका वन्यजन्तु विज्ञलाई चकित बनाएको छ। केही समय अगाडि मारोस क्षेत्रमा फेला परेको त्यो रेटिकुलेटेड जातको अजिङ्गरले विश्वको सबैभन्दा लामो अजिङ्गरको रूपमा गिनिज बुकमा नाम लेखाएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार त्यो अजिङ्गरको लम्बाइ 7.22 मिटर रहेको छ। गिनिज बुकका अनुसार यो अजिङ्गर अहिलेसम्म फेला परेको सबैभन्दा लामो जङ्गली सर्प हो। गिनिज बुकले त्यो अजिङ्गरको भिडियो आफ्नो सोसल मिडियामा सार्वजनिक गरेको छ। त्यो पोथी अजिङ्गरलाई इबु ब्यारोन नाम नामाकरण गरिएको छ। यसको अर्थ राजघराना वा उच्च कुलकी महिला भन्ने हुन्छ। विशेषज्ञहरूका अनुसार इबु ब्यारोनको लम्बाइ लगभग फुटबलको गोलपोस्टको पुरै चौडाइ बराबर छ। विज्ञहरूले त्यो अजिङ्गरको मापन गर्दा एनेस्थेसिया प्रयोग नगरिकनै गरेका थिए। यदि त्यसलाई लठ्याएर वा पूर्ण स्थिर अवस्थामा मापन गरिएको भए यसको लम्बाइ 7.9 मिटरसम्म पुग्न सक्थ्यो। मापनका बेला यसको तौल 96.5 केजी थियो, तर यसले हाल खासै खाना नखाएकोले भरपेट भोजन गरेपछि यसको तौल 100 किलोग्रामभन्दा बढी हुन सक्ने विज्ञहरूको अनुमान छ। त्यो अजिङ्गरको अध्ययन तथा मापन इन्डोनेसियाका अनुभवी सर्प विज्ञहरू सहभागी भएर गरेका थिए। यी सम्पूर्ण विवरणहरू अनुसन्धानकर्ता जर्ज बेकालोनी मार्फत सार्वजनिक गरिएका हुन्। स्थानीय स्तरमा अफवाह फैलिन थालेपछि अजिङ्गरको सुरक्षामा खतरा देखिएको थियो, त्यसैले टोली तत्काल घटनास्थलमा पुगेर सही मूल्याङ्कन गर्नुका साथै भिडबाट हुन सक्ने जोखिमबाट अजिङ्गरलाई सुरक्षित राख्न सफल भयो। हाल अजिङ्गरलाई सुरक्षित रूपमा राखिएको छ भने सामान्यतया यति ठूला सर्पहरू बस्ती नजिक देखिँदा खतरा ठानी तुरुन्तै मारिने प्रचलन छ। त्यसकारण यो उद्धार र संरक्षण प्रयासलाई विशेष महत्वका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार वन क्षेत्र निरन्तर घट्दै जाँदा मानिस र वन्यजन्तु बीचको टकराव तीव्र हुँदै गएको छ। शिकार, अवैध व्यापार र वासस्थान नष्ट हुनुले ठूला अजिङ्गरहरू बस्ती नजिक देखिन थालेका छन्। डर र गलत बुझाइका कारण धेरै ठूला सर्पहरू दर्ता नै नभई मारिने वा हराउने गरेका छन्।
यसअघि प्रमाणित गरिएको सबैभन्दा लामो जंगली रेटिकुलेटेड अजिङ्गरको लम्बाइ 6.95 मिटर थियो, जसलाई सन् 1999 बोर्नियोमा पाइएको थियो। इबु ब्यारोनले अब त्यो रेकर्ड तोडेको छ। विज्ञहरूका अनुसार अझै पनि टाढाका दुर्गम जंगलहरूमा यसभन्दा ठूला अजिङ्गरहरू लुकेर बसिरहेका हुन सक्छन्। त्यसैले भविष्यमा इबु ब्यारोनको रेकर्ड तोडिन सक्छ। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसंग राख्दैछौ। चीनले बनायो संसारकै तेज रोबोट। चर्चित धावक उसेन बोल्ट मानव इतिहासकै सबैभन्दा तीव्र गतिका मानिस हुन्। अब यही नामलाई पछ्याउँदै चीनले संसारकै सबैभन्दा तीव्र गतिको रोबोट तयार पारेको छ। चीनको रोबोट प्रविधि कम्पनी मिरर मी टेक्नोलोजीले बोल्ट नामको एक मानव रूपी अर्थात ह्युमनोइड रोबोट निर्माण गरेको हो। त्यो रोबोट संसारकै सबैभन्दा छिटो दौडिने रोबोट भएको दावी कम्पनीको छ। स्मरण रहोस्, ह्युमनोइड रोबोट भनेको दुई खुट्टामा मानिस चाहिँ हिँड्न र दौड़न सक्ने रोबोट हो। कम्पनीका अनुसार बोल्ट नामक त्यो रोबोटले दौडिएर 1 सेकेन्डमै 10 मिटर दूरी पार गर्न सक्छ। यस रोबोटको तौल 75 किलोग्राम र उचाइ 5 फिट 7 इन्च रहेको छ। कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सार्वजनिक गरेको भिडियोमा बोल्टको गति देखाइएको छ। भिडियोमा प्रयोगशालाभित्र ट्रेडमिल जस्तो सतहमा मानिस र रोबोट बीच दौड प्रतियोगिता हुँदा गति बढ्दै गएपछि मानिस लडखडाएर लडेको देखिन्छ। तर बोल्ट रोबोट निकै तीव्र गतिमा दौडिरहेको हुन्छ र उच्चतम तीव्र गतिमा 10 मिटरको दूरी 1 सेकेन्डमै पार गरेको देखिन्छ। एक्समा सार्वजनिक भिडियोमा रोबोटसँगै ट्रेडमिलमा दौडने व्यक्ति सो कम्पनीका मालिक स्वयं भएको बताइएको छ। तर बोल्ट रोबोटको दौडने शैली मानिसको जस्तै रहेको कम्पनीले जनाएको छ। शरीरको सन्तुलन कायम राख्नका लागि यो रोबोटले दौडिने बेला हात र टाउको चलाउने गर्छ, जसले यो रोबोटलाई अन्य रोबोटभन्दा फरक बनाएको छ। मिडिया रिपोर्ट अनुसार मिरर मी कम्पनीको लक्ष्य चाहिँ सामान्य रोबोटभन्दा अगाडि बढेर खेलकुदको क्षेत्रमा मानिस सरह वा मानिसभन्दा राम्रो प्रदर्शन गर्न सक्ने सुपर रोबोट विकास गर्नु हो। मिरर मी कम्पनीको यसअघिको अर्को रोबोट ब्ल्याक प्यान्थर द्वितीयले यसअघि 100 मिटर दौड 13.17 सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएको थियो। यस्तो उच्च गति चर्चित रोबोट निर्माता बोस्टन डायनामिक्सका रोबोटहरूले पनि हासिल गर्न सकेका छैनन्। विज्ञहरूका अनुसार बोल्ट जस्ता रोबोटहरू भविष्यमा धावकहरूको प्रशिक्षणमा सहभागी बन्न सक्ने सम्भावना छ। यद्यपि हालसम्म यो रोबोट प्रयोगशालामा मात्र परीक्षण गरिएको हुनाले वास्तविक वातावरणमा यसको प्रदर्शन कस्तो हुन्छ भन्ने विषयमा थप परीक्षण आवश्यक छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक अनौठा प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ चलचित्रका गीत दीपक लिम्बू र रजिना रिमालको स्वर, रचना कृष्णहरि बरालको, अनि सङ्गीत हो बसन्त सापकोटाको, र यो गीतलाई लिएका छौँ चलचित्र रिदमबाट।

चलचित्रका गीतहरू सुनाउने क्रममा अब सुनाउँदैछौँ चलचित्र साथी म तिम्रोबाट, उदित नारायण झा र अन्जु पन्तको स्वर, रचना शिव रेग्मीको अनि सङ्गीत हो समुजित बास्कोटाको। यो गीतपछि यहाँहरूले ठिक 10 बजे सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जेबेसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अर्को सूचना नभएसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलामे भएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 0 किलो र गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर स्थित कालीगण्डकी कोरिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको मिक्लाङजुङ गाउँपालिका 4 कोप्चे स्थित राके रवि भेटेटार सडक पनि अवरुद्ध भएको छ। गोर्खाको धार्चे गाउँपालिका 7 लिदिङ स्थित आरूघाट माछीखोला सडक पनि अवरुद्ध भएको छ। यसै गरी ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44 स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनुभएका बिपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली काङ्ग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि स्वर्गीय कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो। विक्रम सम्बत 2015 सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। बिपी स्मृति दिवसका अवसरमा आज नेपाली काङ्ग्रेसले 2 छुट्टाछुट्टै समूहमा विभाजित भएर कार्यक्रम आयोजना गरेको छ। सभापति गगन थापाले आज बिहान ग्रीन रन कार्यक्रमको उद्घाटन गर्नुभएको छ भने दिउँसो 1 बजे प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डाक्टर शेखर कोइराला लगायत सहभागी हुने कार्यक्रम छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान 4:40 बजे 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै समता कर हटाइएको जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णयको स्वागत गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनु भएको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा उहाँले तयारी पोसाक उद्योगमा संलग्न व्यवसायको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताउनु भएको छ। जनकपुरधाम विमानस्थलमा हिजो साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्नुहुँदै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गर्नुभयो। र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल 69 करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाब दिइरहेको अवस्थामा रुसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

नमस्ते। कार्यक्रम लेख बेसीको पर्खाइमा रहनुभएका सम्पूर्ण श्रोतामा स्वागत तथा अभिवादन। प्राविधिक मित्र मोहम्मद आसलम अनि यो प्रस्तुता राजन छेत्रीको।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबेसीमा। आज पनि हामी करिब करिब 50 मिनटको समय यहाँहरूसँग रहनेछौँ। यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुनाउनेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको साथीसम्म पुर्याउने जमर्को गर्नेछौँ। यसको लागि यहाँलाई थाहै छ 42117 21 र 42177 36 फोन गर्न सक्नुहुन्छ र आफूले सुनेका, आफूले जानेका आफ्ना गाउँबेसीका भाकाहरू सुनाउन सक्नुहुनेछ। त यहाँलाई जानकारी छँदैछ, हामी सधैँ कार्यक्रमको थालनीमा केही न केही जानकारीमूलक कुराकानी पनि जोड्दै आएका छौँ, कहिले खानापिनाका, कहिले स्वास्थ्यका। त आज पनि हामी यी खानपिनकै बारेमा छोटो चर्चा गर्नेछौँ। अब हामी सबैलाई थाहा छ, खाना खाने बेलामा कसरी खान्छौँ हामी। अब अहिले त व्यस्त जीवन, व्यस्त शैली, जीवनशैलीको कारणले पनि अब हामी भैँमा बसेर खाना खान छोडिसकेका छौँ। हामी सबैको घरमा डाइनिङ टेबल अर्थात् टेबल छ, टेबलमा बसेर खान्छौँ। उस्तै पऱ्यो भने हामी उठेर पनि खान्छौँ। त यसरी उठी उठी खाँदा अथवा टेबलमा खाँदा फाइदा या बेफाइदा स्वास्थ्यमा के छ त, त्यही कुराकानी आज हामी गरौँ। अब यो भुइँमा पलिटी कसेर बसेर खाने भने नेपाली परम्परा नै होइन, तर बिस्तारै यो परम्परा हटिरहेछ होइन। सबै टेबल कुर्सी डाइनिङ टेबलमा बसेर खाने चलन आएको छ, यो आधुनिक जीवनशैलीसँग अहिले जोडिएको छ होइन। त यस्तोमा एउटै प्रश्न के उठ्छ भने, टेबल कुर्सीमा बसेर खाने चलन यो के ठिक हो, या कुर्सीमा बसेर खानु राम्रो, या पलिटी कसेर खाना खानु राम्रो, के त राम्रो, एउटा प्रश्न उठिरहेको हुन्छ। आयुर्वेदका अनुसार चाहिँ भुइँमा पलिटी कसेर बसेर खाना खानुलाई एकदमै राम्रो मानिन्छ, किनकि यसरी पलिटी कसेर खानुलाई योगमा सुखासन पनि भनिन्छ। यसरी बसेर खाँदा मनमा एकाग्रता पैदा हुने र मस्तिष्कमा आराम मिल्नुका साथै मानसिक तनाव कम हुने पनि बताइएको छ। यसरी खाँदा खाना पचाउन पनि राम्रो मद्दत गर्छ, साथै बसेर खानु पाचन प्रणालीको लागि उत्तम अभ्यास हो भनेर पनि भनिएको छ। त यो राम्रो, यो पलिटी कसेर खाने के राम्रै हो त या नराम्रो हो त, यो राम्रो नराम्रो भन्दा पनि किन हामी पलिटी कसेर खाना खाने त, विशेष गरी चाहिँ यो मुटुमा निस्केको रगत शरीरमा शरीरभरि प्रवाह हुन्छ। तर खाना खाँदाखेरि रक्त सञ्चारको आवश्यकता सबभन्दा बढी आमाशय र आन्द्राको भागमा हुन्छ, जुन पलिटी कसेर खाँदा पुरा हुन्छ। किनभने यस बेला घुँडाको तल खुट्टा मुडेको हुन्छ, जसकारण खुट्टातिर जाने रक्त सञ्चार शरीरको मध्य भागमा अर्थात् आमाशय र आन्द्राको भागमा जान्छ र यसकारण खाना सजिलै पचाउन सकिन्छ र खाना पच्छ पनि भनिन्छ। तर कुर्सीमा बसेर वा उठेर खाना खाँदा पाचन प्रणालीलाई चाहिने पर्याप्त रक्त सञ्चार हुन पाउँदैन, फलस्वरूप खाना सजिलै पच्दैन, पचाउन सक्दैन शरीरले। त पलिटी कसेर खाना खानाले भ्याक्सन नर्भ एक प्रकारको नसा बढी सक्रिय हुन्छ, यसले पाचन प्रणालीको लागि चाहिने पर्याप्त पाचन रसलाई बढाउने काम गर्छ र खाना सजिलै पचाउन मद्दत गर्छ भनेको छ। यस्तै पलिटी कसेर खाँदा शरीर पटक पटक झुक्ने र उठ्ने हुन्छ, जसले पाचन प्रक्रिया सक्रिय हुन्छ र खाना छिटो पचाउन पनि मद्दत मिल्छ। यसले ढाडको तल्लो भाग, पेट र पेटको मांसपेशीहरू तन्किन्छन्, जसले पाचन प्रणालीले आरामसँग काम गर्न सहज गराउँछ। त पलिटी कसेर बस्दा पेटमा दबाव पर्ने भएकोले पनि थोरै खाना खाँदा पनि पेट भरिएको अनुभूति हुन्छ, जसकारण खाना ठिक्क मात्रामा खाइने भएका पाचन प्रक्रिया सहज हुन्छ र साथै मोटोपनको समस्याबाट पनि जोगिन सकिन्छ भनिन्छ। यसमा त पलिटी कसेर बसेर खाँदा प्रत्येक गाँसको लागि शरीर झुक्ने र उठ्ने भएकाले नै मेरुदण्डको व्यायाम समेत हुन आउँछ यति बेला चाहिँ भनिएको छ होइन। त पलिटी कसेर खाना खाँदा विभिन्न रोगबाट समेत बच्न सकिन्छ, अपच, ग्यास्ट्रिक, कब्जियत, पेट फुल्ने लगायत पेट सम्बन्धी समस्यामा यसले धेरै राहत पुर्याउँछ भनिन्छ। र पलिटी कसेर खाँदा शरीरको मेरुदण्ड लचिलो हुने हुनाले नै ढाड दुख्ने, कम्बर दुख्ने समस्याबाट पनि यसले जोगाउँछ। तर कसै कसैलाई घुँडा दुख्ने वा कम्बर दुख्ने समस्या भएमा भने पलिटी कसेर बसेर खान हुँदैन, यसले नकारात्मक असर पनि पर्न सक्छ भनिएको छ। यो छोटो जानकारी, पलिटी कसेर बसेर खानु पाचनको लागि कति फाइदा थियो भन्ने कुरा छोटो हामीले अहिले जानकारी गराउँ। हामी कार्यक्रम लेखेपछि यस्तै जानकारीमूलक केही न केही कुरा राखिरहेका छौँ, स्वास्थ्यसँग सम्बन्धित होइन, त्यही न केही जानकारीमूलक राखिरहेका छौँ। आज हामीले यही राख्यौँ, खाना खाँदाखेरि पलिटी कसेर खाने कतिको फाइदा छ भन्ने कुरा राख्यौँ होइन। त फेरि म एउटा गीतै राख्छु, यहाँलाई मनोरञ्जन पनि गराउँछु यो जानकारीपछि। मिठो यो पुरानो भाका रचना जिसको शर्मा रहेको मिठो भाका यहाँको लागि राख्छु, त्यसपछि आउँछु म 42771 र 42177।

0: म त आएँ तिमीलाई देखेर मिठो भाका थियो रचना जीशीको स्वरमा निकै पुरानो मिठो भाका जनजीवनमा जोड्ने सफल गीत पनि थियो कुनै बेला यो ती मिठो रचना जीशीको स्वरमा रहेको गीत। हामी कार्यक्रम लेखबिचमा यस्तै पुराना श्रष्टाका मिठा भाकाहरू प्रस्तुत गर्दै आएका छौँ, सुनाउँदै आएका छौँ र यहाँहरूका भाका यहाँहरूका गाउँघरका सुनिने चलेका भाकाहरू पनि सुन्दै आइरहेका छौँ र यहाँहरूका भाकालाई यहाँहरूको साइजमा पुर्याउने जमर्को पनि गरिरहेका छौँ। त यो गीत पुर्याउने सुनाउने क्रममा यतिखेर भने कोही साथी आइसक्नु भएको छ, कहाँबाट हुनुहुन्छ उहाँसँग कुरा गरिहालौँ। हेलो, हजुर नमस्कार। हेलो
1: हेलो हेलो नमस्ते
0: नमस्ते,
1: म जुनु लामा।
0: जुनु लामा कहाँबाट? अरे सुनसरीबाट। आराम हुनुहुन्छ जुनुजी?
1: आराम छु दाइ।
0: किन सानो स्वर आथा छ?
1: ए म त कसरी बोलिराछु दाउ।
0: र खाना खा छैन क्या?
1: होइन खाना खायो अरे नै फोन गरेको दाइ।
0: ए हो, अनि के छ नयाँ नौलो? धेरै पछि फोन गर्नुभयो हामीलाई, सम्झिनु भयो, कहाँ हराउनु भयो बिचमा?
1: हराएको छैन नि त हजुर, रेडियो नेपाललाई माया मार्दिन नि त।
0: ए माया चाहिँ मार्छ, माया चाहिँ मार्नुहुन्न है फेरि?
1: माया त कहाँ मार्नुहुन्छ र दाइ, तपाईँहरू छ र हामी छौ त अनि।
0: पक्का पक्का जुनजी, अनि आज कस्तो गीत सुनाउनुहुन्छ जुनजी? अनि
1: अनि दाइ, अनि काठमाडौँको अहिले मौसम कस्तो छ?
0: यतिखेर चाहिँ मौसम गर्मी छ, अब घाम लागिरहेको छ अहिले चाहिँ,
1: होइन?
0: एकदम तातो घाम लागेको छ, बिहान त थिएन, हिजो पानी परेको थियो, अब आज पनि सायद बेलुकातिर पानी पर्ला जस्तो चाहिँ देखिएको छ। अहिले यतिखेर चाहिँ मजाको घाम, तातो न्यानो घाम लागेको छ यतिखेर चाहिँ।
1: हजुर दाइ हजुर, हाम्रोतिर त अहिले त म बसेको ठाउँमा त हावा चलिरहेको छ दाइ, कस्तो मौसम शीतल भयो।
0: त्यो यतातिर त्यो हावा यतातिर पठाइदिनुहोस् हामीलाई, यतातिर त तातो छ यता।
1: हुन्छ दाइ।
0: ओके, अनि अब गीत कस्तो सुनाउनु त आज? त्यस्तै चिसो मौसमको गीत सुनाउने हो त?
1: हुन्छ, काउन्ट डाउन दिनु न दाइ।
0: ओके ल, 3 2 1 गो।
1: आकाशै जुन भर्छु म भन्दिन, जुनको बाहेक कसैको भन्दिन, धरती जुनको आकाश जुन केही हो, मैले बाचा कसामै खाइसके, जुनी जुनी म त उनकै हो, झर्छु म भन्दिन उनको बाहेक कसैको भन्दिन, धरती गुणको आकाश जुन केही हो, मैले बाचा कसामै खाइसके, जुनी जुनी म त उनकै हो, मैले बाचा कसामै खाइसके, जुनी जुनी म त उनकै हो।
0: ए पक्कै बाचा बाचा वचन गरिसके? बाचा बन्दन कसिलो होस्, हामी पनि काम गर्छौँ। धेरै धन्यवाद जुनु लामा, फोन डिस्कनेक्ट भइसकेको छ, सुनसरीबाट हुन्छ। मलाई धेरै धन्यवाद जुनु लामाजीलाई। अर्को साथी फेरि हुन्छ उहाँसँग कुरा गर्छु। हेलो
2: हेलो, नमस्कार दादा, नमस्कार
0: दर्शन, नमस्कार दीपिका थापा कुलेश्वर।
2: हजुर दादा हजुर, एकदमै हजुरले चिनिहाल्नु भयो, धन्यवाद। र फोन उठाइदिनु भयो, हाम्रो टेक्निसियनको सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहिँ, मेरो रेडियो नेपालको इन्चार्ज टिमलाई यो बिहानीको एकदमै शुभ दिनको कामना गर्न चाहन्छु र नमस्कार पनि भन्न चाहन्छु।
0: हामी हाम्रो तर्फबाट एकदम शुभकामना, शुभ बिहानी, धेरै धेरै कामना हाम्रो तर्फबाट पनि दीपिकाजी। अनि के छ नयाँ नौलो, केमा हुनुहुन्छ आज भोलि व्यस्त, केमा हुनुहुन्छ?
2: त्यस्तो जे थियो पहिला त्यस्तै थियो दाइ, अरू केही नयाँ नौलो छैन, रमाइलो छ, जीवन राम्रैसँग चलेको छ, यतिकै जीवन चलाउन पाइयो भने यो मान्छेको जीवनलाई जति भयो त्यति आशावादी हुन्छौँ। तर म भन्छु सानो कुरामा नि आशा र खुसी हुने व्यक्ति म, मैले जीवन पाएको छु, यतिकै बाँच्न पाएँ भने मलाई सबैभन्दा ठुलो कुरा।
0: पक्का पक्का, अब मौसम बदलिरहन्छ होइन, फरक फरक हुन्छ, तर मन नबदलियोस् कसैको पनि, होइन? मन सही सही मनमा
2: बसोस्, बोली शुद्ध होस्, अरूप्रति सकारात्मक सोचौँ, सकारात्मक बोलौँ, होइन, सधैँ पोजिटिभ भएर हिँडौँ, अनि सबैलाई त्यो बाटोमा हामीले अरूलाई पनि जोड्यौँ
0: सकौँ। एकदम एकदम एकदम राम्रो दीपिकाजी। अनि आज कस्तो के सुनाउँछ दीपिकाजी?
2: आज हजुर म एउटा अब रेडियो नेपाललाई सानो टुका एउटा सुनाउँछु नि त
0: परिस्थिति पऱ्यो साथीहरूको एउटा गुनासो के भन्छ कति साथीहरूले चाहिँ अब लामो गीत गाइदिनुहुन्छ हामी त कहिलेकाहीँ फोन होल्डमा बस्दा बस्दै निराश हुनुपर्छ अलिकति लामो गीत गाउने साथीहरूलाई चाहिँ अलिक छोटो गाइदिनु होला भन्ने चाहिँ गुनासो चाहिँ साथीहरूकोमा धेरै सुनेको छ है फेरि
2: एकदम एकदम त्यो सबैलाई लाग्छ र मैले हजुरले अस्ति नै भनेदेखि एक एक टुका मात्रै गाउने गरेको छु म पनि एक टुका मात्रै
0: गाउँछु
2: हुन्छ अलिक पुरानो गीतलाई लिन चाहे त
0: हुन्छ
2: तिम्रो माया मोटु भारी रे हुने पाल

0: म यतै छु, मलाई म यति छु,
1: मिस्ट्री भएको छैन,
0: हामी सबै
1: छौँ। भेटु नपाइयोस्, हजुरहरूको कार्य सफलता, शुभ दिन सम्पूर्ण रेडियो नेपालको मेरो गुरु सम्मान सबैजना दाई हजुर लगायत सबैलाई नमस्कार भन्दै म बिदा भएँ। दादा नमस्कार।
0: हस् नमस्कार, धेरै धन्यवाद। कुलेश्वरबाट हुन्थ्यो दीपिका थापा, अर्को साथी फेरि आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो,
2: हजुर नमस्ते।
0: नमस्ते, नमस्कार, कताबाट को बोल्नु भयो? तपाईँको राम्रो आवाज आइरहेको छैन। मोरङबाट शङ्कर ढकाल, धेरै पछि पो हामीलाई सम्झनु भयो शङ्करजीले त।
2: होइन, फोनै लाग्दैन सर, अब के गर्नु हो, फोन लगाएको लगाइ हप्तै पछि लाग्दैन, के गर्नु।
0: होइन, अब यस्तो फोन हप्तै पछि त लाउनु पनि ठिक होइन, किनभने अब हप्तै पछि लाग्यो भने अब एकजना साथी अर्को साथी पनि अब पछाडि पर्नुहुन्छ, होइन। एक हप्ता लाग्यो भने अब एक दुई हप्ता पछि, दुई तिन हप्ता पछि गर्दा आफूलाई पनि गीत गाउन पनि मजा हुन्छ, रमाइलो, होइन। अनि त्यो बिचको दुई तिन हप्तासम्म अरू साथी, नयाँ साथीहरूले पनि मौका पाउनुहुन्छ, उहाँले पनि आफ्नो कला प्रस्तुत गर्ने मौका पाउनुहुन्छ, होइन। त्यो सजिलो नि, होइन।
2: हजुर सर,
0: अरू के छ अनि मोरङतिरको हालखबर के छ शङ्करजी? अनि कतिको गर्मी बढाएको छ, के छ, पानी परेको छ?
2: अब यो साउन लागे पछाडि मजाले पानी आउँदैछ, बिहान बिहान शीतल शीतल छ, अब लागिरहेछ, खेतीपाती सक्यो सर, अब यस्तै छ भन्नुपर्छ।
0: अब अब अब पर्ने पानी के छ, खेतीपातीलाई के कतिको उपयोगी हुन्छ कि हुँदैन? अब
2: होइन, अब असर गर्दैन, जति पानी आए पनि रोपो सरिसक्यो, कसै कसैको बाँकी छ रोप्न, पानी आएर बिगार्दैन, ऊ बाढीहरूले ठाउँमा चाहिँ अलिक गाह्रो छ, हाम्रो ठाउँमा त्यस्तो छैन।
0: ए ओके, अनि के छ आज पूर्वेली भएकै सुनाउने कि के छ शङ्करजीको?
2: एउटा यसो एक टुक्रा यसो गाई हेर्छु नि।
0: ओके, हस् हस् ल।
2: पूर्वेली हो कि पश्चिमेली हो कुन हो? यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो, मग मग चल्यो भसना, यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो, मग मग चल्यो भसना, झट अङ्कुशले तानौ कि झट्टाराले हानौ कि, यो नानीको सिरमै मोहनी, यो नानीको सिरैमा इन्द्र कमल फुल फुल्यो, मग मग चल्यो भसना, मग मग चल्यो भसना।
0: हस्तर मिठो मिठो मिठो प्रस्तुति, धेरै धन्यवाद शङ्करजी, हामीले सम्मान गर्दै गर्नु, मिठा मिठा भाग ल्याउँदै गर्नु, अलिक छुट्टी है त।
2: हुन्छ,
0: हस् नमस्ते। मोरङबाट हुन्थ्यो शङ्कर ढकालजी, छोटो मिठो प्रसँगै छुट्टिसक्नु भएको छ। अर्को साथी फेरि, हेलो
3: हेलो,
0: हजुर नमस्कार।
3: नमस्कार सर, नमस्कार।
0: नमस्कार, को बोल्नु भयो कताबाट?
3: ओहो, मलाई बिर्सिनु भयो, म साइकलबाट
0: हो। ओहो, बर्दिवास।
3: हजुर,
0: बर्दिवास नाम चाहिँ ठ्याक्कै बिर्सेँ क्या मैले, फेरि साइकल मात्रै याद छ मलाई त।
3: हेलो
0: हेलो, साइकलको चाहिँ याद छ, मान्छेको चाहिँ नाम चाहिँ बिर्सेँ क्या मैले फेरि।
3: ए, साइकल माथि चढेर हिँड्ने मान्छे राज,
0: हजुर
3: राजु शर्मा,
0: राजु शर्मा। अनि साइकल यात्रा कहाँ पुग्यो त?
3: साइकल यात्रा त
0: टुङ्गेको हो कि
3: भर्खर बाटोमा भेटिएको थियो, होइन, तर कुरा गर्न सकिएन।
0: ल, अब त्यस्तो त भएन नि त, यत्रो समयपछि भेट भइसकेपछि त बोल्नु त पर्यो नि त, होइन र?
3: ती कुरा जानुपर्छ कुरा गर्न, मलाई चाहिँ आँटा आएन है।
0: हो, ओके, अब कुनै दिन म बर्दिवास पुगेँ भने म तपाईँलाई भेटेर साइकलको बारेमा त्यो कथा फेरि लेखौँला।
3: हजुर हजुर, सुनाइदिनु पर्ने भयो, मेरो कथा सबै सुनाइदिनु पर्यो,
0: त्यो त्यो कथा कतै लेख्नु पर्ने भयो एउटा त, है
3: हजुर,
0: लामो भयो नि कथा, होइन। अरू के छ, नयाँ नौलो के छ अनि?
3: नयाँ नौलो के हुनु सर, यहाँ किसानहरू मरिसके, पानी पर्दैन, महोत्तरी र धनुषमा पानी परेकै छैन,
0: पानी परेको छैन, अब कति ठाउँमा पानी बढी भइसक्यो, परिसक्यो, सब रोपाई सकिसक्यो, खेतीबारी काम सकिसक्यो, अब पानी पानी परि नै रहेछ, अब नचाहिने पनि परिरहेछ, अब जहाँ चाहिएको छ त्यहाँ परेकै छैन अझै।
3: यहाँ त बिजोग छ सर, बिजोग, पानी नपरेर किसानहरू बोरिङले पानी हाल्दा हाल्दा त्यो कति धान फल्ला र त्यो बराबरको त बोरिङमा पटाकै पानीकै पैसा तिरेर सकिने भयो, किसानहरू मरिसक्यो।
0: अहिले त अब यो तराई साइमा कति ठाउँमा त यो गाविसले पनि बोरिङ हालिदिएको छ भनिन्छ नि, होइन र?
3: बोरिङ हालिदिएको छ तर विद्युतको पैसा तिर्नु पर्छ नि।
0: ए, विद्युतको चाहिँ आफैले तिर्नु पर्ने, बोरिङ चाहिँ
3: बोरिङ त सित्तैमा पाएको हो, तर के गर्ने, विद्युतको पैसा त तिर्नु पर्छ।
0: भनेपछि कति दिनमा कतिचोटि चलाउनु पर्छ बोरिङ?
3: अब यस्तो हो सर, एक घन्टा चलाएको बापतमा कुनै बोरिङले 150 लिन्छ, कसैले 200 लिन्छ, एक घन्टा चलाएको बापत, दुई कठा तिन कठा बारी पटाउन 2-3 घन्टा जान्छ, अनि
0: लिन्छ भने मतलब के बत्ती पैसा त्यति चढ्ने कि अथवा कसैलाई तिर्नु पर्ने त्यो चलाए बापत?
3: त्यो सामूहिक जस्तो हुन्छ, त्यो एकजनाको हातमा हुन्छ, त्यो लिडिङ गर्ने मान्छे एकजना हुन्छ, विद्युतमा कति पैसा उठ्छ त्यो बराबर सबै त्यो खेतमा पानी पटाउनेहरूसँग पैसा लिएर विद्युतको पैसा तिर्छ।
0: ए उसले भने अब जति चढ्छ त्यही पैसा लिने, त्योभन्दा बढी त उसले लिँदैन,
3: बढी लिन पाउँदैन,
0: बढी लिन पाउँदैन, मिटरमा जे चढ्छ त्यही।
3: हजुर हजुर।
0: र पनि अब त्यति भयो भने त एउटा राहत त भएको छ, पानी नपर्दाखेरि हुँदै नहुनु भन्दा त
3: राहत त भएको हो। अब पानी बेलैमा रोप्न पाइया छ, त्यो खुसीको कुरा, बिउहरू छिप्पिन पाउँदैन, रोपिसकेर पनि पछि पानी पर्यो भने चाहिँ हरियो भएर आउँछ, फल्छ भन्ने आश हुन्छ। तर विद्युतकै पैसा धेरै तिर्नु परेपछि त फेरि अब कति धान फल्ला र उत्पादन बराबर विद्युतको पैसा तिर्नु पर्यो भने त अब खेतालालाई तिरेको जोतेको ट्र्याक्टरको जोताइ महँगो छ, तेल महँगो छ, अनि दुःखै छ नि किसानलाई।
0: अहिले सुख त अहिले कहिले पनि थियो र किसानलाई होइन,
3: हो
0: दुःखै छ, अहिलेसम्म पनि दुःखै छ। अब मारमा पनि किसानै परेका हुन्छ होइन, अब अन्न उत्पादन गर्छन्, त्यत्रो मेहनत गर्छन् र पनि त्यसको सही आफूले
3: मूल्याङ्कन
0: छैन,
3: त्यसले गर्दा किसानलाई त यति माया गर्नुपर्ने हो नि। किसानले खेतबारीमा काम गरिदिया छ र हामीले डाइनिङमा बसेर खाना पाएका
0: छौँ,
3: भर्खर तपाईँले खानेकुरा नै गरिरहनु भएको थियो, त्यो पल्टी कसेर खाऊ कि डाइनिङमा खाऊ, तर किसानले त काम गर्नुपर्छ, किसानलाई सबैले माया गर्नुपर्छ जस्तो लाग्छ मलाई, उनीहरूको मेहनत उनीहरूको परिश्रमको कदर गर्नुपर्छ जस्तो लाग्छ,
0: पर्छ जस्तो होइन, पर्छ नै, हामीले गर्नै पर्छ होइन, त्यो भइरहेको छैन। अब त्यो किन भइरहेको छैन, अब त्यो अब हामी पनि त्यसमा अन्यलमै छौँ होइन, यो के भइरहेको छ बिचमा, किसानलाई कसरी पछाडि पारिएको छ, कसले पारिएको छ, अब त्यो अनुगमन भएको छ कि छैन, कसले गर्ने हो, अब त्यो सम्बन्धित निकायले बुझ्ने कुरा हो होइन, हामीले भन्दा पनि होइन, तपाईँ हामी तसम्म आइपुग्दा त त्यो कति ठाउँबाट पार गरेर आइसकेका हुन्छ नि त होइन,
3: हजुर,
0: त्यसले गर्दाखेरि त्यो कसले अनुगमन गर्ने हो त्यो हेर्न चाहिँ जरुरी जस्तो लाग्छ हामीलाई पनि होइन र ओके। अनि राजी के अब आज के त्यही सम्झनामा गीत पोख्ने हो कि के छ त अनि
3: त्यही सम्झनामा छोटो सुनाउँछु
0: छोटो ओके
3: फेरि साइकलकै गीत सुनाउँछु
0: ओके हुन्छ ओके
3: साइलबाट घरकी बबी बिगडल बुझाली सैकेलिया बाली, साइलबाट घरकी बबी बिगडल बुझाली सैकेलिया बाली, सटा के देह में जाली सैकेलिया बाली, सटा के देह में जाली सैकेलिया बाली, मुँह से न बोलली न घंटियो बजाबली, रुसड चले बबी धक्काई लगाबली, मुँह से न बोलली न घंटियो बजाबली, रंग साइड चले भाभी धक्काई लगाबली, मार के धक्का धीरे से मुस्काली सैकिलिया बाली, मार के धक्का धीरे से मुस्काली सैकिलिया बाली, सटा के देह में जाली सैकिलिया बाली। ओके बाय बाय।
0: ओके बाय बाय। मीठो प्रस्तुति अब बद्रीवासबाट हुन्छ राजु शर्माजी, उहाँको सानो कथा थियो पहिलेदेखि, त्यही कथा जोडिँदै हुन्छ राजुजीले, पक्कै पनि यो कथा जसले उहाँलाई साइकलले धक्का दिएछ पक्कै सुन्नु भएको छ भने पक्कै पनि रिप्लाई गर्नु होला, हामी पनि त्यही अनुरोध गर्छौँ उहाँलाई। धेरै धन्यवाद राजुजीलाई। अर्को साथी फेरि को हुनुहुन्छ? हेलो
4: नमस्कार।
0: नमस्कार, चितवनबाट?
4: हजुर, रामबहादुर खड्का।
0: रामबहादुर खड्का चितवनबाट है?
4: हजुर।
0: अनि के छ रामबाजी हालखबर?
4: यहाँ रोपाई सक्यो, अब रेस्टेर बसेका छौँ, बर्दिवासतिर पानी पऱ्यो भने सुन्छ, यहाँ पानी ठिकै पुग्ने मात्रै आशा छ।
0: अनि बर्दिवासतिर पानी परेको छैन र तपाईँतिर पानी चाहिँ रोपाई गर्न सकिसक्यो पानीले?
4: हाम्रो रोपाई परिवार अब अलि दिन बस्यो, गोल्ड सोर पनि हुन्छ, पानी आवश्यक चाहिँ मात्रै आइरहेको छ, त्यति बढी भएको छैन,
0: त्यति बढी चाहिँ भएको छैन। अब बढी भयो भने तपाईँ त्यताबाट उता बर्दिवास पठाइदिनुहोस् क्या पानी। अनि सबै खेतको काम बारीको काम सकिसक्यो, अहिले म आनन्द कुराईमा खाने बस्ने मात्र काम छ अहिले त?
4: हजुर, गाई बस्तु पाल्ने, गीतडा बिन्दाबनको पराउसन गुवाङ्गो बिन्दाबन सम्झना गर्ने बस्ने। हजुर।
0: हाँ, अब त अब घाँस पनि अब हुने बेला भइगयो गाई बस्तुलाई होइन, अब त पानी पनि परेको छ, अब गाई बस्तुलाई घाँसपात पनि त पुग्ने भयो होला नि त? अब त
4: हाम्रो त्यो घाँसहरू लगाएको छ, एउटा अर्को घाँस लगाएको छ, अर्को मकै चरी के मिसाएर छरे हुन्छौँ, बाजुरा भन्ने घाँसलाई छुट्टै जग्गा छोडे हुन्छौँ र
0: ए घाँसको लागि नै छुट्टै जग्गा चाहिँ चाहिन्छ है?
4: हजुर, घाँस चाहिरहन्छ, दुनु गाईलाई अलिअलि हरियो आवश्यक परिरहन्छ,
0: त्यो त चाहियो नि त गाई बस्तुलाई त, अब कति कति ठाउँमा सुकिया पराल खुवाएर पनि बचाएका छन् भने त्यहाँ पाउने ठाउँमा त खुवाउनु पर्यो नि होइन,
4: एक टाइम दुई टाइम पराल दुई टाइम घाँस दुई टाइम पानी मिलाएर गर्नुपर्छ।
0: पक्का पक्का पक्का पक्का पक्का। अनि के छ आज, के छ प्रस्तुति, के गर्ने आज?
4: आज मैले चाहिँ खोटाङका एलपु भानु 88 वर्षको बुवाले गिराउनु भएको गीत गिराउनु भयो हजुर मैले।
0: हस् ल ल सुनाउ ल।
4: रे टेङ टेङ नबजाऊ बिनायो बिनायोले मन मेरो तिनायो। रे टेङ टेङ नबजाऊ बिनायो बिनायोले मन मेरो तिनायो।
0: पक्का पक्का पक्का यसरी अब रिटायरिङ बिनायोले मन त छिनाउला त्यसरी भित्रै मन चाहिँ नछिनोस् हामी पनि त्यो कामना गर्छौँ छिनी चाहिँ नहालोस्। यति मिठो प्रस्तुति दिनुभयो रामजी यसको लागि यहाँ धेरै धन्यवाद है त।
4: नमस्कार
0: हस् नमस्कार रामाधु खड्का चितवनबाट हुनुहुन्थ्यो। अर्को साथी फेरि आइसक्नु भएको छ को हुनुहुन्छ हेलो फोन डिस्कनेक्ट भएको छ अर्को साथी फेरि उहाँसँग कुरा गरिहाल्छु हेलो
5: हजुर
0: नमस्ते गुड मर्निङ तरान विष्णु पादुकाबाट हो क्या
5: काठमाडौँतिर
0: पानी त परि नै रहेछ तर यतिखेर मजाको निकै मिठो तातो घाम लागेको छ अहिले चाहिँ हिजो अस्ति पानी परेको थियो बिहान पनि पानी हल्का
5: परिराखेको हो तर आज चाहिँ अलिकति परिया छैन है बेलुकी पानी पर्यो अनि अहिलेको समयमा चाहिँ परिया छैन तर एकदमै अँध्यारो छ मौसम
0: चाहिँ शीतल छ भनौँ न
5: एकदमै शीतलै छ भनौँ न तर अब यसपालि पानी चाहिँ लगातारै परिरहेछ तर अलिकति
0: सबै सकियो नि काम त अब पानीको काम त सकिसक्यो नि अब त होइन
5: पानीको काम सकियो भन्दा पनि कतिपय त राजन भाइ बाँकी नै छ भनौँ न अब कुनै कुनैको खेतहरू अब रोपिसक्न लाग्यो कुनैको अलिअलि बाँकी नै छ।
0: यो साउन महिनाभरि त पानी पर्ला पनि अब त होइन पानी परि पनि रहेछ
5: पानी पर्यो भने राम्रो पनि हो तर यसपालि अलिकति मुसलधारी पानी नपरेर त्यस सहजै भइरहेछ। मुसलधारी पानी पर्यो भने अब अलिकति भिर पहिरो होइन
0: जाने डर
5: बाटोहरू पनि भत्काउने काम कार्यहरू भइराखेको हुन्छ तर यसपालि चाहिँ अलिकति मुसलधारी पानी नपरेर
0: हामी पनि कामना गर्छौँ। अनि अब के छ आज पूर्वेली भाका के छ?
5: पूर्वेली भाका अब यसो गरौँ न आज साउन
0: छ गते
5: महिना लागिरहेछ
0: होइन छ गते भइसक्यो लागेर छ पुगिसक्यो
5: साउनको यो गीत चाहिँ थोरै गुनगुनाउनु मन लागिरहेछ
0: हजुर
5: त्यो साउने खोला उर्लेर आउँदा भन्ने पर्छ गीत आउँछ ल
0: जितेन्द्र राईको
5: जितेन्द्र राईको होइन यो अहिले लेडिजको भोइसमा छ साउने खोला उर्ले
0: रचना जीसी रचना जीसी
5: रचना जीसी
0: रचना जीसीको मैले भर्खरै सुरुमा त्यही गीत बजाएको थिएँ तपाईँले सुन्नुभयो
5: हजुर हजुर एकदम है
0: ओके ल सुनौ त एक
5: टुक्रालाई यसो सुनौ है त
0: हस्
5: ल राजन राई साउने खोला उर्लेर आउँदा मच्छ मैनु दुवाली छेकेर मच्छ मैनु दुवाली छेकेर तर्की नजाऊ बैसलु जोवन तर्की नजाऊ बैसलु जोवन आको म त तिमीलाई देखेर आको म त तिमीलाई देखेर

0: एक्लासी वनमा म गीत गाउँछु लाइबरी भाकैमा, एक्लासी वनमा म गीत गाउँछु लाइबरी भाकैमा, साउनी खोला उर्लेर आउँदा माछ मर्नु दुवाली छेकेर, माछ मर्नु दुवाली छेकेर।
1: मिठो मिठो साउने भा, यो मिठो साउनमा होइन यो मिठो गीत, यो प्रस्तुति, यसको लागि यहाँ धेरै धन्यवाद।
0: यसो
1: थपिदिनु भयो
0: धेरै
1: धन्यवाद, धेरै धेरै धन्यवाद रोशनजी, हामीलाई सम्झिदिनु भयो, फोन गरिदिनु भयो, यसको लागि पनि धेरै धेरै धन्यवाद। अहिले यहाँसँग छुट्टी है त। रोशन फुला अङ्ग्राई हुनुहुन्थ्यो धरान विष्णु पादुकाबाट। अब फेरि हाम्रो गीत सुनाउने पाला आएछ, यहाँलाई सुनाउने पाला आएछ, यहाँहरू गीत त सुनिसक्यौँ। अब हाम्रो पालो फेरि पुरानो मिठो भाका, यो पनि लोकबहादुर छेत्रीको स्वरमा रहेको मिठो भाका यहाँहरूको लागि। त्यसपछि फेरि म आउँछु 82.7 21 र 82.7 36 मा।

0: यो माया तिम्रो यो थाप माया पारपको बार बान बलियो, कहिलेकाहीँ बान्दा बान्दै पनि फुस्किन्छ, कहिलेकाहीँ सकिँदैन, माया अब कहाँ बाँधेर बाँध्न सकिन्छ र होइन, त्यसलाई त आफूले राख्ने नै होइन। यो मिठो प्रस्तुति थियो लोकबहादुर छेत्रीको स्वरमा लाग्ने, निकै मिठो पुरानो भाका पनि हो यो, यो पनि कुनै बेला जनजीवनमा झुन्डन सफल गीत थियो लोकबहादुर छेत्रीको आवाजमा रहेको गीत, मिठो प्रस्तुति अहिले यहाँहरूलाई सुनायौँ। अब फेरि साथीहरूसँगै म कुराकानीतर्फै लाग्छु, उहाँहरूको पनि गीत सुन्छ फेरि। काँडा कुकुन हुन्छ, हेलो
1: हेलो दाइ नमस्कार।
0: नमस्कार, पोखराबाट हो क्या? अनि यस्तो नि त सधैँ भेट्नु पर्दा कहिले काहीँ भेटाएको मजै फरक हुन्छ नि होइन र फोन नलाग्यो होइन फोन होइन यस्तो हर्कजी, अब यस्तो सबैको गुनासो एउटै हो होइन, फोन लाग्छ नलाग्ने होइन। अब हेर्नु 77 जिल्लाबाट साथीहरूले फोन गर्नुहुन्छ, अब 77 जिल्लाबाट फोन गर्दा अब यस्तो यस्तो लाग्दैन भन्ने होइन, लाग्छ सबैको, प्रयास गर्नु पर्यो, फोन दबाउनु पर्यो, थिच्नु पर्यो होइन। अब एकचोटि ट्याक्क थिचेर छोडिदिएर भएन, अब सबै साथीहरू थिचिरह हुन्छन्, त्यसले गर्दाखेरि आफूले अलिकति बढी प्रयास चाहिँ गर्नुपर्छ, लागिहाल्छ होइन। अब अब यहाँबाट अब हामीलाई पनि थाहा हुन्न कसले फोन गर्छ, कहाँबाट कतिचोटि गर्नुभयो थाहा हुन्न होइन, गरिसके कुरा गरिसकेपछि मात्र थाहा हुन्छ नि त। यस्तो अब रहर त्यो त हो कि, तपाईँले अब रहर कति बोक्या हुन्छ, रहरहरू हुन्छ, मान्छेलाई अब मुखमा ला मुखमा छिराउन लाग घाँस नखा भनेर फ्यालिदियो भने कस्तो हुन्छ होइन, गाह्रो हुन्छ नि। त्यसले गर्दाखेरि अब फोन लागिसकेपछि हामीले कुरा नगर्ने भन्ने कुरो भएन, हामी कुरा पक्कै गर्छौँ, तर प्रयास चाहिँ गर्नु पर्यो होइन साथीहरूले। अब म पनि यो त यहाँले भने अस्ति म भन्छु साथीहरूलाई पनि के भन्छ भने, ल बुझेँ यहाँले भने अस्ति मैले बुझेँ पक्कै, अबका अबका दिनहरूमा अब आउने साताहरूमा साथीहरूले अब आज जति साथीले फोन गर्नुभयो उहाँले पक्कै पनि गर्नु नहोला होइन। ओके ओके ल ओके हर्कजी, अनि अरू के छ भन्नुहोस्, नयाँ नौलो के छ तपाईँको भन्नुहोस्।
1: अब ठिकै छ दाइ, अब के गर्नु, अब जिसिङ जिन्दगी यसै हुन्छ नि।
0: अब कसको सुखी जीवन त कसो, सुख हुनलाई पनि दुःखै छ होइन, दुःख हुनलाई त्यसै पनि दुःख भयो, सुख हुनलाई झन् बढी दुःख छ होइन र, धेरै चिन्ता होइन, धेरै हुनलाई पनि दुःखै छ, हुँदैन हुनलाई पनि झन् दुःख छ, गर्नु पर्यो, त्यो त के अनि यो त चलिरहन्छ, चलाउनु पर्छ होइन, जसरी अब जीवन सहज बनाउन सकिन्छ त्यतातिर लाग्ने पनि होइन। अनि के छ हर्कजी, अब आज के गीत सुन, कस्तो गीत सुन त आज?
1: अब मलाई अब म्यागदीको मान्छे भयो म्याग, म्याग स्याङ्गो गीत गाउनु पर्यो।
0: ल ल ल सुनौ नि त ल, ओके

0: पक्का जिन्दगी अब अन्धकार त छैन होइन, त्यसलाई सोच अन्धकार बनाउनु भएन हामीले होइन,
1: जिन्दगी नै अन्धकार भएन, के गर्ने, दुवै आँखा दृष्टि भए बस्नु पर्यो
0: बुझे,
1: र आँखा देखेको मान्छे पछि आँखा बन्द भयो
0: होइन, अब यस्तो हो कि अब यो नीतिको खेललाई अब हामीले पनि केही गर्न सक्दैनौँ, नीतिको खेललाई होइन यसलाई हामीले केही गर्दैन, र पनि अब त्यसमा हामीले अब भइसक्यो मेरो यो भयो भनेर हरेस खानु भन्दा त्यसको पनि विकल्प आफूले मनको आँखा त बल्छ नि त, मनको आँखा पनि मनको आँखा बाहिर राख्नु भन्दा मनै एउटा बाल्नु राम्रो हो नि त होइन र ओके हर्केजी, अब धेरै पीर चिन्ता लिनुहुन्न, सबैमा चिर पीर चिन्ता दुःख सबैमा छ होइन, अब त्यसलाई हामीले सङ्घर्ष गर्ने हो, त्यसलाई जित्नुपर्छ, त्यसरी हरेस खानुहुन्न, त्यस्तो आत्तिहाल्नु पनि हुन्न होइन, छ गरी खाएको फन पनि आफूले गर्नुपर्छ हर्केजी, त्यसो नातिनुहोस् बिस्तारै आफ्नो जीवन सहज बनाउनुहोस्, त्यो नै सबैभन्दा ठुलो कुरो हो होइन, हर्केजी यति मिठो प्रस्तुत दिनुभयो यसको लागि पनि यहाँलाई धेरै धन्यवाद, अहिले छुट्ने ल, ओके बाबा है, पोखराबाट हुन्थ्यो हर्क छन् धेरै पछि भेट भएको थियो हाम्रो, मिठो भाका सुनाउनुहुन्छ भने अर्को साथी फेरि आइसन भएको छ, को हुनुहुन्छ, हेलो नमस्ते नमस्ते, को बोल्नु भएको दाडा,
2: भक्तपुरबाट श्रीराम दाहाल,
0: श्रीराम दाहाल भक्त हो, आराम हुनुहुन्छ, एकदम म पनि आराम छु, अनि के छ त्यहाँतिर भक्तपुरतिर,
2: अब आज घाम लागेको छ अहिले, हिजो चाहिँ यसो एक घन्टा परेको थियो, मैले खानपिन रेडियो सुन्दै थिएँ, यसो प्रयास गरेको अहिलेदेखि अब अहिले लास्ट लास्टतिर,
0: अब अहिले त फुर्सद होला त होइन, सबै अब भक्तपुरतिर त करिब करिब रोपाई सबै सकियो
2: सर, अब तरकारी खेतीहरू अब टनेल खेती गर्ने भयो त अब औषधिहरू हाल्ने भयो नि गर्नु परिहाल्छ
0: होइन, अनि यो औषधि विषादी नाल चाहिँ अर्को तरकारी उत्पादन हुँदैन कि, यो सबै प्रायः विषादी हालेकै सुनिन्छ, कति कुरा कतिमा त अब खानै नमिल्ने पनि, अब पानीमा हाल्दा पनि निलो रङ निस्किने यस्तो यस्तो सुनिरहेको छौँ, देखा देखिन्छ भन्छन् होइन, के यो विषादी बिना अब के माटो खतम भइसक्यो बिग्रिसक्यो,
2: यो त यस्तो हामीलाई जस्तो बच्चालाई चाउचाउ खाएर जुन बानी बिग्रिसकेपछि पछि सुधार्न
0: गाह्रो हुन्छ,
2: माटोले पनि त्यो अब भिटामिन भनौँ युरिया भनौँ यो खाँदा खाँदै माटोको बानी पनि बिग्रिसक्यो क्या, त्यतिको औषधि नआइकन फलाउँदै फलाउँदैन माटोले पनि,
0: हजुर
2: अब भनिन्छ अब निलो होइन पहेँलो अर्को रातो तिन थरी छ भन्छन्, अब रातो त प्रयोग गर्दै नगर्नु भनेर भने हुन्छ,
0: अब तै पनि अब किसानले खर्च उठाउने भनेर अब उपभोक्तालाई चाहिँ के अब बिस खुवाउने त
2: त्यस्तो खुवाउनु हुँदैन, अब भन्नुहुन्छ उहाँहरू हामी त अर्ग्यानिक मल हाले हो भन्नुहुन्छ होइन, अब हजुर हामी पनि अब हामी आफ्नो सर त आफ्नो गरेर खान्छौँ ल ठिकै छ, हामीले पनि किन्न पर्ने चिल्ला त बजारमै किन्नुपर्छ, फेरि त्यही नै हामीले पनि खाने हो नि त
0: होइन,
2: अब त्यसलाई कसरी हुन्छ त्यसलाई अब उपचार गर्नु पर्छ, हजुरको अलिकति छ सम्भव मिल्छ भने तातो पानीमा अलिकति नुन हालेर नुन पानीले यसो पाँच दस मिनट त्यसलाई तरकारीलाई भिजाइदिने,
0: अब त्यो त हो कि अब अहिले यो अब एकदम व्यस्त जीवन सबैको छ, फुर्सद बाँचेला प्रायः छैन, कामको चटारै छ होइन, अब बिहान उठ अब गृहिणीहरूलाई पनि बच्चा पुऱ्याउन जाऊ बच्चालाई खाना बनाऊ, अब त्यो पानी हालेर नुनमा पानी हालेर त्यसमा भिजाएर अब फुर्सद मान्छेलाई खोइ त अहिले त मान्छे यति व्यस्त मान्छे यति व्यस्त जीवनशैली छ नि मान्छेको अहिले अहिले त अब त्यो शुद्ध बनाएर खाउँ भन्ने समय नै छैन क्या,
2: समय छैन, खाऊँ भने नै फुर्सद छैन क्या हजुरको, अब पहिलाको हजुर हामी अलिक पुरानो मान्छेहरू के हुन्छ भने बिहान अब चार बजी उठ्यो आफ्नो घरधन्दा गऱ्यो अनि मजाले फुर्सद हुन्थ्यो, अब नौ बजे अफिस दस बजे हिँड्नलाई आठ बजे हिँड्यो नि त्यो सबै भ्याइन्थ्यो, अब अफिस जानेलाई त घरमा बस्नेलाई त यत्रो यसरी भ्याइहालिन्थ्यो, अहिले छैन क्या, अब हजुरको उठ्ने नै अब अहिले अचानक को चाँडै उठ्छ भने छ बजे सात बजे उठ्यो
0: त्यसले गर्दा,
2: अनि एकतिर कुकरमा भात बसाल्यो एकतिर कुकरमा दाल बसाल्यो खटा कुटो पारो खाएर हिँड्यो,
0: दाल भात पाकुन्छ तरकारी काटा कुटो काट्यो त्यति सरसर पखाल्यो त्यति अब त्यो त अब विषय त निस्किँदैन,
2: अनि त्यति त निस्किँदैन, त्यो त आफ्नो स्वास्थ्यले पनि ख्याल गर्नु पर्यो, समय निकाल्नु पर्यो सर,
0: अब त्यो अब हामी सकेसम्म त हामी सबैले गरेकै होला होइन, सबैले अब यो पोसिबल जस्तो लाग्दैन मलाई, सम्भव छ जस्तो लाग्दैन
2: होइन, हामीलाई डर चाहिँ यस्तो हुन्छ जस्तो एउटा कमिला आयो भने ऊ हामीलाई टुङ्छ कि भनेर हामी भएको भने अब बिस खाएर नै मरिन्छ कि भन्ने डर त छ,
0: यस्तो देखेको देखिने कमिलाले टोकिया देखिन्छ तर बिष त देखिँदैन नि त,
2: होइन
0: स्लो पोइजन बिस्तारै बिस्तारै शरीरमा गएको हामीले थाहै छैन तर त्यसले अब कति ठुलो जोखिम निम्ताइरहेको छ त्यो त अब बिस्तारै भविष्यमा थाहा होला, त्यो त हामी
2: सर राजन त्रिहरूको बिखेन भए पनि अब हामी अब जुन नुन चिनी मैदा चामल आदि कुन पाँच थरी मन्द बिस भनिन्छ नि त
0: मन्द बिस हो
2: अब त्यो मन्द बिस भने तर हामीले त्यही मिठो लाग्छ नि त चिनी चियामा चिनी नहाले भएन मैदालाई रोटी अब पुरीलाई मैदा नखाए
0: भएन अब हामीले पनि त्यसमा अलिकति सजग हुनु पर्यो होइन जति पनि हामी अब खान्छौँ अब खान त सबै हामी उपभोक्ता सबैले खाने नै त्यही हो होइन आउने त्यहीबाट उत्पादन अब किसानले पनि अलिकति के ख्याल गर्नु र हामीलाई अब उपभोक्ता भोलि भएन उपभोक्तै बिरामी पर्न थाल्यो भने त हाम्रो पनि अब कहाँ गएर खपत होला सब्जी तरकारी होइन कहाँ जाला त्यसले गर्दा अब उपभोक्तालाई नि बचाउनु पर्छ र हामी पनि बाँच्नुपर्छ र माटोलाई नि बचाउनु पर्छ भन्नेतिर लाग्यो भने चाहिँ हुन्छ कि
2: एउटा अन्तिम कुरा के भने मल त नाली हुँदै हुँदैन सर होइन औषधि हाल्न पनि जुन सरकारले जुन मात्रामा प्रयोग गर्नु भनेको छ त्यसरी गरेर अब माटोको सुधार पनि चुन हाल्ने ओर्ने अब माटोलाई चुन हालेर सुधार्ने अब अमले पनि हटाउने के भने त त्यही अनुसार गर्यो भने भोलिसम्म हामीलाई माटोले फाइदा देला
0: हामीले पनि सोच्ने बेला आइसकेको छ होइन सजग हुनुपर्छ ओके श्रीरामजी अनि के छोटो के गीत एउटा सुनौ
2: म छोटो गीत म पुरानो गीत एउटा हाम्रो रेडियो नेपालमै रेकर्ड भएको गीत गाउँछु एउटा
0: हजुर हस् ल
2: सरी भरार हो जो भैँसालाई सम्झी ल्याउँदा हुन्छ सरी भरार हो जो भैँसालाई सम्झी ल्याउँदा हुन्छ टुप्पै बस्यो मैना सरी फिर्दै बस्यो बाजा टुप्पै बस्यो

0: पैसाले सम्झिल्याउँदा हुन्छ र छोरी भर पैसालाई सम्झिल्याउँदा हुन्छ र
1: छोटो मिठो प्रस्तुतिको लागि यहाँलाई धेरै धन्यवाद। खुसी लाग्यो यहाँसँग कुराकानी, तरकारीको पनि कुरा गऱ्यौँ, आगामी दिनहरू पनि हामी यस्तै कुरा गरौँला। आजलाई पनि यहाँसँग छुट्टी है त।
0: हजुर नमस्ते।
1: हजुर नमस्कार भक्तपुर हुनुहुन्थ्यो श्रीराम दाहाल, धेरै धेरै धन्यवाद मलाई। अर्को साथी फेरि आइसक्नु भएको छ, काँडा हुनुहुन्छ। हेलो
2: नमस्कार।
1: नमस्कार, को बोल्नुभयो, कताबाट?
2: हजुर म टङ्क बोल्दैछु।
1: ओ टङ्क किराँती।
2: हजुर।
1: ओहो टङ्कजी, कहाँबाट धेरै पछि पो त सम्झाउनु भयो त हामीलाई त।
2: धेरै समय पछाडि आज कुराकानी गर्ने अवसर।
1: कहाँ पुग्नु भएको छ यतिखेर चाहिँ?
2: अहिले ठ्याक्कै भन्नु पर्दाखेरि महाकालीतिर छु।
1: महाकाली?
2: हजुर।
1: महाकालीको कहाँ पुग्नु भएको छ?
2: महाकाली अञ्चल।
1: अञ्चल मात्र हो?
2: कञ्चनपुर भन्नु न अहिले ठ्याक्कै भन्नु पर्दा। कञ्चनपुर जिल्ला।
1: कञ्चनपुर जिल्ला।
2: हजुर।
1: कतिको छ हौ त्यहाँ चिसो अहिले त्यही भएर चाहिँ?
2: गर्मी छ। अब तराई जिल्ला कञ्चनपुरतिर पानी बिहान पख
1: पर्यो
2: पर्यो अहिले रोकिएको छ। घाम घमाइलो छ, रमाइलो छ। साउन महिनाको
1: यात्रा कहाँसम्मको? कञ्चनपुरसम्मको यात्रा हो कि अझ त्यहाँ अगाडि छ?
2: कञ्चनपुरसम्म मात्र हो, फर्किहाल्छ। उता जाउँ भने त अब महाकाली तर्ने बित्तिकै माथिल्लो बाटो गयो भने त वनवास तनकुर इन्डियै प्रवेश गरियो होइन?
1: होइन, यतापट्टिबाट पनि जान मिल्यो, यता महेन्द्रनगर हुँदै माथितिर फुलबारी हुँदै जाँदा पनि भयो, यता बजाङ जाने बाटो जाँदा पनि भयो, पहाड जानै पाइयो।
2: इन्डियापट्टिबाट
1: जानु पर्यो, यताबाट जाँदा पनि पाइयो नि। अरू सब ठिक छ नि टङ्कजी?
2: सबै ठिकै छ हौ। अब निकै लामो समयको अन्तरालमा लेख बेसी आज होइन सम्झिराखेको थिएँ, समय ठ्याक्कै मिल्यो अन्तिममा भए पनि।
1: ओके, छोटो मिठो गीत आएको सुन गुनाउँ त
2: भइहाल्छ नि। म त अब एकदम मन पराउने यो कार्यक्रम होइन, हरिबाद रावतलोको गीत गाउन मन लागेको छ, पुरानो गीत।
1: ए लास
2: नयाँ

0: दुखी कर्मसाई नै मा भए यो हावा सरर परदेशबाट घर सम्झिँदा आँसु बरर परदेशबाट घर सम्झिँदा आँसु बरर
1: आँसु आँसु त नझार्नुहोस् बराबर पनि नझार्नुहोस् चिन्ता गरेर पनि केही हुन्न
0: तर

0: हाम्रो कैलाली जिल्ला चुरे गाउँपालिकामा पर्दो रहेछ, म अस्ति गएको पनि थिएँ, याद आयो, हजुरकै याद आयो क्या, रुक्मिणी म्याडमको पनि याद आयो होइन, बुढी तोला भन्नुहुन्छ नि त ठाउँको लागि, पश्चिमको लागि रेडियो नेपालको अब प्रसारण हुने ठाउँहरू, स्टेसन सब स्टेसन
1: जे होस् खुसी लाग्यो, यहाँसँग भेट भयो, धेरै पछि भेट भयो, खुसी लाग्यो, धेरै धन्यवाद टङ्कजी, अहिले यहाँसँग छुट्टी है, ओके बाई, हस् यहाँको नि शुभ दिन, हस् नमस्ते भक्तपुरबाट, ए टङ्कै किराँत कञ्चनपुरबाट हुन्थ्यो, उहाँ घुमिरहनुहुन्छ, धेरै पछि भेट भएको थियो, हामी कार्यक्रममा धेरै अगाडि आइसकेको छ, अब एकजना साथी कोही हुनुहुन्छ, उहाँसँग छोटो मिठो कुरा गरौँ, अहिले उहाँ पनि हुनुहुन्न, काटिसकेको रहेछ, फोन डिस्कनेक्ट भइसकेको छ, अब हामी छुट्टिने बेला भइसकेको छ, अब जाँदा जाँदै मिठो भाका, यो पुरानो मिठो भाका, कमलीकान्त भेटवालको स्वरमा रहेको झम्के गुलेली, सबैले सुनिरहेको गीत र सबैको जनजीवन झुन्ड्यो गीत पनि हो यो, होइन मिठो भाका छ यो, यो भाका यहाँसम्म छोड्दै अब आजलाई भने कार्यक्रम लेख बेसीबाट म पनि बिदा हुन्छु, र प्राविधिक मित्र कमली मोहम्मद असलम अनि म प्रस्तुता राजन छेत्री बिदा हुन्छौँ, 11 बजी यहाँले समाचार सुन्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले आज

0: नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्न लाग्नु भएको हो। छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र साक्य, वरिष्ठ उपाध्यक्ष राजमान वज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न धाखुवा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको हो। बैठकले केही महत्त्वपूर्ण निर्णय लिने सम्भावना छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको 44वाँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विक्रम सम्बत 1971 साल भदौ 24 गते जन्मनुभएका बिपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली काङ्ग्रेसका संस्थापक नेता कोइरालाले राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो। भारतको स्वतन्त्रता आन्दोलनमा पनि स्वर्गीय कोइरालाले सक्रिय सहभागिता जनाउनु भएको थियो। विक्रम सम्बत 2015 सालको आम निर्वाचनमा नेपाली काङ्ग्रेसले 2/3 बहुमत प्राप्त गरेपछि बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो। बिपी स्मृति दिवसका अवसरमा आज नेपाली काङ्ग्रेसले 2 छुट्टा छुट्टै समूहमा विभाजित भएर कार्यक्रम आयोजना गरेको छ। सभापति गगन थापाले आज बिहान ग्रीन रन कार्यक्रमको उद्घाटन गर्नुभयो भने दिउँसो 1 बजे प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता डाक्टर शेखर कोइराला लगायत सहभागी हुने कार्यक्रम छ। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत उक्त व्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै समता कर हटाइएको जानकारी दिनुभएको छ। समता कर हटाउने सरकारको निर्णयमा नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले स्वागत गर्नुभएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। बझाङको कोटदेवल केन्द्रबिन्दु भएर आज बिहान 4.2 म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। आज बिहान 4:40 बजे गएको भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन। सम्बन्धित निकायले थप विवरण सङ्कलन गरिरहेका छन्। र अन्तर्राष्ट्रिय मुद्रा कोष IMF युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनले तत्काल 69 करोड डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न, स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रुसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। सन् 2022 को सुरुवातमा रुसले युक्रेनमाथि आक्रमण गरेर सुरु भएको 2 देशबीचको युद्ध हाल पनि जारी छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीतहरू। बाह्र बजे समाचार सुन्नुहुनेछ। बाह्र बजेको समाचार सुनिसकेपछि म्युजिक एन्ड क्विज कार्यक्रम सुन्नुहुनेछ। एक बजे समाचार सुन्नुहुनेछ। त्यसपछि कृषि कार्यक्रम सुन्नुहुनेछ भने एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। दुई बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ विभिन्न कलाकारका स्वरमा रहेका आधुनिक गीत। यो पहिलो गीत रहेको छ अन्जु श्रेष्ठ र प्रताप दासको स्वरमा, सुषमा देवकोटाको रचना, राजेश कुमार श्रेष्ठको सङ्गीतमा।

0: तिमीलाई सम्झिन्छु।
1: भर्खरै सुनायौं अस्मिता अधिकारी र केदार नेपालीको स्वरमा रहेको आधुनिक गीत, मुकुन्द पौडेलको रचना, दीपक सिलवालको संगीतमा अब सुनाउँछौ प्रमोद खरेल र सिमरन परियारको स्वरमा रहेको गीत, सुनिल बिसीको रचना र संगीतमा।

भर्खरै सुनायौँ उमेश मुस्कान र समीक्षा अधिकारीको स्वरमा रहेको गीत। उमेश मुस्कानको रचना र सङ्गीतमा अब सुनाउँछौँ विशाल निरौला र प्रविशा अधिकारीको स्वरमा रहेको गीत खेमसारू मगरको रचना र सङ्गीतमा।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

भर्खरै यहाँलाई सुनायौँ चेतन चुडालको स्वर मारेको गीत हरिभक्त बुढाथोकको रचना चेतन चुडालको सङ्गीतमा अब सुनाउँछौँ विशाल गजमेर र दिलु श्रेष्ठको स्वर मारेको यो गीत रामकुमार गजमेरको रचना र सङ्गीतमा।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

पर्खराई सुनायौँ सुरेश लामा र अस्मिता अधिकारीको स्वरमा रहेको गीत दिनेश थपलियाको रचना विशाल निरोलाको सङ्गीतमा. अब सुनाउँछौँ बेदोसारु मगरको स्वरमा रहेको गीत सुरेश सुमनडाङ्गीको रचना सन्तोष श्रेष्ठको सङ्गीतमा.

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको हो। बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने सम्भावना रहेको छ। अविरल वर्षा पहिरो र बाढीको जोखिमको कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडक खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काभ्रे प्लान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कुट नेपाल थोक कटुन्जी बेसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्म बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाको कारण अर्को सूचना जारी भएसम्म बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा वर्षाको कारण सडक हिलामे भएपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4 0 किलो र गाउँपालिका 2 कोदारी स्थित अरणीको राजमार्गमा पहिरोले सडक पूर्ण

वृद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेल बगर स्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँच थरको मिक्लाजुङ गाउँपालिका 4 कोपचे स्थित राखे रवि भेडिटार सडक पनि अवरुद्ध भएको छ। यसै गरी ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री

0: कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सातदो बाटो रोल्पा
1: बगनाश काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बझाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक बुधबार 12 बजेको समाचारपछि करिब 1 बजीसम्म कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ। आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ र दुईवटै प्रश्नको सही उत्तर दिने मित्रलाई हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै सन्देश राख्ने समय पनि दिन्छौँ। कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका आज गीत ती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू थिए अनु चौधरी र टेक विशीको स्वर, त्यसै गरी कृष्ण लामी छाने र साथीहरूको स्वर, अर्को रहेको थियो नेपाथी ब्यान्डको गीत उर्केन्दोङ र सुजिता योन्जनको स्वर रहेको छ, त्यसै गरी थानेश्वर गौतमको पनि रहेको छ, एम बरालको अन्तमा रहेको थियो, छवटा गीतहरू छन्। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ, एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142711721 र 42117736। कार्यक्रमको शुभारम्भ गर्दैछौँ निर्मला खतेउडा र सुरेश पाल राईको स्वर, नारायण खतेउडाको रचना रहेको छ, सङ्गीत मनोज साङसुङ राईको रहेको छ, त्यसपछि तपाईँहरूसँग कुराकानी गर्नेछौँ, सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ निर्मला खतेडा र सुरेश फायल राईको स्वर, नारायण खतेडाको रचना, मनोज साङसुङ राईको सङ्गीत रहेको थियो। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ, कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ र यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हजुर,
0: नमस्कार हजुर,
1: आराम हुनुहुन्छ?
0: लवली किरात राई, जे होस् बाहिरको फोन चाहिँ मैले बोलिसकेपछि अलिक बिस्तारै आउँछ है। अनि के छ, सबैजना आरामै हुनुहुन्छ? नेपाली दाजुभाइ दिदीबहिनीहरू
1: प्लस अब नेपाली दाजुभाइ प्लस म्यानमार प्लस भियतनामको साथीहरू, इन्डोनेसिया साथीहरू एकदम आराम मङ्गलको कुशलै, सब आफ्नो आफ्नो देशसँग पनि अब ब्रेक टाइम पनि हुने बेला भइसकेको छ होइन?
0: हजुर, अहिले काममै हुनुहुन्छ?
1: म पनि हजुर, म एकदम ड्युटीमा हजुरको कार्यक्रम सुन्दै ड्युटी गर्दैछु।
0: कतिजना नेपाली हुनुहुन्छ त्यो कम्पनीमा?
1: अहिले त यहाँ नेपाली कार्यरत 40 जति हुनुहुन्छ, नेपाली दाजुभाइ कार्यरत।
0: के को कम्पनी हो लवलीजी?
1: यो हाम्रो चाहिँ यो गार्डन सम्बन्धीको हो होइन?
0: हजुर,
1: यो प्लानहरू हुन्छ।
0: हुन्छ, टाढाबाट फोन गर्नुहुन्छ बाहिरबाट, अनि त्यसपछि घर परिवारलाई सम्झिन सक्नुहुन्छ?
1: हुन्छ, विशेष गरी मेरो घर परिवारमा तिमीले सिकल एकमा हुन मेरो मम्मीलाई एकदम मलाई एकदम म आराम रहेको जानकारी पनि गराउन चाहन्छु। सम्पूर्ण गाउँले सम्पूर्णलाई म आराम कुशल जानकारी गराउँछु। अनि मेरो एउटा मान्छे विशेष हाम्रो तयारीलाई चाहिँ आज बजार खेल्छन् बुधबार, आज व्यापार व्यवसायतिर उहाँलाई पनि एकदम धेरै मिस गर्न चाहन्छु। जति पनि साथीहरू हुनुहुन्छ हाम्रो साथीहरू सबैलाई एकदम धेरै मिस गर्न चाहन्छु समग्रमा।
0: हुन्छ, अब प्रश्नतिर लागौँ है लवलीजी। हालै पोखरामा सम्पन्न नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकद्वारा नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता बढाएर कति मेगावट पुर्याउने निर्णय भएको छ? 1450, 1550, 1650 वा 1750 मेगावट? मिलेन, हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। लवली किरात राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा मलेसियाबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
2: नमस्ते, राजु पाबरा विराटनगरबाट।
0: राजुजी आरामै हुनुहुन्छ? बेला बेला कुराकानी भइरहेको छ। के छ विराटनगरतिर गर्मी कतिको छ? पानी परिरहेछ नि दिनकै, के छ? अनि व्यापार कस्तो चलिरहेछ तपाईँको? चलिरहेछ। प्रश्न
2: सुन्नुभयो?
0: हालै पोखरामा सम्पन्न नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकद्वारा नेपालबाट भारततर्फ विद्युत निर्यात क्षमता बढाएर कति मेगावाट पुर्याउने निर्णय भएको छ? अब म अप्सन भन्छु, 3 छन्, 1550, 1650 वा 1750 मेगावाट? 1650। सुन्नुभएको थियो क्या है? अब गीत, पुराना गीतहरू कतिको सुन्ने गर्नुभएको छ तपाईँले? ल, प्रयास गर्नु होला, एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नु पर्ने हुन्छ।

0: हजुरजी
1: गायकको
0: गायिकाको नाम
1: ए गायिका त म चिन्न सकेन, गायकको नाम भन्न चाहे मैले
0: हजुर एकदमै सही उत्तर हो। गायिका देविका प्रधान दयाराम दाहालले लेख्नु भएको हो गीत, सम्भुजित बास्कोटाको सङ्गीत हो, नेपाली चलचित्र अर्जुनको गीत हो। अनि छवटा गीतहरू छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ? चार नम्बरको हुन्छ, सम्झिन सक्नुहुन्छ?
1: अब यो कार्यक्रम सुनेर बस्ने सम्पूर्ण साथीहरूलाई, मलाई चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको दिन शुभ रहोस्। ओके भाइ,
0: ओके बाबा। हाम्रो टेलिफोन सम्पर्कमा राजु काब्रा आउनु भएको थियो विराटनगरबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ। उर्गेन दोङ र सुजिता योन्जनको सुर रहेको छ, सुसन बोलिनको रचना हो, उर्गेन दोङको सङ्गीत।

0: हजुर, भर्खरै यहाँको मनोरञ्जन गरायौँ उर्गेन्दुङ र सुजिता योन्जनको स्वर सुसन बोलेनको रचना रहेको थियो उर्गेन्दुङको सङ्गीत। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ, साथसाथै 98.3 MHz पनि सुनिरहनु भएको छ। अनलाइन फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू छन् भने केही गीतका अंशहरू पनि छन्। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
1: हेलो, नमस्ते, म सुरज चन्द्र बौद्ध काठमाडौँबाट।
0: सुरजजी आरामै हुनुहुन्छ?
1: आरामै छु, हजुरलाई कस्तो छ?
0: हामी एकदमै सन्चै छौँ सुरजजी। अनि के गर्दै हुनुहुन्छ घरतिर?
1: ए, घरतिर अहिले प्रोग्राम सुन्दै बसिरहेको छु, अहिले फोन ट्राई गर्दै चाहिँ बल्ल लाग्यो।
0: हो र
1: हो, अनि बिदा दिदी खै त आज?
0: आज काम विशेषले बाहिर जानुभएको छ, आज अफिसमा बिदामा हुनुहुन्छ।
1: ए,
0: अनि सुरजजी नजिकै हुनुहुन्छ, भेटघाट चाहिँ हुँदैन, अब कहिले काहीँ भेट्न पर्छ है। हुन्छ, अब प्रश्नतिर लागौँ है। नेपाली राजनीतिज्ञ अर्को चुनावको मात्र चिन्ता गरिरहन्छन्, तर देशमा अर्को पुस्ताको चिन्ता गर्ने राजनेता चाहिएको छ भन्ने भनाई कसको हो? गिरिजाप्रसाद कोइराला, गणेश मान सिंह, मदन भण्डारी वा बिपी कोइराला? गिरिजाप्रसाद कोइराला, गणेश मान सिंह, मदन भण्डारी वा बिपी कोइराला? गणेश मान सिंह एकदमै सही हो। अब तपाईँलाई म एउटा गीत सुनाउँछु, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ है।

0: नाच न नाच।
1: हजुर,
0: यो गीत गायकको नाम भन्नुहोस्।
1: गायकको नाम?
0: हजुर,
1: खुलेन्द्र बिक।
0: खुलेन्द्र बिक?
1: हजुर, फेरि अब फेरि गीत बजाउनु त मैले बुझिनँ।
0: छोटो सुन्नु आउँछु है।
1: दुई चोटि

0: सुन्नुभयो?
1: सुन्यो।
0: हुन्छ, गायकको नाम?
1: गायकको नाम
0: हजुर
1: कहनु है। यो को भने उदित नारायण झा भन्ने ल
0: मिलेन। हुन्छ सुरजजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा काठमाडौँ बौद्धबाट। सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको मिलाउन सक्नु भएन। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
2: हेलो, नमस्ते। नमस्कार नमस्ते
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: रोशन फुलाङ राई।
0: रोशनजी आरामै हुनुहुन्छ?
2: म सन्चै छु, आरामै छु भनौँ न।
0: कता हुनुहुन्छ, धनकुटातिरै?
2: धनकुटा होइन, म
0: धरान। धरान धरान धनकुटा
2: खालि धनकुटा
0: खालि धनकुटा मात्रै सम्झिन्छु। धरान धनकुटा एउटा एउटै जस्तो लाग्छ क्या मलाई।
2: धरान धनकुटा फेरि एउटै शब्दले अलिकति भनिएको छ
0: नि त। अनि के छ, खाना खाइसक्नु भयो?
2: खाना मेरो बाँकी छ, खाना खाना अटिरहेको छु भनौँ न।
0: अब गाउँघरतिर खाने समय यही हो है, अहिले बिहान खाजा साजा खाइन्छ।
2: अब कामै कामले गर्दाखेरि पनि अब अलिक ढिलो हुन्छ नि त।
0: हजुर
2: हजुर, भोलि अलिकति काम पनि अब अलिक
0: के छ आज भोलि काम घरतिर के सम्मा व्यस्त हुनुहुन्छ?
2: अहिलेको समयमा त त्यही हो नि, अब कसैको खेत रोप्ने कामहरू भइरहेछ भने कसैको चाहिँ यता अब पाखाको बारीको कामहरू थुप्रो छ क्या आज भोलि। त्यसले गर्दा पनि हो बढी त अहिले पाखाको बारीतिर त झारहरू निकाल्ने कामहरू फाड्ने कामहरू त्यस्तो त्यस्तै हो।
0: अब प्रश्नतिर लागौँ है त्यसो भए।
2: लागौँ न त लो।
0: यो हालसालैको हो है, प्रधानमन्त्री कार्य सम्पादन एकाइको स्थापना तथा सञ्चालन कहिलेदेखि भएको हो? यो विक्रम सम्वत 2000 हजुर
2: प्रश्न एकचोटि
0: प्रश्न प्रधानमन्त्री प्रधानमन्त्री कार्य सम्पादन एकाइको स्थापना तथा सञ्चालन कहिलेदेखि भएको हो? बुझ्नुभयो प्रश्न?
2: हजुर,
0: यो चाहिँ विक्रम सम्वत 2083 सालमा हो। साउन 1 गते, 2 गते, 3 गते वा 4 गते?
2: 1 गते, 2 गते, 3 गते
0: वा 4 गते?
2: यो चाहिँ मैले अब के गर्नु त्यसै गर्नु पर्यो है।
0: हजुर, कहिले काहीँ अनुमान पनि मिल्छ? मिलेन। हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रोशन फुलाङ राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धरानबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142117121 र 4211736। हेलो
3: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर
3: गर्मी
0: कटरा हो?
3: गर्मी त नि हो, शीतल
0: शीतल बा। पानी परला परल बा कि न आजकल? दिलबहादुर चौधरी हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा सुर्खेतबाट। पानी परेको छैन तर अलिअलि शीतल चाहिँ छ, पसलतिरै छु भनेर भन्दै हुनुहुन्छ। अब प्रश्नतिर लागौँ है दिलबहादुरजी।
3: हजुर,
0: प्रधानमन्त्री कार्य सम्पादन एकाइको स्थापना तथा सञ्चालन कहिलेदेखि भएको हो? अब तिनवटा अप्सन बाँकी रहेका छन्, 2 गते, 3 गते वा 4 गते?
3: 3 गते
0: एकदमै सही हो। आज तिन गते भने 2 दिन भयो है, आज 6 गते।
3: हजुर
0: हुन्छ, अब एउटा गीत सुनाउँछु म तपाईँलाई, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ।
3: हजुर हजुर,
4: दुई चुल्ठी बाट न चुल्ठी बाटे के सुहाउँछ, हासन हासन तिमलाई हासे।
0: दिलबहादुरजी मैले गीत बजाइरहेको छु। सुन्नुभयो गीत?
3: नाइ,
0: तपाईँले बजाएको थिएँ तर अब सुन्नु भएन, दुई चोट पटक बजाइसके त। तिलबहादुरजी
3: हजुर,
0: तपाईँले सुन्नु भएन, मैले दुईपटक गीत बजाइसकेँ।
3: म सुनेन त दाइ,
0: फेरि एकचोटि थोरै सुनाउँछु है। दाना चुल्ठी बाटे के सुहाउँछ हसन हसन। हजुर कुन भन्नुहुन्छ? हुन्छ, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। हाम्रो टेलिफोन सम्पर्कमा दिलबहादुर चौधरी आउनु भएको थियो सुर्खेतबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो, तर गीतको चाहिँ सुनेन भनेर भन्नु। अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, त्यसपछि एउटा गीत सुनाउनेछौँ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हेलो,
5: हजुर नमस्कार, गुड आफ्टरनुन।
0: हजुर एसपीजी आरामै हुनुहुन्छ? कता इलामतिरै हुनुहुन्छ? के छ चिसो कतिको छ इलामतिर? चिसो कतिको छ? मेरो आवाज तपाईँले आज राम्रोसँग सुन्नु भएको छैन क्या? हो सुन्नुभयो है? आरामै हुनुहुन्छ नि? पानी परिरहेछ? के छ इलामतिर? एसपीजी हेलो, एसपी राई हुनुहुन्थ्यो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट। अब एकैछिन यहाँको मनोरञ्जन गराउँदैछौँ। एक नम्बरको गीत अनु चौधरी र टेक बिसीको स्वर, हरिभक्त बुढाथोकीको रचना हो, भीम बिसीको सङ्गीत हो। तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ अनु चौधरी र टेक विषयको सर हरिभक्त बुढा थोकीको रचना भीम विषयको सङ्गीत रहेको थियो। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि कार्यक्रम म्युजिक एन्ड क्विज सुनिरहनु भएको छ। 98.3 मेगाहर्जबाट पनि हामीलाई सुनिरहनु भएको छ, साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् भने केही गीतका अंशहरू पनि छन्। दुईवटा टेलिफोन लाइनहरू खुला रहेका छन्, 0142117221 र 42117736। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो,
1: नमस्ते।
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: हजुर, म कुशल राई हो, इलामबाट।
0: कुशल राई इलामबाट?
1: हजुर।
0: इलाम कुन ठाउँबाट कुशलजी?
1: इलामको अन्तुबाट हो, श्री अन्तु।
0: श्री अन्तुबाट? साह्रै सुन्दर ठाउँ। अनि कुशलजी, तपाईँसँग पहिलोपटक कुराकानी भएको हो मेरो?
1: हजुर, पहिलोपल्ट भन्नुपर्छ, धेरै पहिलातिर चाहिँ हुन्थ्यो कि, धेरै वर्ष अगाडि
0: अगाडि हजुर निकै व्यस्त हुनुभयो, कता हराउनु भएको
1: थियो? त्यस्तै हो, भ्याइँदैन कहिले काहीँ, त्यही हो, अनि रेडियोहरू पनि हो, कहिले काहीँ सुन्नु भ्याइँदैन, त्यही हो।
0: अनि यसपालि
1: समस्याहरू,
0: विविध समस्याले गर्दाखेरि व्यस्त हुनुभयो। यसपालि वर्ल्ड कप हेर्नुभयो कि नै फिफा?
1: खोइ खासै हेरिएन भन्दा हुन्छ, एकपल्ट दुईपल्ट चाहिँ हेऱ्यो भनौँ न।
0: हो र?
1: हजुर हजुर, त्यो टिमतिर चाहिँ
0: किनभने यो प्रश्न फिफासँग जोडिएको छ। सन् 2026 अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजित 23 फिफा विश्वकप फुटबलको ऐतिहासिक उपाधि चुम्ने राष्ट्र कुन हो? चारवटा देश भन्छु मैले, के थाहा छ तपाईँलाई?
1: हजुर भन्नु न, अप्सन दिनु न।
0: अर्जेन्टिना, स्पेन, फ्रान्स वा इङ्ल्यान्ड?
1: स्पेन हो।
0: स्पेन, एकदमै सही हो। अनि गीत कस्तो खाले गीतहरू सुन्नुहुन्छ तपाईँ कुशलजी?
1: गीतहरू म चाहिँ प्राय आधुनिकहरू।
0: म तपाईँलाई एउटा आधुनिक गीत सुनाउँछु, तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ।
1: हजुर, गाई गर्छु।

0: कुशलजी
1: हजुर,
0: गायकको नाम
1: यसमा चाहिँ अप्सन हुँदैन?
0: यसमा चाहिँ हुँदैन नि
1: ला, आज त फर्स्ट टाइम पो सुने त यो गीत सङ त मैले, यसको लागि चाहिँ सरी नि भन्नुपर्छ।
0: हो र, उहाँका पछिल्लो समयमा थुप्रै गीतहरू चर्चित छन् है, एउटा नाम अनुमान गर्न सक्नुहुन्छ तपाईँले? हजुर,
1: एम सेन्चुरी
0: होइन? हुन्छ, टेलिफोन गर्नुभयो त्यसको लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। कुशल राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट, उहाँले चाहिँ सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीत चाहिँ मिलाउन सक्नु भएन। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार।
2: नमस्कार नमस्कार,
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
2: एसपीजी,
0: तपाईँलाई अब गीत मात्रै सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो। अब गीत सुनाउँछौँ म तपाईँलाई है।
2: हुन्छ,
0: एकैछिन गीत सुनाउँछौँ। एसबी राई हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट।

0: नाच न नाच तिम्रो कम्मरमा ठुम्का सुहाउँछ।
1: भन्नुपर्दाखेरि योगेश बद्दे हो,
0: पछिल्लो पुस्ताका गायक हुन्। अब तपाईँले नाम भनिसक्नुभयो, हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। यसपछि अघि आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको पहिला सही उत्तर दिइसक्नु भएको थियो तर उहाँसँग कुराकानी हुँदाहुँदै टेलिफोन लाइन टुटेको थियो, फेरि जोडिनुभयो, गीत राख्यौँ, सही आएन। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हामी
0: एकदमै सन्चै छौँ। अनि गर्मी कतिको छ, पानी परिरहेछ, कस्तो छ आज भोलि मौसम धनकुटातिरको?
1: आज चाहिँ पानी परेको छैन, हल्का घाम लागिरहेको छ। हिजो चाहिँ बिहानभरि पानी परेको छ, आज चाहिँ आएको पानी परेको छैन भन्नु पर्यो।
0: हो र, तपाईँले गेम हेर्नुभयो कि हेर्नु भएन यसपालि फिफा वर्ल्ड कप 2000? गेम हेर्नु भएन है?
1: हजुर।
0: अनि न्युजहरू कतिको हेर्नुहुन्छ, पढ्नुहुन्छ? प्रश्न फिफा सम्बन्धी छ। यसपालि चाहिँ सन् 2026 23 फिफा विश्वकप फुटबलको विजेता स्पेन हो भने प्रथम भनौँ न पहिलो हुने पुरस्कार राशि चाहिँ कति थियो? म तपाईँलाई राशिका चारवटा अप्सन भन्छु है। यो अमेरिकी डलरमा छ 30 करोड अमेरिकी डलर, 40 करोड अमेरिकी डलर, 50 करोड अमेरिकी डलर वा 60 करोड अमेरिकी डलर? होइन, 30, 40, 50 वा 60 करोड अमेरिकी डलर? मिलेन, हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छौँ। कृति याम्पु आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा धनकुटाबाट। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? सानु लामा। सानुजी आरामै हुनुहुन्छ? सानुजीसँग पहिलो पटक कुराकानी भएको हो? के गर्नुहुन्छ सानुजी, पेसाले केमा आबद्ध हो?
2: म पढ्छु।
0: अनि पढाइका अलावा के के गर्नुहुन्छ? केही नै गर्दिनँ। अनि 13 तिमीतिर यतिखेर मौसम कस्तो छ, पानी परिरहेछ, बादल छ, घाम लागिरहेछ, के छ?
2: अहिले घाम लागिरहेको छ।
0: घाम लागिरहेको छ। फिफा वर्ल्ड कप हेर्नुभयो कि नै यसपटक? हेर्नुभयो। प्रथम हुनेलाई चाहिँ पुरस्कार राशि चाहिँ कति थियो प्रश्न हो होइन? म तपाईँलाई 3 अप्सन भन्छु है, 30 करोड अमेरिकी डलर, 50 करोड अमेरिकी डलर वा 60 करोड अमेरिकी डलर? 30, 50 वा 60 करोड अमेरिकी डलर?
2: 60 करोड 60
0: भन्नुहुन्छ। मिलेन सानुजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सानु लामा आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा तिर थुमबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो,
3: हेलो,
0: हजुर नमस्कार। तपाईँले आज त ऊ गरिसक्नु भएको थियो नि, गीतको तपाईँको टेलिफोन लाइनै काट्यो, सुन्नु भएको थिएन है? ल हुन्छ, अब
3: गीत
0: एकदमै सही उत्तर हो, निशान भट्टराई। अब हामीसँग 5 वटा 4 वटा
3: गीत,
0: एम बरालको गीत, यो गीत एकैछिनपछि हामी बजाउँछौँ र सम्झिन सक्नुहुन्छ सुरजजी।
3: फर्स्ट अफ अल हजुरलाई,
0: हजुर हुन्छ सुरजजी, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। सुरज पन्त आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा बौद्धबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको पनि सही दिनुभएको थियो र त्यसपछि टेलिफोन लाइन बिचमा डिस्कनेक्ट भयो, उहाँसँग कुराकानी हुन सकेन, फेरि जोडिनुभयो, सही भन्नुभयो। र अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ, समय छ, अब गीत रोजाइमा राखिसक्नु भएको छ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ? हेलो,
4: हेलो नमस्कार सर। नमस्कार,
0: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: म यहाँ भातीको पुलबाट किमजोङ गुरुङ
0: किमजोङ गुरुङ
4: हजुर
0: किमजोङजी आरामै हुनुहुन्छ
4: एकदम आरामै सर
0: भत्किया पुल भन्नुभयो
4: हजुर यो साङ्ला भत्किया पुल
0: भत्किया पुलबाट अनि किमजोङजी के छ खबर
4: एकदम ठिक छ सर
0: के गर्नुहुन्छ पेसाले केमा आबद्ध हो
4: पेसाले त अहिले केही पनि छैन सर
0: केही गर्नुहुन्न
4: अहिले रिटायरमेन्ट हो भर्खर
0: ए अनि कता सेवा कता गर्नुभयो नेपालमै हाम्रै देशमा हो कि बाहिर
4: नेपालमै हो सर
0: ए कति वर्ष जागिरी खानुभयो
4: त्यही थाहै छैन त्यही 29 वर्ष जति गरेँ सर
0: थुप्रो गर्नुभएको छ सेवा अनि भन्नाले नेपाल प्रहरी नेपाल
4: होइन सर म चाहिँ संस्थानतिर
0: ए अनि आजभोलि फुर्सदमा के गर्दै हुनुहुन्छ त त्यत्तिकै दिनहरू बिताइराख्नु भएको छ कि
4: त्यत्तिकै सर अब समाजसेवा छ संस्थाहरूको त्यसैमा हिँडिरहेको छ
0: ठिक छ समाजसेवा सेवा नै धर्म हो भन्छन् नि है
4: हजुर
0: एउटा एकजना साथीले गीत चाहिँ रोजिसक्नु भएको छ हामीसँग समय रहेर थप यसो कुराकानी गरेको एउटा प्रश्न रहेको छ अहिले फिफा वर्ल्ड कपमा स्पेनले जित हासिल गर्यो होइन 23 औं फिफा वर्ल्ड कपमा अब पहिलो हुने राष्ट्रले चाहिँ पुरस्कार राशि कति पायो भनेर अब दुईवटा अप्सन मात्रै बाँकी रहेका छन् 30 करोड अमेरिकी डलर वा 50 करोड अमेरिकी डलर
4: 50 करोड
0: एकदमै सही उत्तर हो अनि थाहा थियो तपाईँलाई
4: अलिअलि थाहा थियो सर म हेरेँ पनि अब त्यो पत्रपत्रिकाहरू चाहिँ हेरिरहन्छ सर पेजबुकहरूमा चाहिँ
0: नेपाली झन्डै 7 अर्ब 50 करोड हुन्छ पैसा चाहिँ नेपालीमा चाहिँ 50 करोड अनि अब म तपाईँलाई एउटा गीत सुनाउँछु त्यो गीतको तपाईँ प्रयास गर्नुहोला गायक वा गायिकाको नाम
4: हजुर

0: किमजोङजी
1: हजुर,
0: उहाँका हजारौँ गीतहरू छन्।
1: हजुर,
0: थुप्रै गीतहरू छन्, धेरै गीतहरू चर्चित छन्। तपाईँले गायकको नाम भन्नुपर्ने हुन्छ। यो नेपाली चलचित्र धन सम्पत्तिको गीत हो। बाबुरामले यो गीत लेख्नु भएको हो। यसमा सङ्गीत चाहिँ सम्बुजित बासकोटाको रहेको छ। होइन, यो म भन्छु आनन्द कार्कीको स्वर हो, टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। किमजोङ गुरुङ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा भत्किया फुलबाट। अब सुरजजीले रोजाइमा राख्नु भएको गीत यहाँलाई राख्दैछौँ। एम बरालको स्वर, कालीप्रसाद रिजालको रचना रहेको छ, आलोक श्रीको सङ्गीत हो। यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट विदा माग्छु। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यसपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो मेफा सुन्दै गर्नुहोला। नमस्कार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। आज दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई 47 बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ। गत सोमबार जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समयसीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत साधनको मितव्ययी उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्न निर्देशन दिएको हो। मार्गदर्शन अनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेटलाई लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम LMBISमा समयमै अध्यावधिक गर्नुपर्ने, खरिदी योजना तथा वार्षिक कार्ययोजना सुरुमै तयार गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना कार्यान्वयनमा देखिने समस्या समयमै समाधान गर्नुपर्नेछ। मार्गदर्शनमा राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगमा ध्यान दिन तथा आर्थिक अनुशासन कायम गर्न सम्बन्धित निकायलाई विशेष निर्देशन दिएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घन्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै मन्त्री समक्ष समेत गुनासो पुगेपछि विभागले यस्तो कदम चालेको हो। हेलो सरकारबाट प्राप्त गुनासोहरू सम्बोधन भएपछि सोको जानकारी यथाशीघ्र गराउन समेत विभागले निर्देशन दिएको छ। पहिरोको कारण बेनीघाट, आरूघाट, लार्के सडकको सोती माछाखोला खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि सो खण्डको लिदिङ स्थित सडक पहिरो गएकाले यातायात सञ्चालन गर्न नसकिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो। सो ठाउँमा पहिरो हटाएर सडक मर्मत गर्न अनुमानित 6-7 घन्टासम्म लाग्ने हुँदा हाल सडक अवरुद्ध नै रहेको गुरुङले बताउनुभयो। अहिले सडक खुलाउने प्रयास भइरहेको छ। दिनभरिमा सडक खुले पनि राति सवारी चलाउन रोक लगाइने प्रहरी सहायक निरीक्षक मोहन बहादुर घिमरेले जानकारी दिनुभयो। प्रथम जन

0: निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज 44 बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बिपीको विक्रम सम्बत 2039 साल साउन 6 गते निधन भएको थियो। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका कोइरालाको जन्म विक्रम सम्बत 1971 भदौ 24 गते भएको हो। विक्रम सम्बत 2015 संसदीय निर्वाचनपछि विक्रम सम्बत 2016 जेठमा उहाँ पहिलो निर्वाचन प्रधानमन्त्री बन्नु भएको थियो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका तीन घुम्ती मोदी आइन, हिटलर र यहुदी सुम्निमा, नरेन्द्र दाई, बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। उहाँका दुई कथा संग्रह श्वेत भैरवि र दोषी चस्मा तथा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन्। रेडियो नेपालबाट सुन्दै हुन्छ दिउँसो 1 बजेको समाचार भएकोछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 हेस डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको जनाइएको छ। कक्रोच जनता पार्टी सिजेपीको नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन सन् 2024 मोदी सरकार पुनः निर्वाचित भएपछिको सबैभन्दा ठूलो चुनौतीका रूपमा देखा परेको जनाइएको छ। प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्। भारत सरकारले विद्यार्थीहरूको मागलाई व्यवस्था गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मङ्गलबार विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्था, नमस्कार।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
5: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल।
6: अनि म चित्रकला चौहान।
5: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधिबारे जानकारी प्रस्तुत गर्नेछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। कुल कृषि गारस्थ उत्पादनमा करिब 26% योगदान तथा कुल गारस्थ उत्पादनमा 12% योगदान रहेको पशुपालन क्षेत्रले नेपाली समाजमा बहुआयामिक महत्व राख्दछ। दिगो विकास लक्ष्यले लिएको भोकमरीको अन्त्य, खाद्य सुरक्षा र उन्नत पोषण तथा दिगो कृषिको प्रवर्धन गर्ने लक्ष्य हासिल गर्न समेत पशुपालन क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ। नेपालको संविधानमा परिकल्पना गरे बमोजिमको समुन्नत, आत्मनिर्भर, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्न उच्च र समावेशी आर्थिक वृद्धिको भरपूर सम्भावना बोकेको पशुपालन क्षेत्रको वैज्ञानिक तवरले सुधार तथा रूपान्तरण गर्न आवश्यक छ। पशुपालनमा लागतको करिब 70% खर्च लाग्ने गरेको पशु आहार व्यवस्थापन हाल नेपालमा पशुपालन क्षेत्रको मुख्य चुनौतीको रूपमा रहँदै आइरहेको छ। व्यावसायिक तथा आधुनिक पशुपालनको विकास गरी पशु तथा पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरीय पशु आहारको उपलब्धता सुनिश्चित गर्न अत्यन्तै आवश्यक छ। पशुपालन नेपालको ग्रामीण अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो। दुध, मासु, अन्डा तथा अन्य पशुजन्य उत्पादनले पोषण सुरक्षामा ठुलो योगदान पुर्याउँदछ। यी उत्पादनको गुणस्तर र मात्रा बढाउन पशु आहाराको उचित व्यवस्थापन अत्यन्त आवश्यक हुन्छ। आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोगले पशु आहारालाई सन्तुलित, सुरक्षित र उत्पादनशील बनाउन मद्दत गर्दछ। नेपालमा पशु आहाराको आधुनिक प्रविधि विस्तार हुँदै गएको भए तापनि अझ धेरै किसानहरू प्राविधिक ज्ञानको कमीले परम्परागत तरिकामा निर्भर हुनुहुन्छ। पशु आहारामा विभिन्न किसिमका आधुनिक तथा वैज्ञानिक प्रविधिहरूको प्रयोग गर्न सकिन्छ। जस्तै वैज्ञानिक पशु आहार व्यवस्थापन प्रविधि, पशुलाई आवश्यक पर्ने पोषण तत्त्वहरू कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज, फ्याट र पानी सही तथा सन्तुलित मात्रामा मिलाएर खुवाउने प्रविधि नै वैज्ञानिक आहार व्यवस्थापन हो। यसले पशुको उमेर, आवश्यकता र उत्पादन अवस्था अनुसार आहार तयार गर्न मद्दत गर्दछ। अहिलेको समयमा कम्प्युटर वा मोबाइलमा सफ्टवेयर प्रयोग गरी पशुको आवश्यकता अनुसार आहार तयार गर्न सकिन्छ। धुलो दाना भन्दा पेलेट दाना वैज्ञानिक रूपमा फाइदाजनक हुने र दाना खेर जाने दर घट्नुका साथै पशुले सजिलै पचाउन सक्ने भएकोले पशु पन्छीमा पेलेट दाना बढी प्रयोग गरिएको छ। त्यसै गरी पशुहरूको पोषक तत्त्वको आवश्यकता पूरा गर्न विभिन्न फिड सप्लिमेन्टहरू पनि प्रयोग गरिन्छ। हरेक पशुलाई ओजन अनुसार आहार र उत्पादन अनुसारको पोषणको व्यवस्था हुनु जरुरी छ। आहार पशुहरूको रुचि अनुसार र सजिलै पस्ने खालको हुनुपर्छ। त्यसै गरी आहार गुणस्तरीय र हानिकारक पदार्थहरू रहित हुनुपर्छ। घाँसमा आधारित पशुपालन गरी उग्राउने पशुहरूलाई प्रशस्त मात्रामा हरियो घाँस खुवाउन सकेमा उत्पादन लागत घट्नुका साथै गुणस्तरीय पशुजन्य पदार्थको उत्पादनमा समेत महत्वपूर्ण टेवा पुग्दछ। पशुलाई खास गरी जीवन निर्वाहका लागि, शारीरिक वृद्धिको लागि, गर्भिणी अवस्थाका लागि दिइने आहार र उत्पादनको लागि आहार आवश्यक पर्दछ। पशुलाई आहार निर्धारण गर्ने विभिन्न आधारहरू रहेका छन्। जसमध्ये गाई भैँसीलाई शारीरिक तौलका आधारमा 2-3% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। त्यसै गरी भेडा बाख्रालाई शारीरिक तौलका आधारमा 3-4% शुष्क पदार्थ आवश्यक पर्दछ र गाई भैँसीलाई शारीरिक सुरक्षाका लागि शारीरिक तौलका आधारमा 1-1.5% शुष्क पदार्थ अर्थात् ड्राई म्याटर आवश्यक पर्दछ। गाई भैँसीलाई 3 केजी दुध उत्पादनका लागि 1 केजी सन्तुलित दाना आवश्यक पर्दछ। गाई भैँसीलाई दिइने कुल शुष्क पदार्थ मध्ये दानाबाट 3 भागमा 1 भाग दिनु पर्दछ भने घाँसपातबाट 3 भागमा 2 भाग दिनु पर्दछ। त्यसै गरी घाँसबाट दिइने शुष्क पदार्थ मध्ये हरियो घाँसबाट 3 भागमा 2 भाग र सुक्खा घाँसबाट 3 भागमा 1 भाग दिनु पर्दछ। त्यसै गरी हरियो घाँसबाट दिइने शुष्क पदार्थ मध्ये कोसे घाँसबाट 3 भागमा 1 भाग र अकोसे घाँसबाट 3 भागमा 2 भाग दिनु पर्दछ। पशु आहाराको अर्को आधुनिक प्रविधि हो पशु आहार ब्लक। पशु आहारामा प्रयोग हुने पदार्थहरूको मिश्रणबाट तयार गरिने आहाराको ढिक्कालाई पशु आहार ब्लक भनिन्छ। यसरी ब्लक बनाउँदा पशु आहाराको आयतन घट्न जाने हुँदा ढुवानी तथा भण्डारण गर्न सहज हुन्छ। यसमा कमसल खालका आहार प्रयोग गरी त्यसमा अन्य पूरक आहार थप गरेर गुणस्तरमा सुधार गर्दै पशु पोषणको कमीलाई पूर्ण बनाउन पनि सकिन्छ। पशुहरूलाई आहार ब्लकहरू बनाउँदा युरिया मोलासेस, मिनरल ब्लक, परालको ब्लक, पूर्ण आहार ब्लक, फरेज ब्लक, मिनरल ब्लक आदि बनाउन सकिन्छ। पशु आहारको अर्को आधुनिक प्रविधि हो हाइड्रोपोनिक्स प्रविधि। यस प्रविधिमा माटोको प्रयोग बिना नै पानी र पोषक तत्त्वहरूको सहायताले बिरुवा उत्पादन गरिन्छ। यस प्रविधिमा घाँसे बालीहरूलाई नियन्त्रित वातावरणमा हुर्काइने हुँदा जुनसुकै वातावरणमा पनि 12 महिना सबै प्रकारका घाँसे बालीहरू उत्पादन गर्न सकिन्छ। रोग व्याधि कम लाग्ने, छोटो समयमा पनि धेरै तथा पोसिलो घाँस उत्पादन गर्न सकिने, पशुलाई दाना मात्रा घटाउन सकिने भएको हुँदा सहरी क्षेत्र वा घाँस लगाउने जग्गा नभएको ठाउँमा यो वरदान साबित भएको छ। हाइड्रोपोनिक्स प्रविधिको प्रयोग गरी 1 किलो बिउबाट 8-10 किलोसम्म जमरे घाँस उत्पादन गर्न सकिन्छ।
6: श्रोतावृन्द, पशु आहारामा आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत अर्को प्रविधि रहेको छ, एजोला प्रविधि। एजोला भनेको पानीमा तैरने उन्यू प्रजातिको पानीमा हुने बिरुवा हो। प्राकृतिक रूपमा पानीका स्थायी स्रोतहरूमा यो पानीको सतहमा तैरिरहेको अवस्थामा पाइन्छ। हाल यसको खेती कृत्रिम रूपमा बनाइएको पोखरीमा पनि गर्न सकिन्छ। एजोलाको प्रयोग वैज्ञानिक मल तथा पशु पक्षीका लागि प्रोटिनको वैकल्पिक स्रोतको रूपमा पनि प्रयोग गरिन्छ। एजोलामा 25-35% प्रोटिन र 10-15% खनिज पदार्थ पाइन्छ। पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि रहेको छ, हे साइलेज र स्टलेज प्रविधि। वर्षायाममा बढी भएको हरियो घाँसलाई सुक्खा मौसममा पशुहरूको लागि संरक्षण गरेर राख्ने प्रविधि भनेको हे वा साइलेज हो भने गुन्द्रुककै प्रविधिमा पराललाई संरक्षण गरेर राख्ने प्रविधि स्टलेज हो। धान काट्ने बित्तिकै पराललाई नसुकाइकन ओसिलो अवस्थामा नै सानो सानो टुक्रा बनाई खाडल वा प्लास्टिक ब्यागमा फर्मेन्टेसन विधिबाट स्टलेज तयार गरिन्छ। हे सबै प्रकारका घाँसे बालीहरूबाट बनाउन सकिने भए तापनि नरम र कमलो डाँठ भएको घाँसबाट उच्च स्तरको हे बनाउन सकिन्छ। हरियो घाँसलाई काटेर अक्सिजन रहित अवस्थामा सूक्ष्म जीवाणुद्वारा फर्मेन्टेसन गरी संरक्षण गरिएको घाँसलाई साइलेज भनिन्छ। मोटो डाँठ भएको तथा कार्बोहाइड्रेटको मात्रा बढी भएको घाँसबाट राम्रो साइलेज बनाउन सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग अन्तर्गत रहेको छ बाइपास प्रोटिन तथा बाइपास फ्याटको प्रयोग। पशुको मुख्य पेट वा रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशेषण हुने प्रोटिन नै बाइपास प्रोटिन हो भने रुमेनमा नटुक्री वा डाइजेस्ट नभई सानो आन्द्रामा गएर टुक्री अवशोषण हुने फ्याट नै बाइपास फ्याट अर्थात् रुमेन प्रोडक्ट फ्याट हो। बाइपास प्रोटिनबाट पशुलाई उच्च गुणस्तरको एमिनो एसिड प्राप्त भई शारीरिक वृद्धि, विकास तथा उत्पादन बढाउनमा महत्वपूर्ण टेवा प्रदान गर्छ। भटमासको पिना, तोरीको पिना, बदामको पिना, माछाको धुलो र रगतको चूर्ण जस्ता प्रोटिन मिललाई विशेष रासायनिक उपचार गरेर बाइपास प्रोटिन तयार गरिन्छ। त्यसै गरी पशु आहाराको आधुनिक प्रविधि अन्तर्गत रहेको छ TMR प्रविधि। पशुलाई दाना तथा घाँसपातहरू अलग अलग दिनुभन्दा सबै कुरा मिलाएर बनाइएको रासनलाई TMR भनिन्छ। पशुको आवश्यकता अनुरूप अन्न तथा अन्नको उपपदार्थ, घाँस, पराल, साइलेज, हे, खनिज र भिटामिन जस्ता पदार्थहरूलाई राम्रोसँग मिलाएर तयार गरिएको सन्तुलित आहार नै TMR हो। राम्रोसँग हिसाब गरेर दिइएको TMR छ भने यसलाई दिएपछि पशुलाई पानी बाहेक अन्य ठोस आहाराको आवश्यकता पर्दैन। दाना तथा घाँस र साइलेज आदि पशुलाई खुवाइने आहाराहरू अलग अलग दिनुभन्दा उनीहरूको आवश्यकता अनुसार विभिन्न आहाराहरूको मात्रा निर्धारण गरेर मिसाएर TMR बनाइदिनु राम्रो हुन्छ। TMR बनाई खुवाउन सकेमा दूध उत्पादनमा वृद्धि हुने, कमसल आहाराको सदुपयोग हुने, श्रमको बचत भई उत्पादन लागत कम हुने र रुमेनको स्वास्थ्य राम्रो हुने जस्ता फाइदाहरू प्राप्त गर्न सकिन्छ। त्यसै गरी पशु आहारामा प्रयोग हुने अर्को आधुनिक प्रविधि छ नानो प्रविधि। नानो प्रविधि अन्तर्गत दुध, फूल र माछा मासु जस्ता पशुजन्य पदार्थहरूको उत्पादकत्व बढाउन तथा हर्मोन र एन्टिबायोटिक्सको प्रयोगबाट हुने नकारात्मक असरलाई न्यूनीकरण गर्नुपर्ने आजको तत्कालो आवश्यकता मध्यनजर गर्दै पशु आहारको क्षेत्रमा नानो प्रविधि विकास भएको छ। पशु पोषणमा नानो प्रविधिले जैविक तथा अजैविक वस्तुहरूलाई मिश्रण गरी पशु आहारामा पोषक तत्वको समुचित वितरण, स्थिरता र प्रभावकारिता सुधार गर्न सूक्ष्म ढङ्गबाट कार्य गर्दछ। यो प्रविधिले पोषक तत्वहरू जस्तै भिटामिन तथा खनिज पदार्थहरूलाई नानो कणमा इन्क्याप्सुलेसन गर्दछ। कुनै पनि पशुलाई पोषक तत्व जति मात्रामा आवश्यक पर्छ त्यति नै मात्रामा उपलब्ध गराई पशुको शरीरले सो तत्व पूर्ण रूपमा अवशोषण गर्न सक्ने तवरबाट यो प्रविधि विकास भएको छ। हाल पशु आहार क्षेत्रमा बढी मात्रामा प्रयोग भएको नानो प्रविधि नानो मिनरल हो। विभिन्न अध्ययन र अनुसन्धान अनुसार नानो प्रविधिले पशु पक्षीको शारीरिक वृद्धि, विकास, प्रजनन क्षमता र उत्पादकत्व बढाउन अहम भूमिका खेलेको हुन्छ। त्यसै गरी पशु पोषण परीक्षण प्रविधि पनि अर्को पशु आहाराको आधुनिक प्रविधि अन्तर्गत पर्दछ। पशु पोषण परीक्षणको आधारमा परम्परागत पशुपालनलाई आधुनिक तथा वैज्ञानिक व्यवस्थापनका रूपमा रूपान्तरण गर्ने एउटा नवीन पद्धति हो। यसको मूल मन्त्र सन्तुलित आहार उत्पादनको आधार भन्ने रहेको छ, जसले पशुलाई कति परिमाणमा आहार खुवाइयो भन्ने भन्दा पनि पशुको शरीरले कति पोषक तत्वहरू प्राप्त गर्यो भन्ने कुरालाई प्राथमिकता दिन्छ। यो अवधारणाले पशुको उमेर, शारीरिक तौल र उत्पादन क्षमता क्षमताको आधारमा उसको वास्तविक पोषण आवश्यकता गणना गर्दछ। साथै उपलब्ध आहाराको गुणस्तरसँग तुलना गर्दै प्राप्त हुने पोषण ग्यापबाट किसानलाई कुन तत्व कम वा बढी भइरहेको छ भन्ने स्पष्ट मार्गचित्र प्रदान गर्दछ। पशु पोषण परीक्षण प्रविधि अवधारणाको अर्को महत्वपूर्ण पक्ष आर्थिक दक्षता र दिगोपन हो। धेरै जसो फार्महरूमा अनावश्यक रूपमा महँगो वा गुणस्तरहीन पशु आहार खुवाउँदा पशुले आफ्नो पूर्ण क्षमता अनुसार उत्पादन नदिँदा लागत बढिरहेको देखिन्छ। पशु पोषण परीक्षणले दानाको खर्च र उत्पादनबाट हुने आमदानीको सूक्ष्म विश्लेषण गरी नाफामूलक बनाउन महत्वपूर्ण भूमिका खेल्दछ। अझ सरल रूपमा भन्नुपर्दा पशु पन्छीलाई आवश्यक पर्ने पोषक तत्त्वहरू यकिन गर्न कृषकसँग उपलब्ध विभिन्न पशु आहारका स्रोतहरूलाई सन्तुलित ढङ्गबाट सूत्रीकरण गर्न टेवा पुर्याउने वैज्ञानिक फ्रेमवर्क नै पशु पोषण परीक्षण हो। श्रोतावृन्द, आधुनिक पशु आहार अन्तर्गत पशु आहारमा किरा प्रोटिनको प्रयोग पनि अर्को प्रविधि रहेको छ। अहिले पशु आहारमा किरा प्रोटिन निकै जल्दोबल्दो विकल्पको रूपमा विकास भइरहेको छ। विशेष गरी दिगो कृषि र पशुपालनका लागि यसको प्रयोग परम्परागत प्रोटिन स्रोतको सट्टा प्रयोग गर्न सकिन्छ। रुमिनेन्ट जनावरमा पाचन सुधार गर्न मद्दत गर्छ। पशु आहारमा किरा प्रोटिनको प्रयोग वातावरण मैत्री पनि छ। यसले कम पानी, कम जमिन, कम हरितगृह, कम ग्यास उत्सर्जन गर्ने गर्दछ। त्यसै गरी जैविक फोहोरलाई पनि उपयोग गरेर उत्पादन गर्न सकिन्छ। किरा प्रोटिनमा प्रयोग हुने मुख्य किरा प्रजातिहरू अन्तर्गत ब्ल्याक सोल्जर फ्लाई लार्वे, मिल ओम्स, हाउस फ्लाई जस्ता किराहरूको प्रयोग हुने गर्दछ।
5: श्रोताविन्द, अबको प्रस्तुतिमा पशुहरूलाई खुवाइने बाली अवशेषको गुणस्तर सुधार गर्ने प्रविधि बारे चर्चा गर्दैछौ। नेपालको पशुपालन व्यवसायमा परापूर्व कालदेखि नै प्रयोग हुँदै आएका पराल, छुवाली, मकैको ढोड, उखुको टुप्पा, दलहन तथा तेलन बालीका कुनौरो वा चुन्नी आदि विभिन्न बाली अवशेषहरूले ठूलो हिस्सा ओगटेको भए तापनि यिनीहरूको गुणस्तरमा सुधार गरी पशु आहारमा प्रयोग गर्ने प्रविधि नेपाली कृषकहरूले अझै पनि अंगालिसकेका छैनन्। बाली अवशेषहरूको गुणस्तर सुधार गरी प्रयोग गर्नाले पशुको उत्पादन बढाउनुका साथै मिथेन ग्यास उत्सर्जन घटाउन पनि सहयोग पुर्याउँछ। हाल पशु सेवा विभागले कृषि विभागसँग समन्वय गरी कृषकलाई दुवैतिर प्रयोग गर्न सकिने धानका जातहरू लगाउन प्रेरित गर्ने कार्यक्रमहरू अघि बढाएको छ। यस अन्तर्गत कृषकलाई धान तथा पराल दुवैको उत्पादन परिमाण वृद्धि हुने तथा परालमा हुने प्रतिपोषक तत्त्वहरू जस्तै लिग्निन, सिलिका, अक्जालेट कम हुने जातहरू लगाउन सिफारिस गरेको छ। बाली अवशेषहरूको गुणस्तर सुधार गर्ने केही विधिहरू अन्तर्गत भौतिक सुधार, रासायनिक सुधार रहेका छन्। भौतिक सुधार गर्नको लागि बाली अवशेषहरू वा पराल जन्ने पशु आहारालाई 2-5 सेन्टिमिटरमा कटिङ गर्ने र पानीमा भिजाई पशुहरूलाई खुवाउँदा पशुले कम खेर फाल्ने र पचाउन सजिलो हुने तथा केही प्रतिपोषक तत्त्वहरू पनि कम हुन जान्छन्। यसरी कटिङ गरी भिजाइएको पराल जन्ने पशु आहारहरू तथा अन्य हरियो घाँस, दाना, मोलासेस, भिटामिन र मिनरलहरू एकमुष्ट रूपमा मिसाई खुवाउन पनि सकिन्छ। श्रोताविन्द, आजको कार्यक्रममा हामीले पशु आहारमा आधुनिक तथा वैज्ञानिक प्रविधि बारे चर्चा गर्यौं। तपाईहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-0000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात अनि तिथा मिठा भोगाईहरूको सङ्गालो सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। यो कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 101.3 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट संसारभर सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालोजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको सङ्गीत साधना कार्यक्रममा भने हामी सङ्गीतका साधक, प्रतिष्ठित गायक, कलाकार प्रदीप राज पाण्डेलाई प्रस्तुत गर्नेछौँ।

प्रदीपराज पाण्डेको स्वरमा रहेको गीत थियो। यो सङ्गीत केवल स्वरको यात्रा मात्र होइन, यो त समर्पण, सङ्घर्ष, धैर्य र निरन्तर साधनाको कथा पनि हो। आजको सङ्गीत साधनाभित्र यस्तै एक प्रतिष्ठित गायकसँग हामी साक्षात्कार गर्नेछौँ, जसले आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतलाई लामो समयदेखि समृद्ध बनाउँदै आउनु भएको छ। उहाँ हुनुहुन्छ प्रतिष्ठित गायक प्रदीपराज पाण्डे। प्रदीपराज पाण्डे, जो आफ्नै माता पिताको सङ्गीत अनुरागबाट प्रेरित भएर सङ्गीत कर्मतर्फ लम्कनुभयो, बिएसम्मको अध्ययन पुरा गरेपछि 2048 सालमा प्रदीपराज पाण्डेले रेडियो नेपालमा सेवा गर्न थाल्नुभयो। त्यो सँगै 2049 सालमा रेडियो नेपालबाटै लिइने स्वर परीक्षा समेत पास गर्नुभयो। सङ्गीत र सञ्चार दुवै क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका कलाकार प्रदीपराज पाण्डेले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, थाहै थिएन दिल आगो बिना नै जल्दो रहेछ, किन आउँछ याद, तमासा भएछु लगायतका दर्जनौ कर्णप्रिय गीत गाएर लाखौं श्रोताको मनमा बस्न सफल हुनुभएको छ। जीवनको एक चरणमा केही समय सङ्गीतबाट टाढिनु परे पनि आज फेरि उत्कृष्ट सृजना र राम्रा गीतहरूको छनौट गर्दै नयाँ उत्साहका साथ सङ्गीत साधनामा उहाँ सक्रिय हुनुहुन्छ। आजको सङ्गीत साधनामा हामी उनै प्रतिष्ठित गायक प्रदीपराज पाण्डेका अनुभव, सङ्घर्ष, सफलता, सङ्गीतप्रतिको समर्पण र उहाँको पुनः सक्रिय सङ्गीत यात्राका रोचक पाटाहरूमा खुलस्त कुराकानी गर्नेछौँ। त्यो कुराकानीलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन पुनः प्रदीपराज पाण्डेकै स्वरमा रहेको त्यो गीतको यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: रेडियो नेपालको संगीत साधना कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी। आज धेरै वर्षपछि जुन ठाउँबाट मेरो परिचय श्रोताहरूले थाहा पाउनुभयो, चिन्नुभयो, त्यो ठाउँ भनेको यो रेडियो नेपाल हो। त्यसकारण आज मलाई यो कार्यक्रममा तपाईँले बोलाएर यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद, र रेडियो नेपालको सम्पूर्ण परिवारहरू साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: 2039 सालमा रेडियो नेपालमा चाहिँ यहाँले स्वर परीक्षा पास गर्नुभयो होइन?
1: हजुर।
0: त्यसपछि रेडियो नेपालमा यहाँको सामिप्यता अझै धेरै बढ्दै गयो, एक खालको भनौँ न प्रगाढता बढ्दै नै गयो होला भन्ने लाग्छ हामीलाई होइन? त्यसपछि 2048 सालबाट सेवा नै प्रवेश गर्नुभयो अझ रेडियो नेपालमा होइन? आज लामो समयको अन्तरालपछि फेरि ए स्टुडियोमा यहाँ आइपुग्नु भएको छ। मलाई लाग्छ त्यतिखेरका यादहरू अहिले यहाँलाई छताछुल्ल भयो होला।
1: कस्तो राम्रो प्रश्न गर्नु, मलाई पुरानो याद आयो। अब त्यो रेडियो नेपालको त्यो बेलाको आफूले जाहिर खाएको, त्योभन्दा अगाडि पनि गीत सङ्गीतको लागि रेडियो नेपालमा धाउने आउने, दिनभरि गीतहरू सुन्ने, अरूले गरेका रेकर्डहरू सुन्ने, अनि पुरानो पुरानो स्रष्टाहरूलाई हेर्ने, ओहो चिन्ने अवसर है, यी कुराहरू। र पछि 2048 सालमा फेरि मेरो रेडियो नेपालको प्रवेश भयो भन्नाले जागिरको म ऊ भयो मेरो। त्यसपछिका ती दिनहरू र अहिलेको यी दिनहरू सम्झिँदाखेरि लाग्छ म रेडियो नेपालमा तपाईँको प्रोग्राममा म इन्टरभ्यू दिन आएको होइन कि, साँच्चै म आफैले नै केही प्रोग्राम चलाइरहेको हो कि। र त्यसपछि मलाई आफ्नो त्यो अतीत जवानी याद पनि आइरहेछ, एकदम आनन्द लागिरहेछ, अचम्म पनि लागिरहेछ।
0: त्यतिखेर प्रोग्राम सेक्सनमा पनि यहाँले काम गर्नुहुन्थ्यो, समाचार पनि पढ्नु भयो।
1: मैले बेलुका 11 बजेको समाचार पढेँ। सुरुमा मैले उद्घोषणा कार्य गरेँ, त्यसपछि मैले समाचार भनेँ, त्यसपछि एक दुईवटा साङ्गीतिक कार्यक्रम चलाएँ, नाटक पनि खेलेँ, नाटक शाखामा पनि काम गरेँ, जस्तो हाम्रो अग्रज लिजेन्ड्री हाम्रो मदन दास श्रेष्ठ दाईसित पनि काम गरेँ। यतातिर सङ्गीत शाखामा अब धेरै पुरानो हाम्रो कार्यक्रमको प्रमुख हुनुहुन्थ्यो त्यो बेला पुरुषोत्तम सापकोटा, पाण्डव सुनवार दाई, वासुदेव मुनाल, उहाँसित पनि मैले काम गरेँ, र उहाँहरूलाई चिन्ने मौका, उहाँसित सङ्गत गर्ने मौका, उहाँहरूबाट आशीर्वाद लिने अवसर पनि पाएँ मैले।
0: 2048 सालदेखि जति वर्ष रेडियो नेपालमा सेवारत रहनुभयो त्यहाँभित्रका कुराहरू, कामका कुराहरू भए, अब हामी यहाँको जिन्दगीमा फर्केर सङ्गीत साधनाभित्र छिरेर कुराकानी गर्छौँ होइन? यहाँका बुबा पनि सङ्गीतका साधक, शास्त्रीय गीत चाहिँ गाउनुहुन्थ्यो उहाँले होइन, साधना गर्नुहुन्थ्यो, आमा पनि सङ्गीत अनुरागी, त्यसैको प्रभाव होला कि काठमाडौँको यो भनौँ न सांस्कृतिक धार्मिक थलो त्यो पनि त छँदैछ होइन, यसैको प्रभाव त होला नि यहाँलाई यो सङ्गीतको मोह बढेको चाहिँ।
1: मलाई के लाग्छ भने सबभन्दा पहिला त यो गीत सङ्गीत अथवा कला भन्ने चाहिँ अलिकति के भने ईश्वरीय वरदान नै हुनुपर्छ, त्यसमाथि पनि हेरिडिटी पनि हुनुपर्छ, वंशाणु पनि हुनुपर्छ। तर कतिको मातापिता आफ्नो गीत सङ्गीत नलागे पनि कति कलाकारहरू चाहिँ आफै पनि एकदम राम्रा कलाकार भएर आउनु भएको छ। तर मेरो हकमा चाहिँ यहाँले भन्नुभयो काठमाडौँको हावापानी भन्दा नि मेरो बुवा गीत गाउने क्लासिकलको गुरु, आमा पनि गीत गाउने, पुरानो पुरानो हिन्दी फिल्म, पुरानो पुरानो नेपाली गीतहरू गाउनुहुन्थ्यो। बुवा त अझै राग मात्रै गाउने, अब त्यो कारणले पनि त्यो हेरिडिटीले पनि म यो गीत सङ्गीतमा अलिकति मलाई चाहिँ एउटा ईश्वरीय वरदान प्लस मातापिताको प्रेरणाले पनि होला मेरो चाहिँ हकमा। तर यसको श्रेय चाहिँ यो गीत सङ्गीतमा म आउनुको श्रेय चाहिँ मेरो प्रेरणा भनेको मेरो सुरुमा मैले भन्नुपर्दा मेरो मातापिता नै भन्नुपर्छ,
0: बुवा आमालाई नै दिन्छ। सँगसँगै काठमाडौँ चाहिँ एउटा कस्तो थलो रहेछ भने अहिले आएर बुझ्दाखेरि धेरै मठ मन्दिरहरू अनि नेवारी समुदायको बसोबास अधिकतम होइन, उहाँहरूको चाहिँ जात्रा पर्वहरू पनि धेरै, भजन कीर्तनहरू हुने, अनि यहीँ जन्मिने मान्छेहरूलाई चाहिँ त्यसको प्रभाव पनि हुने रहेछ कि, सङ्गतले भन्छन् नि त्यस्तो पनि हुने रहेछ
1: के छ भने मैले चाहिँ बुझेको ठिक भन्नुभयो। किनभने अब जस्तो हामी सानो हुँदाखेरि जस्तो असनतिर जानुपर्दा हाम्रो आमाले भन्नुहुन्थ्यो आज सहर जाने भन्नुहुन्थ्यो, त्यो बेलासम्म पनि सहर नै भनिन्थ्यो। काठमाडौँको अलिकति मुटु सहर भनेको असन इन्द्रचोक नै थियो हाम्रो लागि चाहिँ, अब पाटनमा नि आफ्नो मङ्गल बजार थियो होला, थियो भक्तपुरमा नि त्यहाँको पुरानो सहरहरू छन्, तर हामीले चाहिँ भन्नुपर्दा केही किनमेल गर्नुपर्ने विवाह हेनतेन यताउता ठुलो चाडपड आउँदाखेरि दसैँ तिहार आउँदाखेरि सामान किन्नको लागि सहर जानु पर्थ्यो। तर के थियो भने त्यहाँ सहरमा चाहिँ पहिलादेखि नै परापूर्वकालदेखि एउटा परम्परा उहाँहरूको एउटादेखि नेवारी जातमा ठुलो एउटा संस्कृति छ क्या, भन्नाले बाजा गाजा जात्रा मात्र उहाँहरूको बाजा गाजा जात्राको चाहिँ महत्त्व, त्यो जात्राभित्र चाहिँ गीत सङ्गीत छ होइन, झ्याली बजाउने, ऊ बजाउने, धिमे बजाउने, सँगसँगै उहाँहरूको गीतहरू गाउने, भजन गाउने। पहिला पहिला त के हुन्थ्यो भने तपाईँको अहिले त अहिले फेरि बिस्तारै बन्दैछ, त्यो नेवारी समुदायमा सहरतिर त्यो घर सानो घर हुन्थ्यो सहरको छेउछाउमा, त्यहाँ बसेर अहिले पनि त्यो चलन सुरु हो फेरि, भजनहरू गाउने, गुठियारहरूले भजन गाउने। हाम्रो मैत्रीमा पनि थियो दसैँको बेलामा ह ह ह गर 3 बजे 4 बजे बाजा बजाउनु हुन्थ्यो। त्यो उहाँहरूको एउटा त्यो एउटा संस्कृति पनि भयो, हामी चाहिँ हेर्थ्यौँ तर त्यसको प्रभाव चाहिँ मलाई होइन, त्यो अर्को पाटो हो, तर मेरो आफ्नो हकमा चाहिँ यतातिरको पाटो अलिक फरक हो।
0: हजुर हजुर हजुर। फेरि मैती देवीमा त पहिलादेखि लक्ष्मीप्रसाद देवकोटाको घर पनि उतैतिर हुनुभयो, साहित्यिक मनहरू भएका मानिसहरूको बसोबास भएको क्षेत्र पनि रहेछ।
1: के थियो भने जस्तो महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको र घर मेरो घर नजिकै हो,
0: 2-3 मिनटको
1: फरक हो, तर मैले त उहाँलाई देख्ने अवसर पाइनँ है, म सानै थिएँ। मैले उहाँको मिसेस आमा उहाँबाट मैले आशीर्वाद पाएको छु, आमाले मलाई लानुहुन्थ्यो त्यहाँ हामी सानो हुँदाखेरि, तर मैले उहाँलाई चाहिँ देख्न पाइनँ। तर अहिले चाहिँ आएर बरु हाम्रो त्यहाँ लक्ष्मीप्रसाद देवकोटाज्यूको चाहिँ एउटा सङ्ग्रहालय भनेको छ त्यो घरलाई, पुरानो घरमा त्यो ठाउँको नाम पनि परिवर्तन भएको छ अहिले, त्यो ठाउँलाई चाहिँ हामी महाकवि देवकोटा मार्ग भन्छौँ हामी। तर त्यस्तो उहाँसित चाहिँ त्यो त्यहाँ मैले त्यस्तो देख्ने चिन्ने अवसर चाहिँ पाइनँ।
0: हजुर हजुर। त्यो मैती देवी एरिया जुन ठाउँमा यहाँ जन्मिनु भयो त्यही ठाउँको एरियाको कुरा आइहाल्यो, सँगसँगै अब बाल्यकालमा फर्केर आउँदाखेरि यहाँको शिक्षा पनि अब काठमाडौँमै भयो भनौँ न, त्यहीँ वरपर नै भयो भनौँ न।
1: मैले हजुर स्कुलको चाहिँ मैले सरकारी स्कुलमा पढेँ, मैले विजय मेमोरियल माध्यमिक विद्यालय, त्यसपछि मैले कलेज चाहिँ सरस्वती बहुमुखी क्याम्पस मैले ऊ कमर्स पढेको हुँ।
0: हजुर
1: होइन, मैले ग्रेजुएसन गर्दा गर्दै छोडिदिएँ, पढाइ चाहिँ मैले क्याम्पस मेरो उहाँ पकनाजुल सरस्वती बहुमुखी क्याम्पस हो।
0: मेरो आवाज चाहिँ गीत गाउनलाई उपयुक्त रहेछ, म एउटा राम्रो कलाकार बन्न सक्ने रहेछु भन्ने खालको चेत चाहिँ यहाँलाई कसरी सृजना भयो? त्यो चाहिँ
1: मेरो पिताजी क्लासिकल गीत गाउने, अनि म पहिला भनौँ म सानो बाल्यकालकै कुरा गर्छु, म आफू सानो हुँदा मैले के एउटा गीत थियो हाम्रो बद्री दुर्गा खरेल दाईले गाउनु भएको, बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रीतको माता लाग्ने डर, यस्तो के शब्द हो। त्यो गीत गाउँदाखेरि म सानै थिएँ, मेरो बुवाले के गीत गाएको यस्तै, अनि त्यो गीत गाउने कलिका कुमार बसुदाईको लोकगीत गाउँथेँ। तर के छ भने फेरि उहाँहरू त स्रष्टा हुनुहुन्छ, अहिले मैले कुरा गर्दाखेरि उहाँहरूप्रति त्यस्तो होइन, किन म त हामीले सानैदेखि त्यस्तो गीत गाउने, बुवा चाहिँ क्लासिकल गीत गाउने, तर अहिले पनि अहिले मैले आएर के बुझ्छु भने क्लासिकल त क्लासिकलै रहेछ, क्लासिकल भनेको जरा रहेछ, त्यो त मेन त्यही नै रहेछ, सोर्स त त्यही नै रहेछ। अनि बुवाको चाहिँ भने के भने, बाबु पहिला त क्लासिकल सिक, अहिले यस्तो गीत नगा, तैँले क्लासिकल सिकिस् भने त यस्ता गीत तेरोलाई सरल हुन्छ, सामान्य हुन्छ, त्यसो भने यस्तो गीत गाउनु न भन्नुहुन्थ्यो है। अनि त्यस्ता गीतहरू गाउँदाखेरि बुवा हरिसाउनुहुन्थ्यो, अनि पछि मैले बुझ्दै गएँ, बुवाले किन यसो भन्नुभएको होला, हो मलाई त बुवाले बेलामा यस्ता कुराहरू भनिदिनु भएछ भने भन्ने भएपछि म आफूले पनि बिस्तारै अलिक ठुलो हुँदै गएपछि, टिनेज हुँदै गएपछि, बिहान 4 बजे उठ्थेँ, क्लासिक आफै हार्मोनियम बजाउँथेँ, आफै चाहिँ रियाज गर्थेँ, अनि यही क्रम बढ्दै गएपछि म गुरुजी गएर गएँ, मैले नराज गुरुजीबाट पनि सिकेँ, चेतना शर्माबाट पनि सिकेँ, तर त्यति मैले चाहिँ लङ टर्म चाहिँ सिकिनँ, एउटा मेरो बेस भनेको चाहिँ त्यहाँनिर हो। तर अब यही अनि एभमृतले पछि ब्रेक पनि भयो, फेरि अब आउने जाने भयो, फेरि अहिले चाहिँ फेरि सुरु गरेको छु बिस्तारै।
0: हजुर हजुर। अब गीत सङ्गीतमा यसरी नै यहाँ बढ्दै जानुभयो होइन, अब रेडियो नेपाल प्रवेश गर्नुभन्दा अगाडि नै यहाँले स्वर परीक्षा पास गर्नुभएको थियो, त्यसपछि यहाँको औपचारिक रूपमा गीत रेकर्ड भयो, जुन गीत चाहिँ उर्वशीको रचना अनि सिकेर साइलीको सङ्गीत रहेको गीत थियो होइन।
1: यो गीतको बोल हाम्रो बोलचाल
0: छैन, हाम्रो बोलचाल छैन भन्ने गीतबाट चाहिँ यहाँको रेकर्डेड भनौँ न औपचारिक रूपमा चाहिँ यात्रा सुरु भएको होइन त।
1: हजुर, कस्तो राम्रो प्रश्न गर्नु, किनभने मलाई यो गीतको कुरा गर्दा फेरि मलाई त्यो एउटा जवानी आफ्नो अतीत याद आयो, म भर्खरकै थिएँ। यो गीत गाउँदाखेरि यो गीतको सङ्गीतकार हाम्रो आदरणीय सिकेर साइली हुनुहुन्छ, रचनाकार चाहिँ उर्वशी हुनुहुन्छ, अनि यो गीत हामीले उहाँको घरमा हामीले धेरै प्र्याक्टिस गऱ्यौँ, गरेपछि रेडियो नेपालमा रेकर्ड गर्न आयौँ, त्यो मेरो यो मेरो पहिलो गीत थियो, भोइस टेस्ट पास गरेपछि रेडियो नेपालबाट मैले पाएको पहिलो डेटमा गाएको गीत हो। यसमा चाहिँ हाम्रो लिजेन्ड्री हाम्रो आदरणीय दिदी ज्ञान राणा दिदीले कोरस गरिदिनु भएको छ।

0: त्यो मलाई थाहा थिएन। यो उदित नारायण झाजी चाहिँ यो बम्बई जानुभएको रहेछ भर्खर भर्खर, उहाँको त्यो बेला पनि दुई तिनवटा गीतहरू चलिसकेको थियो। अनि यहाँ नेपालमा पनि बल्ल बल्ल भेट भएको दिन बोल्दा पनि बोल्दैनौ किन भन्ने गीत चलेको थियो, त्यो गीत पनि मलाई उहाँले प्र्याक्टिस गराउनुहुन्थ्यो, हाम्रो सिकेर शैली दाइले उहीँ घरमै प्र्याक्टिस उहाँकै घरमा। अनि मैले यहाँ रेड नेपालमा गाउने गीत पनि त्यहीँ प्र्याक्टिस गराउनु भयो। अनि जुन दिन हामी रेकर्ड गर्ने भनेर रेड नेपालमा आयौँ, त्यो गीत रेकर्ड गर्न खोज्दाखेरि कस्तो भने मेरो आवाज त उदित नारायण झासित कता कता मिल्न आएछ,
1: सबैले उदित नारायण झासँग तुलना गर्न लागे।
0: सायद अहिले पनि श्रोताहरूलाई अलिअलि त्यस्तो लाग्ला है म स्योर त भन्ने, पछि मैले सुने अरूहरूले नि भने। अनि त्यो बेला हाम्रो राम थापा दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई, उहाँसित धेरै काम गरेर नेपालमा मैले, अनि उहाँले पनि भाइ तिम्रो स्वर त आज उदित नारायण झा जको जस्तै छ, ल एउटा म्युजिकमा तिमीले मेरो गाउनुपर्छ भन्नुभयो। त्यसपछि मधु दाईले नि भन्नुभयो, धेरैजनाको सङ्गीतमा मैले गाएँ, मदन परियार दाईको सङ्गीतमा नि गाएँ। अनि त्यो बेलामा बेलुका 7:30-8 बजे चाहिँ त्यो सक्यो रेकर्ड भएको, धेरै मान्छेहरू आए ती रेड नेपालको स्टाफहरू, ओहो ल अर्को उदित नारायण झा जन्मेछ भन्ने भयो। म पनि खुसी भएँ, तर एकछिनलाई खुसी भएँ, त्यो पछि म बुझ्दै बुझ्दै आइसकेपछि, किन जस्तै हुनुहुन्न जस्तै भने कुनै पनि गायक हुनुहुन्न है, म भन्छु सबैजना साथीहरूलाई जस्तै भनेको भोलि नाम त श्रेय उसैलाई जान्छ नि। अनि मलाई फेरि दाइहरूले के गर्नु भने प्रोग्रामतिर आर्मीको प्रोग्राम पनि लानुहुन्थ्यो, ल यो गीत गाऊ त बल्ल बल्ल भेट भएको दिन गाऊ त भन्नुहुन्थ्यो, म हु बाउ गाइदिन्थेँ, सबैजनाले ओहो यो ठिटाको त उदित नारायण झाको जस्तो स्वर रहेछ भन्थे, खुसी हुन्थे। तर त्यो होइन रहेछ, हो त्यो कहिले के यसो आफ्नो ट्यालेन्ट्स देखाउने अलग कुरा हो, तपाईँ त जसको स्वर पनि गाउनु सक्नु हुँदो रहेछ भनेर भन्ने पाउनु त्यो अलग कुरा, तर पञ्च आफ्नै हुनुपर्छ। पछि मैले यसलाई बिस्तारै आफ्नै उसमा बुझ्दै बुझ्दै आएपछि यसलाई ट्र्याक चेन्ज गरेँ, पछि त्यो काम रोमान्टिक गीत गाउने मान्छे, पछि म यता त्यो गजलमा आएँ है, सेन्टिमेन्ट गीततिर आएँ, तर जस्तै चाहिँ हुनुहुन्न भन्न चाहन्छु।
1: हजुर, उदित नारायण झा नै हुनुभयो, प्रदीप राज पाण्डे,
0: किनभने उहाँमा त ठुलो कलाकार हो, जोसुकै पनि जस्तै नभइदियोस् भन्ने मेरो भावना हो कि, आफ्नो पन्त चाहियो नि अरूलाई,
1: एकजना
0: विजय सिंह मुनाल दाई हुनुहुन्थ्यो, यो गीतमा धेरै कुरा जोडिएको छ। उदित नान्जालाई बम्बई पठाउनु भएको ठुलो रोल हो एकजना हाम्रो सङ्गीतकार विजय सिंह मुनाल, उहाँको सङ्गीतमा मैले दुई तिनवटा गीत गाएको छु, जस्तो तमासा भए छु म त मायाको बजार भन्ने गीत, त्यो गीत पनि हाम्रो रेड नेपालमा छ धेरै, त्यो बेला यो गीत धेरैले मन पराउनु भएको। उदित नारायण झा काठमाडौँमा आएपछि सिधै मेरो घरमा लिएर आउनु भएको विजय सिंह मुनाल दाई, लयर तेरो जस्तै आवाज, अनि कता कता त्यो बेला अनुहार पनि मिल्न खोज्ने रे, अनि उदित नारायण झासित मेरो कता कतिपय कुरा मिल्दो रहेछ त्यो बेला, कहिले मेरो स्वर फाट्ने उहाँको पनि स्वर फाट्दो रहेछ, अनि उहाँको हातमा नि यो वैशाख जेठमा छाला जाने उहाँको पनि छाला जाने रहेछ, हातमा एकदम पसिना आउने मेरो हातमा नि पसिना आउने, धेरै कुराहरू मिल्ने रहेछ। अनि त्यो भएर हाम्रो विजय सिंह मुनाल दाईले चाहिँ ल त्यसलाई म भेटाउन ल्याएछु भाइ भन्नुभयो, घरमा ल्याउनुहुन्थ्यो, त्यो दिन पनि मेरो लागि एउटा अविस्मरणीय एकदम दिन जस्तो लाग्छ, रमाइलो पनि लाग्छ, रमाइलो पल।
1: हजुर,
0: मलाई धेरै स्ट्रगल गर्नु पर्यो गीतहरू चल्नको लागि, त्यसपछि 8-10 गीत गाएँ होला, त्यति चलेन, चल्न सकेन, किन गीत भनेको त गाउनु अलिकति जान्नु नै पर्दो रहेछ भन्ने पनि भयो, मलाई बुझेर गाउँदाखेरि गीत राम्रो हुने रहेछ भन्ने कुरो पनि भयो, शब्द सङ्गीतका कुराहरू पनि त्यसमा आउँदो रहेछन्, यी चिजहरू बुझ्दै बुझ्दै बुझ्दै आएपछि बल्ल हुन, त्यसको अन्त्य छैन, अहिले पनि मैले एउटा कुनै एउटा गीत गाएर मलाई कसैले राम्रो भन्छ भने त्योभन्दा अझै मैले राम्रो गर्नुपर्छ भन्ने मेरो चाहना मेरो सोच त्यो, सबै कलाकारहरूको लागि त्यो नियम लागु नै हुन्छ। तर त्यो बेला चाहिँ जानी नजानी मैले गाएँ, तर त्यो गीतको हकमा चाहिँ एउटा जस्तै भएर उदित नारायण झाको जस्तै भन्ने मात्रै भएको हो, गीत चाहिँ मेरो चलिसकेको थिएन।
1: हजुर, त्यति चलेको थिएन, भर्खरै सुरुवातमा हुनुहुन्थ्यो होइन, स्ट्रगलको पिरियडमै हुनुहुन्थ्यो होइन, त्यतिखेर यहाँ रेडियो नेपालमा यहाँको गीत सङ्गीत र जागिरे जीवन हुँदै गर्दाको सङ्गीतको माहौल त एकदमै सुन्दर थियो नि होइन?
0: ओहो, त्यो साथी रमाइलो क्षण थियो, मेरो श्रद्धा मेरो गुरु जति पनि मेरा गीतहरू अलि सुगम गीतहरू हाम्रो गजलहरू छ सङ्गीत दिने मेरो आदरणीय गुरु, अहिले म उहाँलाई एकचोटि यहाँ स्टुडियोबाट एकदम सम्झन चाहन्छु, श्रद्धासुमन व्यक्त गर्न चाहन्छु, नातिकाजी गुरुको सङ्गीतमा हो, जस्तो म तिम्रो सहर छोडी टाढा किन आउँछ याद तिम्रो थाहै थिएन दिल पत् लगायत धेरै गीतहरू, उहाँको आखिरी यो चिठी धेरै गीत, उहाँको सुगम मेलोडी गीतहरू उहाँको सङ्गीतमा मैले सङ्गीत लिने अवसर पाएँ, उहाँ गुरु उहाँलाई चिन्ने अवसर पाएँ, उहाँको कोठामा बस्ने अवसर पाएँ, ना त्यो बेलामा हाम्रो शिवशङ्कर गुरु हुनुहुन्थ्यो, तारा दिदी आदरणीय तारा दिदी हुनुहुन्थ्यो, मेरा दिदी हुनुहुन्थ्यो आदरणीय कोइली दिदी, उहाँको श्रीमान भिनाजुहरू लगायत धेरै हरिबहादुर दाईहरू, सत्यनारायण राज भण्डारी गुरुले त मलाई एकदम मलाई उहाँले मलाई भोइस टेस्ट पास गराउनु भएको, उहाँले फेरि मलाई चाहिँ भोइस टेस्ट दिन लाउने सत्यनारायण दाईले हो, उहाँले पनि मलाई आर्मीको प्रोग्राममा लिएर गीत गाउन लैजानुहुन्थ्यो, उहाँलाई चिन्ने मौका पाएँ, द्वारिकालाल जोशी दाईले चिन्ने मौका पाएँ, जागिरको सिलसिलामा अब त्यो बेलाको क्षण पुरुषोत्तम सापकोटा दाई, वासुदेव मुनाल दाई, पाण्डव सुनार दाई, दामोदर अधिकारी दाई, कार्यक्रम लगायतका धेरै आदरणीय दाईहरूसित चिन्ने मौका, रमाइलो त्यो बेलाको अनुशासन थियो, अनुशासित थियौँ हामी। अब अहिले त धेरै ग्याप हो रेडियो नेपालमा नआएको, अब अहिले त तपाईँहरू नै रेडियोमा धेरै नयाँ नयाँ साथीहरू हुन्छ, म नै आफूमा बिरानो लाग्छ, चिन्दिनँ म पनि चिन्दिनँ, उहाँले मलाई भित्र छिर्यो भने कहाँबाट आउनुमा भन्नुहुन्छ, म पनि पुरानो स्टाफ हो भाइ, दिदी बहिनी भन्छ, ए सर भन्नुहुन्छ।
1: फेरि अब हजुरका गीतहरू त हामीले त सुनेकै थियौँ होइन, अब हामीलाई सुन्नु भएन, हामीले चाहिँ सुनेरै अघि बढ्यौँ होइन।

0: यहाँले त्यतिखेर काम गर्नुभएका, सङ्गत गर्नुभएका, यहाँले भनौँ न सङ्गीतको एक खालको सँगै बसेर काम गर्ने, सहकारी गर्ने मौका पाउनुभएका सङ्गीतका महारथीहरू त प्रायः प्रायः अहिले हुनुहुन्न। सिकेर साइली त अहिले हुनुहुन्छ,
1: हुनुहुन्छ, उहाँ हुनुहुन्छ, गएर भेटेको पनि छु, गुरुलाई भेट्छु, अतीतको याद आउँछ उहाँलाई भेट्दा, भेट्छु, कहिले काहीँ भेट्छु।
0: हजुर हजुर, बिल्कुलै। त्यसपछि यो तमासा भएछु मायाको बजारमा भन्ने गीत पनि आएको नि, सबै लोकप्रिय।
1: हजुर, त्यो यो जब मैले भोइस टेस्ट पास गरिसकेपछि 6-7 or 8-10 गीतहरू गाएँ होला, तर कुनै पनि गीत चलेन। तर फेरि सङ्गीत चाहिँ मैले एकदम दिग्गजहरूको सङ्गीतबाट मैले गीत गाएको, मदन परियार एकदम राम्रो वरिष्ठ सङ्गीतकार, सिकेरे शैली दाई भयो, सिकेरे शैली दाईको त मैले एउटै मात्र गरेको, तर त्यसको कमी कमजोरी चाहिँ म आफूलाई नै भन्छु म, किनभने सङ्गीतकारले सङ्गीत दिने हो, सङ्गीतकार भनेको चाहिँ कस्तो भने फ्रेम दिने हो, त्यो फ्रेमलाई चाहिँ हामीले सिगार्ने काम, बुट्टा भर्ने काम, मेकअप गर्ने काम हाम्रो काम हो। अब त्यो बेला म एउटा र जस्तो भएँ, उहाँले मलाई सङ्गीत दिनुभयो, जे सिकाउनु मैले त्यही गाएँ, तर त्यो भित्र चाहिँ हो, त्यो भित्र के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने कुरा मलाई सम्झना, मेरो बुवाको फेरि याद आयो, ए बाबु क्लासिकल सिक्नुपर्छ, क्लासिकल सिका बाबु, क्लासिकल सिक्यौ भने तिमीले त्यहाँभित्र मूर्छना पाउँछौ, त्यहाँभित्र तिमीले एउटा गमक पाउँछौ, त्यहाँभित्र मिठास पाउँछौ, त्यो एउटा क्लासिकलको रसै मिठो हुन्छ भन्नुहुन्थ्यो, त्यो कुराहरू बुझ्दै
0: बुझ्दै खिड्काहरू
1: खिड्का हुन्छ, त्यहाँ माइनर मेजर नोटहरू खेल्न सक्छौ। अहिले मलाई कसैले सङ्गीत दिनु भने त्यहाँभित्र धेरै कुराहरू छ, तर सक्नुपर्छ, मेहनत गर्नु पर्दो रहेछ, यसको फेरि अन्त्य पनि छैन। अनि ती कारणले गर्दाखेरि कति गीत चाहिँ जान्न जाने गाएँ, त्यो दोषी म आफैलाई भन्छु म। अनि पछि विजय दाईको त्यो तमासा भएछु भन्ने भन्दा अलिअलि केही केही कुराहरू बुझे जस्तो, बाउले भने जस्तो बुझे जस्तो, अनि अनुज बाबाको म भजन सुन्थेँ, जगजितको अलिअलि म गजलहरू सुन्न थालेँ, गुलाम अलीको बुझी जान्न जाने मैले सुन्न थालेँ, यतातिर म गुरुजीहरूसित सिक्थेँ पनि, हाम्रो नराज गुरुसित क्लासिकल सिक्दै थिएँ, भर्खर भर्खर सिक्दै थिएँ, गायकी चाहिँ अलिकति ट्विस्ट भयो कि भन्दा अलिकति ट्र्याक अलिकति मोडिएको हो कि जस्तो लाग्छ मलाई। त्यसपछि त अब यतातिर नातिकाजी गुरुकाजी गाएपछि त धेरै फरक पाएँ मैले, र उहाँबाट उहाँ त फेरि एउटा मेलोडी किङ पनि हो, उहाँको त मिठासै, त्यो हार्मोनियम बजाउँदाखेरि त्यसको अर्कै मिठास हो नि होइन, तर मैले उहाँको सङ्गीत पाएपछि फेरि त्यसले अर्को फड्का मार्यो।
0: हजुर, त्यो गीतमा म आउँछु जुन चाहिँ म तिम्रो सहर छोडी गीत हो, बिबी थापाको रचनामा, नातिकाजीको सङ्गीतमा यहाँले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु गाउनुभयो, त्यसपछि सायद फर्केर हेर्नु परेन। त्यो गीतको रेकर्ड हुँदाको सन्दर्भ, किनभने यहाँको जिन्दगीलाई टर्निङ पोइन्ट दिने, एउटा भनौँ न फर्काउने, एउटा उज्यालो बाल्ने गीत हो नि त यो, होइन? त्यसले गर्दा यो गीतको सन्दर्भ अलिकति सुनौ न, रेकर्डिङको पक्ष, फेरि नातिकाजी जसले सङ्गीतका महारथी उहाँले सङ्गीत गर्नुभएको छ।
1: अब यो के छ भने बिबी थापाजी चाहिँ आरएनसीमा जब गर्नुहुन्थ्यो, त्यो बेलामा हेरेर नेपाल मेरो जब थिएन, अनि बिबी थापालाई चाहिँ कुरो चिन्जान चाहिँ हाम्रो विजय सिंह मुनाल दाईबाट चिन्जाने भएको, बिबी थापाजी चाहिँ विजय सिंह मुनाल दाईका आउनुहुन्थ्यो, अनि विजय सिंह मुनाल दाईले दुई तिनवटा गीत सङ्गीत पनि गरिसक्नु भएको रहेछ, हाम्रो दिवाकर खड्काजीले गाउनु भएको बिबी थापाकै शब्द रचनामा। त्यसपछि हाम्रो त्यहाँ चिन्जानी भइसकेपछि त्यही तमासा भन्ने गीतको प्र्याक्टिस भयो, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो भेटघाट पनि भइरहन्थ्यो, रेड नेपाल सँगै आउने जाने, बिबी थापा यत्रो चाहिँ झोला बोक्नुहुन्थ्यो खाम जस्तो झोलामा, त्यहाँ 400-500 गीतहरू हुन्थे, अनि हामी आरएनसीमा जान्थ्यौँ, आरएनसीमा रेड नेपालमा आउँथ्यौँ, चिया खान्थ्यौँ, होइन, सदैव जस्तो भेट हुन्थ्यो, बिबी पनि एकदम गीत सङ्गीतमा एकदम नशा लागिसकेको थियो उसलाई पनि, अनि हाम्रो सम्बन्ध पनि सुमधुर हुँदै गयो, डेली भेटघाट हुने भयो। भएपछि अब गीत गाउने सिलसिलामा मैले बिबीको चाहिँ मेरो फर्स्ट गीत नै त्यही नै हो, तमासा भएछु भन्ने गीत मैले प्र्याक्टिस गरेपछि बिबीसित मेरो अर्कै सम्बन्ध भयो, बिबी पनि एकदम उसले उसको पनि त्यो गीत मलाई लाग्छ सुरुवात उसलाई पनि त्यसले अलिकति आफ्नो
0: एउटा
1: प्रमोट गर्यो होइन, मलाई पनि केही प्रमोट गर्यो, अनि त्यसपछि बिबी थापाहरू मेरो एकदम सधैँभरि भेटघाट हुने भइसकेपछि, अनि हामीले के सोच्यौँ भने त्यो बेला नेपाल टेलिभिजनमा एउटा गजल प्रोग्रामहरू चल्थ्यो, गजल प्रोग्राम चल्ने भइसकेपछि
0: सन्दर्भ कति सालतिरको होला,
1: यो 46-47 जस्तो लाग्छ मलाई, यो भएपछि नेपाल टेलिभिजनमा चाहिँ गजल प्रोग्राम चल्ने भएपछि एकजना सङ्गीतकार हामी गयौँ, म धेरै उहाँको नि मैले सेवा गरेँ, एकजना सङ्गीतकारको धेरै सेवा गरेँ मैले, है 2-3 वर्ष सेवा गरेँ, उहाँले धेरैलाई पित्तल लाएँ नि सुन उनाइदिनु भयो, तर मैले चाहिँ जति सेवा गरेँ मैले चाहिँ केही पनि पाइनँ,
0: सुन फल्न सकेन
1: भने जस्तै गरिखानी बाटो भन्छ नि, जस्तो अहिले मलाई स्टेजमा आयो नि मलाई प्रदीप राज पाण्डेको म तिम्रो सहर छोरी टाढा भने जस्तो एबिसिडी गायकहरूको पनि गाएपछि उहाँको चाहिँ त्यो के त्यो गीतबाट उहाँहरूलाई चिनाउने के एउटा लोगो सङ जस्तो भयो, धेरैजना त्यहाँ जति जति हामी हुन्थ्यौँ नि हामी 4-5 सबैलाई लोगो सङ पाएँ, मैले पाइनँ, नपाएपछि बिबी थापा पनि आउनुहुन्थ्यो त्यहाँ है, अनि बिबी थापा मलाई हामीलाई एकदम साह्रो चित्त दुख्यो, धेरै सेवा पनि मैले गरेको उहाँले धेरै गरे अब होला, अनि पछि मैले फिल गरेँ मेरो लकमै नथिएन होला, मैले आफै यसमा नि मैले आफैले आफूलाई दोष दिन्छु, मेरो लकै थिएन होला जस्तो लाग्यो मलाई, अथवा कर्म गर्न नपुगे होला त्यस्तो पनि लाग्यो मलाई। फेरि कर्म गर्न नपुगेको भन्नुहुन्छ भने म डेलीमा उहाँ जान्थेँ, डेली मैले उहाँको फिल्ममा गीतहरू गाउँथेँ, अनि त्यसपछि ल बा यहाँ भयो, यहाँबाट केही भएन, बिबी थापा नेपाल टेलिभिजनबाट चाहिँ यस्तो यस्तो प्रोग्राम हुँदैछ अरे, हामी नातिकाजी गुरुजीका जाउँ हिँड भनेपछि बिबी थापालाई मैले सल्लाह गरेँ, सल्लाह गरेपछि उहाँ टेलिभिजनबाट के भयो भने तपाईँहरू छवटा गीत लिएर आउनुहोस्, तयार बनाएर ल्याउनुहोस्, अनि तपाईँहरूको हामी फोटो अनि सुट गरिदिन्छौँ उहाँ भनेपछि हामी गयौँ नाथ दाइका गुरु यस्तो यस्तो रहेछ हजुरको सङ्गीत पाए हुन्थ्यो, एकदम डराएको थिएँ है, बिबी थापाले मैले कुरा गरेँ, हेरौँ धेरै फेरि उहाँ धेरै नबोल्ने एकदम शान्त स्वभावको मान्छे नातिकाजीको, ल भोलि आउन भन्नुभयो, भोलि आउन भन्नुभयो, बस्यौँ बस्यो बस्यौँ, चिया खान्थ्यौँ, चिया खायो फेरि गयो, गीत ल्याएछ त भन्नुभयो, ल्याएछ गुरु भन्यो, सुरुको गीतमै बिबी थापाले पहिला म तिम्रो सहर छोडिदिनुभयो, त्यही दिन त्यो बेला हाम्रो लोचन भट्टराई गायिका नै हुनुहुन्थ्यो है, कस्तो सही त्यो पहिलो एक दुई दिन चाहिँ मैले सिङ्गल प्र्याक्टिस गरिरहेको थिएँ, दोस्रो कि तेस्रो दिन चाहिँ लोचन भट्टराई पनि आउनुभयो, लोचन भट्टराई आएपछि त्यो गीत मैले प्र्याक्टिस गरेँ, अनि यो गीत एकजना बजाउने तबला बजाउने चाहिँ हाम्रो भाइ विचार रामबहादुर जिम्मा बित्नुभयो नेपालको स्टाफ उहाँ पनि, उहाँ उहाँलाई बोलाउँथे, उसले तबला बजाइदिन्थ्यो, ल आज यति मात्रै भन्नुहुन्थ्यो माथिको स्थायी मात्रै पाँच छ दिनसम्म त्यही गायो, एक दिन लोचनजी आउनुभयो, लोचनजी आएपछि दाइ दाइ मलाई पनि दिन्न म पनि गाउँछु यो फिमेल भर्सनमा भनेपछि हुन्न यो प्रदीपको आवाज मेलमा गर्नुपर्छ, हुँदैन यो फिमेल भर्सनमा मिल्दैन, कति हेर्नुहोस् त अहिले अहिले म त्यसको पनि कुरा गर्नु छु है, अनि दिनु भएन तर यदि उहाँले दिया भए पनि मैले त खन भन्नु केही पनि थिएन, तर पछि बुझ्दाखेरि मलाई फिल त हुन्थ्यो नि त, किनभने त्यो गीत मेरो गीत त मैले मात्रै भन्नाले आफ्नो गीत त आफ्नै मात्रै ओरिजिनल होस् भन्ने मेरो चाहना हुन्छ नि, मैले भनिदिन्छु सबै गायक गायिकाहरूको होइन, दिनु भएन, अनि पछि लोचनसित नि मेरो फ्रिक्वेन्टली भेटघाट भनी गर्ने हो, म तिम्रो सहरको गीत कम्प्लिट भइसकेपछि थाहै थिएन दिलको प्र्याक्टिस भयो, थाहै थिएन दिलको प्र्याक्टिस भइसकेपछि नारङ्गोपाल दाई आउनुभयो, त्यो बेला उहाँको मोटरसाइकल थियो सिजी निलो, आएर त्यहाँ बस्नुभयो, अब मैले त चिनाएको थिएँ नि त्यति गहिरोबाट होइन, चिन्छौ चिन्दिनँ गुरु भने त्यहाँ शिवशङ्कर दाई यतापट्टि तारा दिदी यतापट्टि गाउँदा पनि डराएर गाउने स्वर कहाँ पाए जस्तो हुन्थ्यो, ल गाऊ गीत गाउला नारायणलाई सुनौ भन्नु उहाँले गीत गाइदिएँ, अब म नेवार त्यति नबुझ्ने थो बरु म बाला के भन्नु हो त्यो भन्नु यसको चाहिँ यो यसको चाहिँ स्वर राम्रो रहेछ
0: भन्नुभएको
1: राम्रो भन्नुभएको रहेछ उहाँले होइन, ल तिम्रो स्वर राम्रो छ अरे भन्नुभयो, मैले चुप होला फेरि अब एकदम बिबी पनि त्यहीँ थियो, यो गीतको चाहिँ यसरी एउटा के कथाहरू बन्दै गयो, पछि थाहै थिएन सिकेँ किन आउँछ सिकेँ आखिर यो चिठी मेरो गजल सुनेर होइन, धेरै छन् गीतहरू, अनि यहाँ त पाँच छ महिना यहीँ लाग्यो टेलिभिजनको त्यो प्रोग्राम नै सकियो बन्द भयो, त्यसपछि ठिकै छ भन्ने हो, त्यसपछि मैले म तिम्रो सहर छोडी चाहिँ रेकर्ड गरेँ, म तिम्रो सहर छोडी रेकर्ड गरेँ, छ सातवटा गीतहरू रेकर्ड गरिसकेको थिएँ, अनि बिबी थापा जापान जानुभयो, जुन दिन त्यो गीत मैले फेरि अनिरमा यो म तिम्रो सहर छोरी रेकर्ड गरेँ त्यो दिन बिबी थापा बेलुकामा जाँदै हुनुहुन्छ, अनि नातिकाजी गुरुजी सोधेर मैले 9 बजे त्यो गीत अनियर गरेको, बिबी थापा चाहिँ उहाँ जापान जाँदै हुनुहुन्छ, म तिम्रो यतातिर चाहिँ म
0: तिम्रो
1: उहाँले चाहिँ सहर छोडेर जानु, अनि बेलुका हामीले उहाँलाई गीत सुनायो, उहाँलाई हामीले यो गीत सुनायो पनि धेरै

भर्खरै सुन्नुभयो प्रतिष्ठित गायक प्रदीप राज पाण्डेसँग गरिएको आत्मीय संवादको पहिलो श्रृङ्खला, जसमा उहाँको बाल्यकाल, पारिवारिक प्रेरणा, उद्घोषण यात्रा र सङ्गीत प्रतिको समर्पण बारेको रोचक कुराकानी। तर यो यात्रा यतिमै सकिएको छैन। दोस्रो भागमा उहाँको साङ्गीतिक उतार चढाव, केही समयको विश्रामपछि पुनः सङ्गीतमा फर्कनुको कारण र नयाँ पुस्ताको सङ्गीत प्रतिको उहाँको दृष्टिकोणसँगै उहाँका थप अविस्मरणीय अनुभवहरू सुन्न बाँकी नै रहेका छन्। त्यसैले अर्को साताको यही दिन यही समयमा सङ्गीत साधना कार्यक्रम सुन्न नभुल्नुहोला भन्दै आजका लागि प्रतिष्ठित गायक प्रदीप राज पाण्डेलाई फेरि पनि हार्दिक धन्यवाद भन्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पहल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दाघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: डीटीएच सेवा डिस होम डिशो खुशीको कनेक्शन
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
3: वर्षा यामसँगै जङ्गल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्
4: केही च्याउ खान हुने केही च्याउ खान नहुने विषालु हुन्छन्
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ
4: नचिनेको जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ
3: होसियारी अपनाऊ नचिनेको जङ्गली च्याउ नखाऊ
5: खस्यो पहिरो जङ्गलै ओइरो बर्खाको भेलमा नदी छ गहिरो नपसौँ फुत्त बगाउला सुत्त काठदाउरासँगै हुत्त हुत्त थाहा हुन्न है बर्खाको पानी जोखिम मोल्ने नराम्रो बानी नपस्नु नदी जानी जानी सब थोक पाइन्छ तर पाइँदैन जिन्दगा
6: होसियार बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ
7: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
8: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
9: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
8: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
9: रेडियो नेपालद्वारा जनहितका लागि

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ परदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेब 684/792/43 kHz साथमा एफएम 98.1 MHz कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनबाट एफएम 98.1 MHz पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन्तबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान शिवशङ्करको स्वरमा। शिवभक्त शर्माको रचना रहेको छ भने गायक स्वयंकै सङ्गीत रहेको छ। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सँगै तपाईँमा आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सँगै थियो एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता बिन्दा बिन्दै विषयसँग सम्बन्धित रहे तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोशैली स्वरूप सुनाउँदैछु साधना सरगमको स्वरमा सजिएको यो गीत। गीत रचना जय गौडेलले गर्नुभएको हो भने सङ्गीत महेश खड्काको रहेको छ।

मित्र, मानिसले आफ्नो जीवनलाई क्रियाशील जीवनको परिभाषा दिनु पर्यो भने गतिशील नदीसँग तुलना गर्ने गर्छन्। त्यस्तै गरी मानिसले फराकिलो मन फराकिलो हृदयको परिकल्पना गर्नु पर्यो भने सागरसँग तुलना गर्ने गर्छन्। अनि मित्र, मानिसले सङ्घर्षशील जीवन आँसु हाँसो रोदनको बिम्ब खोज्नु पर्यो भने खोलासँग तुलना गर्ने गर्छन्। वास्तवमा नदी सागर खोला यी तीन एक अर्कासँग अन्योन्याश्रित छन्। खोला नदी अन्तमा सागरमै गएर मिल्छ। त आज हामी कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा प्रकृतिसँग सम्बन्धित रही तपाईँलाई यो समयमा मिठा मिठा गीतहरू सुनाई एकैछिन भए पनि मनोरञ्जन गराउने कोसिस गर्दैछौँ। त आउनुहोस्, यसै क्रममा हामी अर्को गीत सुनाउँछौँ। नागेन्द्र श्रेष्ठ र मिलन चक्खुको स्वरमा सजिएको गीत रचना कञ्चन पुडासैनीले गर्नुभएको हो भने सङ्गीत सम्भुजित बास्कोटाको रहेको छ।

मित्र, मानिसको जीवन सङ्घर्षशील छ। मानिसको जीवन आँसु हाँसो रोदनले भरिएको छ। मानिसले आफ्नो सङ्घर्षशील जीवन आँसु हाँसो रोदनको बिम्ब खोज्नु पर्यो भने खोलासँग तुलना गर्ने गर्छन्। यस्तै यस्तै गीत अबको प्रस्तुतिमा हामी सुनाउँदैछौँ। अबको पालोमा विनोद गुरुङको स्वरमा सजिएको यो गीत सुनाउँदैछौँ। गीत रचना रामविक्रम सुजापतिले गर्नुभएको हो भने सङ्गीत दीपक जङ्गमको रहेको छ।

हजुर, जीवन हाम्रो सङ्लो पानी हो, सलल दाजै खोला झै बगौँ सलल। त मित्र, मान्छेको जीवन खोलाको पानी जस्तै हो। जसरी खोलामा बगेको पानी फर्केर आउँदैन, त्यसै गरी मान्छेको जीवन पनि एकपटक घुमेपछि पछि फेरि फर्केर आउँदैन। त्यसैले मित्र, बाँचुन्जेल रेस राग द्वेष नराखी सबैसँग हाँसी खुसी भई मित्रवात व्यवहार गर्दै बाँच्ने कोसिस पनि हामीले गर्नुपर्छ। त आउनुहोस्, सबैसँग मित्रवत व्यवहार गरी हामीले पाएको यो अमूल्य मानव चोलालाई सदुपयोग हुने गरी बाँच्ने कोसिस गरौँ, यही आग्रह गर्दै अब पनि म अर्को गीत सुनाउँदैछु। यो गीतमा स्वर तारा देवीको, गीत रचना माधव प्रसाद घिमिरेले गर्नुभएको हो भने सङ्गीत नातिकाजी र शिवशङ्करको रहेको छ।

मित्र, जसरी कञ्चन पहाडबाट सङ्घिँदै गतिशील नदी आफ्नो यात्रामा अगाडि बढ्छ, त्यसै गरी मानिस पनि आफ्नो यात्रामा विभिन्न चुनौतीहरू पार गर्दै विभिन्न बाधा व्यवधानसँग जुद्दै अगाडि बढ्नुपर्छ। त मित्र, जीवन सोचे जस्तो अनि सम्झे जस्तो सरल पक्कै पनि छैन है। जीवन सुख दुःखको सम्मिश्रण हो। जीवनमा दुःख धेरै छ र त सुखको महत्त्व यति धेरै भएको होला नि, होइन मित्र? जे होस्, हामीले आफ्नो जीवनमा दुःख छ भन्दैमा सधैँभरि निराश भएर बाँच्नुभन्दा आफ्नो जीवनलाई चाहिँ कसरी रमाइलो बनाउने त्यतातर्फ सोचेर आफ्नो जीवनलाई गतिशील बनाउनु नै राम्रो हुन्छ। त आउनुहोस्, अब पनि अर्को गीत हामी सुनाउँछौँ। भारती गजमेरको स्वरमा सजिएको गीत रचना अनि सङ्गीत रञ्जित गजमेरको रहेको छ।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम समय सङ्गीत। कार्यक्रम समय सङ्गीत तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, यो कार्यक्रममा तपाईँलाई थाहा नै छ हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आज हामी प्रकृतिसँग सम्बन्धित रहेका गीतहरू सुनाइरहेका छौँ। त मित्र, मानिसले आफ्नो जीवनलाई क्रियाशील जीवनको परिभाषा दिनु पर्यो भने गतिशील नदीसँग तुलना गर्ने गर्छन्। त्यस्तै गरी मानिसले फराकिलो मन हृदयको परिकल्पना गर्नु पर्यो भने सागरसँग तुलना गर्ने गर्छन्। अनि मित्र, मानिसले सङ्घर्षशील जीवन आँसु हाँसो रोदनको बिम्ब खोज्नु पर्यो भने खोलासँग तुलना गर्ने गर्छन्। वास्तवमा नदी सागर खोला यी तीन एकअर्कासँग अन्योन्याश्रित छन्। खोला नदी अन्तमा सागरमै मिल्छ। मित्र, अब भने तपाईँलाई म उदय सोताङ र मनिला सोताङको स्वरमा सजिएको गीत सुनाउँदैछु। गीत रचना गगन गुरुङले गर्नुभएको हो भने सङ्गीत उदय सोताङको रहेको छ।

मित्र, मानिसको जीवन आनन्द र मस्ती मात्र होइन, यो त दुःख र निराशा पनि हो। जीवनमा हामीले कहिल्यै नसोचेको, कहिल्यै कल्पना नगरेको र कहिल्यै नचाहेको घटना पनि घट्छ र हाम्रो जीवनमा नचाहँदा नचाहँदै ठेस लाग्न पुग्छ। फलस्वरूप हामीलाई निकै गहिरो चोट लाग्छ। चोट लाग्दा हामी आफूले नै आफ्नो मन बाँधेर, आफ्नो मन बुझाएर आफूलाई सम्हाल्नुपर्ने हुन्छ। त मित्र, मानिसको जीवनमा विभिन्न किसिमका मोडहरू आउँछन् र त्यसलाई पार गर्नुपर्छ मानिसले। मानिसको जीवन सङ्घर्षशील छ। जीवनमा आफ्नो लक्ष्यमा पुग्नका लागि जहिले पनि आफूलाई ऊर्जाशील बनाई, लगनशील भई, मेहनत अनि परिश्रमका साथ लाग्नुपर्छ, खट्नुपर्छ। त आउनुहोस् हामी पनि आफ्नो जीवनलाई ऊर्जाशील बनाऊ भन्ने आग्रहका साथमा अब भने कार्यक्रमबाट बिदा माग्न चाहन्छु म। आज जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो, तपाईँको अमूल्य साथमा आएको लागि धेरै धेरै धन्यवाद। आज हामीले कार्यक्रम अवधिभर प्रकृतिसँग सम्बन्धित रहेर गीतहरू प्रस्तुत गऱ्यौँ। आशा छ कार्यक्रमबाट तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिन सक्यौँ भने। यदि तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि मेलिङ आइडी म बताउँछु, fanbox2077@gmail.com तपाईँले आफ्ना मनका कुरा हामीलाई लेख्न सक्नुहुन्छ भन्दै प्रविधि संयोजनमा साथ दिनुभएकोमा पराग पोखरेललाई धेरै धेरै धन्यवाद अनि तपाईँ सबैलाई धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा मदन कृष्ण श्रेष्ठको स्वरमा सजिएको यो गीत सुनाउँदै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा हुन्छु। जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

नेपाल को एक मात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी व्यवसायीहरूसँगको छलफललाई निरन्तरता। आज हस्तकला व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल। विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा विपक्षीहरूको प्रस्ताव। र अमेरिकाले आणविक तथा संवेदनशील क्षेत्रमा आक्रमण गरे कडा जवाफ दिने इरानको चेतावनी। समाचार अब विस्तारमा। नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको छलफलमा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनुभयो। त्यस क्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सृजना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा प्रधानमन्त्री शाहले महासङ्घका पदाधिकारीहरूले राष्ट्रिय स्तरमा हस्तकला दिवस मनाउन गरेको मागमा तत्काल समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिनुभयो। त्यस्तै हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकोमा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्रीले आश्वस्त पार्नुभयो। हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकोमा प्रधानमन्त्री शाहले त्यसलाई पुनर्निरन्तरता दिने विषयमा पनि आश्वासन दिनुभयो। हस्तकलाको वस्तु उत्पादन र विकासका लागि उद्योग विभागमा सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण भइसके पनि त्यहाँ अरू नै कार्यालय रहेकोमा त्यो आफूहरूलाई फिर्ता हुनुपर्ने पदाधिकारीको मागमा प्रधानमन्त्री सकारात्मक हुनुभयो। त्यस्तै उपत्यकामा हस्तकला ग्राम खडा गर्ने र सातै प्रदेशमा हस्तकला सम्बन्धी सिप प्रशिक्षण केन्द्र खोल्ने विषयमा प्रधानमन्त्री शाहले विशेष चासो देखाउनुभयो। छलफलमा महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान वज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाकुवा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। अहिले दिउँसो 3 बजे प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाउनु भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रतिपक्षी दलहरूले मनसुन जन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी पहिरो डुबान चट्या

0: र हिमताल विस्फोटको जोखिम बढिरहेको र त्यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको भन्दै गृहमन्त्रीसँग स्पष्ट जवाब मागिएको छ। राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐनको कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले संघीय विभिन्न ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। समितिले त्यसका लागि सांसद डाक्टर अन्जान साकीको संयोजकत्वमा सांसद खम्ब बहादुर खाती, झक्कु प्रसाद सुवेदी, कृष्ण प्रसाद सिटौला, राजेन्द्र लक्ष्मी गैरे, रामकुमारी झाँक्री र विष्णुदेवी पुडासैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने अवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कारवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिनुभयो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनमा मन्त्रालयले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्नुहुँदै सञ्चार मन्त्रीले अब त्यसलाई निरन्तर सुधार र परिणामसँग जोड्नुपर्ने खाँचो औल्याउनुभयो। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको 1 घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरू र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो। पाल्पाको रिब्दीकोट गाउँपालिकाले अघि सारेको 1 बोट 100 को नोट कार्यक्रम प्रभावकारी बन्द गएको छ। 1 बोट फलफुल तथा जडीबुटी रोप्दा किसानले हातमै 100 रुपियाँ पाउने यस कार्यक्रम अन्तर्गत 1 वर्षमै 388 जना किसानले गाउँपालिकामा आवेदन दिएर 37,000 भन्दा बढी फलफुल तथा जडीबुटीका बिरुवा रोपेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
1: रिब्दीकोट गाउँपालिका 2 चितीपानीका 81 वर्षीय खिमानन्द पोखरेलले वन्यजन्तुबाट अन्नबाली जोगाउन मुस्किल भएपछि यस वर्ष 325 सुन्तलाको बिरुवा रोप्नु भएको छ। अघिल्लो वर्ष पनि सुन्तला, कागती, मौसम लगायतका 200 बढी बिरुवा लगाइसक्नु भएका उहाँले रिब्दीकोट गाउँपालिकाको 1 बोट 100 को नोट कार्यक्रमको समेत फाइदा लिनु भएको छ।
2: फलफुल बिरुवा, सुन्तला अथवा कागती, अरू अन्य फलफुल हुन सक्छ वन्यजन्तु हटाउनको लागि।
1: स्थानीय सरकारले किसानलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न 4 वर्षसम्म प्राविधिक र नगद सहयोग उपलब्ध गराउने गर्दछ। यसले गर्दा किसानले रोपेका बिरुवाहरू मरेर जाने सम्भावना कम हुने र किसानले वास्तविक रूपमा प्रतिफल पाउने गरेका छन्। 1 बोट 100 को नोट कार्यक्रम निकै राम्रो भएको र अन्य कृषि फर्महरूलाई समेत सहयोग गर्नुपर्ने बताउनुहुन्छ कुसुम खोलाका किसान दिवाकर अर्याल।
3: कमसेकम 4 वर्षसम्म त्यसले प्रतिफल नदिँदासम्म त्यसलाई कन्टिन्यू अनुदान दिने जुन कार्यक्रम ल्याएको छ, त्यस्तै किसिमको फर्महरूलाई पनि प्रोत्साहन गरेर कन्टिन्यू 4-5 वर्ष लगानी गरिदिने गर्यो भने
1: रिब्दीकोट गाउँपालिकाले 8 वटा वडामा फलफुलको नमुना बगैँचा बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष 2082-83 गाउँपालिकाले 1 बोट 100 को नोट कार्यक्रम अन्तर्गत 388 जना किसानले 37,000 भन्दा बढी बिरुवा रोपेका छन्, जसमा 40 लाख रुपियाँ बजेट खर्च भएको पालिकाले जनाएको छ। रिब्दीकोटमा फलफुल तथा जडीबुटीको सम्भावना राम्रो रहेकाले बाँझो जमिन उपयोग गर्दै किसानलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भूषालको भनाइ छ।
4: अधिक मात्रामा रहेको यहाँको बाँझो जग्गालाई उपयोग गर्ने र यहाँका किसानहरूलाई कृषितर्फ प्रेरित गर्ने र यहाँको सम्भाव्यता भएका फलफुल तथा जडीबुटीका बगैँचाहरूको निर्माण गर्ने र किसानहरूलाई आत्मनिर्भर बनाउने।
1: बाँझो रहेका पाखाहरूमा यति बेला व्यावसायिक फलफुल तथा जडीबुटी खेती हुन थालेको छ। यो कार्यक्रमबाट कसरी फाइदा लिइन्छ त पालिका अध्यक्ष नारायण बहादुर कार्की।
5: किसानहरूले एउटा बिरुवा रोप्दाखेरि 100 रुपियाँ पाउने यो वर्ष, अर्को वर्ष 75 पाउने, तेस्रो वर्ष 50 पाउने र चौथो वर्षमा हामीले 25 रुपियाँ दिने गरेर 4 वर्षसम्म हामीले निगरानी पनि गरिरहने र प्राविधिकहरू पनि खटाइरहने।
1: 1 बोट 100 को नोट कार्यक्रमले बाँझो जमिनको सदुपयोग मात्र भएको छैन, किसानलाई व्यावसायिक बन्न समेत प्रेरित गरेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
6: नेपाल टेलिकमको 4G।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज 44 बिपी स्मृति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका बिपीको विक्रम सम्बत 2039 साउन 6 गते निधन भएको थियो। नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका कोइरालाको जन्म विक्रम सम्बत 1971 भदौ 24 भएको हो। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धारका प्रवर्तक कोइरालाका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्र दाई, बाबु आमा र छोरा गरी 6 उपन्यास प्रकाशित छन्। उहाँका दुई कथा संग्रह श्वेत भैरवी र दोषी चस्मा तथा हरिप्रसाद शर्माको सम्पादनमा विश्वेश्वर प्रसाद कोइरालाका कथा र कविता प्रकाशित छन्। पहिरोका कारण बेनीघाट आरूघाट लार्के सडकको सेती माछाखोला खण्ड अवरुद्ध भएको छ। अविरल वर्षापछि सो खण्डको लिदिङ स्थित सडक पहिरो गएकोले यातायात सञ्चालन गर्न नसकिने भएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो। सो ठाउँमा पहिरो हटाएर सडक मरम्मत गर्न अनुमानित 6-7 घण्टासम्म लाग्ने हुँदा हाल सडक अवरुद्ध नै रहेको गुरुङले बताउनुभयो। अहिले सडक खुलाउने प्रयास भइरहेको छ। बाँकीको जानकी गाउँपालिकाका गीता मौर्याले विदेशमा सिकेको सिप र गरेको कामलाई नेपाल फर्केपछि पनि निरन्तरता दिनुभएको छ। नेपालगञ्जबाट संवाददाता आलम खान।
2: देशमा राम्रो आमदनी र सफल व्यवसाय छोडेरै आफ्नै जन्मभूमिमा कृषि कर्मलाई रोज्नेहरू बिरलै भेटिन्छन्। बाँकेको जानकी गाउँपालिका दुईकी गीता मौर्याले भने दक्षिण अमेरिकी देश पराग्वेमा सफल कुखुरा पालन व्यवसाय सञ्चालन गरेपछि नेपाल फर्केर फेरि कृषिलाई नै आफ्नो भविष्य बनाउनु भएको छ। नेपालगञ्ज अस्पतालमा सहायक लेखा अधिकृतको जिम्मेवारी सम्हाल्दै अध्ययनलाई निरन्तरता दिनुभएकी गीता मौर्या उच्च शिक्षा हासिल गर्ने उद्देश्यले काठमाडौँ पुग्नुभयो। त्यसपछि विदेश जाने सपना बोकेर दक्षिण अमेरिकी मुलुक पराग्वे पुग्नुभयो। उहाँले 2000 कुखुराबाट आफ्नै पालन व्यवसाय शुरू गर्नुभयो। 3 वर्षसम्म त्यहाँ व्यवसाय सञ्चालन गरेपछि 2071 सालमा नेपाल फर्किनुभयो। नेपाल फर्किएपछि पनि उहाँले कृषिलाई नै आफ्नो मूल पेसा बनाउनुभयो। अहिले कुखुरा पालन व्यवसायमै रमाइरहनु भएको छ गीता मौर्या।
3: साउथ अमेरिकाको पराग्वे भन्ने ठाउँमा गए, त्यहाँ गएपछि के गर्ने, काम त के गर्नु पर्यो, त्यहाँको भाषा पनि नआउने, अनि त्यहाँ मैले स्टार्टिङ 2000 कुखुरा स्टार्ट गरेँ।
2: नेपाल फर्किएर पनि कुखुरा पालनको व्यवसाय सुरु गरेपछि राम्रो आमदनी भएको बताउनुहुन्छ मौर्या।
3: 2071 नेपालगञ्जकै घरमा फेरि मैले सानो बक्रा व्यवसाय सुरु गरे, स्टार्टिङ पोइन्ट एकदम राम्रो भयो, राम्रो पैसा कमाए, लागिरहेछु कहिलेसम्म हुन्छ।
2: सरकारले किसानका लागि पेन्सन वा विशेष सामाजिक सुरक्षा प्याकेज ल्याउनु पर्ने आवश्यकता मौर्याले ल्याउनु भयो।
3: गभर्मेन्टले जब त्यसको श्रम शक्ति कम भएपछि उसले के गर्छ, त्यसको लागि गभर्मेन्टले चाहिँ एउटा साइडमा एउटा केही सपोर्टिङ पावर राख्नु पर्यो कि किसानलाई चाहिँ त्यहाँबाट आओस् कि म यसमा लाग्यो भने पनि मेरो बुढेसकाल राम्रो जान्छ भन्ने।
2: विदेशमा सफल व्यवसाय गरेर पनि आफ्नै गाउँ फर्केर कृषिलाई जीवनको आधार बनाउने गीता मौर्याको यात्रा धेरै युवाको लागि प्रेरणाको स्रोत भनेको छ। उहाँको अनुभवले आधुनिक कृषि, किसान मैत्री नीति र सामाजिक सुरक्षाको आवश्यकता एकैसाथ उजागर गरेको छ। आलम खान, रेडियो नेपाल, बाँके।
1: रिपोर्टपछि अब बाँकी समाचार। अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले पनि अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण तीव्र पार्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाड मुनि रहेको इरानी आणविक भट्टीमा छिट्टै आक्रमण गर्ने भनी धम्की दिनुभएको प्रतिक्रियामा इरानीले त्यस्तो चेतावनी दिएको हो। विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको छ। कक्रोच जनता पार्टीको नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन 2024 मोदी सरकार पुननिर्वाचित भएपछिको सबभन्दा ठूलो चुनौतीको रूपमा देखा परेको छ। प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउँदै प्रदर्शन गर्दै आएका छन्। भारत सरकारले विद्यार्थीहरूको मागलाई व्यवस्था गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मंगलबार विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा उद्योगी व्यवसायीहरूसँगको छलफललाई निरन्तरता, आज हस्तकला व्यवसाय महासङ्घका पदाधिकारीहरूसँग छलफल। विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा विपक्षीहरूको प्रस्ताव र अमेरिकाले आणविक तथा संवेदनशील क्षेत्रमा आक्रमण गरे कडा जवाब दिने इरानको चेतावनी। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।

यो रेडियो नेपाल हो, दनुवारी भाषाको समाचार भेष बहादुर दनुवारबाटै सुन। मन्त्री परिषदको बैठक आज दिनखानी 3 बजेदेखि बसिरहेको। प्रधानमन्त्री बालेन्द्र साग, प्रेस अंशु अनुसन्धान विज्ञ दिपा धालक। मन्त्री परिषद बैठक आज दिनखानी 3 बजे सिंहदरबार ठाउँ प्रधानमन्त्री परिषद कार्यालयमा कार्यतालिका अनुसार बसिरहेको जानकारी गराला हो। जैल अनेक दिनदेखि मुलुकक अर्थतन्त्र उजिरहेला उद्देश्य भिन्न भिन्न उद्योगी व्यवसायी सङ्घ लखक सङ्घी सधैँ कुरोकानी गरिरहला। प्रधानमन्त्री बालेन्द्र साग आज नेपाली हस्तकला महासङ्घ प्रतिनिधि लखक सँगै कुराकानी गर्दै रहेछ। प्रधानमन्त्री अंश मन्त्री सरकारलाई अनुसार प्रधानमन्त्री मुख्य हस्तकला उद्योग ओस्नेके विस्तार तसु प्रबन्धन कार्यालय महासङ्घ प्रतिनिधिसँगै कुराकानी गरेलाई लाग्ला हो। कुराकानीमा महासङ्घ अध्यक्ष रविन्द्र साके, बर्के उपाध्यक्ष राजमान बजाचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रन्त साके तसु महेश्वर श्रेष्ठ कुरो इए बाजला छ। सूचना तसु सञ्चार मन्त्री डाक्टर विक्रम तिर्मल सिराई मन्त्रालय तसु उयो धेरै सेब्बे निकायमा जिम्मेवार उत्तरदायी तसु फल फाइलर होलाका काम संस्कृति विकास गरेको सेब्बे प्रशासनिक सुधारसँगै चल्ल आर्थिक वर्षको नीति तसु कार्यक्रम अंश बजेट लागू गरेलाई निर्देशन दिल रहेछ। मन्त्रालयको आज आयोजना कर्ला कर्मचारी बैठकमा मन्त्री तिमल सिन्हाई मन्त्रालयबाट निकोल अके पर्ला फाइल एकै दिनमा टुङ्गाला तसु भिन्नै भिन्न निकाय समन्वय चारलर फाइल 5 दिनभित्र लास्ट निर्णयमा पुरालर व्यवस्था 4 लागू गरेलाई सुरा निर्देशन दिल हो। ओही दिन दिने काम पुरा कर्ला समीक्षा लगातार डिटायर तसु काम पुरा कर्ला सम्झौताक आधारमा मूल्याङ्कन सिस्टम सोलारी बनाएलाई निर्देशन इटी सोलारी काम कर्लालाई हौसला तसु लापरवाही कर्लालाई कारवाही कर्ला व्यवस्था संस्थागत गरे पर्ला बाजिराले सेवा दिलालाई 4 स्पष्ट तसु डिजिटल अनुसार बानाटी कानुन लगातार बनालाई तसु बजेट काम फलक सँगै जोडेलाई पनि मन्त्री तिमल सिन्हाई जोड दिलाई रहेस। ऊर्जा जलस्रोत अंश सिंचाई क्षेत्रको विकासक लागि 3 तहक सरकार बीच नीतिगत सामञ्जस्य तसु समन्वय सुधारलाई कर्ला विषयमा ऊर्जा जलस्रोत अंश सिंचाई मन्त्रालय विषयगत समितिक बैठकमा कुराकानी अक्लर छ। बैठकको स्रोत सदुपयोग प्रबन्धन, दुरुपयोग निरीक्षण, वाटर अडिट, चालालाई रिभर बेसिन मास्टर प्लान, कार्यान्वयन अंश चालालाई कानुनी नीतिगत सुधार आगु बढाएलाई निकोल कर्ला छ। साथै नवीकरण ऊर्जा दक्षता विधेयक 2083 तसु जलस्रोत विधेयक बारे प्रस्तुत गर्न छ। सहभागिता लखक सङ्घ प्रदेश तसु स्थान तबिज मिलेको स अस्तित्व तसु समन्वयात्मक आधारमा ऊर्जा जलस्रोत अंश सिंचाई क्षेत्र एकीकृत विकास आगु बढाएलाई प्रतिबद्धता व्यक्त गर्न छ। सरकारका निजी शिक्षा तसु स्वास्थ्य क्षेत्रमा लगायत 3% समता कर फिर्ता कर्ला घोषणा स्वागत सम्बन्धित क्षेत्र सरकार लखक बाजलर छ। प्रधानमन्त्री बालेन्द्र साग मङ्गलबार सामाजिक सञ्जाल फेसबुकबाट सरकारको निजी शिक्षा तसु स्वास्थ्य क्षेत्रमा लगायत 3% समता शुल्क लागू नै गरेलाई जानकारी गराएर अक्लर छ। सरकारको 3% समता कर फिर्ता गर्न घोषणा पाछु शिक्षा अंश स्वास्थ्य क्षेत्र सरकार लखक क्षेत्र पदाधिकारी सरकार घोषणा खुलेको प्रशंसा गर्न छ। राष्ट्रिय अभिभावक महासङ्घ पहिलाको अध्यक्ष सुप्रभात भण्डारी सरकार शिक्षा क्षमतामूलक करमा करेक्सन गर्न उचित निकल गर्न बाजलर छ। त्रिभुवन विश्वविद्यालय शिक्षण टिचिङ अस्पतालक बिहिबार त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा अस्पताल बिहानी समय आधा दिन मात्र चलाएला अक्लर जनाएल छ। अस्पताल प्रशासनक मुख्य भोजराज भट्टबारीबाट जारी सूचना त्रिवि दिवसका कारण आकस्मिक सेवा बाहेक अस्पताल देय कर्ला सबै सहदुक दिन सेवा लगभग बन्द रहला जानकारी दिलर छ। सूचना अनुसार अस्पताल उयो सेवा भने 1 बजेदेखि चलाएल छ। सेवाग्राही लागि असुविधाकै सक्ल अक्ल चाहिला अनुसार जानकारी लायक उयो सूचना सार्वजनिक गर्न अस्पताल प्रशासन जनाएल छ। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय 50 जना पुलिस कर्मचारीलाई ट्राफिक रोकाइलाई सम्बन्धित तालिम दिएर गर्नरहेछ। राष्ट्रिय पुलिस प्रशिक्षण प्रतिष्ठानक तत्वावधानमा चलाएर ट्राफिक रोकाइलाई तालिम अन्तर्गत 45 कार्यदिनक तालिम मङ्गलबार सफलतापूर्वक सम्पन्न अक्ल हो। काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालयमा आयोजित समापन कार्यक्रममा कार्यालय मुख्य सुरेश प्रसाद काफले प्रशिक्षार्थी लागि पुरस्कार अंश प्रमाणपत्र दिएलाई गरिदा छ। उही अवसरमा पुलिसक वर्ग उपेक्षक काफले तालिमबाट हासिल अक्ल ज्ञान सिप तसु दक्षतालाई कार्यक्षेत्रमा इमान्दारीपूर्वक कार्यान्वयन गर्नपर्नेमा जोड दिएर छ। बागमती प्रदेश सरकारको यातायात सेवा लागि प्रविधि मैत्री पारदर्शी तसु प्रभावकारी बनाएर चल्ल आर्थिक वर्षमा भिन्न भिन्न कार्यक्रम आगु बढाएर छ। सरकारको यातायात सेवा लागि क्रमशः अनलाइन प्रणालीबाट लेगालाई सवारी चालक अनुमति पत्र लिखित परीक्षा अनलाइन अंश प्रयोगत्मक परीक्षा स्वचालित बनाएलाई ब्लुबुक लागि क्युआर कोड युक्त स्मार्ट कार्ड रूपान्तरण गरेर तसु कर अंश नवीकरण सेवा करन्टाक माध्यमबाट उपलब्ध गराएर तयारी गर्नर छ। साथै यातायात कार्यालय सेवाग्राही मैत्री बनाएलाई पूर्वाधार सुधार तसु स्वचालित सवारी जाँच केन्द्र स्थापना गरेलाई योजना आगु बढाएर छ। पहिला जननिर्वाचित प्रधानमन्त्री
प्रधानमन्त्री अंशु नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद बिपी कोइरालाको 44 स्मृति दिवस आज देशभर भिन्न भिन्न कार्यक्रम गरेको मनाइटेर छन्। प्रजातन्त्र राष्ट्रियता तथा समाजवादक पक्षधारक बिपी कोइरालाको राजनीतिक अंशु साहित्यिक योगदानक स्मरण कटी नेपाली काङ्ग्रेसको भातृ संस्था तसु पिपी सङ्ग्रहालयको समिति भिन्न भिन्न कार्यक्रम आयोजना गर्दछ। विक्रमसम्म 2039 साउन 26 गते मरलकला बिपी राजनगर नेपालको पहिला जनताबाट जित्ला प्रधानमन्त्री हकला साथै साहित्यिक महत्त्वपूर्ण संस्थाको रूपमा पनि परिचित हकला रहेछ। मध्य प्रदेश सरकार आवास कार्यक्रम अन्तर्गत सिरा तसु साप्ताहिक 1201 विपन्न परिवार पक्की घर पाएल पछि उयो लेखक जीवन स्तरमा उल्लेखनीय सुधार आएल रहेछ। जनता आवास महेन्द्र नारायण निधि विपन्न आवास तसु विपन्न सँगै मदन भण्डारी आवास कार्यक्रमबाट दलित विपन्न तसु सीमान्तर्गत परिवार लागि सुरक्षित आवास उपलब्ध गराल हो। यसले बजेट अभाव जग्गा व्यवस्थापन तसु प्रशासनिक प्रक्रिया कारण मने घर बनाएला काम अझ सम्पन्न अखेला बाँकी रहला सम्बन्धित कार्यालय जनाएल रहेछ। देवेश दनुवारक बनाएला अंशो इन्दु आइकेडी दनुवारक निर्देशमा कर्तायर कर्ल नयाँ लोकगीत बैगुनी बिरसला गुण सेबेक लागि सार्वजनिक गर्ल छ। गीतमा अशोक सापकोटाको शब्द रहल रहेछ भने सङ्गीत मिलाल ल एरेन्ज सफिक्स मादेन कर्ल छ। गीतमा गमेश दुलालक तसु रेणुका कठायतक सारेला स्वर सुनेला सक्छ। मिक्सिङ गोविन्द सोनिक कर्ल अखलार भने रेकर्डिङ अनिका डिजिटल स्टुडियोमा कर्ल हो। यी गीतक सङ्गीत सङ्गीत भिडियोमा प्रतीक्षा खड्का सिरज वाइबा रामकृष्ण खतिवडा तसु उमेश कार्किक नाच कर्ल रहेछ। भिडियो कथा इन्दु आइकेडी दनुराग तयार कर्ल रहेछ भने निर्देशन पनि उयो नै कर्ल हो। यी गीत निर्देशन कर्ल देवेश दनुराग अनुसार गीतक उप्र विश्वास तसु सम्बन्धमा आयलाई फेला भाव लागि प्रस्तुत गरेलाई प्रयास कर्ल रहेछ। आकर्षक शब्द सोलारी स्वर अंशु प्रभावशाली भिडियो कारण वैगुणिक बेसला गुणक दर्शक अंशु श्रोता बीचक सोलारी प्रतिक्रिया पाएलाई समेत अपेक्षा कर्ल रहेछ। लगातार वर्षा पछि धादिङ नीलकण्ठ नगरपालिका 2 भुलभुले क्षेत्रमा जैल पैराकबाट 4 घर परिवार विस्थापित हक्लर छ। पदेरो खोल्चा डाँडा क्षेत्रमा जमिन चिरिकु पैरा बगेला थाल्न पछु स्थानीय बस्ती उप्र जोखिममा पर्ल हो। पैराक दिलबहादुर गुरुङको घर सभ्य रूपमा नाश पुग्ल अक्लर छ भने गोविन्द श्रेष्ठ हिराबहादुर श्रेष्ठ तसु अमृत गुरुङको घर चर्कल पाछु उही परिवार सुरक्षित ठाउँमा सारेलाई बाध्य अक्लर छ। पैराक कारण करिब 200 रोपनी खेती गराल योग्य जमिन प्रभावित अक्ल ठाउँ बाजलर छ। यसनिका करिकु पैराक प्याल पानी मुख्य पाइपलाइनमा नाश पुर्याल पाछु धादाङ बेसीमा प्याल पानी आनेले सभ्य रूपमा बन्द अक्लर छ। प्याल पानी सेबे रोकन्जेल अक्लबाट सदरमुकाममा करिब 2500 घर परिवार प्रत्यक्ष प्रभावित अक्लर छ। बर्खे पर्ल बार पैरा तसु पैरा कारण देशक भिन्न भिन्न राजमार्ग अंशो प्रभावित अक्लर छ। बारक जोखिम कारण बिपी राजमार्गमा बिहारको 6 बजेदेखि बिहानी 4 बजेसम्म अंशो कान्ति लोकपथमा बिहारको 5 बजेदेखि बिहानी 5 बजेसम्म सवारी चालालामा रोक लगाएर छ। यसनिकै मेची राजमार्ग अरणीको राजमार्ग कालीगण्डकी करिडोर राँकी रवि भेडेटारबाट आरुघाट माछिलारीबाट अंशो लद्दीपुर ठाउँ कान्ति लोकपथ भिन्न भिन्न खण्ड पैरा तसु वर्षा कारण सभ्य रूपमा रोकन्जेल अक्ल नेपाल पुलिसक जनालर छ। पछिल्लो 24 घण्टामा देशभर विपद 66 घटना घटना छ। राष्ट्रिय विपद जोखिम मान्ने कर्ल अंशो व्यवस्थापन प्राधिकरण अनुसार विपदका कारण 56 जिल्ला प्रभावित हक्ल छ। सोमबार बिहानीदेखि मङ्गलबार बिहानीसम्म विवरण अनुसार विपदमा परेको 2 ज्यान जाल छ भने 13 खजाल हक्ल छ। प्राधिकरण तथ्याङ्क अनुसार सर्पदंश 8 आगीबाट जिग्ला 7 पैराबाट 17 बर्खे पानी प्रबाट 10 चम्कलासँगै तसु जनावर झम्टीको 1 तसु भुइँचालक 2 घटना अक्लर छ। विपदका कारण ₹10,74,500 नाश पुग्ल रहेछ। 7 ठाउँमा बाट रोकन्जेल रहेछ। वर्षाको मौसमको देशक भिन्न भिन्न ठाउँमा बार पैरा जोखिम अक्ल यात्रा कटी सावधानी अप्नाएलाई प्राधिकरण आग्रह गर्ल छ। बार पैरा जैल सक्ला जोखिमयुक्त ठाउँमा नैजलार मौसम सम्बन्धी जानकारी लिएको मात्रै यात्रा गरेलाई प्राधिकरणको सभ्य लागि ध्यानकर्षण समेत गराल छ। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुनौ यति बेला मगर भाषामा बुद्ध थापाको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ कुमाल भाषामा यो अर्को गीत दलबहादुर कुमालको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। अब सुनाउँदैछौँ धिमाल भाषामा कृष्ण धिमाल र प्रीति कुमारी धिमाल र साथीहरूको स्वर रहेको छ यस गीतमा। सङ्कलन हो कृष्ण धिमालको।

अहिले सुनायौं सितोष कुमार यादवको स्वर तथा संकलनमा रहेको यो अर्को गीत मैथिली भाषामा। अब सुनाउँदैछौँ अवधि भाषामा यो गीत देवेन्द्र शुक्लाको स्वर तथा संकलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ राई भाषामा यो अर्को गीत आशुतोष राईको सुर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ लिम्बू भाषामा दिल्ली इङ नामको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

तपाईँले सुनायौँ माझी भाषामा यो अर्को गीत भोजराज काफ्लेको स्वरमा मिनबहादुर घिसिङ र भोजराज काफ्लेको सङ्कलन रहेको थियो। अहिलेलाई राष्ट्रभाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ जिरेल भाषामा प्रेम जिरेलको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। नेपाल हस्तकला व्यवसाय महासङ्घका प्रतिनिधिहरूले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणको लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गर्नुभएको छलफलमा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएकोमा आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनु भएको छ। त्यसक्रममा प्रधानमन्त्री शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति, कला संरक्षण, रोजगार सृजना र हस्तकला पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा प्रधानमन्त्री शाहले महासङ्घका पदाधिकारीहरूले राष्ट्रिय स्तरमा हस्तकला दिवस मनाउने गरेको मागमा तत्काल समन्वय गर्न आफ्नो टिमलाई निर्देशन दिनुभयो। यस्तै हस्तकला सामग्री निर्यात अहिलेसम्म सो घोषणामा भइरहेकोमा त्यसको साटो बीजक मूल्याङ्कन अनिवार्य गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने पदाधिकारीहरूको सुझाव अनुसार काम गरिने पनि प्रधानमन्त्री शाहले बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाट निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तरनिकाय समय आवश्यक पर्ने फाइल पाँच दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था लागू गर्न समेत निर्देशन दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कारवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानुन निर्माण र बजेट कार्यान्वयनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिनुभयो। प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083ले यस वर्ष देशभर 51,868 घरधुरीका 2,26,661 नागरिक मनसुनजन्य विपद प्रभावित हुन सक्ने अनुमान गरेको उल्लेख छ। राष्ट्रिय सभा विधान व्यवस्थापन समितिले हाल कार्यान्वयनमा रहेका विभिन्न ऐन कानूनको कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले सङ्घीय विभिन्न ऐन कार्यान्वयनको अवस्थाबारे अध्ययन सुरु गरेको हो। समितिले त्यसको लागि सांसद डाक्टर अन्जान साकेको संयोजकत्वमा सांसद खमबहादुर खाती, झक्कु प्रसाद सुवेदी, कृष्ण प्रसाद सिटौला, राजेन्द्र लक्ष्मी गैरी, रामकुमारी झाँक्री र विष्णुदेवी पुडसैनी सदस्य रहेको उपसमिति गठन गरेको थियो। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिक तथा पीडितहरूले दिएका उजुरी वा निवेदनलाई कार्यालय प्रमुख र सम्बन्धित कर्मचारीले प्राप्त भएको एक घण्टाभित्रै सम्बोधन गर्नुपर्ने गरी कडा निर्देशन जारी गरेको छ। विभागले आफ्ना मातहतका सबै श्रम तथा रोजगार कार्यालयहरूमा र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। विगतमा विभिन्न माध्यम, हेलो सरकार, मन्त्रालय वा विभागबाट आएका वा सिधै कार्यालयमा दिएका उजुरीहरू समयमै सम्बोधन नभएको, कर्मचारीले उचित व्यवहार नगरेको र न्याय दिन ढिलाइ गरेको भन्दै मन्त्री समक्ष समेत गुनासो

0: पुगेपछि विभागले यस्तो कदम चालेको हो। चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई 47 बुँदे बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गरेको छ। जारी मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समय सीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत साधनको मितव्यय उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्न निर्देशन दिएको हो। मार्गदर्शन अनुसार सबै मन्त्रालय तथा निकायले स्वीकृत कार्यक्रम र बजेटलाई लाइन मिनिस्ट्री बजेट इन्फर्मेसन सिस्टम LMBISमा समयमै अद्यावधि गर्नुपर्ने, खरिद योजना तथा वार्षिक कार्ययोजना सुरुमै तयारी गरी कार्यान्वयनमा लैजानुपर्ने तथा आयोजना कार्यान्वयनमा देखिने समस्या समयमै समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। डेली नै मजाले चलाउने
4: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण विस्तार गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाडमुनि रहेको इरानी आणविक भट्टीमा छिट्टै आक्रमण गर्ने भनिदिएको धम्कीको प्रतिक्रियामा इरानले यस्तो चेतावनी दिएको हो। सैनिक मुख्यालयले संयुक्त राज्य अमेरिकाले इरानको आणविक र संवेदनशील केन्द्रहरूमा आक्रमण गर्ने धम्की कार्यान्वयनको चरणमा प्रवेश गरेमा इरानले प्रतिक्रियामा मध्य पूर्व क्षेत्रमा युद्धको विस्तार गरी अमेरिका र उसका सहयोगीहरू तथा समर्थकहरूको हितको विरुद्धमा शक्तिशाली आक्रमण गर्ने जनाएको छ। हर्मुजको जलमार्गमा इरानी सेनाले जहाजहरूलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उद्देश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त नमस्कार।

दि रेडियो नेपाल येनै ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्गुर सेन्डोनाङ सिलोन बालेन्द्र साकी हस्तकला छोङकोर्की सिचु जप हस्तकला सुङ्ग्योप तङ्गलाका कितुपको कब्जबला सुङ्की ख्यालेन गोतुप सुङ्ग्वा सिलोन तेजेन लोन्छोक ल्याखुङ सिलोन बालेन्द्र सातङ क्यान नेपाल हस्तकलामा सङ्कीको छप्ती पला छुङ्गोप टुङ्गुला सिलोन साकी तुकै सुङ्लफ नगोभिएन टुङ्गुला नेपाल हस्तकला व्यवसायमा सङ्की हस्तकला ग्यार्ग्या जबला केछा जप तङ्ग सुङ्ग्योप कितुपला सिजु तङ्गे क्यान सिक्डिलो कितुप छोक्ला वतुप महासङ्की कुछप तिवी सुङसुङ महासङ्की मङ्सिलाकी गदेङी सुग्याकी छेर्मुची वाउ हस्तकला तुछेन्ला ग्यालुङ स्थला चिगौसुवा जक्सीमा सिलोन साकी नाङसित लोनखाङताङ क्यान डिग्ने डेलवा वतुप छोकपला निर्देश नाङ्गोप सुङसुङ तुग्राङ क्याने सिलोन साकी काठमाडौँ उपत्यकला हस्तकला ग्रामीण ट्रेडिक खेतुप तङ्ग प्रदेश दिनकर्णी हस्तकला कोर्की जोङदर तेरुप ल्याखुङ ट्रेडिक खेतुपला सङ लाका गोजुतो सुङसुङ आरिङ टुङ्गुला महासङ्की चिख्याप रविन्द्र साक्या चिख्याप सुनपा रासमानु वज्राचार्य तङ किरण कुमार स्थापित ठोतोनपो विकास रत्न झाकुवा तङ यम्बा कुछप तिवी छोक्सु क्या नङ्गो सेनकुवा सुङ्की गेर्की लोपजुङ तङ ठोतेन सखुला गेपु ग्याछा सुम ग्याठल लोकुला क्याउ थाक्छत मिमाङ तिवी तन्दोक्ला फेन्सेन्पो वतुप डेलवा वतुप सखुकी कुछप तिवी सेनकुवा सिलोन बालेन्द्र साकी दाङ सामाजिक सञ्जाल तेमा सुङ्की गेर्की लोपजुङ तङ ठोतेन सखुला गेपु ग्याछा सुम ग्याठल लग्लेन मिकेदुप थाक्छत क्याउ ख्यान्थोक नगोभिएन ग्याङसिङ तेजेन दलेन लक्से लोनपो डाक्टर विक्रमती मलसिनाकी लोनखाङ तङ डेलवा गोतु छोपा तेरिकी लचत पातिवाला ल्याकेन लङथोपु जोगौला तङ लाका फेन्सेन्पो क्यान खिगोला निर्देश नाङ्ग्वा आरिङ लोनखाङला कोडिक्याउ लचित पि छोकदुला लोनपो ती मलसिनाकी लोनखाङ नेरङ थाक्सोत कि थोपु फाइलिङमा चुकी नाङला थाक्सोत किगौला तङ डेलवा गोतु छोपा तिवि थाक्सोत किगो फाइल तिवा निमाङ नाङला थाक्सोत किगोला निर्देश नाङसुङ ग्याङसिङ लोनपो मौसिनाकी सुङ्की सेवाला फेन्सेन पोतङ डेङ्गु जबला तङ फाल्की नेतङ कोला ख्यान्थोक तेरो प्रणाली यर्ग्या जबतङ सेवा तेरी अनलाइन तेमारङ लङथोपु जोगोला निर्देश नाङसुङ दुरङ क्याने तन्दी पल्जोलोला आज संहिता तेजेन मिडिया काउन्सिल कोर्की विधेयक सङ्घीय टोछोकला चिगेको तङ मिग्योल जुपा कितुब्ला हुर्था क्याने लाका किगौला लोनखाङ तेरी तङ क्यान डेलवा गोतु छोकपा तेरीला लोनपोती मौसिनाकी निर्देश नाङ्गोभिएन टेङ ताङ्गुला मिमाङ तेरी तेमाथु सिलोन विश्वेश्वर प्रसाद कोइराला कि ल्याग्यान कि ठेन्सोकी आरिङ ग्यालखप्की दासा नाचोक्ला ठेङ सिजु स्याल सिकी ठुङ्कर तुछेन ल्यारिम नाचो कोरी क्याने चिङ्क्वा माङसु गोजुतुप तन्दोक्ला ल्याग्यान खाक्सेन्पो चिउ बिपी विक्रमलोङी तङ सुम्जु स्वागु साउनला कि गते ठुकी छेन्मो नासगलोभिएन बिपी ठुङ्कर तुछेन कि कब्ला काङ्ग्रेस छोकपा तिवा तङ्ग बिपी सङ्ग्रहालय छोपी ग्यालखप्की दासा नाचोक्ला ल्यारिम नाचो कोरी क्याने श्रम तेजिन व्यवसाय जन्य छोपी श्रमिक तेजिन क्योन फोको तिवी बिन्दुप खम्जु तङ निवेदन ल्याखुङ चोतङ क्यान डेलवा गोतुपले चुत्पा तिवी यौ नङला छुजो चिङ नङला थाक्सुट किगो क्यान लिन तङ्गुप तङ निर्देशन ख्याफेल क्याउ सेनक्वा गलुप तुछोला हेलो सरकार लोनखाङ तङ छोकपा नाछोक्ने वाउ खम्जु तिवी कोला सम्बोधन मा छुङ्गुप लेचुत्पा तिवी लाका ल्यामो मा ख्याउ तङ न्याय तेरुप्ला फिमो गलोसी लोनपोला गुनासो वासीमा छोपी तुकै निर्देशन बिन्दुप यिन्न तन्दी पल्जो लोकी बजेट फेन्सेन्पो ख्याने लक्लेन कितुब्ला पल्जो लोनखाङकी लोनखाङ तेरी छोकपा टुङ्गी खाङ तेजेन छोकपाला बुदा सिजु दिनकी बजेट लक्लेन कोर्की मार्गदर्शन ख्याफेल क्यान क्वा गलुप जाधवी छेर्मो ख्याफेल क्याउ मार्गदर्शनला बजेट तेजेन ल्यारिमला तेन तेन क्याउ तुछो नङला लक्लेन क्याजे पुँजीगत डोसुङ फेन्सेन्पो जब स्रोत साधन फेन्सेन्पो क्याने थोकुला तेजेन यर्गा आयोजना कि चो डुपा क्यानोक सिने नरिङ्याम सिप कि गोला निर्देशन बिन क्वा मार्गदर्शन नाङसिन लोनखाङ तेरी तेजेन छोकपी स्वीकृत ल्यारिमतङ बजेट लाइन मिनिस्ट्री इन्फर्मेसन सिस्टम तुछोलारङ अपडेट किगो खरिद योजना तेजेन लोखोर कोला कि छोर्सी टरी क्याने लक्लेन किगो तेजेन आयोजना लक्लेन थोकु काले तुछोलारङ मेता जोगो सेनक्वा प्रतिपछि सोखातिवी रङजुङ काले टरिग्ला सुङ्की गोमलारङ टरी किगो कोला नाङसित लोनपो सोनपाला आरिङ राष्ट्रिय सभा
यन्दुग्ला प्रस्ताव सिगेमक राष्ट्रिय सभाला नेपाली कङ्ग्रेसकी राष्ट्रिय सभा चितु सोखी गोठित कमला पन्तकी ती प्रस्ताव चिगेको येन प्रस्तावला तन्द यर्वी तुसोला ग्याखप नङ्ला सोतक टोकपा डुबान हुङथोपुतङ खाकी चोतिवा खाको डेताङ फरिङ गलुप्तकी सुङकी गोमलाराङ चडिकी माथोपुसी नाङसित लोनखाङताङ क्यान ठिवा जङ्क चिकेला लाका खितुब्ला तुङ्गी सी टेङ्गा ठगि क्याउ क्युनला कोर्सुङ मक्मी मेरा निला जिम्क्वा जिम्बु मितिवा ओखलढुङ्गा लिखुकी प्रदीप कुमार श्रेष्ठ तङ कपिल बस्तु शिवराजकी कविता बेलबासे यिन्दो सेनक्वा प्रदीप कुमार कि कम्बोडिया तुङ्गी सी मेरा चिक्लाने बुमुजी तङ कविता कि युए तुङ्गी सी टेङ्गा बुमुचिक तङ तोङ्ग्या लाने टोने गलोप खम्जु वासिमा खोङतिवाला काठमाडौँ उपत्यका अपराध अनुसन्धान ल्याखुङ टेकुने लक्लाने क्याउकोर सुङमाग्मी छोक्पी जिम्बो येन्न राष्ट्रिय सभा विधायन टरिक छोपी तन्दा लक्लेने खितुप नेताङला वतुप छिम्तिवा नासोकोला लोपजुङ खितुप लाका गोचुन क्वा छोपी जो ऐन लक्लेने खितुप कोर्की लोपजुङ छोपी सुनपी लक्लेने खितुप ऐन तिवी कोला लोपजुङ गोचो येन टिचिङ मेनखाङकी सला त्रिभुवन जम्बोलिङ लोपटाकी तुछेनकी कब्ला मेनखाङ टोप्लाला तिरङ्ग जिन्क्योङ कितो सेन्क्वा मेनखाङकी प्रशासनकी चो फोसराज फट्राकी ख्याफेल क्याउले नाङसिन त्रिवी तुछेनकी कब्ला इमर्जेन्सी सेवा तिरङ्ग तेरुप्तङ याम्बा निर्मो मेनखाङकी सेवातिर तेरि बन्दा केतो ख्यान्तोक पिनक्वा चेर्वी जोसालिन्सी सोतकताङ चोकपा हुङथोपुतपकी ग्यालखपकी दासना छोकी गेलाम्ना गलोप सेनक्वा यम्बी कुर्सुङ मक्मी ख्याफेल ख्याउथो नाङसिन काभ्रे प्लाञ्चोकताङ सिन्धुली थितु बिपी गेलामकी खुटकोट नेपाल थो कटुन्जे बेसी लाम्ला सोतक हुङथोपु नेताङ गोतोपतपकी याम्बालेन माओ सेक्ला गमो छुजो ठुक्ने जुनु टोपकी छुजो जिसेक डिमडुल्तिवा तेरि जिन्क्योङ खेमेजुतोप सेनक्वा तुग्राङ केने मकवानपुरकी कान्ति लोकपदलासङ गमो छुजोङा ने जुन टोपकी छुजोङा सेक डिमडुल तेरि जिन्क्योङ खिमिजुतोप सेनक्वा दुग्राङ केने इलाम टुङख्यार वारा आङ गु राजुवालेकी मेची गेलामसङ छिर्वी जोसा लेसी नासग नागलोप सेतोप येन दिपालरङ सिन्धुपाल्चोकी फोटेको सियो छोक्पा वारा आङ जी जिरो किलो तङ युल छोक्पा वारा आङ नि कोदारीकी अरेनी गेलामसङ टोक्पा वानी नासगलोप सेतोप येन चेर्वा बङ्गी गेम्नी दादिङकी नीलकण्ठ टोङख्यार वारा आङङी फुलफुले सखुला टक्पा हानी खाङबा जिल्ला क्युन फोकु सेनक्वा भुलभुलेकी पन्देरो डाँडा सखुल्ने सकानी हसिमा टक्पा हसिमा साने देशन मितिवा थोरिमला कलेला स्वरूप येन टोकपी दिलबहादुर गुरुङकी खाङबला बङ्गी क्युन फङ्गुवासिसी गोविन्द श्रेष्ठ हिराबहादुर श्रेष्ठ तङ अमृत गुरुङकी खाङबा रम्थोपु नेताङला वतुप तपकी ती खाङबे मितिवा यम्बा सुङके वतुप दासला पौ सेनक्वा दुराङ क्याने टोकपी जो सालिन्सी सिङ रोपनी सै नि चोइलासँग क्युन फोकु साने देछन मितिवी सेतोप येन सोङडिल ते आपूर्ति तेजिन उपभोक्ता सुङक्योप छोकपी ङ्यामसिपकी रिम्बला फामिङिला थिम ताङ्गोप सेनक्वा छोकपी किसु चमेना ग्रियाला टेङ्गा निसु ताङ काठमाडौँ जडीबुडीला गोतोप क्यालमेरा अचार प्रालीला टेङ्गा तोङ्गा लाने थिम ताङ्गो सेतोप येन रेडियो नेपालनि शेर्वी सङ्गीर डोसुङ थुजिसे

0: हजुर, निरामी भाजमेज पी सिक्किम छे निना चुना दिगु ख रेडियो नेपाल या जीवन दबो ज्याजो जुना जी ज्याजो न्याकामी उपेश मर्जन सिक्किम हन्य व्यासना अले निरामी भाजु मेजमी थौ थो जीवन दबो ज्याजो स जी थम व्यवसाय विजयलाल डङ्गोल सिक्किम हन्य हयाचना विजयलाल डङ्गोल जी छि थन छाया दिल यो क्यु सुभ्यादु
1: सुभ्यादु
0: हजुर वेख ख विजयलाल डङ्गोल चिसे थो ज्याजो प्रत्यक्ष प्रसारण चिसे यनात्माको जुल अले बच्चा कथ जीवन दबु धाबले वेक यो प्रि बायोडाटा विशेष सिक्किम त चाहिँ थन छुन्छौँ वेक पाखे थन ध्यागु सुया जिए थन सरस्वती वेक त ध्यागु या वेक 2027 साल चैत्र 10 गते ह्युमत ले चाहिँ वेक जन्मे जुयादिगो काठमाडौँ महानगरपालिका 12 वडा ख अले वेक यो बा विष्णु डङ्गोल मा मोतीमाया डङ्गोल ख अले मे म वेक चिरिमाना दो सर ज्ञानी डङ्गोल नानी नानी डङ्गोल हजुर नानी डङ्गोल अले वेक या तत्पि न्यामदु के निमदु छम किचन दो छ श्रीलङ्क वेकअप मु नाना थन ता प्याछिठे जी छेरा छ थो छिगुपट्टि थो अन्तर्वार्ते उद्देश्य कत छुछु थन चाहिँ थुकेपट्टि न अन्तर नेजुइ रहेका वेक या दखले तरिकमा तथा विमला सिंह क अमिता सिंह डङ्गोल अथे रमा सिंह सरिता सिंह रमिला प्रजापति रमिना सिंह अले सबिना डङ्गोल हजुर कदा छ वेक या चिरिमा पाखे या दुमा छम कि जु सञ्जय डङ्गोल तासा वेकमा चाहिँ जे शर्मिला सुवाल डङ्गोल लिसे यी पाइना दिल अले वेकपी पाखे चाहिँ उज्जवल डङ्गोल अले समा डङ्गोल वेक छम क्या छम म्याडु अले थुए झोले खलाउ खस शर्मिला डङ्गोल छु यी झु पि निर्वाचन होइन बोते कया दिगो जुल अले जे विजयलाल डङ्गोल न नापचुगु पनि छगो स्थानीय निर्वाचन होइन वेक स्वतन्त्र उम्मेदवार कथन वेक चुनाव दिल थो चाहिँ राजनीतिक विषयवस्तुले सिवान थौँ चाहिँ व्यावसायिक वेक यो लजगाए विशेष यहाँको चाहिँ नियमित भाजु मेजमी धा चाहिँ उज्जवल डङ्गोल वेक का थौँ सेकेन्ड लेफ्टिनेन्ट ट्रेनिङ यहाँ चौँदो नेपाल आर्मी पछ्याउन तस्कु लेटाको विषय जुल नेवाट अरू दैमुख थो न छौ जुल समर डङ्गोल वेक अधिवक्ता कथा वेक प्र्याक्टिस यहाँ चौँ न जुल धासी जेन भाजमेज पनि ठोजुलो वेक बच्चाको अहिले वेक व्यवसाय वेक खलायो खसा वेक ल चाहिँ गथेकी थौकुने वेक ल गथेकी कृष्ण सिने भिजन हल या त चाहिँ वेकमा चाहिँ रूपान्तर हिका चाहिँ थौकुने किर्तिपुर सिनेप्लेक्स वेकमा सञ्चालक वेक सञ्चालक ख अन वेकमा सञ्चालन दिगुदो अथे चक्र तीर्थ ग्रुप प्रालिया वेक सल्लाहकार ख थो चाहिँ ल यो व्यवसाय या पनि ख ल यो डिप बोरिङ यहाँ चाहिँ जे ल मुरुप त चाहिँ छे छे हुना चाहिँ ल पिको कथा वेकम चाहिँ जेना चुनादीको दा छ अथे चक्र तीर्थ मल्टिपर्पज कम्पनी या वेक ट्याङ्कर व्यवसायी न ख वेक दुजन चुल अन अथे नेपाल ट्याङ्कर यातायात प्रणाली या वेक सञ्चालनको न खासा मसान जीर्णोद्धार समिति टेकु या वेक नाय अले परम्परागत टुकबाह ह्युमत या स्थिनाथ खलाय वेक दाँबरी न ख निराम भाजमा चाहिँ वेक त्यति कथा सङ्घ संस्था राजनीतिक रूपमा सामाजिक रूपमा अहिले व्यावसायिक रूपमा वेकमा लजगा याना दिगु जुल थोहे विशेष वेकले चाहिँ व्यवसायीकरण छ्या वेकमा चाहिँ लजगा चाहिँ थैजो कथा चाहिँ लजगा जुवा दिल चाहिँ नेवाट छौ कथा ध्याप्लेला चाहिँ तर साउ न धाइ तर साउ धापी मुनु त थौक्ने साउ मुजी रङ्ल उजु कान व्यवसायीकरण छुख गयो कथा चाहिँ चिसे चाहिँ थुइर चाहिँ न्यङमा ढैगु कथा छौ चाहिँ भुइँ मान्छे ध्यामल एकदम ग्रास रुट चाहिँ व मुनु न गयो
1: चलेन चाहिँ उटाइमेला दरबार युजकै गाडी खिल
0: मरु
1: दरबारे गाडी चलेन चाहिँ वेक अनन्छिठो गाडी सूर्यन दिउ ख अठे बाह्र न यान दिल अहिले बाजेला जी बालक मम्सु जी भुले बाजे बिटे झिरङ र मरे रङ्ल तर बाह्र चाहिँ पहिला छे छौ चाहिँ उद्योग यामा छु ज्यायामा रे आछियो छौला आछि डङ्गोल ढासार्किङ ज्याप्य मोचा झुल
0: हजुर
1: ज्याप्य मोचासँग चाहिँ गेरासँग भुइँजको जी आना चाहिँ भुइँ चाहिँ झिके छुएँ मसँग अझै
0: हजुर
1: भुन चाहिँ दुयो तर भुइँ ज्या चाहिँ छुएँ मसँग अझै जी चाहिँ छौ चाहिँ गेरासँग उद्योग व्यवसाय यामा त्यो किसिमको जिउ बना चुना जी फर्स्ट र डक्सी मैले पहिला जी एसएलसी पास मजाउनु बेला जी चाहिँ छौ छु व्यवसाय झिए ऊ टाइममा चाहिँ खालै ब्रोइलर लेयर्स त धुने उ टाइममै जी चाहिँ धुने जी थे छे जी चाहिँ सूर्याना अब सूर्य चाहिँ अहिले बाइलिसे चाहिँ खजुजु चाहिँ बान चाहिँ थोचुको मजिलो आछिसँग चाहिँ छोमा टरुहे जयामा त्यही किसिमै चाहिँ अहिले 48 साल चाहिँ छिसँग चाहिँ इँटा भट्टा खोले हेरेका आज अब्लेला जी म चाहिँ तिन लक्ति नै आज जी आ अठे आ गुल्ला 19-20 वर्ष तिनै डट अहिले बान चाहिँ जलबिना इँटा उद्योग चाहिँ चोबारे आले नगरपालिका चुलो अब छ नम्बर गरेर लाओ अन चाहिँ छिसँग इँटा भट्टा खोले हेर अन आ खोले या झोले चाहिँ आ छिसँग चाहिँ छौ फसुर खोले सार्किला उसले अठिङलाई मुजुल
2: हजुर
1: डेभलपलाई मुजुल लिपा चाहिँ बाला नहोला अब झुले पहिला गाविस खा पहिला हो अन चाहिँ लिपा नगरपालिका जुबले छिटो चाहिँ फचा अप्ठ्यारो झुल्का नगरपालिका अठिङ झुल अलिक एज चाहिँ अलिक व्यवसाय छिसँग चेन्ज हेर्न
2: हजुर व्यवसाय चेन्ज नदिउले चाहिँ त नेसन छौ छिटो चाहिँ के लेयर्स अफ ब्रोइलर युले चाहिँ खाता जुया चाहिँ हिकुको ख छुख कि ठुके चाहिँ यो खुए ढेबा चाहिँ लब बोल त्यो लब यु कथमा चाहिँ मिठा चाहिँ ढेपटेमा उठेका चाहिँ अबु नापन चाहिँ छु सल जुली चाहिँ इँटापट्टा या त तै उख कि छुख ठन्डापट्टि
1: छ म गेज लाग्छ अब छौ चाहिँ चिक्चर होमटेजको व्यवसाय छु ल तर छोरा चाहिँ आ उके चाहिँ जिउ परिवार चाहिँ होइन यो कै डु जिउ आ त के जिउ नेमडु इजा निमडु मा निमडु तारले जिउ परिवारलाई यो डु यसले उकेजको मगाउ हिसाबमा चाहिँ छोरासँग उके चाहिँ उसले झिसँग चाहिँ अनि न्याको साटकमा छिटो चाहिँ अनिलाई मगा यजुले चाहिँ बरु तरुँ या ढाँसा तरु न प्रफिट न जुई झिउ बानालाई धेरै किसिममा चाहिँ झिउ बाना चाहिँ ऊ सल्लाह अनुसार चाहिँ अलिक झिपी चाहिँ इँटा भट्टा अच्छा रहेछ पहिला जिउ बाजा बाजा या दाजु
2: हजुर
1: वे गर्न ऊ राणाकाले घुङ्गी चाहिँ इँटा भट्टा टाउको
2: हजुर
1: एजुले चाहिँ अब ऊ बाइके चाहिँ ऊ कहीँ ज्ञान डु
2: हजुर
1: ज्ञान डो हिसाबमा चाहिँ अलिक बाना चाहिँ कच्चीसँग चाहिँ फुलाउन व्यवसाय खाऊ जिउ परिवार व्यवसाय खा उके ठुके भने मा त्यही हिसाबमा अलिक भर ठु इँटा अलिक बाई पाले चाहिँ इँटा भट्टा निह त्यही निह चाहिँ झि अवाल लगा चाहिँ अगर हेर्ने छ
2: चिची
1: घोप्टी चाहिँ अनि 20-30 हजार यो चाहिँ छौ चिक्च छिठे डेका चाहिँ ऊ अनि है ऊ यान्डी ल अन लिपा अन चाहिँ पर्फेक्ट जिरुङ्गा चाहिँ अलि बाना चाहिँ ठो इँटा इँटा भट्टा चाहिँ खोले चाहिँ यान्डी ल ऊ टाइममा चाहिँ के रहेछ बा या कजाजको मक्की मेबी न पासक या चाहिँ यान्डी ल लिपा चाहिँ 2 वर्ष लिपा चाहिँ झिसँग चाहिँ झिन टरेको हजुर ल झिन सुए फोटो अहिले अहिले ऊ चाहिँ अहिले वेकअपिन चाहिँ ऊ वेकअपिसँग टोटा ढिल मेरो पार्टनर थिएछ अहिले झिसँगै सञ्चालन हेरेर
2: हजुर सञ्चालन
1: अहिले झिसँग चाहिँ लगभग 5 वर्ष 53 साल त झिसँग सञ्चालन अहिले 53 साल चाहिँ नगरपालिका झुल अहिले नगरपालिका झि सार्किङ चाहिँ ऊ चाहिँ किर्तिपुर नगरपालिका 15 नम्बरबाट झुल अर्जुले चाहिँ नगरपालिका झुला छिटो चाहिँ थो थाकुई ठो अठि जुइरका चाहिँ अहिले बाह्र नयाँ ढिया चाहिँ अहिले ठो चाहिँ या मुखु त्यही किसिममा चाहिँ निर्णय झुल अहिले जहीँ बाहिर छुटिरहेको छ यसै झिसँग ठन्मै छ झिसँग बलम्बुई जिउ पास पनि नडुहन बलम्बी चाहिँ अन झि इँटा भट्टा टाउनु रहेर चाहिँ द बाह्र छु बिचार ठेक्क सोले झिला फोचा पायो जिउ एजलाई एकदम डिफ्रेन्ट डुल पा यसरी नै बाना झ म चाहिँ सम्झेँ जुल्ला कि सुख चाहिँ भयो फोचा अठि टापको मनले ठाकी थिए एक किसिममा चाहिँ अठि यसरी जी ए ऊ त्यो मुखसा चाहिँ जिउ हाना छौ छु सोच बोल्नु आएको छ यसमा चाहिँ छौ हल खोले अब जी पाङ्गा चाहिँ अलि जगान्याना जगान्याना चाहिँ छौ हल ऊ टाइममा चाहिँ के रहेछ हाइभिजन हललाई चाहिँ एकदमै चलेछु
2: हजुर
1: जी चाहिँ यसा थम चाहिँ पाङ्गा चाहिँ हाइभिजन हल खोले आऊ त्यो चाहिँ जी निर्णय हेर्ने अलि बाना न उके चाहिँ सहमति है बिजुलका अरू होइन हाइभिजन हल खोलेर गाडको लाइसेन्स लिसेन्स क्या छ अहिले अब भवन न डेक्यो सूर्य न सूर्य अहिले बा पासा निलबाउटेमा अनि अनि पाङ्गा छु म उयो गाउँ बा जीवी चुना चाहिँ जिन चुना चाहिँ म आठो ठप्प्यारौँ डेकी ढुङ्ग आठ त सिलाइदियो भन्यो आठो नेपाली फिल्मको छा चल्यायो डक्व चाहिँ हिन्दी इङ्ग्लिस डक्व चाहिँ चलाएर दे टाउनु हर ऊ लाइसेन्स हान्न जिए अथिएन ऊ लाइसेन्स त चाहिँ अथिएन सिलाइदियो बना लिपा केही महिना चाहिँ उता ब्रेक गरेर चाहिँ बना चाहिँ लिपा चाहिँ कृष्ण सिनेभिजन ढाका जिसमा चाहिँ हल खोले नका
2: हजुर
1: ऊ कृष्ण सिनेभिजन ढाका हल खोलेन छौ चाहिँ घेउ अठिरहेको छ जिउ बाजे झिन खाउँ मखु तर छोरा छ न चाहिँ कृष्णलाल ऊ वेक चाहिँ पहिला नेपाले जी निनौ किसिमको हिसाबमा 3 नम्बर कि 4 नम्बर ला दिनुभयो लाइसेन्सकै हो
2: हजुर
1: इस्ट इन्डिया कम्पनी जो टाइमे
2: अङ्ग्रेजी
1: पाले कलकत्तामा न कलकत्ता आन ऊ टाइमे लाइसेन्स दुने गेउडा छ सरकारी प्राइभेट गाडी चलाइया ऊ भाडै गाडी चलाइ अलग अलगै लाइसेन्स हो
2: हजुर
1: उनीहरू फाइल थिएँ ठप्पा पाऊ
2: हजुर
1: अनि बोजूले चाहिँ ए जिउ बाजेलाई एकदम कम्मुखका ऊ टाइमे आ छुए सुविधा मरु टाइमे न्यासी बना अन इन्डिया बना लाइसेन्स गया ठन गाडी झिकेन चले या भन्दै किसिमा जी चाहिँ इतिहास लुमङका जी चाहिँ अहिले हलि नए कृष्ण ढका कृष्ण सिनेभिजन ढका बाजे नाम चाहिँ टेकेका थिए
2: हजुर ठ्याक्कै छिटो इन्टरप्ट या
1: हजुर हजुर
2: कृष्ण सिनेभिजन कृष्णलाल डङ्गोल चाहिँ बाजे अझायु नाम चाहिँ तयार 1990 एक सय चार वर्ष लगभग दुई उब्ले लाइसेन्स क्या गाडी वेकमा चलाइना दिल छिन चाहिँ हल चलाइना दि त वेको नहा तयार दिल छिन लुमका दिल वेको ना वेको लजगा या त छ छिन चाहिँ लो मङ्गा दियो छा त गाडी कथला छिगो लजगाला जुहासन माको निरन्तरता थौकुने दु मरु छुख
1: आटक न जिके जु नामे गाडी दु जिं गाडी तर जी चले चाहिँ महिना
2: गाडी व्यवसाय दुखी मोर धारस
1: गाडी व्यवसाय
2: चले छिल जुएजल व्यवसाय मन टेकेला अझ वे कथा गाडीले दुईजल व्यावसायिक रूपमा गाडी चले यापट्टि भाडा यो गाडी या त छौँ योपट्टि भाडा योपट्टि ए उद्योग यापट्टि योपट्टि ट्राभल एजेन्सी यो छौँ डु
1: पहिला आ जिन चाहिँ एना महिना मला तैँले बाह्र चाहिँ पहिला चाहिँ ठो इटा भट्टे झिँ आ बाजे हिसाबमा चाहिँ झी पचोली पहिरो नाटया चाहिँ ट्रक चाहिँ छियो दाजुकी चाहिँ पिँ टक्कु मिलेजिया चाहिँ मुखला
2: हजुर
1: अनि ट्रक चाहिँ चलाइन
2: हजुर
1: अब चाहिँ के रहेछ पहिले चाहिँ आ कम्पनी डर्ता आयो ढिलो मरु दर्छु रहेछ आ छमेसियो छमेसियो निको एना चाहिँ छिउ पचल भएर ढका नाटया चाहिँ छिउ आ चिसो चाहिँ गाडी चाहिँ छिटेको चाहिँ अनि ग्यारेज दु अनि त्यहाँ चलायो ऊ सिलसिला चिसो चाहिँ त्यो हिमालय सिमेन्ट कम्पनी जुन चाहिँ देख्यो त देखा अनि चाहिँ सुन म सामान र चिसो चाहिँ सप्लाई यहाँ गाडी मार्फत अठिया चाहिँ
2: ढुवानी सेवा
1: ढुवानी सेवा
2: हजुर
1: अलिक अनि हिमालय सिमेन्ट कम्पनी सिधेका सिमेन्ट उत्पादन जुयान झिसा अन चाहिँ वे गाडी त्यसमा चाहिँ मुखला झिसा चाहिँ विभिन्न ठाउँ चाहिँ सिमेन्ट उत्पादन जो सिमेन्ट चाहिँ झिसा ऊ न यहाँका ढुवानी नै यहाँका
2: हजुर
1: अठिया चाहिँ उयो माओ चाहिँ जस्तै कच्चा सामान झिसा चाहिँ पाँच खाले अन अथि काउने सिउचा काउने हो अयो यो टक्न छिसा याना हिमालय सिमेन्ट कम्पनी त हिमालय सिमेन्ट जब हिमालय सिमेन्ट कम्पनी ऊ बन्न जुल अरुण सिंह चाहिँ छिसा चाहिँ इँटा भट्टा खोलेन हो
2: हजुर
1: हिमालय सिमेन्ट कम्पनी बन्न जुरङ्गा लिपाटी नै छिसा इँटा भट्टा खोलेन हो पहिला चाहिँ आ जिल्ला मजा चिने तर बाह्र चाहिँ एएनटी ल तर जिउ पालन सिंह चाहिँ जी चाहिँ आज प्रत्यक्ष अनि संलग्न जो चाहिँ जी हल चाहिँ जी चाहिँ हल चलेन त्रिपन्न सालन चाहिँ उडिएका छु अनि खोलेन चलेन अलि बिचे चाहिँ गेरा छ ठो आ हिउपा वया चाहिँ चिसा चाहिँ बालको अठि मजलो ठो आदि चाहिँ हिउपा ओले चाहिँ चिसा चाहिँ हल चलाए मुफ ठोका मुफले चिसा 59-60 साले चाहिँ हल बनाएन खा बनाएन चाहिँ अलि अठिएन अलि आएन चिसा चाहिँ गेन रहेछ ठो 78 सालन चाहिँ चिसा चाहिँ हान ठो ठो नो किसिममा चाहिँ चिसा हल सञ्चालन हेर्नु खा अहिले चाहिँ गेजो लाग्छ जी चाहिँ आ ऊ हल चाहिँ नुए किसिममा चाहिँ खोल्या मार्का चाहिँ अलिक कृष्ण सिने भिजन त झिसा किर्तिपुर सिनेप्लेक्स नाटया चाहिँ झिसा चाहिँ आउनु 78 अनि कार्तिक 12 गरे चाहिँ हाना झिसा चाहिँ नुए किसिममा आरएनए किसिममा चाहिँ झिसा चाहिँ हल खोलेन चाहिँ आठ सञ्चालन जुझाउँ ढुका
2: हजुर सञ्चालन जुवा छौँ अहिले ना चाहिँ छिँ हिक्मा हो छु कारण जो थुकै व्यवसायीकरण हे नामे न व्यवसायीकरण जी मलाई किर्तिपुर सिनेप्लेक्स हाले किर्तिपुर उप्री मसिकन वैजुल अलिक किर्तिपुरे चोपी बासिन्दा पिन्से चाहिँ थौवे हल त्याकी गु जुल कृष्ण सिने जुवा चाहिँ भरि चाहिँ म ट्याकुल धाइगु पनि छु जुवा
1: चाहिँ छौ छौ हिसाब अठि न खचारा छ नि सुन छौ अठि ना जुल्ला छ अनि अठि जुल्ला छ छिटो चाहिँ अनि अपन टोटो दही दही छिस चाहिँ बिचाएन न छिसा छ कृष्ण सिने भिजन दाले नआए अनि आटा ठोक्ने हान गेरा छ मतलब पचा मोडिफाई किसिममा चाहिँ नुरे ना जुल्ला छ मन टेर झट्ट सम्झे जित न अफु झुमुङ्के अफु एजुलिन हान किर्तिपुर धारा छ कि किर्तिपुर ठो हल्ला मिउमेला मरु
2: मरु
1: त्यसले चाहिँ छिए फर्स्ट टाइम ख एजुली र छिसा चाहिँ के त्यो आठौँ कुनै चाहिँ क्युएफएक्स एउटा हेर्ने छिसा अलिक सिनेप्लेक्स काटेपले चाहिँ त्यो नि ऊ चाहिँ आधुनिक नाना जुल छिसा आधुनिक इक्विपमेन्ट यहाँ छिसा चाहिँ बालकै अठि यहाँ नजुल एज चाहिँ ऊ न ख छिँदैथ्यो थिएँ त्यो नि मतलब व्यवसाय न त्यो नि
2: हजुर
1: व्यवसायकरण नै ख गाउँ त्यो नि
2: ना आजको रम हो ना लिसे दाम न मल वहाँको ठाउँ छेउ चाहिँ लजका यो पटि हसिन्छु ल अहिले गरेकै आयो किर्तिपुर सिनेप्लेक्स यो खिन्ता दिन गाह्रो क्युएफएक्स देखाबु याच न ठाउँको नै चेन यु कठन अब हल यु पनि चेन यु कठन फ्रान्चाइज यु पनि न खाउँको याच न किर्तिपुर सिनेप्लेक्स धाबे गयो मोडालिटी चाहिँ चल्यो जु पनि नुपट्टि थो नु छु टेक्नोलोजी ख छुख थो भटि चाहिँ फेसबुक होइन त्यहाँ ल दिनान सोया त युपट्टि आनन्द चाहिँ मलाई फेट्न आजको सोया हैरान्छु त ह्योने टिया चाहिँ थौ छे थे त पाउले छौ चलन दुलु छकनिक फिफा यु पनि वर्ल्ड कप जिब्ले मुनु दिन दिन सोही नि अथेको ठाउँ चाहिँ छि चाहिँ नु कठाउँ यु पनि कन्सेप्ट छि हया दिउ ख या त पिनियो कन्सेप्ट ख
1: म उठो चाहिँ गेरा छ आ दिना वे खटुनी चिसा चाहिँ मन्टे मनिटे छु अठी ख इन्ट्रेस्ट ख वो हिसाब न चिसा चले नौजु ल वे आ छिँदै दिए थिएँ अठे खटुनी छो आ नुनु किसिममा चाहिँ बोल्ला छ झिठा बिजनेसमा लै किसिममा अलि झि वो छो होइन अन हल चाहिँ फिल्म किनिजुकै अनि यहाँ म के छ मल्टिपर्पज यहाँ ढुका चिसा छ रहेछ चिसा अन स्टेज नदेखाटै ढुका चिसा टाइम टाइममा स्टेज प्रोग्राम न यहाँ छ दिने हल जो अठी मक्की आ अन किर्तिपुरेला अयो स्टेज अयो ढेउला मरु अच्छा यहीँ जो डबु सबु ढुका चाहिँ डु अन अयो झिना किर्तिपुरे उयो ल्याकुली घन अनि छरा झिना चाहिँ खना डबु आठौँ पिने चुना सु अयो ढिला चाहिँ कार्यक्रम यहाँहरूले भन्छ कमेजको चाहिँ मजाको चाहिँ एजुनी झिँ चाहिँ कन्सिभेन्ट थाहा छ हल चाहिँ छौ अठिन यहाँ मल्टिपर्पज हिसाबमा त अलिक स्टेज नै दिएको उठु चिसा चाहिँ आ स्टेज प्रोग्राम नै चाहिँ यहाँ चुना जस्तै अख्नु चिसा चाहिँ आठौँ रङको ढाले किर्तिपुर नगरपालिका सञ्चालन ल्याउ सिङ्गिङ आइडियल चिसा एकदम बालकै चलेन अठि मेमे चाहे जस्तै फिल्म यो चाहिँ प्रिमियर सो त यहाँले चाहिँ मेमे हलेलाई चाहिँ अठि मुला छि डबु स्टेज दुली चाहिँ छिटो एकै ज्या छिन गएको छ मन्टेसँग चाहिँ आ थाहा हिसाबमा किर्तिपुर सिनेप्लेक्स फिल्म लागेको म कि छुन कार्यक्रम यहाँ मैले ढाँसँग चाहिँ झिचिपी चाहिँ ठानु भयो ठाउँ चाहिँ एकदमै सुविधा टु बाला त्यही किसिमे न उनी चाहिँ उयो हिसाबमा चाहिँ चिसा चाहिँ
2: हजुर ठाउँको नै युट्युब न उयोहरूलाई
1: हजुर
2: फेसबुकै लाइभ लाइभ हो फिल्म सेउ खसा छिगुप्टी केबल च्यानल त क्यारङ्गा निश्चित छ से फिल्म भयो एक सय दुई सय सेउ खस फिल्म फिल्मकै भयो आ ठाउँको नै अयो पनि प्रवृत्ति उयोहरूलाई तर पनि छि किर्तिपुर सिनेप्लेक्स जिनका छि मल्टिप्लोप्लेक्स गर्छ अन हल यहाँले चाहिँ छिटो नाप्न सकन आमन्त्रण यहाँ कथने रेड नेपाल दुई तिन महिना नि छि चाहिँ जिउ अन चाहिँ हले चाहिँ फुल जुल अन अनि झडपे जिउ जुल अनि लपे जिउ खोला यहाँलाई उपेशजी उयो फिल्म यहाँ छिँ धाइदिला छु ध्यादी गते कि युट्युब थियो पनि फुक्क च्यानल वे न हल त प्याक जिउ तर नाप चाहिँ अयो स्वयं रूपले न हल प्याक जुई मुखु पनि स्थिति चाहिँ समग्र नेपालले चाहिँ खन्डु नापा
1: हजुर
2: हजुर छु विशेष भरिज कुलीमा पनि है खन्थे तर नु टेक्नोलोजी यहाँ ठो जु जु ख कि मुनु त हले उना सुयो छेले निहे सुया चौधु ठाउँको नै हल थिए 55 इन्च हो नापा चाहिँ छिसे 14 इन्च 15 इन्च 16 इन्च 17 अहिले 20 21 सन्जुला 55 होल 44 42 होल 75 इन्च तक न छे त्यहाँ सुइपी मुनु त डेक डेक आ चाहिँ हले छक चाहिँ उना सुएमा है वी हेभ टु इन्टरटेन इन हल क्युएफएक्स हल सिनेप्लेक्स हल धगा महल मुनु त्यो पनि दिमागे ऊ पनि चाहिँ के कथा थियो त चाहिँ विश्लेषण नदी
1: गेरा सानो नि छुन चिज चाहिँ आजि खनौ हिसाबमा जी आयो त हले व्यवसाय छिटो युट्युब अब अनलाइन खर्च आज 24 घन्टा त फिल्म त भइदियो तर हले सोयो हो अनुसोयो चाहिँ एकै आकाश जमिनै पाएको हले सोले गुले आनन्द हो अनि यो साउन्ड सिस्टम सराउन्डिङ साउन्ड जी मलाई एटमोस साउन्ड हरेक ठाउँको नै लेटेस्ट लेटेस्ट टेक्नोलोजी अरू चिज साउन्ड डो हिसाबमा अहिले आज जुन चाहिँ अनि सिट एकदम लग्जरी टु वो हिसाबमा जान्छ अन 3 घन्टा भिडियोहरू एकदमै सामान्य काटु नि मन्टे साटु नि छौ गेर हाटु नि
2: हजुर
1: आनन्द यो अनुभव गएको छु आ चिसा युट्युब अब मोबाइलै ठेक्क सोल अब अथि चाहिँ टिभी अनि स्क्रिने चाहिँ कोठा सोहरूले आ निम्त सम्झँदैछु अठि यहीँ मजु आ अनि चाहिँ वो साउन्ड यो सिस्टम अनुमन्टे अठि जु फ्लो अठे कम्पिटिसन दुने अब ए विनस पोवन ढुङ्ग्रो झिनस पोवनमा फिल्म ठुलो बाला है हिसाबमा चाहिँ मुन्टो चाहिँ अनि छौ गेरा छ हल ढे चिज चाहिँ दुने हल बालना छौ झुल प्लस चाहिँ फिल्म बाला ट्या चाहिँ हल चाहिँ मुन्टो अठे सो चाहिँ मुन्टो वे भएका
2: हजुर ठुवे खलाबले चाहिँ स्थानीय मुटो उपदु ओला झी विद्यार्थी चुन्यु लागजुल ठाउँको नै सहरीकरण विस्तार जो आउल अनुचोपी स्थानीय चाहिँ पिन्चोपी न उपदय आउल छुध्यादि ठो अनुसोपी चाहिँ दर्शक दीर्घापी चाहिँ सोकुमी भाजुमिजी चाहिँ झी अनि स्थानीय त्यही उपदुकी पिनिओपी उपदुकी छु दाइदि
1: म वो चाहिँ गेरा छ फिल्मे भरपरे जिउ अब
2: हजुर
1: जस्तै आछि छ नेवा फिल्म नेपाली फिल्म जुल्ला चाहिँ स्थानीय मुन्टो अठे इङ्ग्लिस जुल्ला चाहिँ छिटिनेजर त दुने एकदमै दुने इङ्ग्लिस फिल्म आठ ठाउँको नै मार्वल चाहिँ एकदम भबाल फिल्म ठोकेको छ अठे हिन्दी मुभी जुल्ला चाहिँ दुने चाहिँ पिने पिने न चाहिँ एकै मुन्टो चाहिँ दुने सो आछा छ किर्तिपुरलाई छौ आ गेरा छ छौ खानै न हबे जी ढुङ ल हजुरपुरलाई किर्तिपुर चाहिँ उहाँ चाहिँ बुझ्न नआउने
2: समय
1: बुझ्न आउने अयो जी ढुङ्ग ए जुनी गेरा छ अन्न किर्तिपुर आ ऊ अन्न बोजेको नआउने म के हल्न छौ ठेउ भाला हल्डु अन्न छ फिल्म सेयर हिसाबमा न मन्ट चाहिँ दुने ठ्याक्कै भुलि मन्ट चाहिँ फिल्म सेयर नि अन आ समय बुझिन या ऊ भुलि चाहिँ फिल्म से ढुङ्गा चाहिँ नहुने मर छौ छिटो एकदम बाला न छौ अठिन जाँच ढुङ्गा
2: छिटो
1: हजुर ऊ गे राविट चाहिँ अनि पाटो सिस्टम ढाडे आज अनुहुना उखिवै उखिउना
2: ठुकुबै फुल इन्टरटेनमेन्ट
1: छनु एक दिन चाहिँ एकदम
2: नसना न्याउजुल अनि फिल्म नसुल अरू खदा छ
1: आइपिएल
2: हाउप्री जी अन एभरेस्ट प्रिमियर लिग जी क्रिकेट जी अन थितिकरण जी अन चाहिँ तत्त्व कठाउँ यो पनि अन सेमनार त जुई अहिले अन चाहिँ सो यो पनि धाइ गोपील्यान्ड हाउप्री न त अन ख वे ख अहिले टुकी हेटौडा हुने पनि अन अछि चाहिँ राजमार्ग थिएँ त ओ जु आन ख कि गर
1: म ख एकदम दुनि ओ छि धाइ एकदम पाइसक
2: छि ठुके चाहिँ गथे कि छि व्यवसायीकरण अझ अझ पि पाहे छु व्यवसायीकरण जुले चाहिँ मुनुटेउपट्टि युपट्टि हिँड्नु छामे नासेन मुनु त यहाँ यसलाई खोप नासेन छि चाहिँ सटा मुनु त सोका चाहिँ अन्चोपी स्थान त्यही त न पिनी सो पनि दुही धैपट्टि छौ चाहिँ इम्प्रेसन अहिले पिन्चोपी न अनुना चाहिँ बाँलो पनि ख ढुइको पनि छुट्याए मिडिया बाजी या त नपट्टि चलाफे या माकी मा
1: म होला म झि ठयो लजगा गेना बाँधेर होला छिसा सोहे माला छौ जग यहाँलाई झी मखु हामीले त्यहाँ छौ जस्तै गेटा छ मतलब छौ जगाना छौँ त्यहाँ उगे चाहिँ लसे जुल्लाहरूले छिल म अठिन जुल तर झिटा चाहिँ छु झि टिक बाबु चाहिँ छ अठि यहाँ नराछ छिउ सोनिगले छि ठाउँको नै छोरा छ नेवा भाइ लाइपी एकदमै कम जुजो हुन छि मस्त छ आ ठाउँको नै पर्छ अठिन जुल आ चाहिँ सुझ्याउन लाग्छ मतलब बिचे छ होला छि नेवा भाइलाई एकदमै कोही ल्याएर
2: इङ्ग्लिस भाइ चाहिँ ल्यामा अङ्ग्रेजी भाइ ल्यामा
1: अङ्ग्रेजी भाइ ल्यामा मस्तै हेर्दा म जान्छु अनि खस भाइ सिन्यु
2: हजुर
1: छि नेवा भाइलाई त ए थुथो भाषा छु न कि अयो झिठ आयो मा भाइ कुटुङका मुन्टेसँग खनान्छ ए जे चाहिँ छोरा छ अहिले आठो झि अनि मिडिया छौ न मलाई आठो पत्रिका भुन्यु डट्टा छ से कि धेरै किसिममा चाहिँ जी चाहिँ अलिक छुटा छ जी होइन जीसम्म चाहिँ आ जी खासले पहिला चुनाव होइन डनौ ख तर यसमा जी स्वतन्त्र ख जी छुन राजनीति पार्टी मरू ऊ ज्यादा जी पत्रिका नछुएर छ जीसँग राजनीति पट्टी मखु राजनीति थियो स्वतन्त्र ख जस्तो न्यायमा न्याठ्या भने न्याउ पार्दिन भन्नु तर चाहिँ थुप अठिन्दा चाहिँ छिछार छ छि आन्तरिक परितनी हिसाबमा न छिसा चाहिँ आ छि ठ्याला डुने आ मेरोसँग त है कि काठमाडौँलाई हिँडिए चाहिँ जात्रा पर्व रहे अब ए धेरै हिसाबमा नै जी छुएन थाहा छ हरेक जात्रा पर्व चाहिँ दुनियाँ अनि अन्ठासे चाहिँ पुरा चाहिँ त्यो विशेष विवरण भयो आज जस्तै छ पाङ्गा चाहिँ छि बखमर पाङ्गा किपली चाहिँ बखमर जात्रा अठिन्दा जात्रा चाहिँ बखमर अष्टमी बोले
2: हजुर
1: अबले अन चाहिँ जात्रा जो चाहिँ छिसा चाहिँ फर्स्ट अठिले फर्स्ट निहने अठि मुख्य समाचारै छिसा विगटे अठे जस्तै या बलम्बी जात्रा चाहिँ टोखा जात्रा चाहिँ यसले खोपे हरेक यो चाहिँ अन जात्रा जो चाहिँ छिसा चाहिँ कभर या प्लस छिउ चाहिँ सुन चिज चाहिँ राजनीति कमेजको राजनीति चाहिँ छिसा त्यही मुखु अनि
2: सामाजिक धार्मिक
1: धार्मिक अयोजको यहाँ चाहिँ छ पत्रिका होइन वे एकदमै बालाउ ख तर कारण बस छिउ चाहिँ वे ख छिउ अठि यहाँ ठाकु
2: हजुर
1: पत्रिका चाहिँ व्यवसायीकरण
2: व्यवस्थापन या त
1: ठाकुर ठाकुर एज चाहिँ छ कोभिड नझुल कोभिड झुलै सम्पन्न यहाँ आज छिसा सोच दु आ छिसा हान चले या सोच दु तर आज चाहिँ त्यो दिन चाहिँ मोहनिका छन् चाहिँ दिन हान चाहिँ म चाहिँ वैका
2: हजुर थोर थोर विषयले खोलाबेला जस्तो कि आछे ल युप्रि न ट्याङ्कर युप्रि न खन्जुल अहिले छिउप्रि ट्याङ्कर यात्रा प्रणाली न दु छु त्यहाँदि थो त्यति कठ छि चाहिँ लजगा यु मुख्य लजगाल छिउ दुवै दु
1: ओके
2: स्याक लज काट्न छि चाहिँ थो यामा उपनि छु कारण दु छ्या यहाँ दिएको ख छौजको लजगा म जसे त्यति कठ ला छ्या त्यहाँ
1: छौ गेजल ला छ थो ल यु व्यवसाय जी सर 60 साले जी चाहिँ म सूर्य नौका गेजल ला छ काठमाडौँ नै ल एकदमै सर्टेज ल उयो अनि मरु ठेगानै मरु अनि हामीले चाहिँ खानेपानी चाहिँ अनि आजीमा हो दाजीमा हो अब हप्ता छ गाउँ बन एक घन्टा उसले उही मखु उसलाई सिक अठि जुल मन्डेल हाहाकार जुल अब ऊ सोचेन जी चाहिँ छ अलि चौबारे चौबिस पाँच मिनट चाहिँ मिले जिया चाहिँ जी चाहिँ कठ्याउ छ या छ बाँलाइ थियो किसिममा चाहिँ अलि वेकअप सुन्नुहोस् अठि जुल जिया चाहिँ अलि छिसा चाहिँ ऊ अन चाहिँ बोरिङ याना चाहिँ छिसा चाहिँ ल उत्पादन याना ल उत्पादन टेसेन उसले चाहिँ ल बाँलाट बाँलाले अलि छिसा चाहिँ ट्याङ्कर चाहिँ अहिले चक्र तीर्थ ग्रुप प्रालिका चाहिँ छिसाको नाट्या चाहिँ जिमी चाहिँ अग्गे चाहिँ 50,000 दुःख सेयर होल्डर र उगे चाहिँ छिसा चाहिँ यहाँले एकदमै बालर काट्ने अब बिहे बिहे मुफ काट्ने अनि ल अनि अनि 50-60 गाडी लाट्ने कन्टिन्यू चले जुगा अहिले वे अनि जुवा चाहिँ अलि जी छैन आबुलाई छिसा उत्पादन जो लजको उत्पादन यहाँ नौजु ल ल उत्पादन यहाँ गाडी मे पनि गाडी भयो छिसा भरेजको यहाँ चाहिँ अनि यहाँ अहिले वे सिलसिला अनि लिपा चाहिँ जी सुविधा छ अहिले ठे ल छिसन गाडी त लाग्छ जिल्लासम्म गाडी व्यवसाय न ख पहिला छ बाजी पालन छ अहिले सुसु चाहिँ पाँच मिनट ठ्या चाहिँ कहाँसम्म छिसा चाहिँ आ छौ हर मेरो छौ मेरो कम्पनी खोले हो ऊ चाहिँ छिसा चाहिँ गाडी तयार चाहिँ ल चाहिँ छे छे चाहिँ छिसा चाहिँ अनि ट्याङ्कर चाहिँ ल सप्लाई या उजुलाई चाहिँ छिसा उत्पादन नजुल अहिले वितरण नजुल ऊ हिसाबमा चाहिँ अहिले हान छिसा चाहिँ हान मेरो छौ अनि चक्रतीर्थ मल्टिपर्पज कम्पनी रहेको चाहिँ अहिले छौ खोलेन
2: कहाँ
1: खोलेन उसले अब गे ख दुने कन्सेप्टलाई झिँ तयार याना जी अनि यहाँ अल्पसिंह खले ऊ च अनि चक्रतीर्थ अनि प्राली चाहिँ जुन चाहिँ ल उत्पादन अब बाला ख मन्डेसँग दुने अनि जी चाहिँ छम्पर सियर बराबर 1.5 लाख थियो कहीँ भयो
2: हजुर
1: ऊ हिसाब यहाँ उसले अनि 120,000 मन्डेसँग टहल खा थियो
2: हजुर
1: जिउँदोलाई दुने उसलाई ऊ ठेवाला दिने ए अनि म ढाँसा लना टाउ हो नि
2: हजुर
1: थियो अनि जुलकै डेभलप जुलकै बालाट छु
2: लभ दयु जुललाई चाहिँ व्यवसायिकीकरण जुट मुनु त
1: लगानी याद चाहिँ छिटो चाहिँ अनि सहयोग चाहिँ जुका अनि अनि होइन आटकन मजा चलिजेछौँ लु अनि हान छौ चाहिँ हान छौ जी हान मेरो छौ छु कम्पनी खोले नि ढाँसा वे गाडी त चाहिँ छु ज्या चाहिँ ठाउँ गाडी छु ज्या एक्सिडेन्ट जुल ल्याएन अब एकदमै खर्चालु यसलाई चाहिँ झि अलि वेटे सपोर्ट याको लागि चाहिँ नेपाल पानी ट्याङ्कर यातायात प्रणालीहरूका छौँ कम्पनी खोलेन कम्पनी गयो रहेछ जस्तै अन आज झिके ऊ कम्पनी चाहिँ लगभग 70 गाडी ढुका उके दर्दा जाँ झिसँग गेना यन्टे रहेछ मन्थली चाहिँ इम्के चाहिँ ढेवाका हो अहिले ऊ गाडी चाहिँ दक्कु मेन्टेनेन्स बाहेक झिसँग चाहिँ कर जस जस कर पुल्यु जुल अनि जाँच पास जुल रुट पर्मिट जुल अनि बिमा यहाँ डक्कु छिसा यहाँ बिउको इभन चाहिँ छिसा एक्सिडेन्ट जुल ल्यायो चाहिँ नि ऊ गाडी चाहिँ गाडी साउन छुन छु उहाँको छिटा जा जिउ गाडी एक्सिडेन्ट जुल ठेटे जुल ल्याएको छ छि अनुगुना चाहिँ त्यो स्विलसे सम्पर्क त्यहाँ छुयामा हो खा छिउ गाडी अठिन जुल या चाहिँ मे पनि गाडी अठिन डेके मल्ला छ ऊ साउन छुएँ अठिन जुन उहाँको झिपिए उना उके डुको समाधान जिसँग यहाँ हो यजुले चाहिँ गाडी त एकदमै दुने ऊ कम्पनी यहाँ एकदमै बालन जाउँ ढुका आज छिट्न आज मन्थली झिसँग काउँछु ल महिना महिना चाहिँ झिसँग फी काउँछु ल ऊ फी हिसाबमा चाहिँ झिसा चाहिँ चाहिँ पुरा सेवा बिहुले चाहिँ इभिन लेट आएको दुने
2: अच्छा
1: मेमेठा समिति गा चाहिँ अठि यहाँ त ल तर छ यिनीसँग चाहिँ एक्सिडेन्ट यो बेहोरेमा यहाँ कमजोर यहाँ छिसँग चाहिँ टोटल्ली छिसँग यहाँ हो हजुर यजुले चाहिँ थो चाहिँ बाँ लान्छौँ ढामल काट्ने
2: हजुर आज छौजकै लजगा यासा छौ उद्यमी या त चाहिँ लबद्दै या त थिति कथा चाहिँ लातेमा छिट प्रश्न
1: ए
2: छादा चाहिँ छिन थिति कथा लाते हजुर
1: हजुर
2: तर चाहिँ उद्यमी व्यापारी तल छौली तत्व तत्व बेनिफिट जुन गाजको म्यौ म्यौली तै कि त छौली जग्गा लजगा त याचुने छिले यो कोठा चाहिँ लाते दिला
1: म छु छौ गेर हाँसानमा जिउ कन्सेप्ट चाहिँ छु हाँसा ठाउँको नै चाहिँ याका चाहन्छ डक्कुमा चिज यान्चुनले चाहिँ ठाकुर छुँदा छुँदा बिजनेस म बाँडा आशालाई ठिक झुल्का प्रफिटै म छ लस भन्दा होला डक्कै खटमेजी चकनाचुरेजी एजुले चाहिँ आयो सिचुएसन आयो जुन चाहिँ हिउँ पायो हिसाबमा चाहिँ तुनि छौ जग यहाँ मगा तर याका चाहन्छ यहाँ नान मज्यौ छौ ग्रुपे ढेका छौ तुनि एना वस जग बाँडाइदिनु डक्सा डक्कुमा बरु निग निगर्ने दक्षिणा इनार्ने थिए दुनि ऊ हिसाबी आशा चाहिँ बाँलाई थिए किसिममा चाहिँ जी चाहिँ ठुलो किसिममा चाहिँ भनौँ काट्ने तर यहाँका चाहिँ यहाँले नि प्रफिट जाँच होला यहाँका चाहिँ नयाँ ठिक जुल खा प्रफिटले डेभलप छ छो चाहिँ लसै भन्दा होला ऊ सुना छु हो उसलाई ढक्कै खटमै छु आठौँको नै लान भरि चाहिँ लगानी ल मगा
2: लब बोलान छ सामूहिक रूपमा लुस्या
1: हिसाबमा चिसा चाहिँ ठुकिसमा चाहिँ भनौँ
2: हजुर आ छि व्यवसायीकरणै थियो जुवा चुम्बे जीवन दबो त ज्याज जुल
1: हजुर
2: छि मिसेस मास्टर्स यना दिल थिति कथा मास्टर्स न्यु यना दिनुङ ल क्या आर्मी म्या अधिवक्ता पठाइ प्याचि मुजु खला छा व्यवसायीकरण यिनीहरूलाई मास्टर्स एमबिएस निम क्याप द एमबिएस याका या त एमपिए याका
1: हजुर हजुर
2: या माउ डाइभर्सन छ
1: अब छु
2: पुस्तकको व्यवसायीकरण क्या अन आर्मी चुया देशु रक्षा या आउने
1: हजुर
2: म्या चाहिँ अन्याय जुम त न्याय भयो
1: हजुर हजुर
2: व्यवसायीकरण ल मजुल अनि आर्थिक रूपमा छ्या ठुलो छुए योगदान ख कि क्या म्यायुपट्टि सोच चाहिँ ठो वेकम चाहिँ थगुपट्टि लजगा चाहिँ म्यो कोठ वेकम चाहिँ काया दिउ ख हिका दिउ ख
1: जिउ ख अनि ख छ गेरा छ मतलब जी चाहिँ गेरा छ थौँको नै मन त डक्कु प्याउने वातावरण मुखलाई नि यहाँ 300-400 मनुलाई विदेशै हुन्छ गुनि चाहिँ श्रमी रुपे गुनि चाहिँ आँखा पनि रुपे चाहिँ बना चाहिँ तर चाहिँ जिरो चाहिँ छुरा चाहिँ अब पिने विदेशै छोयो चाहिँ त इन्ट्रेस्ट मरु एजले जी चाहिँ क्या म्याएर छुरिरहेछ मतलब थने जुइपट्टि चाहिँ भुल्न चाहिँ धुने ढुके चुने माछि फेरि बरु धुने थ इन्ट्रेस्ट अन यहाँमा तर छुरा चाहिँ पिने बना चाहिँ बोउने चाहिँ जित चित बजे हुन्छ चार जी थन ठुलो व्यवसाय यहाँ चुना मुखला हान चाहिँ त्यो नि ऊ अठिनीहरूले अलिक काएर छोराले काएर जी म चाहन्छु चाहिँ पुलिस स्कुलले बङ्काउँछु ल अलि उयो स्वभावै भन्छ त्यो नि पुलिस पुलिस टाइप हो ल अलि उयो अलि ऊ वे थए अठि इन्ट्रेस्टमा चाहिँ ऊ आर्मी हो कहाँ जी सिएम छु ऊ अन्टु नि ऊ फर्म कया चाहिँ भरेन चाहिँ ऊ लिप अनुभव अठिले जुले तिन सिलो छु जी जाँच बिउने उठ्यो आर्मी गाह्रो जे सेम उस्यो छु अब यो पहिला इन्ट्रेस्ट दुःख नि अलि ठिक छु कहाँ छ ऊ म चाहिँ योकै बाँड्न छ र छ आ जिल्ला छ म आ जिन अनि पन्ध्र बिस वर्ष त्यसलाई झिँला चाहिँ ऊ ठो सम्हाले यहाँ पनि आन चाहिँ कहाँ न अब आर्मी बना उयो रिटायर टाइपहरूलाई ऊ ठ्याक्क जुई आला ऊ नक्तिन 20 वर्ष डट
2: हजुर
1: 20 वर्षलाई ऊ 40-45 वर्षहरूलाई रिटायर जुई जुइलाई ऊ सम्हाले यहाँ फै उहिले न्यु अठिन जुल चार अब जे या बिजनेस जग यहाँ जुन ढाँसला उसलाई वान म्यान जग छौ जगले जुल तर छ उहिले अनै हो मान सम्मान नडट अहिले बिजनेस होइन म त्यहाँ फोटो धेरै किसिममा चाहिँ जी वे सल्लाहेन चाहिँ छोएको अब यहाँ धेरैलाई अठि बिहा जिया उनी मुखला अब ठयो अठिन्छु ल तर छाछा छुन चाहिँ कानुनी प्रोसेस अब साटक होइन बिहान सम्हाले यही छु ल
2: चाहिँ दे यो विकास यो लागि दे यो सेवाले निम्न क्याम हाइटा चाहिँ छोया लिपा रिटायरलाई व्यावसायिक गर्ने या उनी छिगुपट्टि चाहिँ तात्नु जुल थुए तात्नु दथि नेपाल आर्मी हो नेपाल यी सेना यो पनि खलायो खसला नेपाली सेना यो पनि न व्यवसायीकरण यो कुदु अन्न छु यो पनि डुकी आर्मी दुन मुना न व्यवसायीकरण या उपलिन अन्न दुन न दुनी कि अन्न व्यवसायीकरण या कि यो यो वे अछि छु सोच ख छु ख छारा जेन्य वाटला आर्मीले उनाचौँ स्थिति मरु
1: मरु मरु हजुर
2: सुरक्षा फौजले उनाचौँ मरु छि नेवा मध्ये न थो जाति पिमुनुटलाई अरू बुनाचौँ मरु तर सरकारी कर्मचारीको ठाउँलाई दुलो दु तर थ्योले चाहिँ सुरक्षा पाउजेलाई मरु सुख छु छु अयो पनि कनिमुजो पनि मखौँ पनि छु इन्ट्रेस्ट
1: दुःख जे विशुद्ध भएको अब रिटायर्ड लाइफ चाहिँ दुनि उयो चाहिँ ठिकै व्यवसायले हो
2: हजुर
1: ढेयो अर्थि चाहिँ वे जोगै खट हुने तर आयो ढेयो आ छिसन अब अर्थि न मिले म चाहिँ छिसन आ अनुहार जिन छुसु छु अर्थि थाहा छ आर्मी गे गर्थेन सिउ म तर अब इन्ट्रेस्ट छु ल जे आर्मी भन्दा कहाँ ठिक छु अच्छा वो हिसाबमा लिप चाहिँ अर्थि रिटायर लाइफ हेरेर व्यवसायले वे मालिक ढेले चाहिँ म चाहिँ ओके हेट वे हिसाबमा चाहिँ झिन्छ बिठो
2: हजुर यी न यो कुरा म दिन दुई तिन मिनट जग दोनी दुई तिन मिनट जग मसान जीर्णोद्धार समिति टेक्यु छि नहानक परम्परागत टुकुबा हो म त्यहाँ निस्ते नाथ्यो पनि खलया छि दाँबर न ख थुन्यु खलाबले छि सामाजिक सेवा न छि संलग्न दु व्यावसायिक मनु त सामाजिकरण नै जुपट्टि अब अछिन जुएज ल छि क्याम्प छ जु वे लाग्यो यो लागि छु धाइदिए ठुके यो पनि छु तातो दो
1: आ जिउठो चाहिँ गेरा छ परम्परागत टुकामा ह्युमर निस्ते नाट खल आ ठोला चाहिँ झिउ काठमाडौँले पहिलालाई 32 टोल ज्याप्टे टोल रे 32 टोल ढुका
2: हजुर
1: 32 टोलले लाउटी छ अठिन्छु ल आला चाहिँ आ 63 टोल ढुका चाहिँ डु आ पहिला समय अनुसार अब टुक्रा नजु ल
2: अठिन्छु
1: ल अब हिसाब 63
2: बिस्तारमा जानु
1: अठिन नजु ल
2: पिन पिन नहुन
1: ल अब एजुनी चाहिँ छुरा छ जी चाहिँ छुरा छ छि जी ज्याप्यो म चाहिँ जी चाहिँ परम्परा ढेर छुरा छ ठोक परम्परा ढेर छुरा छ गब्ले ठो निसो न साल ल मरु छि गब्ले आज बाजा छे चाहिँ अठि वै चौपटी जुल छिस उहीँ त चाहिँ छि बाजा गाजे चाहिँ अठि यहाँ मुज्यो नङ्गे मुज्यो त्यो चाहिँ जगेर नै यहाँ मा ढे किसिमे चाहिँ जीव लगे ज्यात नै छ छि गुठी डाला फेजको नयाँ चिज ल मखो छि पहिचान ल मा ल हाना थौ काठमाडौँले घेउ रहेछ सुन चाहिँ महर्जन ज्यापो ढल्ला चाहिँ छ घन्टाले चौमा ठानि नि छौँ टुवा छुराखेको थिएँ टुवा मर्पी रहे चाहिँ छुरा छ पचास चाहिँ एकदम गेर छ भनट सिउ सटक न टुवा रह्यो इम्पोर्टेन्ट गएको छु भैँसीका एजुली नै ठो झि उगे लगे जोज ल अरे आठ मसान झिनोडार समितिहरू गएको चाहिँ छौँ चाहिँ गेरा छ विशुद्ध झि मनुटो सिटा चाहिँ अन चाहिँ अन्त्येष्टि या ठ्या अब न छिसामा बालकले माला एज चाहिँ झि चाहिँ छुन थाहा छ अन चाहिँ झि विगत सुङ्गो कार्यकाल छ सुङ्गो कार्यकालले चाहिँ झि चाहिँ पहिला चाहिँ झी पहिला उनीहरूले झि लियो डाँभरी बनाऊ न्यू कार्यकाल
2: ठुके चाहिँ झि गुठियारतिर चाहिँ थिति गर्छ ग्वाली बिउ
1: एकदम छिस अन चाहिँ मसान जिन्डर समिति चाहिँ 84 घुठी ढुका
2: हजुर
1: अब घुठी दिएर छिसा चाहिँ सुसुविधा भेटिरहेको छ हरेक अनु घुठी चाहिँ दर्ता जोपिन्ट सुमन्डल अनु अनि मन्ड ढाँछ छिसा चाहिँ सि निशुल्क संस्कार सामान अनि सब वाहन अयो ढक्कै चाहिँ छिसा निशुल्क भेटेको ढुका
2: हजुर छि थन्तको चाहिदिएर योको योको सुवादो विजयलाल डङ्गोलजो
1: हजुर
2: हजुर जेन बाजमेजमी वेका ख विजयलाल डङ्गोल झी पहाँ कठाउँ थन भएको यो व्यावसायिकरण अलि सामाजिककरण भएको यादिको योगदान विशेष जीवन दबो ज्याजोसँग चिसिया चाहिँ वेकली से निन्किन जना जना बाजमेजमी अलि थो ज्याजो या यी कोच्या ढुङ्गो हुने जी ज्याजो ढ्याकामा उपेश मर्जन अलि प्राविधिक रूपमा थन ग्वाली नादीमा लक्ष्मण विष्ट अलि देवीकी भण्डारिया तन यो क्योको सुभा देशा छे जी ज्याजो ढ्याकामा उपेश मर्जन ब्या सुभा

यो प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी धर्मपाल प्रसाद, पुष्परत्न बज्राचार्य, उद्घोषक हामी बलराम कोइराला, मनुका कुँवर अनि म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटर ब्याज अनुचित लेनदेनसँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिनुभयो। प्रवक्ता पोखरेलका अनुसार मन्त्री परिषद बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय गरेको छ। त्यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राज कुँवरलाई नियुक्त गरिएको छ। क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि ल्यान्डिङ पार्किङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय समेत सरकारले गरेको छ। अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न गठित समिति र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच 2083 साउन 1 गते भएको सम्झौतालाई मन्त्री परिषद बैठकले अनुमोदन गरेको छ। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत आजका मितिदेखि अवैध घोषणा गरिएको प्रवक्ता पोखरेलले बताउनुभयो। यसै गरी काठमाडौँमा भएको आत्मदाह घटनाका मृतक गणेश नेपालीको सत्य तथ्य छानबिनका लागि उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको समय जगत्तमा 3 सदस्यीय न्यायिक समिति गठन गरेको छ। सरकारले आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनहा छुट गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी PPP मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। छलफलका क्रममा नेपाल हस्तकला व्यवसाय महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले आज उहाँहरूलाई छलफलका लागि बोलाउनु भएको हो। वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार रहेको महासङ्घका प्रतिनिधिहरूले बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र मातहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कानुन गर्न निर्देशन दिनुभएको छ। आज सञ्चार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाट निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर्निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले दैनिक कार्य सम्पादन समीक्षा, नियमित अनुगमन र कार्य सम्पादन सम्झौताका आधारमा मूल्याङ्कन प्रणाली प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै राम्रो काम गर्नेलाई प्रोत्साहन र लापरवाही गर्नेलाई कारवाही गर्ने व्यवस्था संस्थागत गरिनुपर्ने बताउनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र डिजिटल मैत्री बनाउँदै कानुन निर्माण र बजेट कानुनलाई नतिजासँग जोड्न पनि उहाँले जोड दिनुभयो। कानुन निर्माणलाई चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै सञ्चार मन्त्रीले यसै सन्दर्भमा अर्थ र कानुन मन्त्रालयबाट सैद्धान्तिक स्वीकृतिपछि आम सञ्चार विधेयक अघि बढिसकेको जानकारी दिनुभयो। चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कानुन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायलाई

0: 40 मध्ये बजेट कानुन सम्बन्धी मार्गदर्शन जारी गरेको छ। मार्गदर्शनमा बजेट तथा कार्यक्रमलाई तोकिएको समय सीमाभित्र कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउन, स्रोत साधनको मितव्यय उपयोग गर्न तथा विकास आयोजनाको प्रगति नियमित रूपमा अनुगमन गर्न निर्देशन दिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। रुस विरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ। राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सार्वजनिक दबाव र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुभएको हो। हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षा मन्त्री दुवैले पद गुमाएका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी यहाँहरूलाई सुनाउँदैछौँ केही बेर विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। पहिलो गीत सुनाउँछौँ जीवन बमजन र सरिता तामाङको स्वर जीवन बमजनको शब्द सङ्कलनमा।

अहिले हामीले भर्खरै सुनायौँ शर्मिला बिसी र सुजित परियारको स्वर सन्तोष छेत्रीको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालबाट यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ शर्मिला श्रेष्ठ र राजु तामाङको स्वर, राजु तामाङको शब्द सङ्कलनमा।

अहिले हामीले भर्खरै सुनायौँ श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर, प्रकाश कटुवालको शब्द सङ्कलनमा रहेको लोकदोहोरी गीत। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 विनियोजित बजेटको करिब 62.26% मात्र खर्च गरेको छ। चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोडिएको पुँजीगत खर्च भने 60% भन्दा तल सीमित भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयबाट प्राप्त विवरण अनुसार प्रदेश सरकारले 33,43,25,33,000 बजेटमध्ये 20,81,51,11,061 खर्च गरेको छ। यो कुल बजेटको 62.26% हो। यसमा चालुतर्फ 13,59,28,47,400 विनियोजन गरिएकोमा 9,24,86,38,937 अर्थात् 68.04% खर्च भएको छ। यस्तै पुँजीगततर्फ 19,82,96,86,000 विनियोजन गरिएकोमा 11,56,64,72,124 अर्थात् 58.33% खर्च भएको छ। प्रदेशले स्थानीय तहका लागि विनियोजन गरेको 3,63,95,50,000 मध्ये 2,74,95,12,357 अर्थात् 75.55% खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा देखाइएको छ। लेखा नियन्त्रक वासुदेव जोशीले पूर्वाधार विकास निर्माणाधीन आयोजना र विकास कार्यक्रमको कार्यान्वयन अपेक्षित गतिमा हुन नसकेकाले प्रदेश सरकारको समग्र पुँजीगत खर्च 60% भन्दा तल सीमित हुन पुगेको बताउनुभयो। हरेक वर्ष जस्तै चालु खर्च हुने र पुँजीगत खर्च कमजोर रहने प्रवृत्ति यस वर्ष पनि दोहोरिएको उहाँले बताउनुभयो। मध्य प्रदेश सरकारले सञ्चालन गरेको जनता आवास, महेन्द्र नारायण निधि विपन्न आवास र विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रम अन्तर्गत सिरहा र सप्तरी गरी 1,201 परिवारले पक्की घर प्राप्त गरेका छन्। दलित, विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने सामाजिक अभियानका रूपमा स्थापित हुँदै गएको छ। ती जिल्लाका अधिकांश दलित तथा विपन्न परिवार वर्षौंदेखि फुसको छानो भएको झुप्डीमा बस्दै आएका थिए। सरकारको आवास कार्यक्रम अन्तर्गत पक्की घर पाएपछि लाभग्राही परिवारको जीवनमा उल्लेखनीय परिवर्तन आएको छ। पूर्वाधार विकास कार्यालय सिरहाका सब इन्जिनियर जीवज कुमार यादवका अनुसार आर्थिक वर्ष 2078-79 सिरहामा 3 आवास कार्यक्रम मार्फत 612 परिवार लाभान्वित भएका छन्। यसमध्ये जनता आवास कार्यक्रमबाट 512, महेन्द्र नारायण निधि विपन्न आवास कार्यक्रमबाट 69 तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट 31 परिवारले पक्की घर पाएका छन्। सिरहाको औढी गाउँपालिकामा मात्रै जनता आवास कार्यक्रम अन्तर्गत 447 घर निर्माण गरी हस्तान्तरण गरिएको छ। यसले औढी क्षेत्रका विपन्न समुदायको आवासीय अवस्थामा ठूलो सुधार ल्याएको स्थानीयको भनाइ छ। यस्तै सप्तरीमा पनि आवास कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ। पूर्वाधार विकास कार्यालय सप्तरीका सब इन्जिनियर रामाकार झाका अनुसार जनता आवास कार्यक्रमबाट 515, महेन्द्र नारायण निधि विपन्न आवास कार्यक्रमबाट 56 तथा विपन्नसँग मदन भण्डारी विपन्न आवास कार्यक्रमबाट 18 गरी 589 परिवारले नयाँ घर पाएका छन्। बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष 2083-84 बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। प्रविधि र पारदर्शिता सेवा प्रवाहको नयाँ परिभाषालाई आत्मसात गर्दै यातायात कार्यालयबाट प्रदान गर्ने सेवाहरू क्रमशः अनलाइन माध्यमबाट प्रवाह गरिने उहाँले बताउनुभयो। त्यसका लागि आवश्यक पूर्वाधार विकास, पुराना कागजी फाइल तथा ढडाहरूको विद्युतीय अभिलेख सिर्जना, सवारी चालक अनुमति पत्र र सवारी दर्ता प्रणालीमा सुधार तथा यस्तोन्नति सहित केन्द्रीय प्रणाली राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्धता कायम गर्न आवश्यक प्रबन्ध मिलाइएको उहाँको भनाइ छ।
यातायात सम्बद्ध सेवामा सुशासन अभिवृद्धि गर्नका लागि न्यूनतम सम्पर्क बिन्दु कायम गर्ने र फेललेस सेवा प्रवाहको प्रारूप तयार पार्ने, सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अनलाइन गर्ने, प्रयोगत्मक परीक्षालाई स्वचालित बनाउने सरकारको योजना छ। लिखित र प्रयोगत्मक परीक्षाको व्यवस्थापनलाई पृथकीकरण गरी सम्भावित मिलोमतोलाई निस्तेज गर्ने, स्वचालित प्रविधिमा आधारित सवारी परीक्षण सेवा प्रारम्भ गर्न आवश्यक बजेट व्यवस्था गरिएको सरकारले जनाएको छ। प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण प्रदेशबाटै हुने गरी तयारी गरेको छ। सवारी दर्ता प्रमाणपत्रलाई क्युआर कोड युक्त स्मार्ट कार्डमा रूपान्तरण गर्दै सवारी चालक अनुमति पत्र र सवारी कर सम्बन्धी राजस्व भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाई सवारी चालक अनुमति पत्र र सवारीको कर भुक्तानी तथा नवीकरणका लागि कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्ने प्रबन्ध मिलाइएको मन्त्री तामाङले बताउनुभयो। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकर भिटाले गत आर्थिक वर्ष 2082-83 17,67,72,11,000 राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष 2081-82 तुलनामा 1,74,60,45,000 बढी हो। यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब 11% वृद्धि भएको देखिएको छ। यद्यपि राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेको छैन। आर्थिक वर्ष 2082-83 लागि कार्यालयलाई 18,87,74,83,000 राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो। बितेका 24 घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र बाँकेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा 5 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार स्याङ्जाको वालिङ नगरपालिका 8 मृति स्थित सडकमा ट्रेलरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक वालिङ नगरपालिका 6 आमडालीका 55 वर्षीय विनोद अर्यालको मृत्यु भएको हो। त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका 8 बेरियाईमा ट्रकमा मोटरसाइकल ठोक्दा मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका 1 चहका 55 वर्षीय खड्ग बहादुर आले मगरको मृत्यु भएको छ। यसै गरी हेटौडा उपमहानगरपालिका 11 झमसिङटारमा ट्र्याक्टर दुर्घटना हुँदा त्यसका चालक सल्यानको कपुरकोट गाउँपालिका 3 22 वर्षीय विक्रम खड्काको मृत्यु भएको छ। यसै गरी रौतहटको गुजरा नगरपालिका 9 सिमरा बहानीपुर चौकमा अटो र भारतमा दर्ता भएको मोटरसाइकल एक आपसमा ठोकिँदा 22 वर्षीय मोटरसाइकल चालक आमोद ठाकुरको मृत्यु भएको समाचार कक्षले जनाएको छ। त्यसै गरी बाँकेको बैजनाथ गाउँपालिका 5 बासगढीमा कोहलपुरबाट गइरहेको मोटरसाइकलको ठक्करबाट सोही स्थानकी 70 वर्षीय रूपावती सुनारको मृत्यु भएको छ। यसै साथ प्रदेश समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरपछि नै यहाँहरूले सुन्नुहुनेछ बालबाटीका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि यहाँहरूलाई सुनाउनेछौँ करिब राति 9 बजेसम्म विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोहोरी गीतहरू। राति 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ, राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी रहनेछ, रेडियो नेपाल सुन्दै रहनुहोला।

उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: वन जंगल भीर पाखामा उम्रेका विषालु च्याउ कुनै हालतमा नखाऊ, आफू आफ्नो परिवार र छर छिमेकलाई समेत नखान भनौ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।

नमस्कार, शुभ साँझ। म हुँ विद्या चौधरी। रेडियो नेपालको कार्यक्रम बाल बाटिकामा तपाईँहरू सबैलाई हार्दिक स्वागत छ। सदाझै आज पनि हामी यो बुधबारको बसाईमा करिब करिब 15 मिनटसम्म तपाईँहरूसँग रहनेछौ। कार्यक्रम अवधिभर सुनेर मजाले साथ दिनुहोला है त भाइ बहिनीहरू। घामले डाँडा काटिसकेको छ, सहरका व्यस्त सडकहरूको कोलाहल बिस्तारै मत्थर हुँदैछ। भाइ बहिनीहरू, आज म काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आइपुगेकी छु। यहाँ अहिले स्कुलको घन्टी बजेको छैन, विद्यार्थीहरूको भिड पनि छैन। आज दिनभरिको चहलपहल पछि स्कुल शान्त छ, तर यति बेला म एक्लै छैन। यो शान्त साँझमा मैले यही स्कुलका चारजना तपाईँ जस्तै साथीहरूसँग केही बेर रमाइलो गफगाफ गर्ने मौका पाएकी छु। सहरका विद्यालयहरूमा ठुलो बगैँचा नहोला, जमिन पनि नहोला, तर यहाँका छतका गमलाहरूमा विद्यार्थीहरूले आफ्नो एउटा सानो संसार सजाउनु भएको छ। यी साना हातहरूले कोरेको हरियालीको कथा र उहाँहरूको प्रकृतिको बुझाइ आजको बाल बाटिकाको विषय हो। कार्यक्रमको सुरुवात भने हामी एउटा बाल गीतबाट गर्नेछौ, त्यसपछि तपाईँहरूकै साथीहरूसँग गरेको कुराकानी सुनाउनेछौ है त। अब भने हामी यहाँहरूलाई सुनाउनेछौ एउटा बाल गीत।

0: भाइ बहिनीहरू, यो बालगीत पछि फेरि पनि तपाईँहरूलाई कार्यक्रम बाल वाटिकामा धेरै भन्दा धेरै स्वागत छ। यो कार्यक्रम यहाँहरूले रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक बुधबार यसै समयमा हामीलाई सुन्दै आउनु भएको छ। साथीहरू, अब भने काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्छ चारजना भाइ बहिनीहरूसँगको कुराकानी सुनाउनेछु। कक्षा नौमा अध्ययनरत हुनुहुन्छ वर्षा शाह, त्यसै गरी कक्षा नौमै अध्ययनरत हुनुहुन्छ विभिषा चौलागाई, र सँगसँगै तपाईँकै साथी हुनुहुन्छ कक्षा आठमा अध्ययनरत आकाश यादव, र सँगै हुनुहुन्छ कक्षा आठमै अध्ययनरत हुनुहुन्छ साहिल। सहरको व्यस्ततामा जहाँ जमिनको अभाव छ, तपाईँहरूले यी छतका गमलाहरूलाई नै आफ्नो बालबाटिका बनाउनु भएको रहेछ। अब म चाहिँ साहिल पटेललाई सोध्न चाहन्छु, तपाईँहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई कसरी साथी बनाउनु भएको छ नि?
1: हामीहरूको स्कुलको छतमा यी बिरुवाहरूलाई विभिन्न तरिकाले साथी बनाएका छौँ। जस्तै स्कुलको छतमा पुगेर यहाँ हेर्दा तितली माहुरीहरू आएको हेर्दा हरियाली वातावरणले मन आनन्दित हुन्छ। कसैले जीवन पाइरहेको छ भन्ने महसुस हुन्छ। जीवनहरू बिचमा म पनि एक साथी हुँ जस्तो लाग्छ। मैले मेरो साथी जस्तो त्यसलाई गर्ने चाहना राखेको हुन्छु। जस्तै हामीहरूले आफ्नो साथीहरूले केयरिङ गर्छौँ, त्यस्तै ती बिरुवाहरूले केयरिङ गर्ने जस्तो मन लाग्छ। यिनीहरू भएर मात्र हामी मेरोमा पूर्णता भएको महसुस हुन्छ। यी बिरुवाहरूले बचाएर आफू एउटा कुनै सजीव वस्तुलाई जीवन दिएको छौ जस्तो लाग्छ।
0: धन्यवाद। अब विभिषा तर्फ लागौँ है त। अब भने साथीहरू, म कक्षा नौमा अध्ययनरत विभिषालाई एउटा प्रश्न सोध्न चाहन्छु। दिनभरिको पढाइको थकान पछि जब तपाईँ यहाँ बिरुवामा पानी हाल्न आउनुहुन्छ, तब कस्तो खालको महसुस गर्नुहुन्छ नि विभिषा?
2: अब दिनभरिको पढाइको थकान पछि जब म फुलबारीमा पानी हाल्न जान्छु, तब चाहिँ मलाई धेरै आनन्दित महसुस हुन्छ। त्यहाँ भएका हरियाली वातावरणले मेरो मनमा खुसियाली छाउँछ। अब जस्तै जसरी हामीलाई हाम्रो आमा बुवाले हेरचाह गरेर ऊर्जाशील बनाउनु हुन्छ नि, त्यसरी नै मैले पनि त्यस जोड बिरुवालाई पानी हालेर तिनीहरूको हेरचाह गरेर तिनीहरूलाई ऊर्जाशील बनाउँदाखेरि चाहिँ धेरै आनन्दित र धेरै खुसियाली महसुस हुन्छ मलाई।
0: कस्तो राम्रो कुरा राख्नुभयो विभिषा, धन्यवाद। साथीहरू, त्यसै गरी अब भने कक्षा आठमा अध्ययनरत आकाश यादवसँग म एउटा प्रश्न गर्न गइरहेकी छु। यहाँ ठाउँ कम छ, तर यसलाई हरियाली बनाउन तपाईँहरूले के कस्ता उपाय अप्नाउनु भएको छ नि?
3: ठाउँ कम छ तर यसलाई हरियाली बनाउन हामीहरू विभिन्न उपायहरू अप्नाएका छौँ। स्ट्यान्डहरू व्यवस्थापना गर्ने, कर्नर प्यासेजको पूर्ण प्रयोग गर्ने, इन्डोर प्लान्टहरू रोप्ने, डेकोरेटिभ आइडियाहरू लगाएर स्मार्ट म्यानेजमेन्ट गर्न सकिन्छ। जति स्पेस छ त्यसलाई नै पर्याप्त मानेर हरियाली सिर्जना गर्न सकिन्छ।
0: धन्यवाद आकाश।
3: थ्याङ्क
0: यू। साथीहरू, त्यसै गरी अब भने म कक्षा नौमै अध्ययनरत वर्षा शाहसँग केही कुराकानी गर्छु है त। उहाँलाई पनि एउटा प्रश्न राख्छु म। यदि भविष्यमा तपाईँहरूले यो सहरलाई अझ हरियाली बनाउनु पर्यो भने सबैभन्दा पहिले के गर्नुहुन्छ नि?
4: म भविष्यमा वातावरणलाई सुन्दर र हरियाली बनाउन विभिन्न प्रकारका चेतनात्मक कार्यहरू गरी विभिन्न प्रकारको वृक्षारोपण गर्छु र आफ्नो वरिपरि भएका खाली जग्गामा पनि वृक्षारोपण गर्छु। आफ्नो घरमा पनि विभिन्न प्रकारका सानो ठाउँमा पनि विभिन्न प्रकारका बिरुवा लगाइ त्यसलाई हरियाली बनाउने प्रयास गर्छु। यसरी म आफ्नो भविष्यमा हरियालीको लागि काम गर्नेछु।
0: थ्याङ्क यू वर्षा।
4: थ्याङ्क यू म्याम।
0: कस्तो राम्रो कुरा राख्नुभयो वर्षाले। भाइ बहिनीहरू, प्रकृति प्रतिको यो कोमल भावना साँच्चै लोभलाग्दो छ। अब म यही विद्यालयका विज्ञान विषय अध्यापन गराउँदै आइरहनु भएको शिक्षिका हुनुहुन्छ शान्ता मरासिनी। सहरका स्कुलमा बगैँचाको लागि जमिन छैन भन्ने गुनासो त सधैँ नै रहन्छ। सरस्वती माविले जसरी छतका गमलाहरूलाई नै बाल वाटिकाको रूप दिएको छ, यसले विद्यार्थीहरूलाई कसरी सिकाउँदैछ त?
5: सहरका स्कुलहरूमा चाहिँ बगैँचा बनाउनको लागि सबैभन्दा स्पेसको अभाव छ भन्ने सधैँभरि गुनासो सुनिरहेको बेला बखतमा हामी छोटेश्वर सरस्वती माध्यमिक विद्यालयले हामी छतलाई नै हामी एउटा पूर्ण रूपमा एउटा गार्डनको रूपमा सिर्जना गर्ने प्रयास गरेका छौँ। जे छ त्यसलाई नै हामी पर्याप्त सम्झिएर त्यसलाई कसरी स्मार्ट व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई नै हामी सधैँभरि चाहिँ स्लोगनलाई लिएर अगाडि बढिरहेका छौँ। र हामी हाम्रा विद्यार्थीहरूलाई, हाम्रा बालबालिकाहरूलाई हामी जसरी तिमीहरूको जीवनलाई ऊर्जाशील बनाइरहेका छौँ, तिमीहरूको बुद्धि विकासमा, तिमीहरूको प्यारेन्टिङमा, तिमीहरूको केयरिङमा जति हामी लागेका छौँ, तिमीहरूले जीवन त्यसरी ऊर्जाशील भइरहेको छ भने यी प्लान्टहरू पनि, यी रुख बिरुवाहरू पनि, यिनीहरूको पनि आफ्नै लाइफ छ, यिनीहरूलाई पनि केयरिङ चाहिन्छ, यिनीहरूको लागि पनि कसैले प्यारेन्टिङ गरिदिनुपर्छ, त्यसको प्यारेन्टिङ गर्ने जिम्मेवारी तिमीहरू हामी सबैको हो, विद्यार्थी शिक्षक हामी सबैको हो। यसलाई राम्रो गरायो भने मात्र हाम्रो होल इन्भाइरोमेन्ट चाहिँ पर्फेक्ट हुन सक्छ भन्ने कुराको बारेमा उनीहरूलाई आइडिया जेनेरेट गर्दै प्लान्टहरूमा पानी राख्ने कुराहरू अथवा तिनीहरूलाई चारहरूलाई गोडमेल गर्ने कुराहरू सबै कुराहरूमा उनीहरूकै सहभागितात्मक क्रियाकलापहरूमा चाहिँ हामी जोड दिँदै तिनीहरूलाई वी आर अल्सो गिभिङ समवान लाइफ भन्ने स्लोगनलाई चाहिँ उनीहरूको मगजमा भरेर हामी त्यो तरिकाले चाहिँ हाम्रा विद्यार्थीहरूलाई यो गार्डन यहाँसम्म ल्याइपुर्याउनको लागि विद्यार्थी हामी सबै मिलेर लगाइरहेका छौँ म्याम।
0: विद्यार्थीहरूमा प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्न घर र विद्यालयमा थप के गर्न सकिएला जस्तो लाग्छ नि?
5: पक्कै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानी विकास गर्नको लागि घर तथा विद्यालयमा रहेर हामीले उनीहरूकै सहभागितात्मक क्रियाकलापमा जोड दिन सक्छौँ। हामी प्लेस बेस्ड लर्निङ मेथडलाई अप्टेन गरेर उनीहरू जहाँ छन् त्यो वरिपरिको इन्भाइरोमेन्ट, त्यो वरिपरिको प्रकृतिलाई हामीले जोगाउनको लागि त्यहाँ भएका अप्ठ्याराहरूलाई हामी कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई प्लेस बेस्ड लर्निङ मेथड अपनाएर हामी उनीहरूलाई क्रियाशील गराउन सक्छौँ। त्यसै गरी रियल वर्ल्ड एक्सपिरियन्ससँग जोड्दै पनि हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने पानीहरू विकास गर्न सक्छौँ। हामी आफ्नो घरबाट निस्केको फोहोर, आफ्नो विद्यालयबाट निस्केको फोहोर, हाम्रो घर वरिको वातावरण, विद्यालय वरिपरिको प्रकृति, यी सबै कुराहरूसँग हाम्रो जीवनलाई जोड्दै हाम्रो उनीहरूसँग के आवश्यकता छ र हामीले उनीहरूलाई के दिनुपर्छ र उनीहरूले हामीलाई के दिइरहेका छन् भन्ने कुराको वास्तविक भ्यालु बेस्ड एजुकेसनमा जोड दिएर हामी विद्यार्थीहरूलाई प्रकृतिको संरक्षण गर्ने बानीहरूको विकास गर्नको लागि हामी स्कुल समग्र रूपमा लागि परिरहेको छ अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि।
0: हस्, धन्यवाद म्याम जानकारीका लागि।
5: थ्याङ्क यू म्याम।

भाइ बहिनीहरू, काठमाडौँमा रहेको कोटेश्वर सरस्वती माध्यमिक विद्यालयको छतमा रहेको यो सानो बाल बाटिकाबाट आज हामीले धेरै कुरा सिक्यौं। जमिनको अभाव भन्दैमा प्रकृतिसँगको सम्बन्ध तोड्नु पर्दैन भन्ने कुरा यी साना तपाईँहरूकै साथीहरूको प्रयासले प्रमाणित गरिसकेको छ। अभावका बीचमा पनि केही न केही हरियाली थप्न सकिन्छ र त्यही हरियालीले नै हाम्रो भविष्यको अक्सिजन जोगाउँछ। आजको यस विशेष कुराकानीमा सहभागी हुनुहुने कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका तपाईँ जस्तै साथीहरू र विज्ञान विषयका शिक्षिकालाई एकदमै धेरै भन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु।

प्रकृति सुरक्षित रहे मात्र हामी सुरक्षित रहन्छौँ। आजको 15 मिनटको बाल बाटिका अब यही सकिन्छ। अर्को बुधबार यस्तै कुनै सुन्दर विषयका साथमा पुनः हामी उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि यो मेरो आवाज तपाईँको रेडियो सेट मार्फत तपाईँको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने तपाईँको दिदी मिनर्वा बज्राचार्यलाई पनि एकदमै धेरै भन्दा धेरै धन्यवाद छ। र सँगसँगै रेडियो नेपाल मजाले सुन्न आग्रह गर्दै तपाईँकी दिदी विद्या चौधरी पनि बिदा हुन्छु। नमस्कार, शुभ सन्ध्या।

0: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु। म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी नेपालमा पछिल्लो समय रासायनिक मलको विकल्पको रूपमा प्रयोग बढ्न थालेको जैविक मल भन्नाले के बुझिन्छ, जैविक मल प्रयोगको उपयोग कतिको बढेको छ, रासायनिक मलको प्रयोग घटाउने र जैविक मलको प्रयोग बढाउने सन्दर्भमा किसानले ध्यान दिनुपर्ने कुरा के हुन् र जैविक मलबाट हुने फाइदा के हुन् जस्ता विषयहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ जैविक मलको बजारीकरण, पशु आहार जस्ता विभिन्न विषयमा लामो समयदेखि बजारीकरणको क्षेत्रमा काम गरिरहनु भएका र योसँग सम्बन्धित काम गरिरहेको संस्था सामर्थ्य नेपालका अध्यक्ष त्रिप्रसाद अधिकारी, यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हस्, धन्यवाद, नमस्कार।
1: संवादको प्रारम्भ चाहिँ खेतीपातीमा सक्रिय रहेका किसानहरूले जैविक मल भन्नाले के बुझ्ने, जैविक मलको परिभाषाबाटै जाउँ।
2: धन्यवाद। छोटोमा त जैविक मल भनेको जीवित जीवाणुहरू भएको कारणले गर्दा यसलाई जैविक भनिएको हो र अब यो मल हो जुन बिरुवालाई आवश्यक पर्ने तत्त्वहरू यसमा मिश्रण गरिएको हुन्छ। विस्तृत रूपमा कुरा गरिरहँदा यो भित्र नाइट्रोजन, फस्फोरस, पोटासियम, पिएच जस्ता चिजहरू यसमा मिसिएका हुन्छन् जुन रासायनिक मलमा पनि हुन्थे, तर रासायनिक मलमा चाहिँ हानिकारक तत्त्व मिसिएका हुन्छन् भने यसमा फाइदाजनक तत्त्व मिसिएको हुन्छ, त्यसमा र यसमा पनि फरक छ। र अब यसमा नाइट्रोजनको मात्रा पनि छ। अब नाइट्रोजन मात्रा रासायनिक मल भन्दा यसमा झट्ट हेर्दा थोरै देखिन्छ। मैले अलिकति डेफिनेसनको कुरा गर्न चाहेँ। किन त भन्नुहुन्छ भने यसमा नाइट्रोजनको मात्रा थोरै हुन्छ, रासायनिक मलमा हेर्दा झट्ट धेरै देखिन्छ। जस्तो यहाँले युरियाको मलको बोरामा देख्नुभयो भने नाइट्रोजन 46% भनेर लेखेको हुन्छ। त्यहाँनिर अर्को प्रश्न के आउँछ, 46% नाइट्रोजन हो भने बाँकी 54% के हो त, त्यसमा प्रश्न चिन्ह आउँछ। र त्यो कुरालाई चाहिँ हामीले जैविक मलपट्टि ल्याएर हेऱ्यौँ भने जुन नाइट्रोजन भन्दा बाहेकको जुन तत्त्व हुन्छ त्यसमा चाहिँ गुणकारी कार्बन हुन्छ जसले माटोलाई चाहिँ अझ राम्रो बनाउँछ। अझै कस्तो छ भने तपाईँ हाम्रो खेतबारीतिर गएर हेऱ्यौँ भने अहिलेको माटो कस्तो भयो भने पहिला जोत्दा चाहिँ बुरबुर खालको माटो आउँथ्यो, अहिले जोत्नु भयो भने यत्रा डल्ला आउँछन्। पहिला हामीले जोत्दाखेरि डल्ला फुटाउँदाखेरि कोदालो, तराईतिर फरुवा भन्ने गरिन्छ, यतातिर कोदालो भन्ने गरिन्छ, त्यो कोदालोको उल्टो बिँडले चाहिँ उल्टो पट्टिकोले डल्ला फुटाउने भयो नि त। यहाँलाई कतिको अनुभव छ त, मलाई अनुभव छ। अब अहिले आएर तपाईँको उल्टोको त कुरा छोड्नु, सुल्टोपट्टिबाट काट्दा पनि डल्ला काटिँदैन, त्यो कारण भनेको रासायनिक मलको प्रयोगको कारण त्यस्तो भयो।
1: त्यसो हो भने रासायनिक मलको विकल्प नै जैविक मल हो।
2: यस, रासायनिक मलको विकल्प जैविक मल हो, त्यस त्यो हुनबाट जैविक मलले जोगाउँछ।
1: अहिले अब यति महत्त्वपूर्ण कुरा छ जैविक मल, जसले माटोको उर्वरा शक्ति बढाउने मात्रै होइन कि उत्पादन बढाउने मात्रै होइन कि, अब जस्तो उत्पादन बढ्यो भने त मान्छेको जिन्दगीमा आय आर्जनै बढ्छ, त्यसो हुनाले जैविक मलको महत्त्व यति धेरै छ। यसको प्रयोग चाहिँ पछिल्लो समय कतिको बढिराखेको छ त किसानहरूमा?
2: हो, अहिलेको अवस्थामा जैविक मलको बारेमा धेरै चेतनाहरू फैलिँदैछ, बिस्तारै एकैचोटि हुने कुरा होइन रहेछ। हामीले पनि प्रयास धेरै गरिरहेका छौँ, हाम्रै प्रयासले पनि धेरै ठाउँहरूमा भएको छ। र सबैभन्दा पहिला त के गर्न जरुरी छ जैविक मलको प्रयोग बढाउनका लागि, हामीले गर्नुपर्ने रोल के छ भन्नुहुन्छ भने बुझाइमा परिवर्तन ल्याउनु पर्छ। जुन मलको बारेमा अहिले हाम्रो क्षेत्रमा जहाँ कृषि व्यापक रूपमा कृषि भइरहेको जुन ठाउँ छ, त्यो ठाउँका कृषक दाजुभाइहरू जो हुनुहुन्छ उहाँहरूको मलको बारेमा जुन बुझाइ छ त्यो बुझाइलाई चाहिँ ठ्याक्कै फरक पार्नुपर्नेछ।
1: बजारमा पाइने युरिया र डिएपी मात्रै हो कि भन्ने छ,
2: मल भन्ने बित्तिकै यसो बोरा देखायो भने त सेतो टल्क्यो भने उहाँले मल भन्नुहुन्छ, गेडा दाना दाल देख्नुभयो भने मल भन्नुहुन्छ, अरूलाई त मलै भन्नुहुन्न, ए यस्तो नि मल हुन्छ र भनेर भन्नुहुन्छ। र त्यहाँनिर हाम्रो रोल चाहिँ
1: के हो, त्यहाँनिर तपाईँको भूमिका,
2: यो भन्दा राम्रो मल चाहिँ यो हो है, कारण सही यो यो यो कारणले यो मल चाहिँ राम्रो हो, अब राम्रो भन्नका लागि हामीले त भन्यौँ, अब तपाईँहरूले चाहिँ यसलाई प्रयोग गरिदिएर एउटा बालीमा तपाईँले हामीले भनेको अनुसार तपाईँले गरिरहेको खेती अर्थात् एउटा बालीमा यो परीक्षण तपाईँ आफै गरिदिनुहोस् र त्यो गरिसके पछाडि अझ तपाईँले भन्ने कुरा र हामीले भन्ने कुरा जोडियो भने पूर्ण हुन्छ है भन्ने तरिकाले चाहिँ हामी गरिरहेको।
1: अब रासायनिक मलको प्रयोग यहाँले भन्ने जस्तो यसलाई घटाउने र दिनानुदिन जैविक मलको प्रयोग बढाउने र त्यसो गर्दा मात्रै उत्पादन वृद्धि हुन्छ भन्ने सरकारी नीति पनि छ होइन? यही सन्दर्भमा कृषक आफैले चाहिने जैविक मलको प्रयोग, जैविक मल बनाउनेदेखि लिएर यसको उपयोगदेखि यसका सन्दर्भमा कृषक आफैले गर्न सक्ने के हो?
2: अब कृषक आफैले गर्न सक्ने सबैभन्दा पहिला त कृषकमा हजुर हाम्रा कारणले गर्दा कृषकमा थोरै इच्छा शक्ति जाग्न जरुरी छ, महत्त्वपूर्ण कुरा। उहाँलाई चाहिँ म यो गर्छु भन्ने जाग्नु पर्यो, त्यो हाम्रो रोलले जगाइदिन हामी सक्षम भएका छौँ कतिपय ठाउँमा। र त्योभन्दा पछाडि अब के हो त भन्दाखेरि उहाँलाई यो मात्रै मल होइन, त्योभन्दा बाहेक जस्तो घरमै पनि प्राङ्गारिकको कुरा गर्नुभयो, भर्मी कम्पोस्टका कुरा गर्नुभयो, मलका पनि थुप्रै अन्य प्रकार पनि छन् जुन जीवाणु सहितका मलहरू छन्। जस्तो फोहोरबाट बन्ने मलहरू पनि थुप्रै छन्। जस्तो हाम्रो गाउँघरतिर हेऱ्यो भने मकैको ढोडोहरू, जुन गाई गोरुले नखाएका मकैको ढोडोहरू एक ठाउँमा कुहाएर राखेर पनि मल बनाउने गरिन्छ। अब त्यसमा के छ त भन्नुहुन्छ भने जस्तो कतिपय ठाउँमा सामूहिक रूपमा पनि हामीले गरायौँ के त भन्दा जस्तो यताको घरको फोहोर, यताको घरको फोहोर, यताको घरको फोहोर एउटा ठुलो खाल्लो बनाएर एउटा खाल्लोमा राख्ने फोहोरहरू। जस्तो त्यहाँ त फोहोर भनेको अब यहाँको जस्तो फोहोर त हुँदैन, घाँसहरूको पातहरूकै फोहोर हुने हो। अब त्यो एउटा निश्चित समयसम्म कुहिन्छ, कुहिने बेला थोरै पनि जैविक मल, थुप्रै खालका मलहरू छन् त्यसमा ब्याक्टेरियाहरू भएको, त्यो जैविक मल ब्याक्टेरिया सहितको जैविक मल लगेर त्यसमा पनि हामीले थोरै मात्रै राखिदिउँ र केही दिनको लागि 10-15 दिनको एउटा प्रोसेस हुन्छ, त्यो प्रोसेस गऱ्यौँ भने त्यो खाल्डोभरि भएको सम्पूर्ण मल जैविक मल बन्छ।
3: भनेको किसानका घर वरिपरि घरबाट निस्केको फोहोर, गाई वस्तुलाई खुवाइएको घाँसबाट निस्केको फोहोर, यहाँले भन्नुभयो जस्तो त्यो मकैदेखि लिएर विभिन्न बाली नालीबाट आउने फोहोरहरू जो काम लाग्दैन, खानेकुरा होइन, त्यस्ता चिजबिजहरूलाई प्रयोग गर्ने हो भने यता प्राङ्गारिक मलको रूपमा पनि डेभलप गर्न सकियो, भर्मी कम्पोस्ट पनि बनाउन सकियो, जैविक मल त बनाउन सकियो सकियो होइन। यसमा चाहिँ किसानहरूले ध्यान दिन सक्नुहुन्छ, तर विज्ञको चाहिँ सल्लाह चाहिने होला नि यसमा कसरी बनाउने भन्ने सन्दर्भमा।
2: हो, विज्ञको हकमा के छ भन्नुहुन्छ भने विज्ञ भनेको अब त्यो ठुलै सर्टिफिकेट भएकै विज्ञ, डक्टरेट गरेकै त एक खालको विज्ञता त चाहियो नै। तर के छ भन्दाखेरि जुन हाम्रो ग्रामीण क्षेत्रमा जुन सक्रिय रूपमा काम गर्ने अगुवा कृषकहरू हुनुहुन्छ, अगुवा कृषकहरूलाई मात्रै पनि विज्ञ मार्फत हामीले ट्रेन गर्न सक्यौँ भने त्यो अगुवा कृषकहरूले अन्य कृषकहरूलाई त्यो सूचना सम्प्रेषण गर्दै जाँदा त्यति गाह्रो विषय चाहिँ होइन।
3: सरकारले चाहिँ गर्नुपर्ने के हो जैविक मलको प्रयोग बढाउनका निम्ति किसानका लागि?
2: अब मुख्य गर्नुपर्ने नै सरकारले हो।
3: जस्तो
2: एउटा त नीतिगत कुरा, जस्तो ठ्याक्कै भन्नुभयो भने यहाँभन्दा अगाडिका नीतिहरूमा जैविक मलमा त्यति प्रोत्साहन गरिएको हामीले बुझ्दैनथ्यौँ। पछिल्ला दिनमा आएर यो 78 आएर एउटा निर्देशिका जारी भएको छ, यहाँलाई पनि जानकारी होला, प्राङ्गारिक मल भन्ने शब्द लेखिएको एउटा निर्देशिका छ। त्यो निर्देशिकामा केही हदसम्म जैविक र प्राङ्गारिक मललाई चाहिँ प्रयोग गर्न ल्याउनु पर्छ है भन्ने खालको त्यो निर्देशिकाले निर्दिष्ट गर्यो। इभन त्यो पुरा भएन, त्यो पूर्ण छैन भनेर हामीले बारम्बार बोल्यौँ। अहिले अब त्यसलाई संशोधन गरिँदैछ भन्ने खालको कुरा हामीले पनि सुन्दै आएका छौँ। र अब गर्नुपर्ने के हो त भने नीतिगत रूपमै के हुनु पर्यो भने जस्तो फेरि पनि मैले जोडेँ, जैविक मल भनेको एउटा मापदण्ड छ, जैविक मल केलाई भन्ने त्योभित्र कम्तीमा पनि 8 जीवाणु हुनुपर्छ जैविक मल भन्नका लागि। जस्तो भर्मी कम्पोस्ट भन्नका लागि यो हुनुपर्छ भन्ने भएन, प्राङ्गारिक मल भन्नका लागि यो हुनुपर्छ भन्ने भएन, जे कुहिएको छ मलिलो भयो भने भयो,
3: मापदण्ड आवश्यक परेन।
2: तर जैविक मल भन्नका लागि जसरी डिएपी भन्ने जुन युरिया छ, हामीले दानादार मल छ, त्यसमा तपाईँको नाइट्रोजन 80%, फस्फोरस 80% भनेर हुनै नै पर्छ, त्यसै गरी जैविक मलमा पनि 8 कम्पोनेन्ट हुनै पर्छ, त्यसको बल्ल त्यसलाई जैविक मल भनिन्छ, मापदण्ड एउटा छ। हो, अब गभर्मेन्टले के गर्नु पर्यो त भन्दाखेरि यो जुन मापदण्ड अनुसार बनेका जैविक मलहरूलाई रासायनिक मल भन्दा प्राथमिकतामा राखेर प्रयोग गर्ने खालको नीतिको व्यवस्था गर्नु,
3: सरकारको काम
2: त्यो हुनु पर्यो। र अब अहिले आएर 3 तहका सरकार भइरहँदा त्यो केन्द्रमा मात्रै भएर हुँदैन भन्छु मैले त, अझै त्यही खालको नीतिगत रूपमा, निर्देशनात्मक रूपमा प्रदेशमा पनि हुनु पर्यो। अझै आएर विशेष गरी हामी सिधा ठोकिने भनेको त स्थानीय निकाय, वडा कार्यालय,
3: जैविक मललाई प्राथमिकता दिनु पर्यो,
2: उहाँहरूले प्राथमिकता दिनु पर्यो। नीति त छ, हामी गएर सूचीकृत हुने काम गर्ने भन्ने नीति छ, तर त्यहाँनिर जाँदै गर्दा त हामी त कस्तो भइन्छ भन्नुहुन्छ भने जैविक मल
3: उत्पादनकर्ताहरू
2: कस्तो भइन्छ त्यहाँ पुग्दाखेरि त भन्दाखेरि, होइन पहिला भएको च्यानललाई पो भत्काउन पो आएको हो कि यो भने जस्तो हामीलाई ऊ हो अर्कै तरिकाले हेर्ने जस्तो, जैविक भनेर पो आएको छ त यो त, नआउनु पर्ने किन आयो भने जस्तो, त्यो जुन एक खालको हाउबुजी छ त्यो कुरा कसरी तोडिन्छ त्यो गभर्मेन्टले विचार गर्नुपर्ने कुरा हो। र अर्को कुरा के छ त भन्नुहुन्छ भने किसानहरूले पनि प्रयोग गरिसके पछाडि किसानहरूले पनि आफ्नो पालिकामा गएर हामीलाई यो खालको चिजले फाइदा गर्यो है भन्न सक्ने चाहिँ उहाँहरू भइदिनु पर्छ, अनि बल्ल कार्यान्वयन सहज हुन्छ।
3: अब जैविक मलको उपयोगका बारेमा हामीले यति कुरा गर्यौँ होइन, जैविक मलका मुख्य फाइदाहरू बताइदिनुहोस् न अलिकति।
2: सबैभन्दा भन्दा मुख्य फाइदा भने त यसले बिग्रिरहेको माटोलाई सुधार्छ,
3: पहिलो कुरा
2: महत्वपूर्ण फाइदा। यो भयो भने धेरै कुराहरू हुन्छन्। अब सँगसँगै रासायनिक मलको
3: के अरे तुलनामा यसले वृद्धि बढाउने होला,
2: उत्पादन बढाउने भयो, उत्पादन बढाउने नै भयो, र भान्सा र करेसा बाडीमा रहेका फोहोरहरूमा पनि छरेर प्रभावकारी रूपमा कम्पोस्ट मल पनि बनाउन सकियो है। र अब अर्को महत्त्वपूर्ण कुरा आउँछ, एउटा के छ त भन्नुहुन्छ भने नाइट्रोजन भनेर अघि नै पनि मैले कुरा जोडेँ, जैविक मल प्रयोग गरियो भने हावामा भएको जुन नाइट्रोजन छ जैविक मलले चाहिँ त्यो नाइट्रोजनलाई अब्जर्ब गर्ने क्षमता बढाउँछ बिरुवाको, त्यसकारण रसायनिक मलको आवश्यक पर्दैन र त्यसकारण जैविक मल चाहिँ रसायनिक मलको ठ्याक्कै विकल्प हो भनेर हामी भन्छौँ।
3: अब हामी तपाईँ अध्यक्ष रहेको सामर्थ्य नेपाल जसले चाहिँ जैविक मलको बजारीकरणमा काम गरिरहेको छ, यो सामर्थ्य नेपालले गरिरहेका कामहरू चाहिँ के हुन्?
2: अब हामीले गरिरहेका कामहरू विशेष गरी वातावरण संरक्षणको क्षेत्रमा पहिलेदेखि काम गरियो र अहिले पनि आएर वातावरण र कृषि फरक चिज होइन रहेछ भन्ने बुझेर अब हामी कृषि र वातावरणलाई सँगसँगै लिएर जानुपर्छ भन्ने, जस्तो एउटा अब जैविक मलको कुरा भइहाल्यो, जैविक मल जस्तै कुराहरू जसले वातावरण संरक्षणमा पनि काम सहयोगी हुन्छ र त्यतातिर आएर ग्रामीण क्षेत्रको बस्नुभएका दाजुभाइ दिदीबहिनीहरूको आय स्तरमा पनि सपोर्ट गर्छ, जसले कृषिमा पनि सपोर्ट गर्छ र सामाजिक रूपमा अझै भन्नुपर्दाखेरि सोसल बिजनेस सामाजिक रूपमा समाजको उत्थानको सँगसँगै व्यापारीकरण गर्दै जाने सिलसिलामा अन्य कृषकहरूलाई पनि कसरी जोड्न सकिन्छ भन्नेमा चाहिँ हामी काम गर्छौँ। र अझै हामीले अहिले खोजिरहेको त अझै के छौँ भन्दाखेरि ठ्याक्कै किसानहरूले उत्पादन भएको गुणस्तरीय वस्तुहरूको उत्पादनको बजारीकरणको हामी जिम्मा लिन्छौँ।
3: किसानहरूले उत्पादन गरेका गुणस्तरीय वस्तुहरूको बजारीकरणको तपाईँहरू जिम्मा लिनुहुन्छ,
2: त्यो खाद्यान्न बाली मात्रै नहुन सक्छ, त्यसबाट जुन व्यावसायिक उत्पादनहरू हुन सक्छन्, जस्तो अब अचारको कुरा होला,
3: जस्तो व्यापारकै लागि गरेका उद्यमहरू
2: ग्रामीण क्षेत्रमा सामूहिक रूपमा बसेर जुन उत्पादन गर्नुहुन्छ त्यो उत्पादन गुणस्तरीय रहिदियो भने हामी उहाँहरूको सामान बेच्ने जिम्मा चाहिँ हामी लिन्छौँ।
3: अनि यहाँहरूले जस्तो उद्देश्यमा पशु आहार, ग्रिन पावर, अघि यहाँले भन्नुभयो सोसल बिजनेस पनि भन्नुभयो होइन, अनि बजार किसान र माटोको बिचमा एउटा सहजीकरण गर्ने जस्तो काम गर्नुहुँदो रहेछ, पशु आहारको जो यहाँहरू बजारीकरण गर्नुहुन्छ नि यसको बारेमा अलिकति बताइदिनुहोस् न, पशु आहार कस्तो प्रकारको पशु आहारहरू?
2: यो किसिमको ठ्याक्कै सप्लिमेन्ट हो सर,
3: हजुर
2: है, यो दानाहरूमा मिसाएर खुवाउने चिज हो
3: गाई भैँसी बाख्राका लागि,
2: गाई भैँसी बाख्राको लागि यो मात्रा फरक फरक छ, हरेकको मात्रा फरक फरक,
3: पशु पक्षीको फरक होला,
2: फरक छ, भैँसीको फरक छ, गाईको फरक छ, होइन, त्यो फरक फरक मात्रामा खुवाउनु पर्छ। र यसको ठ्याक्कै मजाको प्रभावकारी त म यहाँलाई के भनौँ भने मैले थोरै बङ्गुर र कुखुराको कुरा गर्न चाहेँ मैले यहाँनिर, कुखुरा पालन धेरै ठाउँमा देखिने कुखुरा पालन कस्तो छ भने कुखुरा पालिरहेको खोरको नजिक गइयो भने तपाईँ हामी बस्न सकिँदैन, देख्नु भएको छ भने गन्ध आएर दुर्गन्ध। र अर्को कुरा के पनि थोरै मैले जोड्न चाहेँ भने यहाँभन्दा अलि केही वर्ष अगाडि हाम्रो गाउँघरतिर हाम्रा छिमेकतिर पनि हेरियो भने सबै काहीँ केही काम नपाएका मान्छेले कुखुरा पाल्ने चलन थियो, र कुखुरा पालिरहँदा पहिलोपल्ट कुखुरा पाल्दाखेरि उसले 90% मुनाफा कमाउँथ्यो, पहिलो पटकको हेर्नुहोस् है 500 कुखुरा हालेको, यो महत्त्वपूर्ण चिज छ। अब उसले 90% फाइदा कमाउँथ्यो भने अब दोस्रो पटक कुखुरा हाल्दा उसको फाइदा 50% झर्छ,
3: किन
2: भन्दैछु, तेस्रो पल्ट हाल्दा 25% झर्छ, चौथो पल्ट हाल्दा उस्तै पऱ्यो भने फाइदा जिरो हुन्छ, अब पाँचौँ पल्टदेखि त माइनस भन्दा अरू उपाय छैन, किन भन्ने कुराको रिसर्च पछाडि जन्मेको चिज चाहिँ यो पौष्टिक आहार हो।
3: अब पौष्टिक आहारको अभाव
2: होइन, पौष्टिक आहारले अब के गर्छ म यहाँलाई भन्दैछु, अब यो हामीले पौष्टिक आहार जुन तरिकाले खुवाउने भनेका छौँ त्यसरी कुखुरामा एक हप्तासम्ममा लगातार खुवाइयो भने सबैभन्दा पहिला त त्यो दुर्गन्ध हट्छ, तपाईँ हामी खोरमा सहजै जान सकिन्छ, दुर्गन्ध हट्छ। दुर्गन्ध किन हट्छ त भन्नुहुन्छ भने त्यो जुन आहारले हो त्यो आहारले खुवाइएको खानाहरू त्यो कुखुराले सहजै डाइजेस्ट गर्छ, उसको इम्युन सिस्टम बलियो हुन्छ,
3: प्रतिरोधात्मक क्षमता बढी बढ्ने भयो,
2: र उसले राम्रोसँग हामीले खुवाएको खाना उसले राम्रोसँग पचाउँछ र राम्रोसँग दिशा हुन्छ, त्यसकारण गनाउँदैन। जब हाम्रो डाइजेसन गलत भयो भने हाम्रो दिशा गनाउँछ, त्यस्तै पशु पक्षीमा पनि त्यही हो, यो आहारले चाहिँ त्यहाँनिर तपाईँको गजबको भूमिका निर्वाह गर्छ।
3: अब हामी संवादको अन्तमा छौँ, अन्तमा चाहिँ तपाईँ जैविक मलको व्यापार बेचबिखनमा सक्रिय हुनुहुन्छ, खास गरी उत्पादन त छँदैछ, सहरमा हुनुहुन्छ होइन, गाउँघरमा पनि यहाँहरूको मल जान्छ होला, बिक्री कस्तो छ संक्षिप्तमा?
2: होइन बिक्री
3: भन्दा पनि किसानले कतिको खोजी गरेका छन् यस्तो मल
2: हो? अब थोरै प्रसार प्रसारको कमी त छ नै, अलिकता जनचेतनाको कमी पनि छ, जसले बुझ्नु भएको छ उहाँले आफ्नै तरिकाले पनि यसले हामीलाई राम्रो गर्यो है, हाम्रो बिरुवालाई राम्रो गर्यो है, जस्तो कसैले चेलीबेटी माइतमा आउनु भएको छ भने यहाँ राम्रो भएको गमलामा एउटा राम्रो फुल फल फुलेको देख्नुभयो, करेसा बारीमा राम्रो काँक्रो फरेको देख्नुभयो भने यो कसरी फल्यो भन्दा यो मल हालेर फल्यो, जैविक मल प्रयोग गरेर फल्यो है भनिरहँदा उहाँले एउटा कोसेलीको रूपमा बोकेर त्यहाँ पनि लिएर गएर उदाहरण छन् फेरि, अनि उहाँले हामीलाई सम्पर्क गरेर लौ न यो पठाइदिनुहोस् यस्तो हामीलाई चाहियो भनिकन पनि प्रचार प्रसार भइरहेको एउटा राम्रो अवस्था छ अहिलेको।
3: भनेको यो प्रचार प्रसारका कारणले यसको उपयोग बढ्ने क्रममा छ,
2: एकदमै बढ्ने क्रममा छ।
3: हस्, यहाँले जैविक मलको बजारीकरण, यो मलको उपयोगिता, यसले उत्पादन बढाउनमा गर्ने सहयोग लगायतका विभिन्न कुराहरू किसानलाई बुझिने भाषामा जानकारी गराउनु भयो, आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, मैले जानेका केही कुराहरू राख्ने मौका दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
3: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो जैविक मलको उत्पादन र बजारीकरणमा सक्रिय सामर्थ्य नेपालका अध्यक्ष थिर प्रसाद अधिकारी। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छौ। नमस्कार।

0: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाई बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तुभाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। आज स्वरोजगार कार्यक्रममा हामीले प्युठान जिल्लाको प्युठान नगरपालिकाको वडा नम्बर 7 झिमरुक फाँटमा ड्रागन फ्रुटको खेती गरिरहनुभएका नवीन कुमार श्रेष्ठसँग गरिएको कुराकानीसहित बर्दिया जिल्लामा गरिएको ड्रागन फ्रुटको खेती सम्बन्धी एउटा सामग्रीलाई प्रस्तुत गर्नेछौँ। बर्दिया जिल्लाको गुलरिया नगरपालिका र मधुबन नगरपालिकाको केही ठाउँमा ड्रागन खेतीतर्फ युवाहरूको आकर्षण बढेको छ। समयमै उत्पादन गर्न सकिने र खपत पनि राम्रो हुने भएकाले पनि यो खेतीमा धेरै युवाहरू लाग्नु भएको छ। अहिले बर्दिया जिल्लाको यी दुई नगरपालिकामा ड्रागन फ्रुटको खेती आधा भन्दा बढी भूभागमा गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय बर्दियाले जनाएको छ। गुलरिया नगरपालिका वडा नम्बर 8 जय बागेश्वरी टोलका हमला पुनले ड्रागन फ्रुटको खेतीबाट राम्रो आमदानी हुने भएकोले 3 वर्षदेखि आफूले उत्पादन गर्दै आएको कुरा बताउनु भएको छ। गुलरियामा उत्पादन भएको ड्रागन फ्रुटले बर्दियाको बजार धान्न समेत मुस्किल भएको छ। मधुबन नगरपालिका वडा नम्बर 6 जीवन मल्लले एकपटक ड्रागन फ्रुटको खेती लगाएपछि 15-20 वर्षसम्म उत्पादन हुने र बजार समेत राम्रो भएकाले आफूहरू यो खेतीतर्फ आकर्षित भएको पनि बताउनु भएको छ। गुलरिया नगरपालिका सुरजपुरका स्थानीय हिमबहादुर पुनले एकपटक लगाएपछि 15 वर्ष ढुक्क भइने र वर्षमा 8 पटकसम्म फल उत्पादन हुने भएकोले यो खेतीबाट राम्रो आमदानी हुने बताउनु भएको छ। प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर 4 बिजुवारका नवीन कुमार श्रेष्ठ पेसाले इन्जिनियर हुनुहुन्छ। उहाँ निर्माण व्यवसायमा पनि संलग्न हुनुहुन्छ, तर पछिल्लो समयमा भने उहाँले कृषि पेसा अन्तर्गत ड्रागन फ्रुटको खेती समेत सुरु गर्नु भएको छ। प्युठान नगरपालिकाको वडा नम्बर 7 झिमरुक फाँटमा श्रेष्ठले लोकबहादुर गुरुङसँग मिलेर 80 लाखको लगानीमा ड्रागन फ्रुटको खेती सुरु गर्नु भएको हामीसँगको कुराकानीमा बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा हामीले प्युठान नगरपालिका वडा नम्बर 4 यिनै उद्यमी युवा नवीन कुमार श्रेष्ठसँग कुराकानी गरेका छौँ।
1: जिल्लामा म पहिलादेखि नै अलिकति चाहिँ मेरो व्यावसायिक लाइन अर्कातिरै भए पनि कृषिमा मलाई पहिलादेखि इन्ट्रेस्ट थियो, अनि कृषिमा केही काम गर्नुपर्छ भन्ने जिल्लामा केही काम गर्नुपर्छ भन्ने सोचका साथ हामी अगाडि बढ्यौँ। अगाडि बढ्दै गर्दा मेरो एकजना दाई पनि हामी सँगसँगै छौँ, हामी दुईजना दाजुभाइले काम गरेर राख्छौँ। यो सुरुमा यो त्यो बेलामा कडकनाथ कुखुराको एकदम व्यापक जगजगी थियो, अनि हामी कडकनाथ चाहिँ गर्न पर्यो, अलि नयाँ चिज पनि भयो, एकदम काठमाडौँ ठाउँ ठाउँमा चाहिँ एकदम व्यापक रूपमा चाहिँ व्यावसायिक भइरहेको हामीले सुनेपछि जिल्लामा पनि यही गरौँ न भनेर हामी सुरु गऱ्यौँ। तर त्यही सिलसिलामा अब कृषिमै हात हालिसकेपछि यो मात्रै होइन, अलिक वृहत रूपमा काम गर्नुपर्छ भन्ने सोच भइसकेपछि ड्रागनको भर्खर ट्रेन आएको थियो, अनि ड्रागन फ्रुटको विषयमा अलिकति अध्ययन गऱ्यौँ। अध्ययन गर्दा 2-4 फर्म पनि भिजिट गऱ्यौँ। भिजिट गरिसकेपछि त्यो फर्महरू हेर्दै गर्दा प्लस युट्युबमा हेर्दै गर्दा हाम्रो टेम्परेचरमा पनि यो हुने सम्भावना देखियो। अब हामीले धुलीखेलको फर्म पनि भिजिट गऱ्यौँ, चितनको फर्म पनि भिजिट गऱ्यौँ, घोराईको फर्म पनि भिजिट गऱ्यौँ, अनि यो टेम्परेचरमा हुन्छ जस्तो लागिसकेपछि अनि हामीले सुरु गरेका थियौँ। र सुरुमा हामीले काम गर्दाखेरि एकदम मध्य फाँट हो यो,
0: हजुर,
1: मध्य फाँटमा चाहिँ एकदम नितान्त रूपमा धान गहुँ हुने ठाउँ हो। यो नितान्त धान गहुँ हुने ठाउँमा अब यो ड्रागन फ्रुट गर्दाखेरि मान्छेले चाहिँ अब यस्तो राम्रो फाँटमा जम्मै यसले खेत बिगारेर डोजर लगाएर सब सम्भव बनाएर यो के गर्न थालो, यो बौलन थालो भने त्यो बेलामा म चाहिँ आइटी ब्याकग्राउन्डको म आइटीमा काम गरेर मान्छे यो आइटीमा काम गरेर मान्छे कहाँ यो कृषितिर ला यो बौलाउन थालो भने मलाई
0: हजुर,
1: अनि सुरु सुरुमा डर पनि लाग्यो, साँच्चै यस्तै त हुँदैन कतै मान्छेले भने जस्तै कतै हुन त हुँदैन भने डर पनि त लाग्यो। तर ठ्याक्कै हामीले लगाएकै 12 महिनामै उत्पादन दियो, फर्स्ट इयरमा दियो। दिँदै गर्दा जहाँबाट हामीले बिरुवा लिएर आएका थियौँ उहाँहरूले के छ त भन्ने फिडब्याक लिनुभयो हामीसँग, अनि हामीले उहाँलाई यस्तो यस्तो भयो दाइ भनेर भन्दाखेरि खुसी हुनुभयो उहाँहरू।
0: हो,
1: हामीले भोगेको प्र्याक्टिसभन्दा फरक भयो तपाईँको, हामीले 2 वर्षमा फलाएका थियौँ, तपाईँको 12 महिनामा फल्यो, एकदम टेम्परेचर एकदम चाहिँ सुटेबल रहेछ, तपाईँको लागि एकदम चाहिँ मेहनत गर्नुभएछ भन्ने गर्दा त्यो फिडब्याकले गर्दा हामी थप चाहिँ अब बेस भयो, मोटिभेट भयो भनौँ न।
0: यो ड्रागन फ्रुटको खेती गर्नुभन्दा अगाडि चाहिँ के गर्नुहुन्थ्यो?
1: म सर अहिले पनि मेरो मेन पेसा म कन्ट्र्याक्टर हो होइन, म जिल्लाको यो निर्माण व्यवसाय सङ्घ प्युठानको अध्यक्ष पनि हो अहिले पनि,
0: हजुर,
1: मेरो दोस्रो कार्य

0: कालो मेरो मेन पेसा चाहिँ निर्माण व्यवसाय नै हो र त्योभन्दा पहिला पनि म आइटी ब्याकग्राउन्डको मैले बिआइटी पास गरेँ, म यहाँ आइटी इन्जिनियर पनि हो। मैले चाहिँ यो पेसा प्यारलाली लैरहेको छु, कृषि चाहिँ प्यारलाली लैरहेको छु। कृषि चाहिँ मेरो लागि त्यो बेलामा बाउ बाजेले गरिरहेको पेसा त हो कि, तर नितान्त आफै फिल्डमा खटेको चाहिँ मेरो फर्स्ट प्र्याक्टिस नै हो सर।
1: हजुर, प्युठानको चाहिँ निर्माण व्यवसाय सङ्घको चाहिँ अध्यक्ष भन्नुभएको छ, त्यसमाथि पनि आइटी इन्जिनियर पनि भन्नुभयो नि, त्यो विषयको मान्छे कसरी यो विषयमा चाहिँ आउन मन लाग्यो त यहाँलाई?
0: अब यस्तो रहेछ सर, कस्तो रहेछ भने अब हाम्रो जस्तै आइटी पेसा त्यसो यो निर्माण एकदम ह्याक्टिक, एकदम प्रेसरवाला काम, 24 आवर एकदम टर्चरवाला काम, फिल्डमा गए एकदम हेड्याक हुने त्यस्तो खालको थियो। अलिकति कुल हुने, अलिकति शान्त हुने खालको एउटा पेसा गर्न पाए, साइडमा केही गर्न पाए हुन्थ्यो भन्ने चाहिँ पहिलेदेखि लागिरहन्थ्यो।
1: हजुर,
0: त्यो बेलामा ठ्याक्क चाहिँ मेरो दाइले र मैले वास्तवमा चाहिँ हाम्रो ठ्याक्कै कृषिको इतिहास हेर्दा मेरो आदरणीय दाजु लोकबहादुर गुरुङ भन्नुहुन्छ, उहाँले र मैले काठमाडौँमा चाहिँ टोखामा 5,000 कुखुरा लियर्स कुखुरा पालेको थियौँ सर।
1: हजुर,
0: त्यो 5,000 लियर्स कुखुरा पाल्दै गर्दा त्यहाँ हाम्रो जग्गाको एग्रिमेन्ट 5 वर्षको मात्रै थियो, अनि 5 वर्षपछि त्यो जग्गावालाले हामीलाई चाहिँ त्यो लिजको जग्गा रिन्यू गर्दैन, रिन्यू नगरिसकेपछि त्यो चिज हाम्रो उसलाई त्यहीँ छोड्नु पनि बाध्यता भयो। त्यो भइसकेपछि अब कृषिमै काम गरौँ न त भन्ने कुरा भइसकेपछि मैले के भनेपछि काठमाडौँमा हामीसँग जग्गा छ केही छैन, जाउँदै उहीँ प्युठान जाउँ, यहीँ आएर गरौँ कृषिमा नयाँ काम गरौँ, त प्युठानै गएर आफ्नो ठाउँमा गएर गरौँ, हामीसँग जति पनि ल्यान्डहरू जति पनि छ सबै कुरा आफ्ना मान्छेहरू हुन्छन् त्यहीँ गएर गरौँ, किन यहाँ काठमाडौँ गर्न पर्यो र भन्न आइसकेपछि त्यसरी चाहिँ यहाँ छुट्यो खासमा कृषिमा चाहिँ।
1: हजुर, अघि अलिकति कुरा यहाँले उठाउनु भएको थियो, एउटा आइटी इन्जिनियर जस्तो मान्छे निर्माण व्यवसायमा लागेको मान्छेले आएर यसरी कृषिमा लाग्यो भनेर चाहिँ त्यहाँका स्थानीयहरूले भनिरहँदाखेरि के नै गर्न सकिन्छ भन्ने चाहिँ तपाईँमा त्यति बेला लागेको थिएन?
0: लागेको थियो सर, सुरुमा चाहिँ डाउट लागेकै थियो, नलागेको चाहिँ होइन, तर एक खालको आँट चाहिँ के थियो भने अब हामीले जुन अलिकति चाहिँ स्टडी गरिसकेपछि के चाहिँ लागेको थियो भने काम हुन्छ किन धुलीखेलमा फल्छ, चितौनमा फल्छ, घोराईमा फल्छ, भने प्युठानमा किन फल्दैन त फल्छ भन्ने लाग्थ्यो। त्यो बेला मार्केटमा यसो प्राइसमा एकदम हाई प्राइस थियो, त्यसले गर्दा स्टार्ट गरौँ काम गर्न सकिन्छ भने आँट चाहिँ आएको हो सर।
1: एउटा कृषि व्यवसाय सुरु गरिराख्नु भएको छ, यो व्यवसाय सुरु गर्दाखेरि त्यो जग्गा चाहिँ आफ्नै हो अथवा भाडामा लिनुभयो होइन? सुरुमा लगानी चाहिँ कति लाग्दो रहेछ त यो ड्रागन फ्रुटको खेती सुरु गर्नको लागि?
0: यसमा कस्तो भने अहिले टोटल्ली चाहिँ काम गरिरहेको जग्गा चाहिँ 22 रोपनी छ सर अहिले चाहिँ, त्यसमा चाहिँ हाम्रो लगभग चाहिँ 15 रोपनी चाहिँ हाम्रै थियो, त्यसले गर्दा पनि अलिकति आँट आएको छ, किनकि जग्गाको चाहिँ अब किन्नु परेन, जग्गाको लिज सिज पनि केही पनि दिनु परेन, बाबुबाजेले खेती गरेको जग्गा थियो, अनि पछि चाहिँ हामीले एक्सपान्ड गऱ्यौँ, 5-6 रोपनी चाहिँ पछि थपेर चाहिँ 22 रोपनी काम गरिरहेका छौँ।
1: यो ड्रागन फ्रुटको खेतीसँगै अरू पनि फलफुल खेतीहरू गर्ने चाहिँ विचार गर्नु भएको छ?
0: सर, हामी प्यारलाली गरिरहेको छौँ सर, हामीले यहाँ यही हाम्रो ड्रागन फर्ममा यो सिजनेबल तरकारी पनि गर्छौँ, हामीसँग 4 टनेल छ सर अहिले, 4 टनेलमा सिजनेबल तरकारी, अब टमाटरहरू भयो, काँक्राहरू भयो, करेलाहरू त्यो पनि गर्छौँ, र प्लस चाहिँ हामी अम्बा पनि गरिरहेको छौँ, हामी लगभग 300 बोट अम्बा पनि छ, यो जापानिज पिङ्क अम्बा भनेर भन्छ त्यो पनि छ हामीसँग, ताइवान पिङ्क अम्बा पनि छ, र 500 बोट हामीले कुरिलो पनि लगाएको छौँ सर, कुरिलो पनि भइरहेको छ, हामी प्यारलाली अरू पनि गरिरहेको छौँ सर।
1: अब यहाँले एक्लै व्यवसाय गर्नुभयो हो कि यहाँसँग अरू पनि कोही साझेदारमा हुनुहुन्छ?
0: दाई हुनुहुन्छ, लोकबहादुर दाई भन्नुभयो नि हजुर, हामी दुईजना, हामी दुईजनाले गरिरहेको छौँ। अब यसको चाहिँ सबै व्यवस्थाको पार्ट चाहिँ उहाँले दाईले नै हेर्नुहुन्छ।
1: हजुर,
0: मैले यता मार्केटिङको पार्टहरू चाहिँ म हेर्छु, यता चाहिँ फर्म व्यवस्थापन यताउता सबै काम चाहिँ दाइले नै हेर्नुहुन्छ।
1: लगानी चाहिँ कस्तो हुँदो रहेछ, कति लगानी गर्नु पर्दो रहेछ खेती गर्न?
0: हामीले सुरुको इन्भेस्टमेन्ट चाहिँ हाम्रो चाहिँ गत साल हामीले क्यालकुलेसन गरेका छौँ, लगभग 1,70,00,000 लगानी थियो सर।
1: हजुर,
0: यसमा कस्तो थियो भने हाम्रो चाहिँ अलिकति बढी कस्ट चाहिँ केलाई आयो भने यो हजुरको ड्रागन फल पाकिसकेपछि त मान्छेले आएर टिपेर खाइदिने भयो, त्यसले गर्दा यसलाई टोटल चाहिँ पुरै बााउन्ड्री गर्नु पऱ्यो भने तारबार गर्नु पऱ्यो, अनि यो तारबारले गर्दा अलिकति ओभरहेड बढी यसले खर्च एउटा यसले बढी गर्यो, र अर्को कुरा हामीले के गरेका छौँ भने ड्रागन फ्रुटमा युज हुने जुन पोल छ सर,
1: हजुर,
0: र पोल र जुन माथिपट्टि ट्रेन के छ भने हजुरको टायर हालिने ट्रेन छ होइन, अनि हामीले चाहिँ माथि पनि आरसिसी नै गरेका छौँ, पोल पनि हाम्रो आरसिसी छ, त्यसले गर्दा अलिक कस्ट चाहिँ बढ्या हो, र खास के थियो भने हजुरको टायर हाल्दाखेरि हाल्ने पुरानै टायर हामीले युट्युबमा अथवा चाहिँ सुन्दाखेरि के सुनिन्छ भने ड्रागन फ्रुट एकपल्ट लगाएपछि 20-25 वर्षसम्म यसले चाहिँ अब उत्पादन दिन्छ भने सुनिया छ,
1: हजुर,
0: त्यसले गर्दा अब पुरानो टायर हाल्या हुन्छ, भोलि बहिन चाहिँ 3-4 वर्षपछि यसको फुल फ्लेक्समा प्रोडक्सन हुने हो, त्यही बेलामा त्यो टायर ड्यामेज भयो भने त फेरि जिरोमा झर्नुपर्ने अवस्था भयो, त्यसले गर्दा हामीले टायर युज नगरेर आरसिसी गऱ्यौँ, माथिको रिङ पनि आरसिसी गऱ्यौँ, पोल पनि आरसिसी गर्ने जुन इन्डियामा गर्ने गरिन्छ त्यही हेरेर अनि त्यो गर्दा अलिकति कस्ट चाहिँ हाम्रो हाई भएको छ। त्यसले गर्दा 1,70,00,000 रुपियाँ लगानी गरे हौँ।
1: हजुर,
0: अहिले हाम्रो यो चौथो वर्ष उत्पादन भएको चौथो वर्ष हो सर, स्टार्ट गरेको 5 वर्ष भयो सर, प्रोडक्सन लिएको चाहिँ 4 वर्ष भयो सर।
1: अहिले प्रोडक्सन लिन थाल्नु भएको छ।
0: हजुर सर,
1: यो स्वरोजगार कार्यक्रममा मैले यति बेला नवीन कुमार श्रेष्ठ हुनुहुन्छ, उहाँले ड्रागन फ्रुटको खेती गरिरहनु भएको छ प्युठान जिल्लाको झिमरुक फाँटमा भन्नुभयो है।
0: हजुर,
1: झिमरुक फाँटमा चाहिँ उहाँले ड्रागन खेती गरिरहनु भएको छ अनि तपाईँले यो दर्ता पनि गर्नुभयो होला नि?
0: घरेलुमा दर्ता छ।
1: खेती गर्दै जाँदाखेरि तपाईँलाई त्यहाँ जस्तो हाम्रो स्थानीय सरकार भनौँ, घरेलु कार्यालय भनौँ है, अथवा कृषि ज्ञान केन्द्रहरूले पनि केही सहयोग गरेको छ?
0: अवश्य सर, अब टेक्निकल हामीलाई सहयोग चाहिँ प्रधानमन्त्री कृषि कार्यालयले हामीलाई सहयोग गर्नु भएको छ।
1: हजुर,
0: एकीकृत कृषि कार्यालय पनि छ, उहाँले पनि सहयोग गर्नु भएको छ। स्थानीय निकाय नगरपालिकाले त्यस्तो केही पनि छैन, तर चाहिँ एकीकृत र प्रधानमन्त्री कृषि कार्यालयले हामीले चाहिँ हाम्रो यही ड्रागन फ्रुटको लागि आवश्यक त्यो गणौले मल पनि हामी यहीँ उत्पादन गर्छौँ। त्यो गणौले मलको लागि चाहिँ चाहिने आवश्यक चाहिँ त्यो क्यारीहरू चाहिँ हामीलाई प्रधानमन्त्री कृषि कार्यालय एकीकृतले गरिदिनु भएको थियो। अनि प्लस चाहिँ हाम्रो यहाँ 5,000 चाहिँ पोल छ, त्यो प्रत्येक पोलमा चाहिँ अटोमेटिक पानी चाल्नको लागि ड्रिप इरिगेसन जुन थोपा सिँचाइ भन्छ,
1: हजुर,
0: त्यो थोपा सिँचाइ पनि हामीलाई प्रधानमन्त्री कृषि कार्यालयले गरिदिनु भएको थियो अनुदान स्वरूप। त्यसमा चाहिँ 50-50 कन्ट्रिब्युसन हुन्छ, प्रधानमन्त्री कृषि कार्यालय एकीकृतले गरिदिनु भएको थियो। त्यो टनेल पनि हामीलाई प्रधानमन्त्री कृषि कार्यालयले गरिदिनु भएको थियो, उहाँहरूले गर्नु भएको छ सर।
1: अब नवीनजी त्यहाँ बसेर जुन एउटा व्यवसाय गर्नु भएको छ होइन, यो ड्रागन फ्रुटको व्यवसाय गरिरहनु भएको छ, त्यो व्यवसायमा अरूलाई पनि रोजगारी दिनु भएको छ अथवा के छ, अरू युवाहरूले पनि त्यसमा रोजगारी पाउनु भएको छ?
0: सर, हामी रेगुलर स्टाफ 4 रेगुलर स्टाफ छ सर त्यो फर्ममा, अनि प्लस चाहिँ अब हामीले स्पेसल कि 3 महिनामा हामीले यो यसमा मलजल गर्ने गर्छौँ, गोड मेल मलजल गर्ने गर्छौँ। त्यो बेलामा चाहिँ डेली वेजेसमा मान्छे हायर गरेर 10-12 पर डे त्यति मान्छे लगाएर यसो गोड मेल मलजल पनि गर्ने गर्छौँ।
1: यो ड्रागन फ्रुटको चाहिँ जस्तो तपाईँहरूकोमा उत्पादन भएको जति पनि फल छ नि, त्यसको बिक्री वितरणका लागि कुनै समस्या छ कि छैन?
0: अलिकति समस्या छ सर, अब बजार व्यवस्थामा समस्या छ। हाम्रो अब प्रमुख चाहिँ हामीले कृषकले सरकारसँग एक्सपेक्ट गर्ने त्यही मात्रै जस्तो लाग्छ मलाई, किनकि कृषकले उत्पादन गर्छ तर टोटल बिचौलियाले गर्दाखेरि रेट पाउँदैनौँ पहिलो कुरा सर, होइन, एउटा स्ट्यान्डर्ड रेट मार्केटमा तपाईँ सुन्नुभयो भने अहिले पनि चाहिँ 600 किने, 800 किने, 500 किने भनेर भन्छन्, तर हामीले बिचौलियाले दिँदाखेरि अब रेट चाहिँ लो रेटमा दिएर बिचमा उनीहरूले चाहिँ बिचको चाहिँ 100 रुपियाँ 150 रुपियाँ 200 रुपियाँ किलो खाइदिएर बेचिरहेछ। अब प्रत्येक ठाउँमा गएर हामीले आफै आउटलेट खोलेर काम पनि गर्न नसकिने, एक ठाउँलाई सामान दिनपर्ने, र दिइसकेपछि उसले पेमेन्ट टाइममा नदिने, अब बेचिसकेर पनि 2-3 महिनापछि बल्ल पेमेन्ट दिने, त्यो समस्या चाहिँ छ। कमसे कम राज्यले चाहिँ अब यो कुरा फाइन्ड आउट गरेर कृषकले उत्पादन गरेको चिजलाई एउटा सर्टेन रेट तोकिदिएर लिदियो भने एकदम बेटर हुन्थ्यो। अब त्यसले गर्दाखेरि कृषकलाई ठुलो राहत हुन्थ्यो, एउटा उत्पादन गरी हौसला पनि हुन्थ्यो, र अब मरेर काम गरेर उत्पादन भइसकेपछि बेच्ने बेलामा एकदम हात जोड्नु पर्ने, नमनमा गर्नुपर्ने, भरे पैसा पनि टाइममा पनि नआउने गर्दा अलिकति फ्रस्ट्रेसन, एक खालको फ्रस्ट्रेसन हुन्छ सर। अब बिक्री चाहिँ अब दुःखम सुखम बेचिरहेछ तर भने जस्तो रेट पाइया छैन, समस्या त्यो छ सर।
1: त्यहाँको स्थानीय सरकारले के गरिदिएदेखि सहज हुन्थ्यो जस्तो लाग्छ त्यहाँलाई?
0: ड्रागनको एउटा रेट तोकिदियोस्, स्ट्यान्डर्ड रेट तोकिदियोस् र त्यो हाम्रो उत्पादन भएको सामान उसले लिदियोस्, केही गर्नु पर्दैन, हामी आफै गर्छौँ, सबै हामी आफै गर्छौँ। उसले सामान लिदेर उसले बजार व्यवस्था मात्रै गरिदियोस्, हाम्रो एक्सपोर्ट त्यति मात्र, अरू केही चाहिँ हामी आफै गर्छौँ सर।
1: अहिले चाहिँ बिक्री वितरणको लागि अब प्युठानमा मात्रै त खपत हुँदैन, त्यो बाहिर पनि पठाउनुहुन्छ?
0: गएको छ सर, अब हाम्रो सामान काठमाडौँ कुलेश्वर चाहिँ तर्का फलफुलमा मण्डीमा पनि गइरहेछ, बुटोलको फलफुल मण्डीमा पनि गइरहेछ, कोही साथीहरू चाहिँ दिल्लीमा हुनुहुन्छ, उहाँले चाहिँ मगाउनुहुन्छ दिल्ली। हुन त अब इन्डियामा प्रडक्ट नभएको होइन, प्रडक्ट छ, तर तुलनात्मक रूपमा त्यहाँको भन्दा हाम्रो माल धेरै टेस्टी भावनाले चाहिँ हामीलाई दिल्लीबाट साथीहरूले मगाउनुहुन्छ, हामी चाहिँ यहाँबाट डाइरेक्ट दिल्ली गाडी चल्छ, प्युठानबाट डाइरेक्ट दिल्ली गाडी चल्ने हुँदाखेरि हामीले यहाँबाट पठाइदिएको अवस्था हुन्छ।
1: अरू केही छ तपाईँले यो ड्रागन फ्रुटको खेतीलाई अझ विस्तार गर्ने त्यस्तो कुनै योजनाहरू पनि छ?
0: अब यस्तो सर, अब यदि हाम्रो चाहिँ बिक्री हुने सुनिश्चित भयो भने चाहिँ यो त जति गर्दा पनि हुन्छ, जस्तै मैले त के भन्छु भने हाम्रो यो लोकेसन यो चिजको लागि एकदम सुटेबल रहेछ भन्ने कुरा प्रमाणित भइसक्यो। अब हामी अहिले पनि चाहिँ के छ भने पौराणिक खेती, धान खेती, गहुँ खेती गरेर बसिरहेछौँ, यो नगदे बाली हो, 6 महिना उत्पादन हुन्छ, 6 महिना चाहिँ यो चिज उत्पादन हुँदैन, र यदि चाहिँ साथै सरकारले यसलाई इनिसिएसन दिएर यसको प्रडक्सन भएको चिजलाई चाहिँ सरकारले लिदिने हो भने थप अन्य चाहिँ वरिपरि भएका साथीहरूलाई पनि यो चिज गरौँ, जसले गर्दा एउटा चाहिँ ड्रागन हबको रूपमा यो ठाउँलाई विकास गर्न सकिन्छ र गरौँ भनेर चाहिँ मैले एउटा सन्देश दिन चाहन्छु, र राज्यले चाहिँ उत्पादन गरेको चिजको किन्ने एस्योरेन्स गरोस् भन्ने मेरो अपेक्षा छ।
1: हजुर, हामी अन्तमा आइसकेका छौँ, अन्तमा जो युवाहरू अहिले पनि होइन कामको मेसो मेलो नपाएर हुनसक्छ, आर्थिक कठिनाइका कुराहरू पनि हुनसक्छन्, कतिपय युवाहरू विदेशमा गएर त्यत्तिकै फर्किनु परेको अवस्था पनि छ, विदेश जान लालायित पनि हुनुहुन्छ, उहाँहरूलाई आफ्नै ठाउँमा पनि बसौँ व्यवसाय गरौँ भनेर भन्नका लागि यहाँ केही भन्न चाहनुहुन्छ?
0: एकदम सर, एकदम एकदम. के छ भनेपछि अब यो कतिपय के राख्यो छ भने अब अहिलेको सबै कुरा नेगेटिभ, जुन अब मिडियादेखि लिएर सबै कुरा नेगेटिभ गर्दाखेरि पनि एउटा चाहिँ युवाको दिमागमा चाहिँ यो अब हुन्न भन्ने परिरहेको छ. पहिला त्यो कुरालाई चिर्न जरुरी छ. नेपाल नितान्त रूपमा भर्जिन मार्केट हो. अहिले पनि हामी हेऱ्यौँ भने 100 गाडी चाहिँ ट्रक चाहिँ हजुरको चाहिँ फलफुलदेखि तरकारीका ट्रकहरू बोर्डरबाट नेपालभित्र भित्रिरहेका छन्, तर हामीले यो चिज यहाँ उत्पादन गर्न सकिरहेका छैनौँ. यही ड्रागन हजुरको भियतनामबाट चाहिँ नेपालमा ड्रागन आएर बिक्री हुन्छ, तर नेपाली चाहिँ ड्रागनले मार्केट पाइरहेको अवस्था छैन. यो के कारणले, बिचौलिया कारणले गर्दाखेरि. त्यही भएर राज्यले के गरोस् भने पहिला त युवाहरूलाई चाहिँ गर्न सकिन्छ भन्ने खालको माहौल क्रिएट गर्नु पऱ्यो. र मेरो व्यक्तिगत कुरा गर्दाखेरि नितान्त रूपमा गर्न सकिन्छ, नितान्त रूपमा मार्केट छ, गर्न सकिन्छ. हो के हो भने कृषिमा लगानी गरेको चिज तुरन्त रिटर्न हुँदैन, त्यसको लागि पेसेन्स चाहिन्छ. तर यदि त्यो लगानी गरेको कुरा रिटर्न हुन थाल्यो भने त्यो पेन्सन जस्तो आनन्दसित चाहिँ प्रत्येक वर्ष रिटर्न भइरहेको हुन्छ. पेसेन्स धैर्य त राख्नु पऱ्यो. तपाईँ अब चाहिँ खाडी मुलुकमा जानुहुन्छ, 2-3 लाख रुपियाँ लगानी लगाएर जानुहुन्छ, त्यहाँ गएर 20,000-25,000 त हाय पाउने हो तपाईँले, तर बच्चा बच्ची सब परिवार देश छोडेर आखिर त 2-3 लाख लगानी गरेर यहाँ चाहिँ कुनै पनि कृषि अथवा कुनै पनि व्यवसाय गर्नुभयो भने मार्केट नभएको होइन. मजासित मार्केट छ, तर पेसेन्स हुनु पर्यो, धैर्यता हुनु पर्यो, त्यसको रिटर्न अवश्य पाइन्छ.
1: भर्खरै यहाँहरूले सुन्नुभयो, प्युठान जिल्लाको प्युठान नगरपालिकाको वडा नम्बर 7 झिमरुक फाँटमा ड्रागन फ्रुटको खेती गरिरहनुभएका नवीन कुमार श्रेष्ठसँग गरिएको कुराकानी. स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव छ भने हामीलाई पठाउन सक्नुहुन्छ. तपाईँले सञ्चालन गरेको व्यवसायको बारेमा हामीलाई जानकारी प्राप्त भयो भने कार्यक्रममा तपाईँको व्यवसायको बारेमा कुराकानी गर्नेछौँ. त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् त swarojgar2018@gmail.com. ठेगाना पुनः एकपटक swarojgar2018@gmail.com. अवस्त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ. अर्को बुधबार तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी सुलोचना वज्राचार्यसहित म टङ्क खनाल बिदा हुन्छु. नमस्कार.

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाडे भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
3: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल

नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल। प्रविधि संयोजनका साथी सुधीर मिश्र र बलराम कोइराला तपाईँलाई सुमधुर लोक दोहोरी गीत सुनाउन उपस्थित भएका छौँ। पहिलो लोक दोहोरी गीत कालिका रोका मगर र प्रेम विश्वकर्माको स्वरमा, ओम छिनालको रचना, मौसम गुरुङको संकलनमा।

रेडियो नेपालबाट तपाईँ लोकदोहोरी गीत सुनिरहनु भएको छ। यो क्रमलाई हामी अर्को लोकदोहोरी गीत यहाँहरूलाई सुनाउँदैछौँ। शान्तिश्री परियार र विक्रम परियारको स्वरमा, नयन शर्माको लय सङ्कलनमा।

आदरणीय श्रोता, तपाईँ सार्वजनिक सेवा प्रसारण मार्फत यो समयमा विभिन्न लोक तथा दोहोरी गीत सुनेर मनोरञ्जन लिइरहनु भएको छ। अबको क्रममा दिनेश भण्डारी र शर्मिला श्रेष्ठको स्वर सुन्दै हुनुहुन्छ। रामप्रसाद नेपालको संकलन, दिनेश भण्डारीको लयमा।

लोकदोहोरी गीतहरू सुनाउने क्रमको अन्त्यमा अब हामी समीक्षा अधिकारी र नरेश खातीको स्वर सुनाउँछौँ। नरेश खातीको लय सङ्कलनमा राति ठिक 9 बजे समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिदेखि अवैध घोषणा गर्ने सरकारको निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग छलफल। हस्तकला मार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ। बागमती प्रदेशमा नेकपा एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता। र भारतमा निर्माणाधीन सुरङभित्र भएको विस्फोटमा परि कम्तीमा 20 जनाको मृत्यु। समाचार अब विस्तारमा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैको मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न सम्बन्धमा गठित समिति र मिटर ब्याज विरुद्ध किसान

0: एलटिई ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचराउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
2: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौँ, विपदबाट जोगिन पूर्व तयारी गरौँ। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका ओह्राली, घाम पानी, रात प्रभात अनि तिथा मिठा भोगाईहरूको सङ्गालो सङ्गीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। यो कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट संसारभर सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालोजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। आजको सङ्गीत साधना कार्यक्रममा भने हामी सङ्गीतका साधक, प्रतिष्ठित गायक, कलाकार प्रदीप राज पाण्डेलाई प्रस्तुत गर्नेछौँ।

प्रदीपराज पाण्डेको स्वरमा रहेको गीत थियो यो। सङ्गीत केवल स्वरको यात्रा मात्र होइन, यो त समर्पण, सङ्घर्ष, धैर्य र निरन्तर साधनाको कथा पनि हो। आजको सङ्गीत साधनाभित्र यस्तै एक प्रतिष्ठित गायकसँग हामी साक्षात्कार गर्नेछौँ, जसले आफ्नो सुमधुर स्वरले नेपाली सङ्गीतलाई लामो समयदेखि समृद्ध बनाउँदै आउनु भएको छ। उहाँ हुनुहुन्छ प्रतिष्ठित गायक प्रदीपराज पाण्डे। प्रदीपराज पाण्डे जो आफ्नै माता पिताको सङ्गीत अनुरागबाट प्रेरित भएर सङ्गीत कर्मतर्फ लम्कनुभयो, बिएसम्मको अध्ययन पुरा गरेपछि 2048 सालमा प्रदीपराज पाण्डेले रेडियो नेपालमा सेवा गर्न थाल्नुभयो। त्यो सँगै 2049 सालमा रेडियो नेपालबाटै लिइने स्वर परीक्षा समेत पास गर्नुभयो। सङ्गीत र सञ्चार दुवै क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका कलाकार प्रदीपराज पाण्डेले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु, थाहै थिएन दिल आगो बिना नि जल्दो रहेछ, किन आउँछ याद, तमासा भएछु लगायतका दर्जनौ कर्णप्रिय गीत गाएर लाखौं श्रोताको मनमा बस्न सफल हुनुभएको छ। जीवनको एक चरणमा केही समय सङ्गीतबाट टाढिनु परे पनि आज फेरि उत्कृष्ट सृजना र राम्रा गीतहरूको छनौट गर्दै नयाँ उत्साहका साथ सङ्गीत साधनामा उहाँ सक्रिय हुनुहुन्छ। आजको सङ्गीत साधनामा हामी उनै प्रतिष्ठित गायक प्रदीपराज पाण्डेका अनुभव, सङ्घर्ष, सफलता, सङ्गीतप्रतिको समर्पण र उहाँको पुनः सक्रिय सङ्गीत यात्राका रोचक पाटाहरूमा खुलस्त कुराकानी गर्नेछौँ। त्यो कुराकानीलाई अगाडि बढाउनु भन्दा पहिला एकैछिन पुनः प्रदीपराज पाण्डेकै स्वरमा रहेको त्यो गीतको यो दोस्रो अन्तरा, त्यसपछि हामी कुराकानीको प्रसङ्गलाई जोड्नेछौँ।

0: रेडियो नेपालको संगीत साधना कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद दुर्गाजी। आज धेरै वर्षपछि जुन ठाउँबाट मेरो परिचय श्रोताहरूले थाहा पाउनुभयो, चिन्नुभयो, त्यो ठाउँ भनेको रेडियो नेपाल हो। त्यसकारण आज मलाई यो कार्यक्रममा तपाईँले बोलाएर यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद, र रेडियो नेपालको सम्पूर्ण परिवारहरू साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।
0: 2039 सालमा रेडियो नेपालमा चाहिँ यहाँले स्वर परीक्षा पास गर्नुभयो, होइन? त्यसपछि रेडियो नेपालमा यहाँको सामिप्यता अझै धेरै बढ्दै गयो, एक खालको भनौँ न प्रगाढता बढ्दै नै गयो होला भन्ने लाग्छ हामीलाई, होइन? त्यसपछि 2048 सालबाट सेवा नै प्रवेश गर्नुभयो अझ रेडियो नेपालमा, होइन? आज लामो समयको अन्तरालपछि फेरि ए स्टुडियोमा यहाँ आइपुग्नु भएको छ। मलाई लाग्छ त्यतिखेरका यादहरू अहिले यहाँलाई छताछुल्ल भयो होला।
1: कस्तो राम्रो प्रश्न गर्नु, मलाई पुरानो याद आयो। अब त्यो रेडियो नेपालको त्यो बेलाको आफूले जाहिर खाएको, त्योभन्दा अगाडि पनि गीत सङ्गीतको लागि रेडियो नेपालमा धाउने आउने, दिनभरि गीतहरू सुन्ने, अरूले गरेका रेकर्डहरू सुन्ने, अनि पुरानो पुरानो स्रष्टाहरूलाई हेर्ने, ओहो चिन्ने अवसर है, यी कुराहरू। र पछि 2048 सालमा फेरि मेरो रेडियो नेपालको प्रवेश भयो भन्नाले जागिरको म ऊ भयो मेरो। त्यसपछिका ती दिनहरू र अहिलेको दिनहरू सम्झिँदाखेरि लाग्छ, म रेडियो नेपालमा तपाईँको प्रोग्राममा म इन्टरभ्यू दिन आएको होइन कि, साँच्चै म आफैले नै केही प्रोग्राम चलाइरहेको हो कि। र त्यसपछि मलाई आफ्नो त्यो अतीत जवानी याद पनि आइरहेछ, एकदम आनन्द नै लागिरहेछ, अचम्म पनि लागिरहेछ।
0: त्यतिखेर प्रोग्राम सेक्सनमा पनि यहाँले काम गर्नुहुन्थ्यो, समाचार पनि पढ्नुभयो।
1: मैले बेलुका 11 बजेको समाचार पढेँ। सुरुमा मैले उद्घोषण कार्य गरेँ, त्यसपछि मैले समाचार भनेँ, त्यसपछि एक दुईवटा साङ्गीतिक कार्यक्रम चलाएँ, नाटक पनि खेलेँ, नाटक शाखामा पनि काम गरेँ, जस्तो हाम्रो अग्रज रिजेन्ड्री हाम्रो मदन दास श्रेष्ठ दाईसित पनि काम गरेँ। यतातिर सङ्गीत शाखामा अब धेरै पुरानो हाम्रो कार्यक्रमको प्रमुख हुनुहुन्थ्यो त्यो बेला, पुरुषोत्तम सापकोटा, पाण्डव सुनवार दाई, वासुदेव मुनाल, उहाँसित पनि मैले काम गरेँ, र उहाँहरूलाई चिन्ने मौका, उहाँसित सङ्गत गर्ने मौका, उहाँहरूबाट आशीर्वाद लिने अवसर पनि पाएँ मैले।
0: 2048 सालदेखि जति वर्ष रेडियो नेपालमा सेवारत रहनुभयो त्यहाँभित्रका कुराहरू, कामका कुराहरू भए, अब हामी यहाँको जिन्दगीमा फर्केर सङ्गीत साधनाभित्र छिरेर कुराकानी गर्छौँ, होइन? यहाँका बुबा पनि सङ्गीतका साधक, शास्त्रीय गीत चाहिँ गाउनुहुन्थ्यो उहाँले, होइन, साधना गर्नुहुन्थ्यो, आमा पनि सङ्गीत अनुरागी, त्यसैको प्रभाव होला कि काठमाडौँको यो भनौँ न सांस्कृतिक धार्मिक थलो त्यो पनि त छँदैछ, होइन? यसैको प्रभाव त होला नि यहाँलाई यो सङ्गीतको मोह बढेको चाहिँ।
1: मलाई के लाग्छ भने सबभन्दा पहिला त यो गीत सङ्गीत अथवा कला भन्ने चाहिँ अलिकति के भने ईश्वरीय वरदान नै हुनुपर्छ, त्यसमाथि पनि हेरिडिटी पनि हुनुपर्छ, वंशाणु पनि हुनुपर्छ। तर कतिको मातापिता आफ्नो गीत सङ्गीत नलागे पनि कति कलाकारहरू चाहिँ आफै पनि एकदम राम्रा कलाकार भएर आउनु भएको छ। तर मेरो हकमा चाहिँ यहाँले भन्नुभयो, काठमाडौँको हावापानी भन्दा नि मेरो बुवा गीत गाउने क्लासिकलको गुरु, आमा पनि गीत गाउने, पुरानो पुरानो हिन्दी फिल्म, पुरानो पुरानो नेपाली गीतहरू गाउनुहुन्थ्यो। बुवा त अझै राग मात्रै गाउने, अब त्यो कारणले पनि त्यो हेरिडिटीले पनि म यो गीत सङ्गीतमा अलिकति मलाई त्यो एउटा ईश्वरीय वरदान प्लस मातापिताको प्रेरणाले पनि होला मेरो चाहिँ हकमा। तर यसको श्रेय चाहिँ यो गीत सङ्गीतमा म आउनुको श्रेय चाहिँ मेरो प्रेरणा भनेको मेरो सुरुमा मैले भन्नुपर्दा मेरो मातापिता नै भन्नुपर्छ,
0: बुवा आमालाई नि दिन्छ। सँगसँगै काठमाडौँ चाहिँ एउटा कस्तो थलो रहेछ भने अहिले आएर बुझ्दाखेरि धेरै मठ मन्दिरहरू अनि नेवारी समुदायको बसोबास अधिकतम, होइन, उहाँहरूको चाहिँ जात्रा पर्वहरू पनि धेरै, भजन कीर्तनहरू हुने, अनि यहीँ जन्मिने मान्छेहरूलाई चाहिँ त्यसको प्रभाव पनि हुने रहेछ कि, सङ्गतले भन्छन् नि त्यस्तो पनि हुने रहेछ।
1: यो के छ भने मैले चाहिँ बुझेको ठिक भन्नुभयो, किनभने अब जस्तो हामी सानो हुँदाखेरि जस्तो असनतिर जानुपर्दा हाम्रो आमाले भन्नुहुन्थ्यो आज सहर जाने भन्नुहुन्थ्यो, त्यो बेलासम्म पनि सहर नै भनिन्थ्यो। काठमाडौँको अलिकति मुटु सहर भनेको असन इन्द्रचोक नै थियो हाम्रो लागि चाहिँ। अब पाटनमा नि आफ्नो मङ्गल बजार थियो होला, थियो, भक्तपुरमा नि त्यहाँको पुरानो सहरहरू छन्, तर हामीले चाहिँ भन्नुपर्दा केही किनमेल गर्नुपर्ने विवाह हेनतेन यताउता ठुलो चाडबाड आउँदाखेरि दसैँ तिहार आउँदाखेरि सामान किन्नको लागि सहर जानु पर्थ्यो। तर के थियो भने त्यहाँ सहरमा चाहिँ पहिलादेखि नै परापूर्वकालदेखि एउटा परम्परा उहाँहरूको एउटा नेवारी जातमा ठुलो एउटा संस्कृति छ क्या, भन्नाले बाजा गाजा जात्रा मात्रा उहाँहरूको बाजा गाजा जात्राको चाहिँ महत्त्व, त्यो जात्राभित्र चाहिँ गीत सङ्गीत छ, होइन, झ्याली बजाउने, ऊ बजाउने, धिमे बजाउने, सँगसँगै उहाँहरूको गीतहरू गाउने, भजन गाउने। पहिला पहिला त के हुन्थ्यो भने तपाईँको अहिले त अहिले फेरि बिस्तारै बन्दैछ, त्यो नेवारी समुदायमा सहरतिर त्यो घर सानो घर हुन्थ्यो सहरको छेउछाउमा, त्यहाँ बसेर अहिले पनि त्यो चलन सुरु हो, फेरि भजनहरू गाउने, गुठियाराहरूले भजन गाउने। हाम्रो मैत्रीमा पनि थियो, दसैँको बेलामा हा हा हा गरेर 3 बजे 4 बजे बाजा बजाउनु हुन्थ्यो। त्यो उहाँहरूको एउटा त्यो एउटा संस्कृति पनि भयो, हामी चाहिँ हेर्थ्यौँ तर त्यसको प्रभाव चाहिँ मलाई होइन, त्यो अर्को पाटो हो, तर मेरो आफ्नो हकमा चाहिँ यतातिरको पाटो अलिक फरक हो।
0: हजुर हजुर। फेरि मैती देवीमा त पहिलादेखि लक्ष्मीप्रसाद देवकोटाको घर पनि उतैतिर हुनुभयो, साहित्यिक मनहरू भएका मानिसहरूको बसोबास भएको क्षेत्र पनि रहेछ।
1: के थियो भने जस्तो महाकवि लक्ष्मीप्रसाद देवकोटाज्यूको र घर मेरो घर नजिकै हो, 2-3 मिनटको फरक हो, तर मैले त उहाँलाई देख्ने अवसर पाइनँ है, म सानै थिएँ। मैले उहाँको मिसेस आमा उहाँबाट मैले आशीर्वाद पाएको छु, आमाले मलाई लानुहुन्थ्यो त्यहाँ हामी सानो हुँदाखेरि, तर मैले उहाँलाई चाहिँ देख्न पाइनँ। तर अहिले चाहिँ आएर बरु हाम्रो त्यहाँ एउटा लक्ष्मीप्रसाद देवकोटाज्यूको चाहिँ एउटा सङ्ग्रहालय भनेको छ त्यो घरलाई, पुरानो घरमा त्यो ठाउँको नाम पनि परिवर्तन भएको छ अहिले, त्यो ठाउँलाई चाहिँ हामी महाकवि देवकोटा मार्ग भन्छौँ हामी। तर त्यस्तो उहाँसित चाहिँ त्यो त्यहाँ मैले त्यस्तो देख्ने चिन्ने अवसर चाहिँ पाइनँ।
0: हजुर हजुर। त्यो मैतीदेवी एरिया जुन ठाउँमा यहाँ जन्मिनु भयो त्यही ठाउँको एरियाको कुरा आइहाल्यो, सँगसँगै अब बाल्यकालमा फर्केर आउँदाखेरि यहाँको शिक्षा पनि अब काठमाडौँमै भयो भनौँ न, त्यहीँ वरपर नै भयो भनौँ न।
1: मैले हजुर स्कुलको चाहिँ मैले सरकारी स्कुलमा पढेँ, मैले विजय मेमोरियल माध्यमिक विद्यालय, त्यसपछि मैले कलेज चाहिँ सरस्वती बहुमुखी क्याम्पस मैले कमर्स पढेको हुँ।
0: हजुर।
1: होइन मैले ग्रेजुएसन गर्दा गर्दै छोडिदिएँ, पढाइ चाहिँ मैले क्याम्पस मेरो उहाँ पकनाजुल सरस्वती बहुमुखी क्याम्पस हो।
0: मेरो आवाज चाहिँ गीत गाउनलाई उपयुक्त रहेछ, म एउटा राम्रो कलाकार बन्न सक्ने रहेछु भन्ने खालको चेत चाहिँ यहाँलाई कसरी सृजना भयो त्यो चाहिँ?
1: मेरो पिताजी क्लासिकल गीत गाउने, अनि म पहिला भनौँ न म सानो बाल्यकालकै कुरा हेर्छु, म आफू सानो हुँदा मैले के एउटा गीत थियो हाम्रो बद्री दुर्गा खरेल दाईले गाउनुभएको, बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रीतको माता लाग्ने डर, यस्तै के शब्द हो। त्यो गीत गाउँदाखेरि म सानै थिएँ, मेरो बुवाले के गीत गाएको यस्तै, अनि त्यो गीत गाउने, कहिले कुमार बसन्तको लोकगीत गाउँथेँ। तर के छ भने फेरि उहाँहरू त स्रष्टा हुनुहुन्छ, अहिले मैले कुरा गर्दाखेरि उहाँहरूप्रति त्यस्तो होइन, किन म त हामीले सानैदेखि त्यस्तो गीत गाउने, बुवा चाहिँ क्लासिकल गीत गाउने, तर अहिले पनि अहिले मैले आएर के बुझ्छु भने क्लासिकल त क्लासिकलै रहेछ, क्लासिकल भनेको जरा रहेछ, त्यो त मेन त्यही नै रहेछ, सोर्स त त्यही नै रहेछ। अनि बुवाको चाहिँ भनाइ के भने, बाबु पहिला त क्लासिकल सिक, अहिले यस्तो गीत नगा, तैँले क्लासिकल सिकिस् भने त यस्ता गीत तेरोलाई सरल हुन्छ, सामान्य हुन्छ, त्यस कारण यस्तो गीत गाउनु न भन्नुहुन्थ्यो है। अनि त्यस्ता गीतहरू गाउँदाखेरि बुवा रिसाउनुहुन्थ्यो, अनि पछि मैले बुझ्दै गएँ, बुवाले किन यसो भन्नुभएको होला, हो मलाई त बुवाले बेलामा यस्ता कुराहरू भनिदिनु भएछ भन्ने भएपछि म आफूले पनि बिस्तारै अलिक ठुलो हुँदै गएपछि, टिनेज हुँदै गएपछि, बिहान 4 बजी उठ्थेँ, क्लासिक आफै हार्मोनियम बजाउँथेँ, आफै चाहिँ रियाज गर्थेँ, अनि यही क्रम बढ्दै गएपछि म गुरुजी घरमा गएँ, मैले नराज गुरुजीबाट पनि सिकेँ, चेतना शर्माबाट पनि सिकेँ, तर त्यति मैले चाहिँ लङ टर्म चाहिँ सिकिनँ, एउटा मेरो बेस भनेको चाहिँ त्यहाँ नै हो। तर अब अनि एभम रीतले पछि ब्रेक पनि भयो, फेरि अब आउने जाने भयो, फेरि अहिले चाहिँ फेरि सुरु गरेको छु बिस्तारै।
0: हजुर हजुर। अब गीत सङ्गीतमा यसरी नै यहाँ बढ्दै जानुभयो होइन, अब रेडियो नेपाल प्रवेश गर्नुभन्दा अगाडि नै यहाँले स्वर परीक्षा पास गर्नुभएको थियो, त्यसपछि यहाँको औपचारिक रूपमा गीत रेकर्ड भयो, जुन गीत चाहिँ उर्वशीको रचना अनि सिकेर साइलीको सङ्गीत रहेको गीत थियो होइन,
1: यो गीतको बोल हाम्रो बोलचाल छैन,
0: हाम्रो बोलचाल छैन भन्ने गीतबाट चाहिँ यहाँको रेकर्डेड भनौँ न औपचारिक रूपमा चाहिँ यात्रा सुरु भएको होइन त?
1: हजुर, कस्तो राम्रो प्रश्न गर्नु, किनभने मलाई यो गीतको कुरा गर्दा फेरि मलाई त्यो जवानी आफ्नो अतीत याद आयो, म भर्खरकै थिएँ। यो गीत गाउँदाखेरि यो गीतको सङ्गीतकार हाम्रो आदरणीय सिकेर साइली हुनुहुन्छ, रचनाकार चाहिँ उर्वशी हुनुहुन्छ, अनि यो गीत हामीले उहाँको घरमा हामीले धेरै प्र्याक्टिस गऱ्यौँ, गरेपछि रेडियो नेपालमा रेकर्ड गर्न आयौँ, त्यो मेरो पहिलो गीत थियो, भोइस टेस्ट पास गरेपछि रेडियो नेपालबाट मैले पाएको पहिलो डेटमा गाएको गीत हो, यसमा चाहिँ हाम्रो लिजेन्ड्री हाम्रो आदरणीय दिदी ज्ञान राणा दिदीले कोरस गरिदिनु भएको छ।

0: त्यो मलाई थाहा थिएन यो उदित नारायण झाजी चाहिँ यो बम्बई जानु भएको रहेछ भर्खर भर्खर उहाँको त्यो बेला पनि दुई तिनवटा गीतहरू चलिसकेको थियो अनि यहाँ नेपालमा पनि बल्ल बल्ल भेट भएको दिन बोल्दा पनि बोल्दैनौ किन भन्ने गीत चलेको थियो त्यो गीत पनि मलाई उहाँले प्र्याक्टिस गर्नुहुन्थ्यो हाम्रो सिकेर शैली दाइले यहीँ घरमै प्र्याक्टिस उहाँकै घरमा अनि मैले यहाँ रेड नेपालमा गाउने गीत पनि त्यहीँ प्र्याक्टिस गराउनु भयो अनि जुन दिन हामी रेकर्ड गर्ने भनेर रेड नेपालमा आयौँ त्यो गीत रेकर्ड गर्न खोज्दाखेरि कस्तो हो भने मेरो आवाज त उदित नारायण झासित कता कता मिल्न आएछ
1: सबैले उदित नारायण झासँग तुलना गर्न लागे
0: सायद अहिले पनि श्रोताहरूलाई अलिअलि त्यस्तो लाग्ला है म स्योर दा भन्ने पछि मैले सुने अरूहरूले नि भने अनि त्यो बेला हाम्रो राम थापा दाई हुनुहुन्थ्यो मेरो आदरणीय दाई उहाँसित धेरै काम गरेँ रेड नेपालमा मैले अनि उहाँले पनि भाइ तिम्रो स्वर त आज उदित नारायण झा जको जस्तै छ ल एउटा म्युजिकमा तिमीले मेरो गाउनुपर्छ भन्नुभयो त्यसपछि मधु दाईले नि भन्नुभयो धेरैजनाको सङ्गीतमा मैले गाएँ मदन परियार दाईको सङ्गीतमा नि गाएँ अनि त्यो बेलामा बेलुका 7:30-8 बजे चाहिँ त्यो सक्यो रेकर्ड भएको धेरै मान्छेहरू आए ती रेड नेपालको स्टाफहरू ओहो ल अर्को उदित नारायण झा जन्मेछ भन्ने भयो म पनि खुसी भएँ तर एकछिनलाई खुसी भएँ त्यो पछि म बुझ्दै बुझ्दै आइसकेपछि किन जस्तै हुनुहुन्न जस्तै भने कुनै पनि गायक हुनुहुन्न है म भन्छु सबैजना साथीहरूलाई जस्तै भनेको भोलि नाम त श्रेय उसैलाई जान्छ नि अनि मलाई फेरि दाईहरूले के गर्नु भने प्रोग्रामतिर आर्मीको प्रोग्राममा लानुहुन्थ्यो ल यो गीत गाऊ त बल्ल बल्ल भेट भएको दिन गाऊ त भन्नुहुन्थ्यो म हु बाउ गाइदिन्थेँ सबैजनाले ओहो यो ठिटाको त उदित नारायण झाको जस्तो स्वर रहेछ भन्थे खुसी हुन्थे तर त्यो होइन रहेछ हो त्यो कहिले यसो आफ्नो ट्यालेन्ट्स देखाउने अलग कुरा हो तपाईँ त जसको स्वर पनि गाउनु सक्नु हुँदो रहेछ भनेर भन्ने पाउनु त्यो अलग कुरा तर पन चाहिँ आफ्नै हुनुपर्छ पछि मैले यसलाई बिस्तारै आफ्नै उसमा बुझ्दै बुझ्दै आएपछि यसलाई ट्र्याक चेन्ज गरेँ पछि त्यो काम रोमान्टिक गीत गाउने मान्छे पछि म यता त्यो गजलमा आएँ है सेन्टिमेन्ट गीततिर आएँ तर जस्तै चाहिँ हुनुहुन्न भन्न चाहन्छु
1: हजुर उदित नारायण झा उदित नारायण झा नै हुनुभयो प्रदीप राज पाण्डे प्रदीप राज पाण्डे
0: किनभने उहाँमा त ठुलो कलाकार हो जोसुकै पनि जा जस्तै नभइदियोस् भन्ने मेरो भावना अघि आफ्नो पन्त चाहियो नि ओरिजिनल मौलिक पन्त होइन
1: आफू भनेको आफू
0: त्यो एउटा त्यो पनि दिन थियो रमाइलो दिन थियो अहिले सब तपाईँले सम्झना गर्नु
1: हजुर अनि यो गीत रेकर्ड गर्दाखेरि चाहिँ एकदमै खुसी हुनुभयो
0: एकदमै खुसी भयो एकदम खुसी भएर मलाई मैले त्यो गीत गाइसकेपछि एकजना विजय सिंह मुनाल दाई हुनुहुन्थ्यो यो गीतमा धेरै कुरा जोडिएको छ उदित नान्जालाई बम्बई पठाउनु भएको ठुलो रोल हो एकजना हाम्रो सङ्गीतकार विजय सिंह हुँदैन उहाँको सङ्गीतमा मैले दुई तिनवटा गीत गाएको छु जस्तो तमासा भए छु म त मायाको बजार भन्ने गीत त्यो गीत पनि हाम्रो रेड नेपालमा छ धेरै त्यो बेला यो गीत धेरैले मन पराउनु भएको उदित नारायण काठमाडौँमा आएपछि सिधै मेरो घरमा लिएर आउनु भएको विजय सिंह हुनाल दाई लयर तेरो जस्तै आवाज अनि कता कता त्यो बेला अनुहार पनि मिल्न खोज्ने रे अनि उदित नारायण झासित मेरो कता कतिपय कुरा मिल्दो रहेछ त्यो बेला कहिले मेरो स्वर फाट्ने उहाँको पनि स्वर फाट्दो रहेछ अनि उहाँको हातमा नि यो वैशाख जेष्ठमा छाला जाने उहाँको पनि छाला जाने रहेछ हातमा एकदम पसिना आउने मेरो हातमा नि पसिना आउने धेरै कुराहरू मिल्ने रहेछ अनि त्यो भएर हाम्रो विजय सिंह मुनाल दाईले चाहिँ ल त्यो बेला म भेटाउनु ल्याएको छु भाइ भन्नुभयो घरमा ल्याउनुहुन्थ्यो त्यो दिन पनि मेरो लागि एउटा अविस्मरणीय एकदम दिन जस्तो लाग्छ रमाइलो पनि लाग्छ मलाई धेरै स्ट्रगल गर्नु पऱ्यो गीतहरू चल्नको लागि त्यसपछि 8-10 गीत गाएँ होला त्यति चलेन चल्न सकेन किन गीत भनेको त गाउनु अलिकति जान्नु नै पर्दो रहेछ भन्ने पनि भयो मलाई बुझेर गाउँदाखेरि गीत राम्रो हुने रहेछ भन्ने कुरा पनि भयो शब्द सङ्गीतका कुराहरू पनि त्यसमा आउँदो रहेछन् इच्छाहरू बुझ्दै बुझ्दै बुझ्दै आएपछि बल्ल हुन त यसको अन्त्य छैन अहिले पनि मैले एउटा कुनै एउटा गीत गाएर मलाई कसैले राम्रो भन्छ भने त्योभन्दा अझै मैले राम्रो गर्नुपर्छ भन्ने मेरो चाहना मेरो सोच त्यो सबै कलाकारहरूको लागि त्यो नियम लागु नै हुन्छ तर त्यो बेला चाहिँ जानी नजानी मैले गाएँ तर त्यो गीतको हकमा चाहिँ एउटा जस्तै भएर उदित नारायण झाको जस्तै भन्ने मात्रै भएको हो गीत चाहिँ मेरो चलिसकेको थिएन
1: हजुर त्यति चलेको थिएन भर्खरै सुरुवातमा हुनुहुन्थ्यो होइन स्ट्रगलको पिरियडमै हुनुहुन्थ्यो होइन त्यतिखेर यहाँ रेडियो नेपालमा यहाँको गीत सङ्गीत र जागिरे जीवन हुँदै गर्दाको सङ्गीतको माहौल त एकदमै सुन्दर थियो नि होइन
0: ओहो त्यो साथ रमाइलो क्षण थियो मेरो श्रद्धा मेरो गुरु जति पनि मेरा गीतहरू अलि सुगम गीतहरू हाम्रो गजलहरू छ सङ्गीत दिने मेरो आदरणीय गुरु अहिले म उहाँलाई एकचोटि यहाँ स्टुडियोबाट एकदम सम्झन चाहन्छु श्रद्धासुमन व्यक्त गर्न चाहन्छु नातिकाजी गुरुको सङ्गीतमा हो जस्तो म तिम्रो सहर छोडी टाढा किन आउँछ याद तिम्रो थाहै थिएन दिल पत् लगायत धेरै गीतहरू उहाँको आखिरी यो चिठी धेरै गीत उहाँको सुगम मेलोडी गीतहरू उहाँको सङ्गीतमा मैले सङ्गीत लिने अवसर पाएँ उहाँ गुरु उहाँलाई चिन्ने अवसर पाएँ उहाँको कोठामा बस्ने अवसर पाएँ ना त्यो बेलामा हाम्रो शिवशङ्कर गुरु हुनुहुन्थ्यो तारा दिदी आदरणीय तारा दिदी हुनुहुन्थ्यो मिरा दिदी हुनुहुन्थ्यो आदरणीय कोइली दिदी उहाँको श्रीमान भिनाजुहरू लगायत धेरै हरिबहादुर दाईहरू सत्यनारायण राज भण्डारी गुरुले त मलाई एकदम मलाई उहाँले मलाई भोइस टेस्ट पास गर्नु भएको उहाँले फेरि मलाई चाहिँ भोइस टेस्ट दिन लाउने सत्यनारायण दाईले हो उहाँले पनि मलाई आर्मीको प्रोग्राममा लिएर गीत गाउनु लैजानुहुन्थ्यो उहाँलाई चिन्ने मौका पाएँ द्वारिकालाल जोशी दाईले चिन्ने मौका पाएँ जागिरको सिलसिलामा अब त्यो बेलाको क्षण पुरुषोत्तम सापकोटा दाई, वासुदेव मुनाल दाई, पाण्डव सुनार दाई, दामोदर अधिकारी दाई, कार्यक्रम लगायतका धेरै आदरणीय दाईहरूसित चिन्ने मौका रमाइलो त्यो बेलाको अनुशासन थियो, अनुशासित थियौँ हामी. अब अहिले त धेरै ग्याप हो रेडियो नेपालमा नआएको. अब अहिले त तपाईँहरू नै रेडियोमा धेरै नयाँ नयाँ साथीहरू हुन्छ, म नै आफै बिरानो लाग्छ, चिन्दिनँ, म पनि चिन्दिनँ. उहाँले नि मलाई भित्र छिर्यो भने कहाँबाट आउनुभयो भन्नुहुन्छ, म पनि पुरानो स्टाफ हो भाइ, दिदी बहिनी भन्छु, ए सर भन्नुहुन्छ.
1: फेरि अब हजुरका गीतहरू त हामीले त सुनेकै थियौँ होइन, अब हामीलाई सुन्नु भएन, हामीले चाहिँ सुनेरै अघि बढ्यौँ होइन.

0: यहाँले त्यतिखेर काम गर्नुभएका, सङ्गत गर्नुभएका, यहाँले भनौँ न सङ्गीतको एक खालको सँगै बसेर काम गर्ने, सहकार्य गर्ने मौका पाउनुभएका सङ्गीतका महारथीहरू त प्राय प्राय अहिले हुनुहुन्न। सिकेर साइली त अहिले
1: हुनुहुन्छ, हुनुहुन्छ, उहाँ हुनुहुन्छ, गएर भेटेको पनि छु, गुरुलाई भेट्छु, अब अतीतको याद आउँछ उहाँलाई भेट्दा, भेट्छु, कहिले काहीँ भेट्छु।
0: हजुर हजुर, बिल्कुलै। त्यसपछि यो तमासा भएछु मायाको बजारमा भन्ने गीत पनि आएको हो नि, सबै लोकप्रिय गीत।
1: हजुर, त्यो यो जब मैले भोइस टेस्ट पास गरिसकेपछि 6-7 or 8-10 गीतहरू गाएँ होला, तर कुनै पनि गीत चलेन। तर फेरि सङ्गीत चाहिँ मैले एकदम दिग्गजहरूको सङ्गीतबाट मैले गीत गाएको, मदन परियार एकदम राम्रो वरिष्ठ सङ्गीतकार, सिकेरे शैली दाई हो, सिकेरे शैली दाईको त मैले एउटै मात्र गरेको हो, तर त्यसको कमी कमजोरी चाहिँ म आफूलाई नै भन्छु म, किनभने सङ्गीतकारले सङ्गीत दिने हो, सङ्गीतकार भनेको चाहिँ कस्तो भने फ्रेम दिने हो, त्यो फ्रेमलाई चाहिँ हामीले सिगार्ने काम, बुट्टा भर्ने काम, मेकअप गर्ने काम हाम्रो काम हो। अब त्यो बेला म एउटा र जस्तो भएँ, उहाँले मलाई सङ्गीत दिनुभयो, जे सिकाउनु मैले त्यही गाएँ, त्योभित्र चाहिँ हो, त्योभित्र के गर्नुपर्छ, कस्तो गर्नुपर्छ भन्ने कुरा मलाई सम्झन, मेरो बुवाको फेरि याद आयो, ए बाबु क्लासिकल सिक्नुपर्छ, क्लासिकल सिका बाबु, क्लासिकल सिक्यो भने तिमीले त्यहाँभित्र मूर्छना पाउँछौ, त्यहाँभित्र तिमीले एउटा गमक पाउँछौ, त्यहाँभित्र मिठास पाउँछौ, त्यो एउटा क्लासिकलको रसै मिठो हुन्छ भन्नुहुन्थ्यो। त्यो कुराहरू बुझ्दै
0: खिड्काहरू
1: खिड्का हुन्छ त्यहाँ, माइनर मेजर नोटहरू खेल्न सक्छौ। अहिले मलाई कसैले सङ्गीत दिनु भने त्यहाँभित्र धेरै कुराहरू छ, तर सक्नुपर्छ, मेहनत गर्नु पर्दो रहेछ, यसको फेरि अन्त्य पनि छैन। अनि ती कारणले गर्दाखेरि कति गीत चाहिँ जान्ने जाने गाएँ, त्यो दोषी म आफैलाई भन्छु म। अनि पछि विजय दाईको त्यो तमासा भएछु भन्ने त अलिअलि केही केही कुराहरू बुझे जस्तो, बाउले भने जस्तो बुझे जस्तो, अनि अनुज बाबाको म भजन सुन्थेँ, जगजितको अलिअलि म गजलहरू सुन्न थालेँ, गुलाम अलीको बुझी जान्ने जाने मैले सुन्न थालेँ, यतातिर म गुरुजीहरूसित सिक्थेँ पनि, हाम्रो नराज गुरुसित क्लासिकल सिक्दै थिएँ, भर्खर भर्खर सिक्दै थिएँ, गायकी चाहिँ अलिकति ट्विस्ट भयो कि भन्दा अलिकति ट्र्याक अलिकति मोडिएको हो कि जस्तो लाग्छ मलाई। त्यसपछि त अब यतातिर नातिकाजी गुरुकाजी गाएपछि त धेरै फरक पाएँ मैले, र उहाँबाट उहाँ त फेरि एउटा मेलोडी किङ पनि हो, उहाँको त मिठासै, त्यो हार्मोनियम बजाउँदाखेरि त्यसको अर्कै मिठास हो नि होइन, तर मैले उहाँको सङ्गीत पाएपछि फेरि त्यसले अर्को फड्का मार्यो।
0: हजुर, त्यो गीतमा म आउँछु जुन चाहिँ म तिम्रो सहर छोडी गीत हो, बिबी थापाको रचनामा, नातिकाजीको सङ्गीतमा यहाँले म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु गाउनुभयो, त्यसपछि सायद फर्केर हेर्नु परेन। त्यो गीतको रेकर्ड हुँदाको सन्दर्भ, किनभने यहाँको जिन्दगीलाई टर्निङ पोइन्ट दिने, एउटा भनौँ न फर्काउने, एउटा उज्यालो बाल्ने गीत हो नि त यो, होइन? त्यसले गर्दा यो गीतको सन्दर्भ अलिकति सुनौ न, रेकर्डिङको पक्ष, फेरि नातिकाजी जसले सङ्गीतका महारथी उहाँले सङ्गीत गर्नुभएको छ।
1: अब यो के छ भने बिबी थापाजी चाहिँ आरएनसीमा जब गर्नुहुन्थ्यो, त्यो बेलामा हेरेर नेपालमा मेरो जब थिएन, अनि बिबी थापालाई चाहिँ कुरो चिन्जान चाहिँ हाम्रो विजय सिंह मुनाल दाईबाट चिन्जाने भएको, बिबी थापाजी चाहिँ विजय सिंह मुनाल दाईका आउनुहुन्थ्यो, अनि विजय सिंह मुनाल दाईले दुई तिनवटा गीत सङ्गीत पनि गरिसक्नु भएको रहेछ, हाम्रो दिवाकर खड्गाजीले गाउनु भएको बिबी थापाकै शब्द रचनामा। त्यसपछि चाहिँ हाम्रो त्यहाँ चिन्जानी भइसकेपछि त्यही तमासा भन्ने गीतको प्र्याक्टिस भयो, तर त्योभन्दा अगाडि चाहिँ हाम्रो भेटघाट पनि भइरहन्थ्यो, रेड नेपालमा सँगै आउने जाने, बिबी थापा यत्रो चाहिँ झोला बोक्नुहुन्थ्यो खाम जस्तो झोलामा, त्यहाँ 400-500 गीतहरू हुन्थे, हामी आरएनसीमा जान्थ्यौँ, आरएनसीबाट रेड नेपालमा आउँथ्यौँ, चिया खान्थ्यौँ, होइन, सदैव जस्तो भेट हुन्थ्यो, बिबी पनि एकदम गीत सङ्गीतमा एकदम नशा लागिसकेको थियो उसलाई पनि, अनि हाम्रो सम्बन्ध पनि सुमधुर हुँदै गयो, डेली भेटघाट हुने भयो। भएपछि अब गीत गाउने सिलसिलामा मैले बिबीको चाहिँ मेरो फर्स्ट गीत नै त्यही नै हो, तमासा भएछु भन्ने गीत मैले प्र्याक्टिस गरेपछि बिबीसित मेरो अर्कै सम्बन्ध भयो, बिबी पनि एकदम उसले उसको पनि त्यो गीत मलाई लाग्छ सुरुवात उसलाई पनि त्यसले अलिकति आफ्नो
0: एउटा
1: प्रमोट गर्यो होइन, मलाई पनि केही प्रमोट गर्यो, अनि त्यसपछि बिबी थापाहरू मेरो एकदम सधैँभरि भेटघाट हुने भइसकेपछि, अनि हामीले के सोच्यौँ भने त्यो बेला नेपाल टेलिभिजनमा एउटा गजल प्रोग्रामहरू चल्थ्यो, गजल प्रोग्राम चल्ने भइसकेपछि
0: सन्दर्भ कति सालतिरको
1: होला, यो 46-47 जस्तो लाग्छ मलाई, यो भएपछि नेपाल टेलिभिजनमा चाहिँ गजल प्रोग्राम चल्ने भएपछि एकजना सङ्गीतकार हामी गयौँ, म धेरै उहाँको नि मैले सेवा गरेँ, एकजना सङ्गीतकारको धेरै सेवा गरेँ मैले, है 2-3 सेवा गरेँ, उहाँले धेरैलाई पित्तल लगाए नि सुन उनाइदिनु भयो, तर मैले चाहिँ जति सेवा गरेँ मैले चाहिँ केही पनि
0: पाइनँ,
1: भने जस्तै गरिखाने बाटो भन्छ नि, जस्तो अहिले मलाई स्टेजमा आयो नि मलाई प्रदीपराज पाण्डेको म तिम्रो सहर छोरी टाढा भने जस्तो एबिसिडी गायकहरूको पनि गाएपछि उहाँको चाहिँ त्यो के त्यो गीतबाट उहाँहरूलाई चिनाउने के एउटा लोगो सङ जस्तो भयो, धेरैजनाहरू त्यहाँ जति जति हामी हुन्थ्यौँ नि, हामी 4-5 सबैलाई लोगो सङ पाएँ, मैले पाइनँ, नपाएपछि बिबी थापा पनि आउनुहुन्थ्यो त्यहाँ है, अनि बिबी थापा मलाई हामीलाई एकदम साह्रो चित्त दुख्यो, धेरै सेवा पनि मैले गरेको उहाँले धेरै गरेँ, अब होला अनि पछि मैले फिल गरेँ मेरो लकमै नथिएन होला, मैले आफै यसो पनि मैले आफैले आफूलाई दोष दिन्छु, मेरो लकै थिएन होला जस्तो लाग्यो मलाई, अथवा कर्म गर्न नपुगे होला त्यस्तो पनि लाग्यो मलाई। फेरि कर्म गर्न नपुगेको भन्नुहुन्छ भने म डेलीमा उहाँ जान्थेँ, डेली मैले उहाँको फिल्ममा गीतहरू गाउँथेँ, अनि त्यसपछि ल बा यहाँ यहाँबाट केही भएन, बिबी थापा नेपाल टेलिभिजनबाट चाहिँ यस्तो यस्तो प्रोग्राम हुँदैछ अरे, हामी नातिकाजी गुरुजीका जाउँ हिँड भनेपछि बिबी थापाहरू मैले सल्लाह गरौँ, सल्लाह गरेपछि उहाँ टेलिभिजनबाट के भयो भने तपाईँहरू छवटा गीत लिएर आउनुहोस् तयार उनीहरू ल्याउनुहोस् अनि तपाईँहरूको हामी फोटो सुट गरिदिन्छौँ उहाँ भनेपछि हामी गयौँ नाति दाइका गुरु यस्तो यस्तो रहेछ हजुरको सङ्गीत पाए हुन्थ्यो, एकदम डराएको थिएँ है बिबी थापाले, मैले कुरा गरेँ हेरौँ धेरै फेरि उहाँ धेरै नबोल्ने एकदम शान्त स्वभावको मान्छे नातिकाजी गुरु, ल भोलि आउन भन्नुभयो, भोलि आउन भन्नुभयो, बस्यौँ बस्यौँ बस्यौँ चिया खान्थ्यौँ, चिया खायो फेरि गयो, गीत ल्याएछ त भन्नुभयो, ल्याएछ गुरु भन्यो, सुरुको गीतमै बिबी थापाले पहिला म तिम्रो सहर छोडिदिनुभयो, त्यही दिन त्यो बेला हाम्रो लोचन भट्टराई गायिका नै हुनुहुन्थ्यो है, कस्तो है त्यो पहिलो एक दुई दिन चाहिँ मैले सिङ्गल प्र्याक्टिस गरिरहेको थिएँ, दोस्रो कि तेस्रो दिन चाहिँ लोचन भट्टराई पनि आउनुभयो, लोचन भट्टराई आएपछि त्यो गीत मैले प्र्याक्टिस गरेँ, अनि यो गीत एकजना बजाउने तबला बजाउने चाहिँ हाम्रो भाइ विचार रामबहादुर जिम्बा बित्नुभयो रेल नेपालको स्टाफ उहाँ पनि, उहाँलाई बोलाउँथे उसले तबला बजाइदिन्थ्यो, ल आज यति मात्रै भन्नुहुन्थ्यो माथिको स्थायी मात्रै पाँच छ दिनसम्म त्यही गायो, एक दिन लोचनजी आउनुभयो, लोचनजी आएपछि दादा यो मलाई पनि दिन्न म पनि गाउँछु यो फिमेल भर्सनमा भनेपछि हुन्न यो प्रदीपको आवाज मेलमा गर्नुपर्छ हुँदैन यो फिमेल भर्सनमा मिल्दैन कति हेर्नुहोस् त अहिले अहिले म त्यसको पनि कुरा गर्नुहोस् है, अनि दिनु भएन तर यदि उहाँले दिया भए पनि मैले त भन्नु केही पनि थिएन, तर पछि बुझ्दाखेरि मलाई फिल त हुन्थ्यो नि त, किनभने त्यो गीत मेरो गीत त मैले मात्रै भन्नाले आफ्नो गीत त आफ्नै मात्रै ओरिजिनल होस् भन्ने मेरो चाहना हुन्छ नि, मैले भनिदिनु सबै गायक गायिकाहरूको होइन दिनु भएन, अनि पछि लोचनसित नि मेरो फ्रिक्वेन्टली भेटघाट हुने गर्ने हो, म तिम्रो सरको गीत कम्प्लिट भइसकेपछि थाहै थिएन दिलको प्र्याक्टिस भयो, थाहै थिएन दिलको प्र्याक्टिस भइसकेपछि नारायण गोपाल दाई आउनुभयो, त्यो बेला उहाँको मोटरसाइकल थियो सिजी निलो, आएर त्यहाँ बस्नुभयो, मैले त चिनाएन थिएँ त्यति गहिरोबाट होइन, चिन्छौ चिन्दिनँ गुरु भने त्यहाँ शिवशङ्कर दाई यतापट्टि तारा दिदी यतापट्टि गाउँदा डराएर गाउने स्वर काँपा जस्तो हुन्थ्यो, ल गाउ गीत गाउला नारायणलाई सुनौ भन्नु उहाँले गीत गाइदिएँ, अब म नेवार त्यति नबुझ्ने थो बरु म बाला के भन्नु त्यो भन्नु यसको चाहिँ यो यसको चाहिँ स्वर राम्रो रहेछ
0: भन्नुभएको
1: राम्रो भन्नुभएको रहेछ उहाँले होइन, ल तिम्रो स्वर राम्रो छ अरे भन्नुभयो, मैले चुप लागेको थिएँ, अब एकदम बिबी पनि त्यहीँ थियो, यो गीतको चाहिँ यसरी एउटा के कथाहरू बन्दै गयो, पछि थाहै थिएन सिकेँ किन आउँछ सिकेँ आखिरी यो चिठी मेरो गजल सुनेर होइन धेरै छन् गीतहरू, अनि यहाँ त पाँच छ महिना यहीँ लाग्यो टेलिभिजनको त्यो प्रोग्राम नै सकियो बन्द भयो, त्यसपछि ठिकै छ भन्ने हो, त्यसपछि मैले म तिम्रो सहर छोडी चाहिँ रेकर्ड गरेँ, म तिम्रो सहर छोडी रेकर्ड गरेँ छ सातवटा गीतहरू रेकर्ड गरिसकेको थिएँ, अनि बिबी थापा जापान जानुभयो, जुन दिन त्यो गीत मैले फेरि अनिरमा यो म तिम्रो सहर श्री रेकर्ड गरेँ त्यो दिन बिबी थापा बेलुकामा जाँदै हुनुहुन्छ, अनि नातिकाजी गुरुजी सोधेर मैले 9 बजे त्यो गीत अनियर गरेको, बिबी थापा चाहिँ उहाँ जापान जाँदै हुनुहुन्छ, म तिम्रो यतातिर चाहिँ म
0: तिम्रो
1: उहाँले चाहिँ सहर छोडेर जानु, अनि बेलुका हामीले उहाँलाई उहाँलाई हामीले यो गीत सुनायो भने धेरै खुसी हुनुहुन्छ।

भर्खरै सुन्नुभयो प्रतिष्ठित गायक प्रदीप राज पाण्डेसँग गरिएको आत्मीय संवादको पहिलो श्रृङ्खला, जसमा उहाँको बाल्यकाल, पारिवारिक प्रेरणा, उद्घोषण यात्रा र सङ्गीत प्रतिको समर्पण बारेको रोचक कुराकानी। तर यो यात्रा यतिमै सकिएको छैन। दोस्रो भागमा उहाँको साङ्गीतिक उतार चढाव, केही समयको विश्रामपछि पुनः सङ्गीतमा फर्कनुको कारण र नयाँ पुस्ताको सङ्गीत प्रतिको उहाँको दृष्टिकोणसँगै उहाँका थप अविस्मरणीय अनुभवहरू सुन्न बाँकी नै रहेका छन्। त्यसैले अर्को साताको यही दिन यही समयमा सङ्गीत साधना कार्यक्रम सुन्न नभुल्नुहोला भन्दै आजका लागि प्रतिष्ठित गायक प्रदीप राज पाण्डेलाई फेरि पनि हार्दिक धन्यवाद भन्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पहल

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको बन्नु है। आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
2: कोशी प्रदेशमा
3: भेडेटार धनकुटा,
2: आइतबारे इलाम,
3: पत्ताले डाँडा सोलुखुम्बु
2: र सिलौटी डाँडा पाँच थर,
3: मधेस प्रदेशमा
2: जितपुर बारा
3: र गौरी डाँडा महोत्तरी,
2: बागमती प्रदेशमा
3: खुमलटार ललितपुर,
2: सिम भन्ज्याङ मकवानपुर
3: र चरीकोट दोलखा,
2: गण्डकी प्रदेशमा
3: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
2: दुर्लुङकोट पर्वत,
3: पोखरा कास्की,
2: जोमसोम मुस्ताङ
3: र बन्दीपुर तनहु,
2: लुम्बिनी प्रदेशमा
3: सात दो बाटो रोल्पा,
2: बगनास काली पाल्पा,
3: रेसुङ्गा गुल्मी
2: अनि हेमन्तपुर र चौपट्टा दाङ,
3: कर्णाली प्रदेशमा
2: सिमीकोट हुम्ला,
3: खलङ्गा जुम्ला,
2: मानमा कालीकोट,
3: मुर्माटप मुगु,
2: जुफाल डोल्पा,
3: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
2: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
3: सुदूरपश्चिम प्रदेशमा
2: बुढीतोला कैलाली,
3: खोडपे बैतडी,
2: छापरी दार्चुला,
3: हेमन्तबाडा बजाङ,
2: उडीतोला डोटी
3: र काला जाग्रा पोरखे गढी बाजुरा।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म सीमा शर्मा। सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजैको मितिदेखि अवैध घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याज विरूद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले गणेश नेपाली आत्मदाह घटनाको सत्य तथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको जानकारी मन्त्री पोखरेलले दिनुभयो। मन्त्री पोखरेलले 2085 साल भदौ मसान्तसम्म पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिने निर्णय भएको जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला व्यवसाय सम्बन्धी नीति निर्माण, व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको हस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज गर्नुभएको छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी पीपीपी मोडेलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यात गर्दा पाउनुपर्ने सोको 5% रकम 3 वर्ष यता रोकिएकामा त्यसलाई पुनः निरन्तरता दिने विषयमा पनि आश्वस्त हुन व्यवसायीलाई आग्रह गर्नुभयो। प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्। प्रस्तावमा मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र हिमताल विस्फोटको जोखिम बढिरहेको र त्यस्तो अवस्थामा सरकारको पूर्व तयारी पर्याप्त नरहेको

0: कार्यान्वयन अवस्थाको अध्ययन सुरु गरेको छ। समितिद्वारा गठित ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमितिले ऐन कार्यान्वयन अवस्थाबारे अध्ययन थालेको हो। उपसमितिलाई नेपालमा हाल कार्यान्वयनमा रहेका कानून अध्ययन गरी ऐन कार्यान्वयन मापन गर्न उपयुक्त ऐन वा ऐनका कुनै दफा वा कुनै व्यवस्था प्राथमिकता सहित सिफारिस गर्न कार्यक्षेत्र तोकिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले मन्त्रालय र माथहतका सबै निकायमा जिम्मेवार, उत्तरदायी र नतिजामुखी कार्य संस्कृति विकास गरी व्यापक प्रशासनिक सुधारका साथ चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। आज संचार मन्त्रालयमा आयोजित कर्मचारी बैठकमा उहाँले मन्त्रालयबाटै निर्णय हुन सक्ने फाइल एकै दिनमा टुङ्ग्याउने तथा अन्तर निकाय समन्वय आवश्यक पर्ने फाइल 5 दिनभित्र अन्तिम निर्णयमा पुर्याउने व्यवस्था तत्काल लागू गर्न समेत निर्देशन दिनुभएको हो। बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेका प्रदेश संसदीय दलका नेता जगन्नाथ थापलियाले पत्र मार्फत मुख्यमन्त्री इन्द्र बहादुर बानियालाई आफ्ना तर्फका मन्त्रीहरूको संयुक्त राजीनामा पेश गर्नुभएको हो। प्रदेश सरकारहरूमा गठबन्धन उलट पुलटबारे विभिन्न दलहरूबीच शीर्ष तहमा संवाद चलिरहेका बेला एमाले बागमतीका सम्बन्धमा यस्तो निर्णय लिएको हो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त, यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुर्याउँछ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी राजु श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

0: स्व अस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी. समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज. बुधबारको बिहानी कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर हामी यहाँहरूमा आज उपस्थित भइसकेका छौं. आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक मित्र मोहन काफ्लेसँगै म चन्दा विष्ट. विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभवसँगै महिला सवालका विविध विषयलाई उठान गर्ने क्रममै कार्यक्रम आजका नारीमा आज हामी हिंसा विरूद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर सशक्त सामाजिक अभियन्ता रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँग भएको आजको यो भेटवार्ता यहाँहरूमा सुनाउन लागेका छौं. छोटो समय र कम उमेरमा नै जीवनका धेरै संघर्ष र चुनौतीहरू छिचोल्दै आफू जस्तै छोरीहरूको संघर्ष र चुनौतीमा साथ दिनको लागि संरक्षकको भूमिका निर्वाह गर्दै धेरै अप्ठ्यारोमा परेका दिदी बहिनी आमाहरूको सशक्त आवाज र संरक्षक बन्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता अगाडि भने आज हामी रक्षा नेपालले गरेको काम कार्य र संरक्षणको एक उदाहरण र एक प्रतिनिधि पात्रको आवाजलाई एउटा कथालाई पनि यहाँहरूमा आज हामी सुनाउन लागेका छौं. हिंसा पीड़ित आमा दिदी बहिनी छोरीहरूको संरक्षण हक हितमा कार्यरत रक्षा नेपालमा हिंसा पीड़ित धेरै हाम्रा छोरीहरू मध्येकै एक प्रतिनिधि पात्र पुष्पाको मार्मिक र सफल कथालाई आज हामी यहाँहरूमा राख्न लागेका छौं. हाम्रा छोरीहरू के कसरी हिंसामा परिरहनु भएको छ, हिंसापछिको अवस्था कति डरलाग्दो, कति अप्ठ्यारो हुन्छ, कति संवेदनशील हुन्छ, अनि यस्तै बेला कोही कसैको सहयोग साथले कसरी जीवनले फेरि अर्को सफल मोड लिन्छ. जीवन कसै गरे पनि रोकिँदैन, तर सफलताका पाइला चाल्नु भने छोड्नु हुँदैन, यो कथाले पनि यस्तै भन्छ. आउनुहोस् हिंसा पीड़ित भएपछि रक्षा नेपालले संरक्षण दिएर र सशक्तिकरणको यात्रामा अगाडि बढाइरहेको एउटा छोरीको कथा आज हामी यहाँहरूमा आज राख्न लागेको छौं. उहाँ हुनुहुन्छ पुष्पा. पुष्पाको यो कथा कस्तो छ त आउनुहोस् सुनौ.
1: नमस्कार, मेरो नाम पुष्पा, म अहिले 20 वर्षको भए. म चाहिँ 14 वर्षको हुँदाखेरि सामूहिक बलात्कारमा परेको थिएँ. 14 वर्षको हुँदाखेरि म पहिलोचोटि महिनावारी भएको थिएँ. सुदूरपश्चिममा चाहिँ महिनावारी हुँदाखेरि चाहिँ छगोटमा राख्ने चलन छ. त्यहाँ चाहिँ म चाहिँ पहिलोचोटि मिन्स भएको थिएँ. पहिलोचोटि मिन्स हुँदाखेरि चाहिँ मलाई चाहिँ छगोटमा राखिएको थियो. छगोटमा बस्दाखेरि रातिको करिब अन्ताजी चाहिँ मलाई थाहा छैन, राति भएपछि चाहिँ मलाई 3 जना मान्छेले चाहिँ हात खुट्टा मुख बाँधेर चाहिँ मलाई त्यहाँबाट चाहिँ जङ्गल लगिएको थियो. जङ्गलमा चाहिँ तिनीहरूले मलाई सामूहिक बलात्कार गर्नुभयो. सामूहिक बलात्कार गरिसकेपछि चाहिँ बन्दै गरेको 3 तले भवनमाथि मलाई चाहिँ भुइँमा फ्याँकेको थियो, मलाई चाहिँ मार्नको लागि. त्यहाँबाट फ्याँकिसकेपछि तिनीहरूले चाहिँ यो मरेको रहेन रहेछ भनेर फेरि मलाई चाहिँ मार्नको लागि फेरि जङ्गल लग्नुभयो. जङ्गल लग्दा लग्दै क्रममा चाहिँ बिहानको करिब 4-5 बजिसकेको थियो. मान्छेहरू चलबलाइरहेका थिए. त्यसपछि चाहिँ मलाई शरीरभरि रगतै रगत थियो. नेकेट अवस्थामा मलाई चाहिँ एउटा खम्बामा ब्याधिएको थियो. खम्बामा चाहिँ मलाई हात खुट्टा घाँटी पछाडि लगेर बाँधिएको थियो. बिहान भइसकेपछि चाहिँ त्यो घर बनाउने मान्छेले चाहिँ मलाई देख्नुभयो. देखिसकेपछि चाहिँ म पुलिसलाई खबर गर्नुभयो. पुलिसलाई खबर गरिसकेपछि चाहिँ मलाई हस्पिटल लग्यो. हस्पिटलमा करिब म 1 महिना बसेँ. 1 महिना बसिसकेपछि चाहिँ मेरो चाहिँ अगाडिको छातीको हड्डी क्रस भएको र ढाडमा चाहिँ मेरो प्रब्लम थियो. मलाई चाहिँ 1 महिनासम्म हस्पिटलमा राखिसकेपछि चाहिँ आफ्नो परिवारले पनि स्वीकार नगरेको, कहाँ जाने के गर्ने केही पनि थाहा थिएन। पुलिसले नै मलाई रक्सेनापालमा ल्याइदियो। म चाहिँ अहिले रक्सेनापालमा बसिरहेको छु। जुन मान्छेले मलाई सामूहिक बलात्कार गर्नुभएको थियो तिनीहरूलाई चाहिँ जति तिनीहरूले सजाय पाउनुपर्ने थियो त्यति सजाय पाउनु भएन। उहाँहरूले एकजनालाई चाहिँ एक वर्ष मात्र र अर्कोजनालाई 5 महिना र अर्कोजनालाई 2 महिना मात्र राख्नुभयो। तिनीहरू चाहिँ अहिले खुलेआम हिँडिरहेका छन्। तिनीहरूलाई छुटाउनको लागि चाहिँ त्यहीका ठुला नेताहरूले नै छुटाउनु भएको थियो। तिनीहरू चाहिँ अहिले खुलेआम घुमिरहेका छन्। तर म जस्ता छोरी, म जस्ता बहिनीहरू चाहिँ अझै पनि त्यो पीडाबाट झेलिरहेका छन्। जुन मान्छेले जुन सजाय पाउनुपर्ने हो त्यो चाहिँ सजाय छैन। म चाहिँ अहिले ब्याचलर फर्स्ट इयरमा पढ्दैछु पोलिटिकल साइन्स लिएर। पोलिटिकल साइन्स लिनुको मुख्य उद्देश्य भनेको चाहिँ म जस्तै बहिनी, म जस्तै छोरीहरूको लागि चाहिँ म के गर्न सकूँ र भविष्यमा म चाहिँ पोलिसी चेन्ज गर्ने चाहिँ मेरो ठुलो इच्छा छ।
0: जति बेला घटना भएर हस्पिटलमा राखियो, 1 महिनापछि परिवारले पनि स्वीकारेन, रक्षा नेपालमा ल्याएर यहाँलाई राखिदियो, त्यसपछि कस्तो खालको त्यो अवस्था थियो त्यति बेला चाहिँ? अब थाहा थिएन होला रक्षा नेपाल कस्तो के भनेर, होइन? त्यहाँ आउँदाखेरिको अवस्था कस्तो थियो, अहिले कस्तो छ?
1: पहिलोचोटि म रक्षा नेपालमा आउँदाखेरि चाहिँ एकदम रुन्थे त्यो घटनाको कारणले। आफ्नो आमा बाउले त मलाई स्वीकार्नु भएन, यहाँ पनि मलाई कुटपिट त्यस्तै गर्ने हुन् कि भन्ने अनेक खालका सोचहरू आउँथ्यो। पहिलोचोटि रक्षा नेपालमा पाइला टेक्दाखेरि मेनुको आमालाई भेटे। उहाँ चाहिँ मेरो आमा भन्दा एकदम डिफ्रेन्ट हुनुहुन्थ्यो। उहाँले चाहिँ पहिलोचोटि अँगालो हाल्नुभयो, त्यही नै मेरो लागि ठुलो कुरा थियो, एकदम राहत मिलेको थियो। त्यसपछि चाहिँ रक्षा नेपालमा बिहानदेखि साँझसम्मको नियम छ, त्यो नियममा चाहिँ हामी बस्नुपर्छ। त्यहाँ चाहिँ योग, ध्यान, टेक्वान्डो, बक्सिङदेखि लिएर सबै सिकाउनुहुन्छ। त्यसमा चाहिँ म कन्टिन्यू भाग लिन थालेँ। त्यसपछि चाहिँ मलाई चाहिँ एकदम सहज भयो मेन्टली रूपमा। रक्षा नेपालबाट मलाई सबै उपलब्धहरू गराउनु भएको थियो, औषधिदेखि लिएर काउन्सिलिङमा जानेदेखि लिएर सबै गर्नुहुन्थ्यो। मैले चाहिँ 1 वर्ष जति चाहिँ मैले मानसिक रूपको औषधि खाएँ। औषधि खाँदाखेरि पनि मलाई जति निको हुनुपर्ने हो त्यति निको भएन। निको हुनुको लागि चाहिँ ध्यान योगामा चाहिँ म जोडिएँ। त्योभन्दा पनि ठुलो कुरा चाहिँ मैले टेक्वान्डोबाट चाहिँ मेरो मानसिक रूप एकदम हिल भएको थियो।
0: आत्मरक्षाको लागि अहिले टेक्वान्डो पनि सिकिरहनु भएको छ?
1: हजुर, म अहिले ब्ल्याक बेल्ट
0: बधाई पनि छ। र अहिले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिइराख्नु भएको छ र अहिले स्वास्थ्य पनि ठिक हुँदै गइराखेको छ।
1: हजुर,
0: यदि रक्षा नेपाल नहुँदो हो त
1: कि त म मरिसकेको हुन्थे। कतिचोटि मैले चाहिँ मर्छु भनेर कतिचोटि औषधि पनि खाएँ। यदि म रक्षा नेपालमा थिएन भनेपछि म मरिसकेको या कसैको बिहे भइसक्थ्यो। हाम्रो त्यतातिर चाहिँ घटना भएपछि चाहिँ मिलापत्र गर्ने वा बिहे गरिदिने त्यस्तै चलन थियो। अहिले चाहिँ म रक्षा नेपाल आएर भगवान्कै कृपाले अहिले म यहाँ हजुरसँग बोलिरहेको छु।
0: हजुर, अब कुनै पनि घटनाले विचलित बनाउँदैन, त्यो साहस, त्यो आँट अब छ नि।
1: हजुर, रक्षा नेपालले मलाई सबै दिलाएको छ। म चाहिँ अब जतिसुकै दुःख, जतिसुकै अप्ठ्यारो आए पनि म त्यसलाई जुत्न सक्छु भन्ने एउटा धेरै ठुलो आस।
0: हजुर, त्यहाँ आफू जस्तै धेरै हिंसाबाट पीडित भएर आएको आमा दिदी बहिनीहरूलाई देखिरहनु भएको छ नि यहाँले, होइन?
1: हजुर,
0: त्यो देखिरहँदा चाहिँ यस्तो घटनाले कसैको पनि जीवन रोकिँदैन, साथ सहयोग चाहिँ चाहिँदो रहेछ भन्ने चाहिँ लाग्छ। कस्तो लाग्छ जब देख्नुहुन्छ?
1: उहाँहरूलाई देख्दाखेरि चाहिँ घटना त सबैमा घट्छ, तर कतिपय हामी जस्तै बहिनीहरू अझै पनि एउटा राम्रो मान्छेको हात साथ सहयोग मिलेको छैन, त्यही भएर चाहिँ उहाँहरूको जीवन एकदम गाह्रो भइरहेको छ। तर हामी जति पनि रक्षा नेपालमा हुनुहुन्छ उहाँले चाहिँ एउटा आमा पाउनु भएको छ, आमाको साथ सहयोग पाउनु भएको छ, त्यही भएर चाहिँ एकदम सजिलो भइरहेको छ।
0: हजुर, रक्षा नेपालमा आएपछि कुन कुराले चाहिँ अझ के कुराले छोएर अझै साहसका साथ अगाडि बढ्छु, न्यायको लागि लड्छु, म बाँच्नुपर्छ, मैले केही गर्नुपर्छ, मैले शिक्षा आर्जन गर्नुपर्छ, बलियो हुनुपर्छ र मैले पोलिसी चेन्ज गर्न सक्छु भनेर यहाँले भन्नुभयो, त्यो आँट, त्यो साहस के कुराले दिलायो?
1: म चाहिँ रक्षा नेपालमा आउँदाखेरि चाहिँ म 14 वर्षको थिएँ। रक्षा नेपालमा धेरै बहिनीहरू हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ। म चाहिँ 14 वर्षको थिएँ। मलाई यस्तो भयो, मलाई यसरी बलात्कार गर्नुभयो, यो गर्नुभयो, त्यो गर्नु, म सबै कुराहरू भन्न सक्थेँ। तर त्यहाँ चाहिँ 6 वर्षको बहिनी, 9 वर्षको बहिनी देख्दाखेरि चाहिँ उहाँहरूको पीडा देख्दाखेरि चाहिँ मेरो पीडा चाहिँ एउटा सानो हो भन्ने जस्तो मलाई लागेको थियो। उहाँहरूलाई चाहिँ मलाई यस्तो भएको भने यस्तो भयो मलाई मलाई बलात्कार गर्नुभयो भनेर भन्न पनि सक्नुहुन्न, बोल्न पनि सक्नुहुन्न। उहाँहरूलाई स्याहार्दै जाँदाखेरि उहाँहरूको हेरविचार गर्दाखेरि चाहिँ म एकदम रिलिफ भएँ, हिल हुँदै गएँ। त्यो नै ठुलो कुरा थियो मलाई हिल गर्नको लागि।
0: हाम्रा अहिले पनि धेरै पुष्पाहरू हुनुहुन्छ जो हिंसाबाट पीडित हुनुहुन्छ, जसले साथ सहयोग पाउनु भएको छैन, जो न्यायको लागि अनवरत लडिरहनु भएको छ, कति त न्यायको पहुँचसम्म पनि पुग्नु भएको छैन। ती त्यस्ता पुष्पाहरूलाई साथ र सहयोग मिलोस् आज हामी कार्यक्रमबाट यही अपेक्षा राख्छौँ, किनकि सहयोग साथ अवसरले फेरि नयाँ जिन्दगी जिउने एउटा बाटो डोराइदिँदो रहेछ जुन अहिले रक्षा नेपालले गरिरहेको छ। यही रक्षा नेपालले गरेको काम कार्य र रक्षा नेपालको स्थापना पछिको अहिलेसम्मको अनुभवलाई यहाँहरूमा आज राख्नको लागि अबको पालोमा भने रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको भेटवार्ता यहाँहरूमा आज राख्न लागेका छौँ। मेनुकाजी, कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा स्वागत गर्छु।
2: हजुर, धन्यवाद।
0: जति बेला रक्षा नेपाल भर्खरै भर्खरै स्थापना गर्नुभएको थियो, सङ्घर्षको चरणमै हुनुहुन्थ्यो होइन, त्यति बेला पनि हामीले यहाँको अनुभवलाई यहाँको जीवनीलाई राखेका थियौँ सशक्त एउटा साहसिक छोरीको रूपमा होइन। जब रक्षा नेपालले आफ्नो काममा सफलता हासिल गर्दै गयो, धेरै हिंसा पीडित हाम्रा आमा दिदी बहिनी बालबालिकाहरूको संरक्षण उहाँहरूको लागि सशक्तिकरणका धेरै आयामहरू यहाँले भित्राउनु भयो, त्यो आयामहरूको खोजी गर्नुभयो। त्यसपछि फेरि यहाँको सफलताको कथालाई कार्यक्रम आजका नारीको श्रृङ्खलामा हामीले राखेका थियौँ र जब जब हिंसाका घटनाहरूले धेरैलाई पिरोल्छ, जब जब महिला सशक्तिकरणको लागि आन्दोलन हुन्छ, त्यो आन्दोलनको त्यो आवाजहरू गुन्जिन्छ, त्यति बेला तपाईँको आवाजलाई हामीले समेट्दै आएका छौँ र आज तपाईँको यो भेटवार्ताभन्दा अगाडि तपाईँको संरक्षणमा रहनुभएको रक्षा नेपालले एउटा नयाँ जीवन दिएको पुष्पाको कथालाई हामीले राख्यौँ। तपाईँसँग यस्तो धेरै पुष्पाहरू हुनुहुन्छ होला होइन?
2: हजुर हजुर।
0: कति हुनुहुन्छ अहिले?
2: अहिले काठमाडौँमा चाहिँ 70 जना हुनुहुन्छ अनि हामी अहिले 19 जिल्लामा काम गर्छौँ। अन्त 19 जिल्लामा चाहिँ हरेक जिल्लामा 25-25 जना हुनुहुन्छ, भनेपछि लगभग वर्षमा 400 जना जतिलाई हामीले सेवा गर्न सकिरहेका छौँ।
0: छोटो समय अनि कम उमेरमा जीवन सङ्घर्षका दुःखदायक पीडादायक आफ्नै जीवनका ती चुनौतीहरूलाई खेप्दै पार गर्दै लगभग 20 वर्ष संस्थागत रूपमा नै मनोरञ्जन क्षेत्रमा कार्यरत, यो मसाज, डान्स बार, दोहोरी, रेस्टुरा र घरेलु हिंसाबाट पीडित धेरै हाम्रा दिदी बहिनी आमाहरूको संरक्षण सशक्तिकरण गराउँदै संरक्षण गर्दै अहिले अगाडि बढिरहनु भएको छ होइन?
2: हजुर।
0: यो यात्रा अनुभवलाई कहिलेकाहीँ फर्केर हेर्दा होइन, जहाँबाट सुरु गर्नुभएको थियो त्यो दिनलाई कहिलेकाहीँ फर्केर हेर्न मन लाग्छ होला नि होइन?
2: लाग्छ।
0: साँच्चै आजको दिनमा आउँदा के लाग्छ मेनका चाहिँ?
2: जीवन एउटा चाहिँ मिराकल भन्छन् होइन, मलाई चाहिँ फर्केर हेर्दाखेरि मेरो जीवन नै मलाई चाहिँ आश्चर्य लाग्छ, मिराकलै लाग्छ। किनभने जुन बेलामा हामीले संस्था खोलेका थियौँ, त्यो संस्था खोल्दाखेरि म जम्मा 19-20 वर्षको थिएँ होइन, आफ्नै खुट्टामा जुत्ता थिएन, अरूको खुट्टामा जुत्ता हुनुपर्छ भनेर वकालत गरिरहेको थिएँ, आफ्नै पेटमा खाना थिएन, अरू भोकाएकाहरूको लागि खाना हुनुपर्छ भनेर वकालत गर्दाखेरि लगभग मान्छेले त्यो चाहिँ मेरो दैनिकीसँग नमिलेको हुनाले असम्भव कुरा भन्ने जस्तो लाग्थ्यो नि त। त्यो बेलामा न टेक्निक खुड्केला न समाउने हाँगा हुँदाखेरि सम्भव गर्न सक्छु कि सक्दिनँ भन्ने पनि थियो। तर जुन बेलामा हामीले त्यो काम थाल्यौँ, जुन रक्षा भनेको चाहिँ मेरो लागि पनि रक्षा, किन म पनि असुरक्षामा थिएँ, मलाई पनि रक्षा गर्ने मेरो बाउआमा थिएन, त्यसले भएपछि म मेरो लागि रक्षा, म जस्तैको लागि रक्षा र सम्पूर्णको लागि जो चाहिँ असुरक्षामा पिल्सिएको छ, चाहे नर होस् चाहे नारी होस्, उहाँहरूको सामाजिक मानसिक र आर्थिक रक्षा हुनुपर्छ भनेर हामीले रक्षा नेपाल खोल्यौँ। र त्यसमा रक्षा नेपालले चाहिँ अब क्याबिन डान्स, मसाज र बलात्कारमा परेकाहरूलाई हेर्ने त भयो नै, अनि त्यही बेलामा काम गर्दाखेरि एकदम जटिल विषय यौन भन्ने विषय हाम्रो नेपाली समाजमा ठुलो हाउगुजीको रूपमा लिन्छ, यौन सवालमा बोल्नै चाहँदैन, अनि हामी 19-20 वर्षको मान्छेले यौन जन्य हिंसा बलात्कारमा काम गर्ने भन्दा सबै मान्छे हाँस्थे त्यो बेलामा। त्यो बेलामा हामीले मृत्युदण्डको कल्पनै गरेका थियौँ, किन भन्दा जो मान्छे पीडक हुन्छ त्यो चाहिँ खुल्लेआमा हाँसेर हिँडिरहेको हामीले यत्र तत्र सर्वत्र देखिरहेका छौँ, जो पीडित हुन्छ ऊ चाहिँ हरेकचोटि बाँचेर पनि उसले मरेकै फिल गरिरहनुपर्छ, त्यसले गर्दा त्यो मान्छेलाई चाहिँ मृत्युदण्ड हुनुपर्छ भन्ने थियो। अनि त्यो बेलामा कसैले पनि मृत्युदण्ड हुनुहुँदैन, किनले यस्तो कुरा गरेको भन्थे भने आज त सो त स्फूर्त मान्छे, अब मैले चुप लाग्यो आजकल, अरूले बोल्न थालेका छन् भनेपछि त्यो बेलामा जुन स्वतस्फूर्त रूपमा मेरो ब्रह्मले जे देख्यो त्यो कुरा सही रहेछ भन्ने लाग्छ एउटा, र अर्को चाहिँ सबैले अभागी अभागी भने भएर मलाई पनि अभागी हो कि जस्तो लाग्थ्यो होइन। तर भाग्यमान के रहेछ भने मैले जो मान्छे भेटेँ त्यो मान्छेले जोसुकै होस् चाहे जहाँ हामी यात्रा गर्दा एउटा बसमा हिँडेको यात्रीले समेत मलाई सहयोग गरेछ भनेपछि मैले जोसँग मद्दत मागेँ उहाँले चाहिँ मलाई कन्टिन्यू अहिलेसम्म सपोर्ट गर्नुभएको छ कि। र मेनुका थापाले रक्षा नेपालले यो जुन आजको सफलता छ मेरो लागि चाहिँ भयङ्कर सफलता हो, किनभने हिजो जिरोबाट यहाँसम्म आउनु कुनै पनि मान्छेको साथ सपोर्ट बिना अरूको सब भनौँ न एउटा परिवारमा एउटा आफ्नो आफन्तले सहयोग गर्न नसकेको अवस्थामा सम्पूर्ण नेपालै मेरो आफन्त बनिदियो, नेपाल सिँगै नेपालीहरू चाहिँ मेरो आमा बुवा बनिदिए, मलाई ल तिमीले यसरी जानुपर्छ भनेर हात दिए, साथ दिए, हौसला दिए। र सबभन्दा ठुलो कुरा भनेको मैले चाहिँ यो एउटा अथाह सागर जस्तो समस्यामा हामीले गरेको काम चाहिँ थोपा हो, त्यस्तो भयङ्कर ठुलो काम गरे जस्तो लाग्दैन। तर 2060 सालमा हामी 800 रुपियाँको पनि भाडा तिर्न सक्दैनथ्यौँ। अहिले रक्षा नेपालको 22-23 करोडको सम्पत्ति जोडियो, अनि त्यसपछि म आफै पनि कसरी बाँच्ने भन्ने थिए भने अहिले 9000 जतिलाई हामीले अहिलेसम्म सहयोग गर्न सक्यौँ, बचाउन सक्यौँ। अघिको जुन पुष्पा हुनुहुन्छ, पुष्पा जस्ता धेरै छोरीहरूलाई अहिले हामीले हँसाउन सकेका छ, बचाउन सकेका छ। अब भविष्य कता जान्छ त थाहा छैन, तर हिजो रोएकाहरू आज हाँस्न थालेका छन्, मर्छु भनेर हिँडेकाहरू बाँच्छु भनेर आएका छन्। त्यही नै ठुलो लाग्छ मलाई।
0: काभ्रेको एउटा गाउँबाट 16 वर्षको उमेरमा भविष्यको एउटा राम्रो सपनालाई सँगाल्दै काठमाडौँ आउनुभएको मेनुका, जो त्यो सपना छिन्न भिन्न भएपछि व्यवहारिसी अवस्थामा पनि कति समय व्यतीत गर्नु पर्यो, र त्यो व्यवहारिसी अवस्थामा कसैले दिएको सानो साथ र सहयोग पनि मेनुकाको लागि यति ठुलो आँट बन्यो कि मेनुकाले आफू मात्र होइन, आफ्नो संरक्षण मात्र होइन, आफूलाई सशक्त र सबल मात्र पार्नु भएन, रक्षा नेपाल मार्फत धेरै दिदी बहिनी छोरी बाल बालिकाहरूलाई सशक्त बनाउने अभियानमा लाग्नुभयो। सुरुमा त मनोरञ्जन क्षेत्रमा कार्यरत यो मसाज डान्स बार दोहोरी रेस्टुराँमा कार्यरत र घरेलु हिंसाबाट पीडितहरूलाई पेसागत सुरक्षाको एउटा अभियान जस्तै चलाउनु भयो
2: होइन।
0: सबैभन्दा पहिला त उहाँहरूलाई सचेत गराउनु थियो, उहाँहरूको पेसा सुरक्षित गर्नु थियो, र उहाँहरूको लागि कसरी अब सशक्तिकरणको बाटोमा उहाँहरूलाई लिएर जाने त भन्ने पनि थियो। सिप शिक्षा संरक्षण र न्यायको यी कुराहरूलाई सँगसँगै लिएर जानुभयो। 19-20 वर्षको एकजना युवा छोरीले कति साहसिक ढङ्गबाट ती यात्रालाई अगाडि बढाएको हो त भन्ने कुरालाई हामीले बारम्बार कार्यक्रम आजका नारी मार्फत पनि यहाँहरू माझ राख्दै आएका छौँ। र फेरि यहाँले यो बाध्यात्मक देह व्यापार मुक्त नेपाल नाराका साथ अभियान पनि चलाउनु भयो। यहाँले भन्नुभयो बलात्कारको लागि जुन सजाय छ त्यो सजायको लागि कडा रूपमा आवाज उठाउनु भयो, त्यो आवाजमा अहिले धेरै आवाज थपिँदै गएका छन्। गर्दै जाने हो भने सहयोग र साथ पनि मिल्दै जाँदो रहेछ नि।
2: एकदम एकदम हामीले हाम्रो लक्ष्य निर्धारण चाहिँ गर्नुपर्दो रहेछ, आफू कहाँ पुग्ने हो भनेर आफूमा क्लियर भिजन भएपछि त्यस्तै साथ सपोर्ट भिजन भएको चाहिँ पाइँदो रहेछ भन्ने कुरा चाहिँ मलाई लाग्छ। जुन बेलामा म एउटा दोहोरी रेस्टुरेन्टमा गाउन गएँ, गाउन गइसकेपछि म मेरो रोजीरोटीको लागि आफ्नो एउटा रेस्टुरेन्टमा काम गर्न गइसकेपछि त्यहाँ म मात्रै होइन घाइते थुप्रै घाउहरू देखिसकेपछि सोधखोज गर्दै जाँदाखेरि त्यहाँ एक खालको आक्रोश र आगो देखेँ मैले, किनभने गाउँमा त्यो बेला द्वन्द थियो, द्वन्द भएपछि चाहिँ गाउँमा बस्न नसकिने अब अलिअलि हुने मान्छेहरू चाहिँ विदेश गए, अलि फेरि अलिकति काठमाडौँमा कोही थियो भने काठमाडौँ आएर बसे, तर यस्तो एउटा जमात थियो जो चाहिँ जसरी हुन्छ बाँच्ने भन्ने थियो तर कसरी बाँच्ने भन्ने थाहा थिएन, उनीहरू काठमाडौँ आएका थिए। त्यसै गरी जसरी हुन्छ बाँच्ने भन्ने सिलसिलामा पनि काठमाडौँ आएको थिएँ, र काठमाडौँमा सबैतिर आफ्नो रगतको नाताको मान्छेहरू हुँदाहुँदै पनि आफ्नो पनि नभएपछि मैले सहयोग पाएको थिइनँ। अनि त्यहाँ अब महिनौ दिन सगरमा सुत्नु पर्ने अवस्था भएको थियो, अहिले जुन गल्लीको जुन चाहिँ सडकमा कुकुरहरू देख्दाखेरि मेरो जीवन यस्तै थियो भन्ने लाग्छ मलाई। तर 20-21-22 वर्षको काठमाडौँ सुरक्षित थियो मेनुका थापाको लागि, आज असुरक्षित भएको छ, आफ्नै बाउबाट छोरीहरू असुरक्षित छन् होइन। त्यो चाहिँ हामी जस्तो मान्छेको लागि पनि च्यालेन्जै हो, किनकि हामी सडकमा हिजो सुरक्षित थियौँ बरु, तर आज आफ्नै घरमा आफ्नै छरछिमेकमा सुरक्षित छैनन् छोरीहरू भनेर काम गर्नु परिरहेको छ। अनि त्यो बेलामा म चाहिँ दोरी रेस्टमा काम गर्न जाँदाखेरि त्यहाँ थुप्रै श्रमिक महिलाहरूको आक्रोश र आगो के देखेँ भने त्यहाँ भएका विभेदहरू, अन्यायहरू, शोषणहरू, चेलीबेटी बेचबिखन भनौँ, बलात्कार, त्यहाँ बाहिर एउटा बोर्ड झुन्वाएर भित्र हुने नहुने विभिन्न काम हुँदो रहेछ। अनि त्यसमा आवाज उठाउँदै गर्दा यति हो, मलाई बोल्न सक्ने क्षमता दिएको थियो भगवान्लाई, म सधैँ धन्यवाद केमा दिन्छु भने मलाई बोल्न चाहिँ म बच्चादेखि डराउने मान्छे होइन अन्यायका विरुद्ध बोल्नलाई। मेरो मनमा कुनै पनि यो चाहिँ अन्याय भयो भने पनि म मेरो आमासँग पनि विद्रोह गरेको मान्छे हो। हरेक मान्छेसँग एउटा स्वभाव हुँदो रहेछ, त्यही स्वभावले नै अगाडि गरिखाने रहेछ, लाने रहेछ सबैजना मान्छेले। र मेरो स्वभाव भनेको अन्यायका विरुद्ध बोल्ने स्वभाव हुँदाखेरि त्यहाँ रेस्टुरेन्टमा महिला वेटरहरू अनि यो चाहिँ गायिकाहरूलाई भएको असमान ज्याला भयो, त्यहाँ शोषणको बारेमा मैले बोल्न थालेँ। बोल्दै गएपछि त्यहाँ काम गर्ने दिदीबहिनीहरूलाई मलाई पत्याउनु भयो, विश्वास गर्नुभयो, आफ्नै मान्छे जस्तो ठान्नु भयो, सबै कुरा भन्दै जानुभयो। त्यसपछि हामीले मैले चाहिँ त्यहाँ काम गरेको भनेको चाहिँ 57 सालदेखि हो, 60 सालको अन्त्यतिर चाहिँ यो 4-5 वर्ष त्यहाँ काम गर्दाखेरि थुप्रै 70-80 जना महिलाहरू त्यहाँ श्रमजीवी महिलाहरू चाहिँ मैले जसो भन्यो त्यसै जस्तै संस्था खोल्नुहोस् भनेर चाहिँ उहाँहरूले नै भन्नुभएको हो होइन। अब संस्था खोलौँला, संस्थाको अध्यक्ष हुँला भन्ने त थिएन, आफ्नो आवाजहरू अगाडि जाओस् र अन्यायमा परेकाले न्याय पाओस् भन्ने थियो। अन्त दिदी बहिनीहरूले तिमी पढे लेखेकी छौ भन्नुभयो, खास चाहिँ त्यस्तो पढे लेखेको चाहिँ होइन, जम्मा त्यो बेला एसएलसी पास मात्रै गरेका थिएँ, तर एउटा संस्थाको लिड गर भन्ने यसी। अनि हामीले त्यो नाम जुडाउनलाई नै धेरै सङ्घर्ष गरेका छौँ, संस्था दर्ता गर्ने बेला सिडिओले फाइल फालिदिएको अहिले जस्तो लाग्छ सहायक सिडिओले होइन, यो भुरा भुरीले संस्था खोल्न सक्दैन, यति ठुल्ठुलो कुरा यो मेटेरा त्यो मेटेरा भनेको मलाई अहिले जस्तो लाग्छ। र जहिले पनि सहजै चाहिँ केही पनि भएको छैन, आजको दिनसम्म पनि सहजै चाहिँ मैले एकदमै ल एकदमै कुनै सङ्घर्ष नगरी चाहिँ पाएको छैन, तर सङ्घर्ष गरेपछि चाहिँ नपाएको भन्नेको चिज छैन, चाहे त जुनसुकै होस्। अनि त्यसमा चाहिँ मैले जहिले पनि मेरो आमालाई सम्झिन्छु। मेरो आमाले के भन्नुहुन्थ्यो भने, त गर्भमा आउँदाखेरि जस्तै मैले पहिला पनि भनिरहेको थिएँ, म गर्भमा 1 महिना मात्र हुँदा बुवा बित्नु भएको थियो, अनि बुवा बितिसकेपछि एउटा सेतो पहिरन लगाएको महिलाको पेट बढ्दै गएपछि त्यो पेट चाहिँ गाउँभरिको मान्छेसँग जोडिएको थियो कि, यसको पेट होला यसको पेट होला, तैँले मेरा छोरा मरेपछि घसका भुँडी बोकेर आइस भनेर उहाँलाई चाहिँ लान्छना लगाएपछि धेरै त्यो मेरो आमा चाहिँ 35 वर्षमा चाहिँ विधवा हुनुभएको थियो अरे। अनि त्यो 35 वर्षको महिला घर छोडेर हिँडोस्, सम्पत्ति दिन नपरोस् भनेर त्यहाँ बुवाका आफन्तले ठुलो चलखेल गर्दा गर्दै पनि आमा त्यहाँ टिकेर आमाले मलाई जन्म दिएर यो समाजको लागि सङ्घर्ष गर्न सिकाउनु भएको थियो। अनि आमाले जहिले पनि के भन्नुहुन्थ्यो भने, तँलाई मैले अब धरतीमा ल्याइदिएको छु, तँलाई ढुङ्गामा पछाडि नै केही हुँदैन, किनकि त मर्थिस् भने त पेटमा कतिचोटि मुक्का हान्यो फलामले, कतिचोटि लात्ते हान्यो, त्यही बेलामा त मर्थिस्, तर त मरिनस् ढुङ्गामा पछाडि नै केही नहुने भाग्य राखिस् भन्नुहुन्थ्यो। अनि त्यो आमाले भन्दाखेरि मलाई अहिले के लाग्छ भने, साँच्चै मलाई कतिचोटि यो अहिले रक्षा नेपाल खोलेपछि तँलाई मारिदिन्छु काट्छु भन्ने कतिचोटि प्रहार भइसक्यो होइन, तैपनि मार्न सकेका छैनन् क्या, मलाई मार्छु भनेर आउने मान्छे पछि नमस्कार गरेर सरी हामीले हजुरलाई गलत ठानेको रहेछौँ भन्छन् होइन। अनि कतिचोटि अब आफ्नै यो सङ्घ संस्थामा काम गर्न साँच्चीकै गाह्रो पनि छ, किनभने लान्छन् हरेक मान्छेले, फाइदा नहुने भए किन गर्थे यस्तो उस्तो भन्ने कति छन् कति छन् नि, तैपनि अब कति मान्छेले त संस्था भनेको डलरको खेती हो भन्छन्,
3: सजिलो भनेको आलोचना काट्नु होइन, अरूको गल्ती औलाउनु हो यो संसारमा, ती त्यस्ता कुराहरूको पछि लाग्यो भने त हामीलाई अरू गर्ने कुराहरू त भ्याउँदै भ्याउँदैन होइन। गर्भदेखिकै सङ्घर्ष, बाल्यकालको सङ्घर्ष, किशोर अवस्थाको त अति नै दर्दनाक संवेदनशील यहाँको सङ्घर्ष, एकल आमाको एकल सङ्घर्ष गर्ने छोरी भएर अगाडि बढिरहनु भएको छ, र अहिले धेरै धेरै छोरीहरूको अहिले यहाँ अहिले पनि एकल आमा हुनुहुन्छ नि, भनिन्छ नि होइन, एक्लो अभियानले एक्लो मान्छेको आवाजले के हुन्छ र एक्लोको प्रयासले के हुन्छ र भनिन्छ, तर सुरुवात त हुनु पर्दो रहेछ नि,
2: सुरुवात र सँगसँगै जस्तै एक र एक छुट्टेर बस्यो भने जम्मा 2 हुन्छ, तर एक र एक जोड्यो भने 11 हुन्छ होइन। अनि सुरुमा चाहिँ 60 सालमा म एक मात्र थिएँ, अर्को एक हुँदाहुँदै हामी त अहिले कति धेरै भयौँ नि त, त्यसले गर्दाखेरि जोडिनलाई जान्नु पनि पर्दो रहेछ एउटा कुरा। अनि अर्को कुरो, हामीले आँट गऱ्यौँ भने परमात्माले एउटा भन्छन् नि, एक पाइला तैँले हिँड्छ भने म 2 पाइला हिँडाइन्छु भन्छन् नि भगवान्ले, भने जस्तै भगवान्कै स्वरूपमा चन्दाविष्ट जस्ता मान्छेहरू आउँदा रहेछन्, अनि जसले गर्दाखेरि चाहिँ हामीले जस्तै हाम्रो रक्षा नेपालको कामलाई अगाडि लानको लागि, जनमानसमा फैलाउनको लागि हजुर पनि एउटा पाइनियर हुनुहुन्छ, हजुर यहाँ रेडियो नेपालमा हुनुहुन्छ, यहाँ बसेर काम गर्नुभएको छ, तर हरेकचोटि हाम्रो लागि शुभेच्छा, हाम्रो लागि सपोर्ट कहाँबाट जुटाउन सकिन्छ, किनभने यसले गरेको काम जेन्युइन छ भनेर हजुर कन्भिन्स हुनुहुन्छ नि त, हो यस्तै यस्तै मान्छेहरूको समूहले गर्दा चाहिँ मलाई अगाडि बढ्न सहयोग मिलेको छ, र सबैजनालाई एकदमै म सधैँ धन्यवाद, जस्तै बिहान उठ्ने बित्तिकै र बेलुका मलाई चाहिँ आज कुनै एउटा राम्रो काम गर्न सकौँ होइन, मेरो मुखबाट नमिठो ननिस्कियोस्, मेरो हातबाट कसैलाई अन्याय नहोस् जानेर, अन्जानमा भएको भए परमात्मा क्षमा गर्नुहुन्छ जहिले पनि होइन. मेरो एउटा आमा भएको हुनाले आमाले मलाई बचाइन् भने अब मैले अरूलाई बचाउनु पर्छ भन्ने लागिरहन्छ. त्यसले गर्दाखेरि अहिले कसरी अरूलाई बचाउने, यो जुन अघि पुष्पा छोरीहरूको जस्तै कथा व्यथा जुन चाहिँ त्यो कथामा हाम्रा घाउ हाम्रा व्यथा अर्कै भए उनको जस्तो भोग्नु परेन. मेरो भन्दा पनि पीडादायी पुष्पाको छ, पुष्पाको भन्दा पनि पीडादायी अर्को भर्खरको 4-5 वर्षको नानीहरूको छ, 6 महिनाको नानीहरू पनि बलात्कारमा परेर मरेको हामीले न्युजहरू सुनिरहेछौँ. जो मान्छेलाई बलात्कार भनेको के हो, ऊ किन मरि भन्ने नै थाहा छैन. त्यस्तो मान्छेहरू कलिला मुनाहरू निमोट्नेलाई त बाँच्ने अधिकार छैन भनेर, अनि त्यस्ता मान्छेलाई चाहिँ हामीले मृत्युदण्ड नै चाहिन्छ भनेका पनि हौ होइन. अब फेरि अहिले त बलात्कार भनेको एकदमै सस्तो प्रचारबाजी जस्तो पनि भयो, त्यसैले हामीले चाहिँ बलात्कार भनेको पीडा सबैलाई उस्तै हो तर बलात्कारभित्र पनि 4 केसमा चाहिँ मृत्युदण्ड हुनुपर्छ भन्ने लागेका छौँ. त्यो भनेको एउटा अपाङ्गता व्यक्तिमाथि भएको बलात्कारमा मृत्युदण्डको विकल्प छैन. अर्को घरभित्रै हाड नातकरणी भनिन्छ त्यसलाई, आमा बुवाबाट काकाबाट मामाबाट त्यस्तोबाट भएको बलात्कारलाई पनि मृत्युदण्डको विकल्प छैन. 14 वर्षभन्दा मुनिका बच्चीहरूलाई बलात्कार गर्नेलाई पनि मृत्युदण्डको विकल्प छैन. र अर्को ग्याङ रेप, सामूहिक रेप र ज्येष्ठ नागरिक अहिले 70-80 वर्षको आमाहरू पनि बलात्कारमा परेका छन् नि, हो यिनलाई चाहिँ यो 4-5 केसमा चाहिँ मृत्युदण्ड हुनुपर्छ
3: भन्ने आवाज
2: छ, उठिरहेको छ. अनि अरू केसमा चाहिँ अब उसको पीडा अनुसारकै सजायको व्यवस्था राज्यले गर्नुपर्छ भन्ने कुरामा वकालत गरिरहेछौँ अहिले.
3: यो भेटवार्तालाई हामी यहाँहरूमा फेरि पनि निरन्तरता दिने नै छौँ. र यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम आजका नारीमा आज हामी हिंसा विरुद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर रक्षा नेपालको संस्थापक अध्यक्ष सशक्त सामाजिक अभियन्ता जसले बाध्यात्मक देह व्यापार मुक्त नेपाल नाराका साथ अभियान चलाउनु भयो, हिंसा पीड़ित छोरीहरूको संरक्षण, हक हित उद्धार, संरक्षण, पुनस्थापना र न्यायको लागि विभिन्न काम कार्य पनि गर्दै आउनु भएको छ. उहाँसँगको यो भेटवार्तालाई यहाँहरूमा सुनाइरहेका छौँ. र आज यो भेटवार्ताको अगाडि भने रक्षा नेपालमै संरक्षित एक छोरी जो सामूहिक बलात्कारमा पर्नु भएको थियो पुष्पाको कथालाई पनि यहाँहरूमा आज राख्यौं. र आज पुष्पा ताइक्वान्डो खेल खेल्दै आत्मरक्षाको एउटा सिप सिक्दै आफ्नो स्वास्थ्यलाई पनि सशक्त बनाउँदै र आफ्नो शिक्षामा पनि अगाडि बढ्दै नेपालको एक सशक्त अभियन्ता बन्छु भन्ने एउटा जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने त्यो मार्ग निर्देशलाई पक्षाउँदै हुनुहुन्छ साहसिक छोरी पुष्पाको एउटा कथालाई पनि यहाँहरूमा आज राख्यौँ भने आज मेनुका थापाको अनुभवलाई पनि यहाँहरूमाझ राखिरहेका छौँ रक्षा नेपालको संस्थापक अध्यक्ष. भनिन्छ छोरीहरूलाई बुवा दाजु भाइ श्रीमानको सहयोग साथ चाहिन्छ, जन्मेदेखि नमरुन्जेलसम्म कोही कसैको संरक्षण चाहिन्छ भनिन्छ. तर हामी माझ यस्ता छोरीहरू पनि हुनुहुन्छ जो सशक्त ढङ्गबाट आफ्नो एकल प्रयासका साथ आफ्नो लागि मात्र होइन धेरैको संरक्षक बनेर साहसिक छोरीको पहिचान बनाउनु भएको छ. राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाउनु भएको छ. योगदान दिन सफल रहेर प्रेरणाको स्रोत पनि बन्नुभएको छ. तिनै मध्येको एक प्रतिनिधि पात्र हुनुहुन्छ मेनुका थापा, जो काभ्रेको एउटा गाउँबाट भविष्यको सपना बुन्दै काठमाडौँ आउनुभयो र किशोर अवस्थामा नै 15-16 वर्षको अवस्थामा नै व्यवहारिसी अवस्थामा बसेर धेरै हद ठक्कर अप्ठ्यारो परिस्थितिमा रहेर सानो कसैको सहयोग र साथले पनि अगाडि बढ्ने आँट लिनुभयो र धेरैको अहिले संरक्षक बन्दै आउनु भएको छ. अहिले यहाँले भन्नुभयो मेनिकाजी 22-23 करोडको सम्पत्ति छ, संरक्षण र गर्ने एउटा घर बनाउनु भएको छ होइन, अनि हजारौँ छोरीहरूको सहयोग र साथ भनेर अगाडि बढिरहनु भएको छ. अहिले रक्षा नेपालले साँच्चै के गर्दै आएको छ हामी सुन्न आतुर छौँ.
2: रक्षा नेपालको मेन उद्देश्य भनेकै असुरक्षामा परेकाहरूलाई सुरक्षा दिने, त्यसपछि अब मैले केही गर्न सक्दिनँ म मरे पनि हुन्छ भन्ने छोरीहरूलाई होइन, तिमी बाँच्नुपर्छ, तिम्रो यो समाजमा मूल्य छ भनेर सम्झाइदिने, र जो बाँचिरहेका छन् उनीहरूलाई कता जाउँ के गरौँ छ भने त्यो बाटो देखाइदिने मूल कुरा यति नै गर्छौँ हामी. र त्यसमा चाहिँ उद्धार गर्ने पुनस्थापना गर्ने त यो त एउटा त्यो भइ नै हाल्यो. र सबभन्दा ठुलो कुरा भनेको महिलाहरू चाहिँ जन्मजातै सशक्त छन् उनलाई सशक्तिकरणको तालिम सशक्तिकरणको भन्दा पनि अवसर चाहिन्छ भन्ने कुरामा विश्वस्त छु म चाहिँ, किनभने एउटा महिलाले अर्को महिला अथवा पुरुष निकाल्न सक्छ आफ्नो शरीरबाट भने त्योभन्दा सशक्त यो धरतीमा कोही छैन, स्त्री जाति त्यति धेरै सशक्त छन् भन्ने लाग्छ मलाई चाहिँ। तर यति हो, महिलाहरूको आवाजहरू घर परिवारमै दबिएका छन्, लुकाइएका छन्। ती दबिएका लुकाइएका आवाजहरूलाई हामीले सामूहिक आवाज भनेर, जस्तै रक्षाको आवाज भनेर रेडियो कार्यक्रम पनि चलाइरहेका हुन्छौँ होइन। मेन कुरा चाहिँ जुन छोरीहरूलाई यो समाजमा त केही होइन भन्नेलाई तिमी केही हौ भनेर सम्झाइदिने, त कोही होइन भन्दा तिमी कसैको लागि सहारा बन्न सक्छौ, तिमी भयंकर ठुलो हौ भनेर, अनि एउटा चाहिँ हरेक छोरी मान्छेलाई चाहिँ म देवी समानै मान्छु अनि हरेक छोरा मान्छेलाई म देवै मान्छु होइन। तर देव स्वरूप छोराहरू जब बलात्कारमा आउँछन् तिनलाई म मान्छे मान्दिनँ, दानव मान्छु, त्यसैले दानवको वध हुनुपर्छ भन्ने कुरा म वकालत गर्छौँ। अनि त्यसै गरी देवीहरू पनि कहिलेकाहीँ दानव पनि हुन सक्छन्, त्यसैले छोरी मान्छे सबै राम्रा छैनन्, छोरा मान्छे नै सबै राम्रा छैनन्, त्यसैले हामीले राम्रा कुराहरूलाई चाहिँ साथ समर्थन दिने, तर बलात्कारी छ भने त त्यो छोरै भयो नि, आफ्नै दाई भयो नि, बलात्कारी नै हो भनेर समाजमा त्यो कसरी चाहिँ त्यो रेज गर्न सकिन्छ होला भनेर अवेरनेसका कार्यक्रमहरू गरिरहेछौँ अहिले चाहिँ। सबैभन्दा ठुलो कुरा चाहिँ हामीले गाउँपालिका नगरपालिकासँग मिलेर 19 जिल्लामा हामी अहिले अवेरनेस कार्यक्रम भनेको, जस्तै कुनै एउटा बलात्कारीलाई आरोप लाग्छ अनि उसलाई बचाउन सबभन्दा पहिला उसकै श्रीमती, उसकै दिदी, उसकै आमा जान्छिन् कि, त्यही भएर छानबिन गर्न दिनु राम्रोसँग। ऊ चाहिँ आमालाई त त्यो आफ्नो छोरा लाग्ला होइन, त्यो चाहिँ तर आफ्नो छोरा चाहिँ बलात्कारी नै हुन नसक्ने त होइन नि, बलात्कारी नै हुनसक्छ, त्यसैले त्यो आमा त्यो दिदीबहिनीहरूलाई चाहिँ अपराध अपराधै हो, जसले गरे पनि यसमा अक्षम्य छ, यसमा चाहिँ क्षमा हुँदैन, यो जघन्य अपराध गरेको हो, प्रहरीलाई हामीले चाहिँ राम्रोसँग अनुसन्धान गर्न दिएर यदि निर अपराधी रहेछ भने ऊ छुटिनै हाल्छ, अपराधी रहेछ भने प्रचलित कानुन अनुसार सजाय पाउँछ, उहाँ गएर रोनाधना गर्नु पर्दैन भन्ने हुँदैन पनि, त्यो रोनाधना गर्नु पर्दैन पनि, हुँदैन पनि, किनभने सरकारले बलात्कारीको संरक्षणमा बोलीलाई मतियार भनेर पनि गर्छ नि त। हो त्यो चाहिँ धेरै आमा दिदीबहिनीहरूलाई थाहा छैन क्या, मेरो छोरा हो होइन, ऊ बलात्कारी हो, बलात्कारलाई बचाउने तपाईँ पनि बलात्कारकै भागी हुन्छ, हो त्यो चाहिँ आमाहरूलाई दिदीहरूलाई सम्झाउन अहिले हामीले गाउँ गाउँमा त्यो एउटा क्याम्पेन थालेछौँ।
3: अपराध अपराधै हो, कोही कसैलाई पनि क्षम्य छैन, महिला होस् अथवा पुरुष होस् होइन, तर कोबाट भइरहेको छ त धेरै अहिले मुख्य कुरा चाहिँ सवाल चाहिँ त्यही बनिरहेको छ किन भनेर, अब यसको खोजी पनि गर्नु परेको छ, यसको जडासम्म पुग्नु पनि आवश्यक रहेको छ। हाम्रो हरेक घरमा राम्रो एउटा वातावरण भयो भने, संस्कार भयो भने, अनुशासनमा आफ्ना सन्तानलाई राखेर हुर्कायो भने पक्कै पनि भोलिका दिनमै यस्ता घटनाहरू नहोलान् हामी त चाहन्छौँ। कहीँ कतै हिंसाका घटना नहोस् नदोहोरियोस्, यदि भएमा त्यसका लागि सशक्त रूपमा आवाज उठाउँ, ती त्यस्ता घटनाका पीडितले न्याय पाउन्, हामी यो अपेक्षा पनि राख्छौँ। र हिंसा विरुद्धको आवाजमा प्रतिबद्ध हुनु आवश्यक पनि छ, किनकि आज कोही कसैलाई भएको हिंसा भोलि हाम्रै घरमा हाम्रो आफ्नै आफन्तलाई हुन पनि सक्छ। घर सबैभन्दा प्यारो, घर सबैभन्दा सुरक्षित स्थल हो, यसैले हाम्रा आमा छोरी दिदी बहिनीहरूको लागि घर सधैँ सुरक्षित थलो बनोस्, यसको लागि सबैले आफ्नो क्षेत्रबाट आफैबाट त्यो भूमिका निर्वाह गर्नुहोस् भनेर हामीले बारम्बार आग्रह पनि गरिरहेको छौँ। र आज यहाँले रक्षा नेपालले गरेको कामहरू यहाँले भनिरहँदाखेरि, हजारौँ छोरीहरूलाई संरक्षण दिनु, उद्धार गर्नु, संरक्षण दिनु, पुनर्स्थापनाको लागि र सशक्तिकरणको लागि उहाँहरूलाई अगाडि बढाउनु, र सबैभन्दा ठुलो कुरा त बचाउनु र हँसाउनु भन्नुभयो, यो कुराले असाध्यै मन छुयो होइन मेनकाजी। अहिले

0: 25 वर्ष भएपछि त्यो बच्चालाई आमाले हात समाउँदिनन्, किनकि बच्चा स्वतः स्फूर्त रूपमा हिँड्न सक्ने हुन्छ नि त। रक्षा नेपाल पनि अहिले अब 19 वर्ष भइसक्यो। अब सुरुको दिनमा चाहिँ धेरैजनाको सहयोगको जरुरी थियो, सहयोग लिएका पनि हौ, अहिले पनि लिन्छौँ, तर अझै पनि सहयोग लिइरहने त होइन, अब त दिने बेला आयो भन्ने लाग्छ। किनभने समाजबाट हामीले धेरै लियौँ, लिएर त यहाँसम्म पुग्यौँ, अब दिनु पर्यो। दिँदाखेरि चाहिँ अब सोसाइटीलाई फिर्ता गर्ने भनेर अनि हामीले चाहिँ एउटा सानो घेरामा मात्रै होइन, लार्ज भोल्युममा काम लैजाउँ। जस्तै सबै दिदीबहिनीहरू, नेपालमा अहिले पछिल्लो जनगणनाले पनि छोरी मान्छे नै धेरै देखाएको छ जनसङ्ख्याले, तर त्यही छोरी मान्छे नै पिल्सिरहेका छन्, छोरी मान्छेकै आवाजहरू यस्तो भइरहेको छ। किन भन्दा त्यहाँनिर छोरी मान्छेलाई दिनुपर्ने अवसरहरू दिन सकिया रहन्छ। अनि छोरी मान्छेलाई के चाहिँ चाहिया रहेछ भने, चाहे छोरा होस् चाहे छोरी होस्, चाहिएको के रहेछ, आर्थिक सशक्तिकरण चाहिएको रहेछ। चाहे छोरा होस् चाहे छोरी होस्, आफूलाई चाहिने खर्च आफ्नै गोजीबाट टार्न सक्यो भने त्यो मान्छे हिंसामा पर्दो रहेछ। अरू मान्छेबाट 10 रुपियाँ भयो नि, 5 रुपियाँ भयो नि चिया खानलाई अरूको भरमा पर्नु पर्यो भने त्यो चाहे पुरुष होस् चाहे त्यो महिला, त्यो हिंसामा पर्ने रहेछ। त्यसले गर्दा हामीले चाहिँ अहिले पछिल्लो चरणमा 5 वर्षदेखि चाहिँ आर्थिक सशक्तिकरणलाई मात्रै अगाडि लगाएका छौँ। र हामी सबैजनाको सशक्तिकरण हुनुपर्छ भन्छौँ भने संस्था पनि सशक्तिकरण हुनुपर्छ, आफ्नो पनि व्यक्तित्व विकास हुनुपर्छ। त्यसैले गर्दाखेरि त्यसमा चाहिँ सशक्तिकरणमा चाहिँ राज्यको पनि एउटा नीति छ, नेपाल सरकारले नीति लिएको छ कि हिंसा मुक्त समाजको लागि जेरो टोलरेन्स, शून्य सहनशीलता भनेको छ। शून्य सहनशीलता भनेको चाहिँ घटनै हुन नदिने, निमिट्याने, पार्ने हो। त्यो लक्ष्यलाई बल दिने भनेको एउटै कुरा छ, आर्थिक सशक्तिकरण। आर्थिक सशक्तिकरणले मात्रै मान्छेहरूलाई चाहिँ एउटा चाहिँ साहस बढ्छ, त्यो चाहिँ हामी आफैको पनि उदाहरण हेर्दा हुन्छ। जस्तै हामीलाई अरूले दिँदा म कस्तो थिएँ, अहिले आफैले गर्न सक्दा कस्तो भएको छु, किनभने मान्छे त यही हो नि होइन। त्यसैले गर्दा हामीले रक्षा फार्म हाउस भनेर छ, त्यो रक्षा फार्म हाउसले चाहिँ च्याउ खेतीहरू गरिरहेको छ, कृषिहरू गरिरहेको छ, त्यसै गरी हाम्रो चाहिँ गाई बाख्रा पालन भइरहेको छ। रक्षा ट्राभल एन्ड टुर भनेर चाहिँ त्यो हामीले के चाहिँ गरिरहेछौँ भने, रक्षा नेपालमा भएका जति पनि छोरीहरू हुनुहुन्छ उहाँले जे जे विषय लिएर पढ्नु भएको छ त्यही विषय अनुसार उहाँलाई त्यसकै मालिक बनाएर कम्पनी खोलिदिएको खासै। अनि रक्षा ट्राभल पनि हाम्रै ट्राभल एन्ड टुरिज्म पढ्ने छोरीहरूले हाँक्नुहुन्छ। अनि रक्षा फार्म हाउस पनि अब अहिले हाम्रो बोर्डको साथीहरूको पनि सहयोग लिएर छोरीहरूले गइरहनु भएको छ। त्यसै गरी हामीसँग रक्षा कार्गो एन्ड कुरियर, भन्ने छ, रक्षा महिला विद्यालय छ, रक्षा श्री बचत तथा ऋण सहकारी संस्था छ, थुप्रै सिस्टर अर्गनाइजेसनहरू जुन चाहिँ छोरीहरूलाई पनि, कतिजना छोरीहरू चाहिँ हामी अन्त काम गर्न जान्नौँ, हाम्रै केही चाहियो भन्नेलाई चाहिँ एउटा आमा भएर बसेको छ। जसरी हामीले हाम्रो आमासँग, मेरो आमासँग तिमीले आमा होइन आमा भइसक्यो यो दिनु पर्दैन भन्थे भने, अब यो पुष्पहरू जस्ता छोरीले चाहिँ तिमी आमा होइन हामीले तिमीलाई आमा भन्छौँ, आमा मान्छौँ, आमा ठान्छौँ भनेपछि आमाले त गरिदिनु पर्यो नि भन्छन्। त्यो कुरा स्वाभाविक पनि हो। त्यसले गर्दाखेरि कोही अब देश विदेशमा उच्च शिक्षाको लागि पढ्न जानु भएको छ, कोही विभिन्न भोकेसनल ट्रेनिङ सिकेर बस्नु भएको छ, कोही अहिले स्कुल पढ्ने विद्यार्थी हुनुहुन्छ, कोही कलेज पढ्ने, तर सबभन्दा ठुलो कुरा जताबाट जे पढे पनि उनीहरूलाई हामीले आर्थिक उपार्जन हुने तालिमहरू चाहिँ दिइरहन्छौँ। पढाइसँगसँगै उहाँहरूले चाहिँ त्यही घरभित्र पनि अब यो ड्राइभिङको ट्रेनिङ भयो, ब्युटी पार्लरको सिलाइ कटाई एम्ब्रोइडरी यिनीहरू त भइ नै हाल्यो। त्योभन्दा ठुलो एउटा हामी चाहिँ यो रिङ मेकिङ के ज्वेलरी, उहाँहरूलाई ज्वेलरी बनाउने सिकाएका छौँ। त्यो ज्वेलरीको लागि डाइरेक्ट सेलिङ हामी विदेशमै गर्छौँ, अनि विदेशको मान्छेहरूले चाहिँ यस्तो महिलाहरूले बनाएको भनेर किन्छन्, डाइरेक्ट पैसा उनीहरूलाई जान्छ। भनेपछि उनीहरूलाई पनि घुइँ त्यो सुन पसलेले सुन जुन पोल्छ नि त्यसरी चलाउँदा आनन्द पनि, ओहो सुनारले मात्र गर्ने काम हामीले नि गर्न सक्यो भन्ने पनि भएको छ। भनेपछि छोरी मान्छेलाई च्यालेन्ज जिङ काम गर्न दिनुपर्छ। छोरी मान्छे सक्दैन यो केही गर्न सक्दैन भन्ने मान्छे चाहिँ बेकुप हो। एउटा छोरीले त्यो छोरा जन्माउन सक्यो, छोरी जन्माउन सक्यो भनेर के चाहियो?
1: मिनिताजी, यहाँले रक्षा नेपालले गरेको काम सशक्तिकरणको क्षेत्रमा, आर्थिक सशक्तिकरणको क्षेत्रमा आर्थिक रूपमा सशक्त हुँदैछ रक्षा नेपाल, र आर्थिक रूपमा सशक्तिकरणको बाटो पनि हाम्रा त्यहाँ संरक्षित आमा दिदी बहिनी, छोरीहरूले गरिराख्नु भएको छ। यसो भनिरहँदाखेरि आज फेरि पनि भन्न मन लागेको छ, हामी मेनुका थापालाई एक साहसिक छोरीको रूपमा चिन्छौँ। हुन त छोरीको जीवन भनेपछि सबैजनाले परिकल्पना गर्ने विवाह हुन्छ, सन्तान हुन्छ, आफ्नो घर परिवार हुन्छ, अनि त्यो सन्तानको सुख अनि परिवारको एउटा संरक्षण मायामा एउटा महिलाको जीवन व्यतीत हुन्छ। तर त्योभन्दा फरक मेनुका थापाको जीवन छ, किशोर अवस्थादेखि 15-16 वर्षदेखिको सङ्घर्ष, सबैभन्दा गाह्रो काम, किन भन्दा पीडामा हिंसामा परेकोहरूको रक्ताम्य भएर कहीँ कतै बिवारिसी परेको, बलात्कारमा परेको, झाडीमा फ्याँकिएको होइन, हिंसा पीडित ती त्यस्ता आमा दिदी बहिनीहरूलाई उद्धार गर्नु, उहाँहरूलाई संरक्षण दिनु, न्यायको लागि निरन्तर रूपमा आवाज उठाइरहनु, पुनर्स्थापना,

0: त्यसपछि उहाँहरूको शिक्षा, त्यसपछि आर्थिक सशक्तिकरणको पाटो, यो सबै जोड्नु यहाँको आफ्नै एउटा घरै त्यो सबै एउटा रक्षा नेपालको परिवार बीच भएको छ भनेपछि छोरीको जिन्दगी एउटा परिवारमा मात्र होइन ठुलो एउटा परिवार संरक्षण दिने एउटा परिवारमा बिताएका हाम्रा साहसिक छोरीहरू पनि छन् है भन्ने एउटा गतिलो एउटा राम्रो उदाहरण मिनुका थापाको जीवन हेरे पुग्छ पनि हामी भन्छौँ। अन्तमा आज जाँदा जाँदै कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट के भन्नुहुन्छ?
1: कार्यक्रमको नामै छ आजका नारी, अनि आजका नारीले नै साँच्चीकै सबै जीवनको भारी उठाउन सक्छ। जस्तै पहिला हिजोका नारीसँग बाल विवाह थियो, आजका नारीसँग बाल विवाह छैन। हिजोका नारीहरू सती प्रथा थियो, जिउँदै सतीमा जल्नु पर्थ्यो श्रीमान मर्दा, आजका नारीले त्यो गर्नु पर्दैन। हिजोको नारीले जबरजस्ती विवाह गर्दाखेरि आजका नारीले म बिहा गर्दिनँ, म पढ्छु भन्न पाउने अधिकार छ, म विदेश गएर पढ्छु भन्ने पनि अधिकार छ भनेपछि आजका नारी र हिजोका नारीमा धेरै फरक छ। त्यसैले आफूलाई आजका नारीलाई आफ्नै आमा जस्तै हजुरआमा जस्तै रोएर कुण्ठित भएर नबसौँ। आजका नारी जो चाहिँ यो कार्यक्रम सुनिरहेछ त्यो नारीहरूलाई भन्न चाहन्छु एउटा चाहिँ, किनभने जस्तै मेरै पनि मेरो आमाले चाहिँ 10 वर्षमा बिहा गर्नुभएको हो भने आज अब मैले बिहा गरेको छैन, त्यसैले मेरो आमाको जीवन र मेरोमा फरक छ भने जस्तै आजका नारीहरूमा एउटा चिज चाहिँ सधैँ के आउनु पर्यो भने हिजोका महिलाहरूसँग हिजोका नारीसँग कुनै अप्सन थिएन। उहाँहरूलाई बाउले बिहा गरिदियो भने 10 वर्षमा बिहा गर्ने जाने त्यही घरमा बस्ने 3-4 वटा सौता ल्याउँदा नि खेप्ने रोएरै रोना धोनामा जीवन चल्थ्यो, बाँच्न सक्ने बाँच्थे बाँच्न नसक्ने मर्थे होला हिजोका नारी। तर आजका नारीसँग त्यो छैन, आजको नारीले नदेखिएको ठाउँ छैन, नटेकेको भूगोल छैन, सबैजना स्मार्ट हुनुहुन्छ, स्मार्टफोन चलाउनुहुन्छ, आजकल घाँस दाउरा गर्ने दिदीलेसम्म मोबाइल फोन बोकिरहेको हामीले देख्छौँ होइन। भनेपछि प्रविधिले त कति धेरै ठुलो फड्को मारेको छ, तर आजका नारीसँग अलिकति कमी भएको भनेको प्रवृत्ति हो। प्रवृत्तिले फड्को मार्यो, प्रवृत्ति चाहिँ जहीँको तहीँ भयो। त्यसैले आफूलाई ढुङ्गिएको नारी जस्तो, सती प्रथाको नारी जस्तो, हिजोको नारी जस्तो त्यस्तो नठानौ, त्यो चाहिँ नठानौ। आजका नारी सशक्त छन्, हिजोको भन्दा धेरै सशक्त छन्। मिठा मिठा कुराहरूमा नअल्झिकन आजका महिलाले आफूले हरेक मान्छेलाई चाहिँ भगवान्ले जन्मजातै एउटा क्षमता दिएको हुन्छ, बस त्यो क्षमता चिनेर एउटा आफूलाई पनि काम लाग्ने समाजको लागि पनि काम लाग्ने केही काम गरौँ र ल केही गर्न सकेन भने पनि आत्मनिर्भर चाहिँ बनौँ। आजका नारी आत्मनिर्भर बन्नुपर्छ। आजका नारी पनि अरूले दिएको खर्चमा चल्छ भने चाहिँ ती आजका नारी होइनन्, ती ढुङ्गेको नारी हुन् भन्छु म चाहिँ, किनभने जताततै अवसरै अवसर छ। अब आजका नारीलाई बिहाबारी 20 वर्ष पारी भनिएको छ अनि 14-15 वर्षमा बिहा गर्न खोज्नुभयो भने त आजका नारीलाई त त्यो जिन्दगीभरको भारी हुन्छ नि। त्यही भएर बिहाबारी गर्ने उमेरमा बिहाबारी पनि गर्ने होला, तर 20 वर्षभन्दा अगाडि बिहा गर्ने होइन, आफ्नो जीवन बनाउने हो, आफ्नो कमाउने हो, रमाउने हो, र आफू यो धरतीमा आएको मूल्य छ भनेर आफू पनि बुझ्ने, अरूलाई पनि बुझाउने, त्यो उत्प्रेरणा दिनलाई सहयोग दिनु हामी सबैजना तयार छौँ।
0: हाम्रा हिंसा पीडित आमा दिदी बहिनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै अगाडि बढिरहेको रक्षा नेपाल को संस्थापक अध्यक्ष मेनुका थापाको यो अनुभवलाई आज हामीले यहाँहरूमा आज राख्यौँ। कार्यक्रम आजका नारीमा उपस्थित रहेर आज जुन साहसिक सफलताको अनुभव हामीमा हाम्रो श्रोतामा राखिदिनु भयो यसको लागि मेनुकाजी रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई र सबै रेडियो नेपाललाई चाहिँ अझ मैले धेरै धन्यवाद दिनुपर्छ, जस्तै हाम्रो आवाजहरूलाई गाउँ गाउँ बस्ती बस्तीमा फैलाउनलाई जुन यो रेडियो नेपालको कार्यक्रमले गरेको छ त्यसको लागि धन्यवाद।
0: कार्यक्रम आजका नारीमा आज हिंसा विरुद्धको सशक्त आवाज र सामाजिक न्यायको विषयमा केन्द्रित रहेर हिंसा पीडित छोरीहरूको संरक्षण, हक हित उद्धार, संरक्षण, पुनर्स्थापना सँगै आर्थिक सशक्तिकरणको पाटोमा सशक्त रूपमा अगाडि बढिरहेको रक्षा नेपालको संस्थापक अध्यक्ष मेनुका थापासँगको यो भेटवार्ता यहाँहरूमा सुनायौं र हामी आउँदो साता र हरेक श्रृङ्खलामा यस्तै साहसिक छोरी हाम्रा दिदी बहिनी आमाहरूको अनुभवलाई र आमा दिदी बहिनी र छोरीसँग जोडिएका सवालहरूको उठान गर्नको लागि यहाँहरू माझ उपस्थित हुने नै छौ। आजको लागि भने प्राविधिक मित्र मोहन काफ्रेसँगै म चन्दा विष्ट पनि बिदा माग्छु। आजको लागि नमस्कार, शुभ दिन।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 7 गते बिहिबार, आषाढ शुक्ल पक्ष नवमी तिथि। तदनुसार जुलाई 23 तारिक सन् 2026, नेपाल सम्मत 1146, दिल्ला थ नवमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन. अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी.